बित्ने अवस्था सिर्जना हुन्छ भ्रमका कारण, अस्थिर चित्त बुद्धिका कारण। प्रिय सज्जन, त्यसैले भगवान् गौतम बुद्धले भन्नुभएका वचनहरूलाई हामीले हृदयङ्गम गर्ने प्रयत्न गरौँ। सारम च सारत्व यत्वा असारम च असारति ते सारम अधिगच्छन्ति सम्मा संकप्पगोचरा। जसले सारलाई सार हो भनेर बुझ्दछन् र असारलाई असार भनेर जान्दछन् ती मानिसहरू नै सम्यक सङ्कल्पले युक्त मानिसहरू हुन्। त्यस्तो सम्यक सङ्कल्पले युक्त मानिसहरूले मात्रै सार प्राप्त गर्न सक्दछन्। प्रिय सज्जन, यसै असार के हो, सार के हो, त्यसको निर्णय क्षमताको विकास गर्नु छ हामी सबैले। जुन क्षणभङ्गुर छन्, क्षणभङ्गुरको अर्थ रेपुटेटिभ, ट्रान्जिटरी, अर्थात् केही समयमै समाप्त भएर जाने, केही कालमै नष्ट भएर जाने, त्यस्ता किसिमका अस्थायी, अस्थिर र विनाशकारी विषयहरू असार विषयहरू। तर आजको संसारले यिनै वस्तुहरूमा सार देखेको छ, भौतिक संसारमा सार देखेको छ। क्षणभङ्गुर विषय र वस्तुहरूमाथि सार देखेको छ र यीभन्दा परको जुन वास्तविक सारयुक्त दुनिया हो त्यसलाई देख्न सकेको छैन। जो देखिँदैन त्यो हुँदैन भन्ने किसिमको भ्रममा आजको मानिस बाँचेको देखिन्छ। प्रिय सज्जन, 21 औं शताब्दीको यो विशिष्ट चेतनाले युक्त भनिएको दुनियाँमा हामीले झन् संवेदनशील भएर यो कुरालाई आत्मसात गर्नुपर्दछ कि जो देखिँदैन त्यो झन् शाश्वत हुन्छ। नदेखिने कहिले मर्ने सम्भावना पनि हुँदैन, जसको आदि हुँदैन त्यसको अन्त्य पनि हुँदैन। बोध, जागरण, प्रज्ञा हामीले देख्दैनौँ, तर ती छैनन् भनेर हामीले भन्न सक्दैनौँ। नदेखिने झन् बढी महत्त्वपूर्ण हुन्छन्। प्रिय सज्जन, हामीले हावा देख्दैनौँ, हामीले मानिसका विचार देख्दैनौँ, तर तिनै विचारहरू अत्यन्त महत्त्वपूर्ण छन्। नदेखिने विचारले हाम्रो शरीरलाई परिचालित गरिरहेको हुन्छ। त्यसैले प्रिय सज्जन, बोध, प्रज्ञा आदि इत्यादि देखिने संसारभन्दा परका नदेखिने सम्पत्तिहरू हुन्, शक्तिहरू हुन्, शाश्वत मूल्यहरू हुन्। प्रिय सज्जन, त्यसैले हामीले ती शाश्वत मूल्यहरूमा जीवनको सार देख्ने कोसिस गरौँ। त्यसो भए पनि हाम्रो जीवन पनि सारपूर्ण बन्न सक्दछ। आज मानिस धेरै पाएर पनि दुखी छ, धेरै कमाएर पनि धेरै गुमाएको छ। क्षणभङ्गुर र भौतिक सम्पत्ति त कमाएको छ, तर शाश्वत आनन्दलाई गुमाएको छ। सारलाई गुमाएको छ, असारलाई कमाएको छ। निरर्थकतालाई कमाएको छ, सार्थकतालाई गुमाएको छ। अशान्ति कमाएको छ, शान्ति गुमाएको छ। भ्रम कमाएको छ, बोध गुमाएको छ। आनन्द गुमाएको छ, पीडा कमाएको छ। किन यस्तो भयो त भन्दा हामीले असार वस्तुहरूमा सार देख्ने दुष्प्रयत्न गर्यौँ। हामीले यो जुन प्रवृत्ति छ, असार वस्तुहरूमा सार देख्ने प्रवृत्ति, यिनमा परिमार्जन नगरेसम्म हाम्रो जीवन यस्तै दुःखमय हुने क्रम कहिले रोकिने छैन। प्रिय सज्जन, यसैले भगवान् गौतम बुद्धले भन्नुभएका वचनहरू निकै महत्त्वपूर्ण छन्। असारे सारमतिनो सारे चा सार दस्सिनो ती सारम नादि गच्छन्ति मिच्छा संकल्प गोचर। जो असार वस्तुमा सार देख्दछन्, जो वास्तवमा सारयुक्त छन् ती वस्तुमा असार देख्दछन्, मिथ्या आकाङ्क्षाहरू पछ्याउँछन्। मिथ्या आकाङ्क्षाहरू, व्यर्थ आकाङ्क्षाहरू, क्षणभङ्गुर केही समयका आकाङ्क्षाहरू, केही समय मस्ती हुने आकाङ्क्षाहरू, चाहनाहरू शाश्वत चाहनाहरू होइनन्। मृत्युपछि पनि कायम रहने चाहनाहरूलाई वास्तवमा सत्य आकाङ्क्षा भनेर भनिन्छ, सत्य चाहना भनिन्छ। तर आज त मान्छे क्षणभङ्गुर चाहनाका पछाडि दौडिएको छ, मिथ्या आकाङ्क्षालाई पछ्याइरहेको छ। त्यस्तो मिथ्या आकाङ्क्षा पछ्याउनेहरूले जीवनमा सार प्राप्त गर्न सक्दैनन्। प्रिय सज्जन, त्यसैले सारम च सारतो यत्वा असारम च असारतो ती सारम अधिगच्छन्ति सम्मा संकल्प गोचर। जसले सारलाई सार भनेर बुझ्दछन् र असारलाई असार भनेर जान्दछन्,
ती व्यक्तिहरू सम्यक सङ्कल्पयुक्त व्यक्तिहरू हुन्। त्यस्तै किसिमको सम्यक सङ्कल्पयुक्त मानिसले सार प्राप्त गर्दछन्, यसमा कुनै शङ्का छैन। प्रिय सज्जन, अब हामी पनि अन्तस्करणभित्र प्रवेश गरौँ, आँखा बन्द गरेर स्वयंलाई हेरौँ, विश्लेषण गरौँ, अवलोकन गरौँ, अन्वेषण गरौँ, के कस्ता राम्रा विचारहरू छन्, के कस्ता नराम्रा विचारहरू छन्, के कस्ता सारलाई हामीले निस्सार ठान्यौँ, के कस्ता निस्सारलाई हामीले सार ठान्यौँ, उचित विवेचन गरौँ र सारयुक्त जीवन बाँच्ने प्रयत्न गरौँ। सारलाई सार भनेर जानौँ, निस्सारलाई निस्सार भनेर जानौँ। यसो भयो भने हामी भगवान् गौतम बुद्धको बुद्धत्वलाई प्राप्त गर्न सफल बन्दछौँ। जुन बोधि, जुन प्रज्ञा सिद्धार्थ गौतमले प्राप्त गर्नुभयो, हामीले पनि त्यो बोधि, त्यो प्रज्ञा प्राप्त गरेर स्वयं बुद्ध बन्न सक्दछौँ, शुद्ध बन्न सक्दछौँ, बुद्ध होइन अशुद्ध होइन। हवस् त प्रिय सज्जन, आजका निमित्त कार्यक्रम जीवन गङ्गा यति नै। अर्को श्रृङ्खलासम्मका लागि म लक्ष्मण भण्डारी बिदा भए, बिदा दिनुहोस्, नमस्ते।

0: आजको कविता, आजको कविता,
1: आजको कविता, आजको कविता।
2: नमस्कार, मेरो नाम कृष्णप्रसाद पौडेल, अहिले हाल काठमाडौँ महानगरपालिका वडा नम्बर 16 बालाजू माछा पोखरी महादेव नगर टोलमा चाहिँ बस्दै आएको छु। मान्छे शीर्षकको मेरो यो रचना कविता यसरी सुरु हुन्छ।

0: 99.4 Radio Thahasanta Studio Time.
1: It's 6 a.m.
2: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। थाहा संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज, समयको।

0: शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
1: आज मिति 2083 साल जेठ 29 गते शुक्रबार, नेपाल सम्बत 1146 जुन 12 तारिक सन् 2026।
0: नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: वित्तीय घोटाला अभियोगमा शंकर समूह, इन्फिनिटी होल्डिङ्स र हिमालयन रिइन्सुरेन्सका संचालक विरुद्ध 3 अदालतमा मुद्दा दायर, 27.80 करोड बिगो दावी।
0: कम्बोडियामा अवैध धन्दामा संलग्न नेपालीलाई देश छाड्न आजसम्मको म्याद, अधिकांश फर्किएकामा 40-50 जनासम्म बाँकी रहेको अनुमान।
1: 62 करोड राजस्व नबुझाएपछि मधेस सरकारले 25 पालिकालाई दिने अनुदान रोकियो, संघ सरकारको निर्देशन विपरीत बागमतीमा रोकिएन नयाँ सार्वजनिक सवारी साधनको दर्ता।
0: इरान र अमेरिका बीचको शान्तिवार्ता जोखिममा, अमेरिकाको आक्रमणले युद्ध विरामलाई अर्थहीन बनाएको इरानको आरोप।
1: र 23 औं विश्वकप फुटबलको भव्य उद्घाटन, मेक्सिको विजयी शुरूआत।

0: ढुकढुक होइन, ढुक्क हौ, प्रभु महालक्ष्मीबाटै जीवन बिमा गरौँ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: समाचार अब विस्तारमा। वित्तीय घोटाला अभियोगमा शङ्कर समूह, इन्फिनिटी होल्डिङ्स र हिमालयन री इन्सुरेन्सका सञ्चालक लगायत विरुद्ध हिजो एकै दिन 3 अदालतमा मुद्दा दायर गरिएको छ। जिल्ला अदालत काठमाडौँमा धितुपत्र कसुरमा 81 र बिमा कसुरमा 42 विरुद्ध मुद्दा चलाइएको छ। सम्पत्ति शुद्धिकरण कसुरमा 39 विरुद्ध विशेष अदालत र बैंकिङ कसुरमा 4 विरुद्ध उच्च अदालत पाटनमा मुद्दा लगिएको छ। शङ्कर समूहका अध्यक्ष शङ्करलाल अग्रवाल तथा उपाध्यक्षद्वय सुलभ र साहिल अग्रवाल र इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट विरुद्ध 4 कसुरमा मुद्दा दायर गरिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले बीमा ऐन अन्तर्गतको कसुरमा 3,73,85,24,227, धितोपत्र ऐन बमोजिमको कसुरमा 1,14,86,09,900 रुपियाँ बिगो दावी गर्दै मुद्दा चलाएको छ। विशेष अदालतमा दायर भएको सम्पत्ति शुद्धिकरण कसुरको मुद्दामा करिब 22.5 अर्ब र उच्च अदालतमा दायर बैंकिङ कसुरको अभियोगमा 42,14,88,000 बिगो दावी गरिएको छ। तीनवटै अदालतमा गरी 27,80,86,22,127 रुपियाँ बिगो दावी गरिएको छ। विभिन्न कसुरमा प्रतिवादी दोहोरिएका छन्, जसका कारण कुल प्रतिवादीको संख्या 86 छ। बीमा ऐन र धितोपत्र ऐन अन्तर्गतको कसुरमा गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छा, लक्की ग्रुपका प्रबन्ध निर्देशक अमित मोर, रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ता, जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक राजकुमार राजबहादुर शाहलाई प्रतिवादी बनाइएको छ। आशिष श्रेष्ठ, सिद्धान्त झुनझुनवाला, लतिका गोल्यान, सुमेर शमशेर जबरा, शालिनी साङ्घाई, सङ्गीन सन्दीप चाचन अग्रवाल, सुबी अग्रवाल लगायत विरुद्ध पनि मुद्दा दायर गरिएको छ। धितोपत्र सम्बन्धी कसुरमा निकोलस पाण्डे, सौरभ दुगड, दिगम्बर झा, नितेश मालपानी, ज्योति प्रकाश पाण्डे लगायतलाई प्रतिवादी बनाइएको छ। सम्बद्ध स्रोतका अनुसार व्यावसायिक उद्देश्य सहित गत साउनमा गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक गोल्छा, रमेश क्रप्सका अध्यक्ष गुप्ता, जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक शाह, इन्फिनिटी होल्डिङ्सका अध्यक्ष भट्ट र लक्की ग्रुपका प्रबन्ध निर्देशक मोर मिलेर सामूहिक सेयर कारोबार गर्ने सल्लाह भएको थियो। 4 वित्तीय अपराधमा 3 अदालतमा मुद्दा, 27,80,00,000 बिगो दावी, 86 प्रतिवादी। कान्तिपुरमा समाचार छ।
4: कम्बोडियन सरकारले अवैध धन्दामा संलग्न नेपालीलाई आजसम्ममा मुलुक छाड्न आदेश दिएको छ। नेपाली नागरिकको लागि जारी गरेको यो 8 अर्थात अन्तिम आदेश हो। आदेश पालना नगर्ने कसुरदारलाई कसुरको मात्रा हेरी 2 वर्षदेखि आजन्म कैद सजाय र 1,25,000 5,00,000 अमेरिकी डलरसम्म जरिवाना हुने कम्बोडियाले जनाएको छ। यसअघि 7 पटकसम्म आदेश जारी गरिसकेको कम्बोडियाले थाइल्याण्ड स्थित नेपाली दूतावासको अनुरोधपछि अन्तिम पटक भनेर शुक्रबार आजसम्मको लागि म्याद तोकेको थियो। अब पनि देश नछाड्ने र गैर कानूनी धन्दामा संलग्न हुने नेपाली नागरिकलाई कानून अनुसार कार्यवाही गर्ने कम्बोडियन सरकारको तयारी रहेको नेपालका लागि थाइल्याण्ड स्थित राजदूत धनबहादुर ओलीले बताउनु भएको छ। थाइल्याण्ड स्थित दूतावासका अनुसार स्क्यामसँग सम्बन्धित अपराध नियन्त्रण गर्न कम्बोडिया सरकारले गत वैशाखबाट मात्रै नयाँ कानून कार्यान्वयनमा ल्याएको छ, जसमा कडा सजायको व्यवस्था गरिएको छ। कार्यान्वयनमा ल्याइएको नयाँ कानूनले उनीहरू प्रभावित हुने देखिएकोले नेपाली दूतावासले तथ्याङ्क संकलन गर्दा 602 नेपाली त्यहाँ रहेको खुलेको थियो। लगत्तै दूतावासले उनीहरूलाई स्वदेश फिर्ता ल्याउन पहल थालेको थियो। केही वर्ष यता नेपालीलाई कल सेन्टरमा काम लगाउने उद्देश्यले तस्करले कम्बोडिया पुर्याउने गरेको छ। प्रति व्यक्ति 6,00,000 असुलेर त्यहाँ पुराई बधुवा मजदुरका रूपमा काममा लगाइएको खुलेपछि दूतावास र प्रहरीको सहयोगमा उद्धार गरिँदै आएको छ। कम्बोडियामा अवैध धन्दामा नेपाली देश छोड्न आजसम्मको म्याद शीर्षकमा नयाँ पत्रिकामा समाचार छ।
3: कानूनले तोकेको सिफारिस र सीमा बमोजिम संकलन भएको राजस्व प्रदेश सरकारको कोषमा दाखिला नगर्ने मध्य प्रदेशका 25 पालिकाको सशर्त विशेष र समपूरक अनुदान प्रदेशको अर्थ मन्त्रालयले रोक्का गरेको छ, जसले गर्दा ती पालिकामा कर्मचारीको तलब वितरण र विकास निर्माण प्रभावित हुने भएको छ। मधेसका 8 जिल्लामा 136 पालिका छन्। तीमध्ये 25 पालिकाले लामो समयदेखि प्रदेश सरकारको हिस्सामा पर्ने राजस्व बाँडफाँडको रकम प्रदेश सञ्चित कोषमा दाखिला गरेका छन्। छैनन्। अर्थ मन्त्रालयको तथ्याङ्क अनुसार ती पालिकाबाट कुल 62,29,59,332 रुपियाँ प्रदेश सरकारले पाउन बाँकी छ। बारम्बार ताकिता गर्दा पनि राजस्व रकम नबुझाउने पालिकाहरूलाई चालु आर्थिक वर्षमै प्रदान गरिएको सशर्त विशेष र सम्पूरक अनुदान रोक्का गरिएको प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले बताउनुभयो। केही समय अघि महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको 63 वार्षिक प्रतिवेदनले उक्त रकम दाखिला नहुँदा प्रदेश सरकारको सञ्चित कोष संकुचित भएको र यसलाई बेरुजुका रूपमा वर्गीकरण गरेको छ। बाराको निजगढ नगरपालिकाले सबैभन्दा बढी राजस्व बाँकी रहेको प्रदेशको अर्थ मन्त्रालयले बताएको छ। पालिकाले 2074-75 ढुङ्गा गिट्टी बालुवाको रोयल्टी र विज्ञापन कर बापत प्रदेश सरकारलाई बुझाउनु पर्ने 23,92,70,000 रुपियाँ बाँकी छ। लामो समयसम्म प्रदेश सरकारले कुनै ताकेता नगरेकाले ठूलो रकम बुझाउन बाँकी भएको प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमले बताउनुभयो। धनुषाको गणेशमान नगरपालिका, धनुषाधाम नगरपालिका, सर्लाहीको बसबरिया गाउँपालिका, ईश्वरपुर नगरपालिका, लालबन्दी नगरपालिका, बागमती नगरपालिका, सिराहाको लान नगरपालिका, कर्जनहा नगरपालिका, मिर्चाया नगरपालिका, धनगढीमाई नगरपालिका, गोलबजार नगरपालिका, रौतहटमा गौर नगरपालिका, चन्द्रपुर नगरपालिका, गढीमाई नगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, कोलबुई नगरपालिकाले राजस्व बुझाएका छैनन्। महोत्तरीको भङ्गाहा नगरपालिका, बर्दिवास नगरपालिका, गौशाला नगरपालिका, पर्साको जिरा भवानी गाउँपालिका, पर्सागढी नगरपालिका, वीरगंज महानगरपालिकाले राजस्व तिर्न बाँकी रहेको छ। मधेसका 25 पालिकाले बुझाएनन् 62 करोड राजस्व, प्रदेश सरकारले रोक्यो अनुदान। कान्तिपुरमा समाचार छ।
4: संघ सरकारको परिपत्र अनुसार बागमती बाहेक सबै प्रदेशमा नयाँ सार्वजनिक सवारी साधन दर्ता रोक्का गरिदिएपछि सरकारवालाले असन्तुष्टि जनाएका छन्। यातायात व्यवस्था विभागले 7 जेठमा प्रदेश यातायात मन्त्रालय र यातायात व्यवस्था कार्यालयले नयाँ सार्वजनिक सवारी साधन दर्ता नगराउन परिपत्र गरेसँगै दर्ता रोक्का गरिएको हो। बागमतीको श्रम रोजगार तथा यातायात मन्त्रालय अन्तर्गतका यातायात व्यवस्था कार्यालयले भने संघको निर्णय अटेर गर्दै नयाँ सार्वजनिक यातायात दर्ता नियमित रूपमा गरिरहेका छन्। तर अन्य प्रदेश मन्त्रालयले संघ सरकारको परिपत्र अनुसार दर्ता रोक्का गरेका छन्। वायु प्रदूषण, इन्धनको मूल्यवृद्धि र ट्राफिक जाम नियन्त्रण गर्न भन्दै नयाँ सार्वजनिक सवारी दर्ता गर्ने कार्य तत्कालको लागि स्थगन गर्नु परेको विभागले जारी गरेको परिपत्रमा उल्लेख छ। दर्तामा रोक लगाउने निर्णय गरेको 21 दिन बित्दा पनि विभागले दर्ता खुला गराएको छैन। नयाँ सार्वजनिक सवारी साधन दर्ता नगर्न विभागबाट पत्र आएको र यसबारे मन्त्रालयमा अध्ययन भइरहेको बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयका श्रम रोजगार तथा यातायात व्यवस्था महाशाखाका अधिकृत खगेन्द्र पौडेलले बताउनुभयो। प्रदेश र संघ सरकारको नेतृत्व तहमा समझदारी गरेर निर्णय भई निर्देशन नभएसम्मको लागि यातायात कार्यालयमा दर्ता नरोक्न भन्दै पत्र पठाइएको पौडेलले जनाउनुभयो। सरकारले सार्वजनिक सवारी साधनको दर्ता रोक्नु गलत भएको नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाको भनाइ छ। बागमतीमा रोकिएन नयाँ सार्वजनिक सवारी दर्ता, अन्य प्रदेशमा निषेध शीर्षकमा कान्तिपुरमा समाचार छ।
3: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नु होला।
5: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिलाओ।
6: नमस्कार।
5: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
6: यो त साइड जब दाइ, यो चाहिँ मेन।
5: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
6: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
5: थाहा छ, त्यसैले त यही लिन आएको।
7: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
5: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
7: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
5: सुरक्षा घरको,
6: साथ जीवनभरको।

0: एकमात्र डिटिएच सेवा दिस होम
1: टेशो खुशीको कनेक्सन
2: यो हो हा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौँ नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ
4: अब बाँकी समाचार कानूनी छिद्र प्रयोग गर्दै केही कम्पनीहरूमा सञ्चालकहरूले धमाधम पद छाड्दै सेयर बिक्रीको बाटो रोज्न थालेका छन् पदबाट हटेको एक वर्षपछि मात्रै सेयर बिक्री गर्न पाउने भएपछि उनीहरूले यस्तो उपाय अपनाउन थालेका हुन् यस्तो प्रवृत्ति पछिल्ला महिनामा बढ्दो छ सूचीकृत कम्पनीमा सञ्चालक उच्च व्यवस्थापक लगायत पदमा रहँदा र पदबाट हटेको एक वर्षसम्म कम्पनीको सेयर बिक्री गर्न पाइँदैन विगतमा जलविद्युत कम्पनीहरूमा यस्तो प्रवृत्ति थियो अहिले केही लगायत उत्पादन तथा प्रशोधन अन्य होटल तथा पर्यटन र व्यापार समूहमा सूचीकृत कम्पनीमा पनि सञ्चालक उच्च पदस्थ व्यवस्थापक लगायतले पदबाट बाहिरिने र एक वर्षपछि सेयर बिक्री गर्ने प्रवृत्ति मौलाएको जानकार बताउँछन् सूचीकृत कम्पनीको सेयर बिक्रीको लागि धमाधम पद छाड्दै सञ्चालक व्यवस्थापक कान्तिपुरमा समाचार छ
3: बाजुराको हिमाली गाउँपालिका पाँचका रुगिन र नादापाटका कबाडी खोलाको बाढीले विस्थापित र प्रभावित अधिकांश परिवार एक वर्ष पुग्न लाग्दा पनि अझै भत्किएकै घरमा छन् 210 17 परिवार भने पूर्ण रूपमा विस्थापित छन् तर सरकारले राहत र पुनर्स्थापनाको व्यवस्था गरेको छैन गत वर्ष साउन 28 बाढीले रुगिन नादापाटसँगै कबाडी गोलु बिउरी चौडिला रिठा र सागुचौर क्षेत्रमा क्षति गरेको थियो बाढी पहिरोबाट 17 परिवारको घर जग्गा पूर्ण रूपमा नष्ट भएको थियो भने अन्य परिवार विस्थापित भएका थिए तर हालसम्म अधिकांश परिवार असुरक्षित अवस्थामा जीवनयापन गर्न बाध्य छन् स्थानीयका अनुसार 40 परिवार अझै पनि बाढीले चिराचिरा पारेको कबाडी खोलाको किनारमा रहेका जोखिमपूर्ण घरमै बसिरहेका छन् वर्षायाम शुरू भएसँगै उनीहरू फेरि बाढीको त्रासमा रात कटाउन बाध्य छन् रुगिन बिउरीकी ललिता सार्कीले बाढीले घर जग्गा सबै बगाएपछि परिवारको विचल्ली भएको बताउनुभयो 60 प्रेमकला भण्डारीको पीडा पनि हृदय विदारक छ श्रीमानको उपचार अभावमै मृत्यु भएको केही समयपछि आएको बाढीले उहाँको सम्पूर्ण जायज यथा बगाएको थियो बाढीले खानेपानीका मुहान र धारा बगाएपछि कबाडीदेखि गोलुसम्मका बासिन्दा अहिले पनि खोलाको फोहोर पानी प्रयोग गर्न बाध्य छन् हिमाली गाउँपालिका पाँचका अध्यक्ष प्रदीप बुढा थापाले घटना लगत्तै गाउँपालिका र रेडक्रसको सहयोगमा चामल लत्ता कपडा र खानेपानीका पाइप वितरण गरिए पनि त्यो पर्याप्त नभएको बताउनुभयो बाढीले हिमाली गाउँपालिका पाँचको ती बस्तीका 17 घर बगाएको थियो बाढी पहिरोका लागि तत्काल गाउँपालिका र रेडक्रस लगायत केही सरकारी संस्था र गैर सरकारी संस्थाबाट चामल लत्ता कपडा र खानेपानीका पाइप वितरण गरिए पनि संघ र प्रदेश सरकारसँग माग गरेर पुनः घर निर्माण गर्ने भनिए पनि हालसम्म केही नभएको स्थानीय सरकारहरूले पनि दुखेसो पोखेका छन् बाजुरामा बाढीको एक वर्ष भत्किएकै घरमा अधिकांश बाढी पीडित नयाँ पत्रिकामा समाचार छ
4: सर्वोच्च अदालतले व्यवसायी रामहरि श्रेष्ठको हत्या आरोप लागेका तत्कालीन नेकपा माओवादीका सेनाका ब्रिग्रेडियर कमाण्डर गोविन्द बहादुर बटालालाई 10 कैद सजाय सुनाएको छ न्यायाधीशहरू डाक्टर नहकुल सुविदी अब्दुल अजिज मुसलमान र शान्ति सिंह थापाको पूर्ण इजलासले यसअघिको संयुक्त इजलासको आदेश उल्टाउँदै बिहिबार यस्तो फैसला सुनाएको हो सर्वोच्चका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार तत्कालीन मुलुकी ऐन अदालती बन्दोबस्तको 188 नम्बर बमोजिम बटालालाई 10 कैद सजाय तोकेको हो अदालती बन्दोबस्तको 188 नम्बरमा जन्म कैद गर्नुपर्ने खालका मुद्दामा न्यायकर्तालाई लागेमा ऐनले हुने सजायमा घटाइ तोक्न सक्ने व्यवस्था रहेको छ सर्वोच्चले सवारी चालक संकल्प भनिने अर्जुन कार्कीलाई भने सफाई दिएको छ व्यवसायी श्रेष्ठको कोटेश्वर स्थित घरमा जनमुक्ति सेना 3rd Division सम्पर्क कार्यालय भाडामा राखिएको थियो 2064 चैत 14 गते उक्त कार्यालयबाट 17 लाख नगद सहित हतियार चोरी भएको थियो पछि वैशाख 15 राति 2 श्रेष्ठको घरमा सपरिवार सुतिरहेको बेला बटाला त्यहाँ पुगेका थिए श्रेष्ठलाई नियन्त्रणमा लिई चितवनको शक्तिखोर पुर्याइएको थियो वैशाख 28 राति शक्तिखोरमा श्रेष्ठको टाउको छाती र तिग्रामा कुटपिट गरी मरान सन्न पारिएको थियो संयुक्त इजलासको फैसला उल्टाउँदै बटालालाई 10 कैद अन्नपूर्ण पोस्टमा समाचार छ
3: काभ्रे प्लाञ्चोक नालाकी 55 वर्षीय गायत्री पाण्डे बुधबार झण्डै 35 किलोमिटर दूरी छिचोलेर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सर्वरोग अस्पताल आइपुग्नुभयो। यति टाढा धाउनुको उद्देश्य थियो रेबिज विरुद्धको खोप लगाउनु। पाण्डेलाई एक साता अघि घर नजिकै सामुदायिक कुकुरले टोकेको थियो। उहाँ रेबिज विरुद्धको खोप लगाउन सुरुमा नजिकैको शिर मेमोरियल अस्पताल पुग्नुभएको थियो। त्यहाँ त्यस्तो खोप नरहेको जानकारी पाएपछि धुलिखेली स्थित सरकारी स्वास्थ्य संस्थामा पुग्नुभयो। त्यहाँ पनि खोप पाइएन। जिल्लाका अन्य सरकारी संस्थामा पनि खोप अभाव रहेको थाहा पाएपछि निजी फार्मेसीमा 1000 तिरेर एक खोप लगाउनुभयो। रेबिज विरुद्धको खोप 28 दिनभित्र 4 पटकसम्म लगाउनुपर्छ। निजीमा प्रत्येक पटक 1000 रुपियाँ तिर्दा 4000 रुपियाँ खर्च हुने भयो। सरकारी अस्पतालमा निशुल्क पाइन्छ भन्ने सुने कि उहाँ टेकु आइपुग्नु भएको थियो। चिकित्सकहरूको अनुसार खोप समयमै लगाएर रेबिजबाट बस्न सकिन्छ। प्राणघातक रोगबाट नागरिकलाई बचाउन सरकारले हरेक वर्ष करिब 3 लाख खोप खरिद गरेर सरकारी स्वास्थ्य संस्था मार्फत निशुल्क वितरण गर्ने गरेको छ। तर जेन्जी आन्दोलनपछि सरकारले खोप खरिद प्रक्रिया टुङ्ग्याउन नसक्दा देशैभर सरकारी स्वास्थ्य संस्थामा खोपको चरम अभाव छ। निजीमा खोप त पाइन्छ तर चर्को मूल्य तिर्नुपर्छ। निजीमा खर्च गर्न नसक्नेले खोपका लागि टाढा धाउनुपर्ने बाध्यता छ। टेकु अस्पतालले रेबिज खोपको सेवा 24 घण्टा उपलब्ध गराउँथ्यो, तर अभाव बढ्दै गएपछि खोपको दोस्रो मात्रा आकस्मिक कक्षबाट दिन बन्द गरिएको छ। संघीय सरकारले खोप उपलब्ध गराउन नसकेपछि एक साता अघि बागमती प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले 7000 डोज खोप खरिद गरेको थियो। देशभरका स्वास्थ्य संस्थामा रेबिज खोप आपूर्ति गर्ने जिम्मेवारी इपिडेमियोलोजी तथा सर्वरोग महाशाखाको हो, तर महाशाखाले यो आर्थिक वर्षसम्म पनि खोप खरिद गर्न सकेको छैन। खरिद ढिलाइले देशभर रेबिज खोपको अभाव। कान्तिपुरमा समाचार छ।
4: विद्युत खरिद सम्झौता पिपिए गरी लामो समयसम्म शून्य प्रगतिमा रहेका 1388 मेगावाट क्षमताका 38 जलविद्युत आयोजनाको अनुमति रद्द गर्न सुझाव आएको छ। सरकारको 100 बुँदे शासकीय सुधार कार्य योजनाको 74 ख बमोजिम विद्युत विकास विभागबाट जारी भएका अनुमति पत्रहरूको वर्तमान अवस्थाको समीक्षा गर्न ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयद्वारा गठित उच्चस्तरीय समितिले त्यस्ता आयोजनाको पहिचान गर्दै अनुमति पत्र रद्द गर्नुपर्ने राय मन्त्रालयलाई दिएको हो। समितिले उत्पादन अनुमति प्राप्त गरेको 5 वर्षको अवधिमा समग्र प्रगति 50% भन्दा माथि रहेका 220 मेगावाट क्षमताका 15 आयोजनालाई प्राथमिकताको सूचीमा राखेको छ। यस्तै 5 वर्षको अवधिमा 50% नजिक प्रगति गरेका 5642 मेगावाट क्षमताका 131 आयोजनालाई प्रोत्साहन गर्नुपर्ने सूचीमा राखेको छ। 38 जलविद्युत आयोजनाको अनुमति रद्द गर्न सिफारिस शीर्षकमा गोर्खापत्रमा समाचार छ।
3: कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले समयानुकूल कानून निर्माणका लागि मन्त्रालयहरूलाई ताकेता गरेको छ। 2072 संविधान बनेपछि त्यसलाई कार्यान्वयन गर्न आवश्यक कानून नबन्दा समग्र प्रणाली र सेवा प्रवाहमा असर परेका बेला कानून मन्त्रालयले सबै मन्त्रालयहरूलाई छिटो विधेयक तयारी गरी बुझाउन ताकेता गरेको छ। परिणाममुखी कार्य सम्पादनका लागि शासकीय सुधार सम्बन्धी 100 कार्यसूची नै सार्वजनिक गरेको सरकारले निर्वाचनमा गरेको वाचा अनुसार सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत सुधारलाई प्राथमिकतामा राखेको छ। कानून मन्त्रालयले यसअघि सबै मन्त्रालयलाई पत्र काटेर जेठ मसान्तभित्र विधेयकको सूची पठाउन भनेको थियो। मन्त्रालयहरूलाई विधेयक तयार नभएपछि कानून मन्त्री सुविता गौतमले मन्त्रीहरूलाई बोलाएर असारभित्र विधेयकको सूची तयार पारी संसदमा पेश गर्नुपर्ने कानूनी व्यवस्था स्मरण गर्दै ध्यानकर्षण गराउनु भएको हो। सरकारले चालू बजेट अधिवेशनमा 45 विधेयक संसदमा पेश गर्ने तयारी गरेको छ। कानून मन्त्रालयका अनुसार सरकारले 150 कानून बनाउनु पर्ने पहिचान गरेको छ, जसमध्ये बजेट अधिवेशनमा पेश गर्न कम्तीमा 45 कानूनको मस्यौदा अन्तिम चरणमा छ। विधेयक निर्माणमा कानून मन्त्रालयको ताकेता नयाँ पत्रिकामा समाचार छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: डिजिटल ब्याङ्किङका लागि आवश्यक सतर्कता अपनाऊ। डिजिटल ब्याङ्किङ कारोबारका लागि सार्वजनिक स्थानका वाइफाई नेटवर्क प्रयोग गर्दा तपाईँको ब्याङ्किङ विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम हुन्छ। यस्ता नेटवर्कमा विभिन्न ह्याकरले वित्तीय विवरणमा पहुँच पुर्याई सोको दुरुपयोग गर्न सक्छन्। तसर्थ आफ्नो व्यक्तिगत तथा ब्याङ्किङ विवरणको सुरक्षा सुनिश्चित गर्न सुरक्षित र विश्वसनीय नेटवर्क मार्फत मात्र अनलाइन ब्याङ्किङ कारोबार गर्नुपर्दछ। अनलाइन ब्याङ्किङ कारोबार गर्दा ब्याङ्कको आधिकारिक वेबसाइट र एप्लिकेसनको प्रयोग गरी कारोबार गर्ने पासवर्ड र पिन कोड समय समयमा परिवर्तन गर्नुपर्दछ। साथै वित्तीय कारोबार सम्बन्धी ओटिपी र पिन कोड आफूसँग सुरक्षित राख्नुपर्दछ। सार्वजनिक स्थानका वाइफाई नेटवर्क प्रयोग गरी विद्युतीय ब्याङ्किङ कारोबार गर्दा सचेत बनाऊ। नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा, फोन नम्बर 01-5719-605, गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
6: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
8: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
9: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
3: नेपाल परिवेशमा अब बाँकी समाचार। अर्थमन्त्री सोनिम वाग्लेका कारण अर्थमन्त्री सोनिम वाग्लेले करका दर हेरफेरको आरोप लगाउने विपक्षी सांसदलाई उल्टै चेतावनी दिनुभएको छ। वाग्लेले करका दर हेरफेर गरेर व्यापारी पोस्ने काम गरेको भन्दै विपक्षी दलका सांसदले आरोप लगाएका थिए। प्रतिनिधि सभा बैठकमा बजेटमाथि उठेका प्रश्नको हिजो जवाब दिने क्रममा अर्थमन्त्री वाग्लेले यस्तो चेतावनी दिनुभएको हो। यो नैतिक आँट र उचाइ मप्रति औंला ठड्याउने मान्यज्यूहरूलाई पनि प्राप्त होस्, शुभकामना छ। अर्थमन्त्री वाग्लेले चेतावनी दिँदै भन्नुभयो, तपाईँहरूका काण्डबारे हामी अनभिज्ञ छौं र उहाँले आफूमाथि औंला ठड्याउने सांसदलाई कारवाहीको चेतावनी समेत दिनुभएको छ। आफूमाथि लागेको करका दर हेरफेरको आरोपको प्रतिवाद गर्दै उहाँले अनियमितता गरेको प्रमाणित भए मन्त्री पद त्याग्ने घोषणा पनि गर्नुभएको छ। प्रश्न सोध्ने सांसदलाई अर्थमन्त्री वाग्लेको चेतावनी, अन्नपूर्ण पोस्टमा समाचार छ।
4: मुलुकमा सञ्चालित सरकारी विद्यालय मध्ये आधाभन्दा बढीमा विद्यार्थीको चरम अभाव देखिएको छ। विद्यार्थी अभाव भएपछि ती विद्यालय सञ्चालन गर्ने कि अन्यमा गाभ्ने भन्ने विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयले छलफल अगाडि बढाएको छ। सामुदायिक विद्यालय मध्ये पनि कुनैमा 7,000 बढी विद्यार्थी पढिरहेको सरकारी तथ्याङ्कले देखाएको छ। विद्यार्थीको वितरणमा देखिएको असमानताका कारण सामुदायिक विद्यालयमा सरकारले गरेको लगानी अनुसार प्रतिफल आउन सकेको छैन। सरकारी तथ्याङ्क अनुसार मुलुकभर 27,010 सामुदायिक विद्यालय सञ्चालनमा छन्। तीमध्ये 13,736 अझै 100 कम विद्यार्थी छन्। यो भनेको कुल सामुदायिक विद्यालयको 50.86% हो। 13,000 विद्यालयमा 100 कम विद्यार्थी शीर्षकमा गोरखापत्रमा समाचार छ।
3: काङ्ग्रेसमा संस्थापन र इतर समूह एकता सहित 15 महाधिवेशनमा सहभागी हुन लचक बन्दै गएका छन्। इतर पक्षले राखेको अघिल्लो केन्द्रीय समितिमा रहेका सबै नेताको समायोजन र सदस्यता अध्यावधिक बाहेकका प्रस्तावमा संस्थापन पक्ष सम्बोधन गरी जान तयार देखिएको छ। इतर पक्ष पनि महाधिवेशनमा सम्मानजनक सहभागिता सहित निष्पक्षताको सुनिश्चितता देखिए एक भएर जान तयार देखिएको छ। दुवै पक्षबीच अनौपचारिक छलफल चलिरहेकाले 1-2 दिनभित्रै सहमतिका लागि निर्णायक छलफल गर्न आपसी दबाव सिर्जना गरिरहेका छन्। नयाँ पत्रिकामा समाचार छ।
4: नेपाल नागरिक उड्डयन प्राधिकरण विराटनगर विमानस्थल परिसरका 10 संरचनाको ठेक्का लगाइएको छ। प्राधिकरणले वार्षिक 3,36,46,211 रुपियाँ यहाँबाट आमदानी गर्छ। नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली 2078 अनुसार संरचनाको ठेक्का अङ्क कायम गरिँदै आएको छ। सार्वजनिक सूचना जारी गरेर ठेक्का व्यवस्थापन र सम्झौता हुँदा कबोल गर्नेले लिलाम बढावट गर्छन्। यस्तो हुँदा नागरिक उड्डयन प्राधिकरणले निर्धारण गरेको सेवा शुल्क अङ्कभन्दा दोब्बर तेब्बर बढी कबुल गर्छन्। विमानस्थलमा आउजाउ गर्ने सेवाग्राही लक्षित सञ्चालकले भने वस्तु तथा सेवाको मूल्यमा मनपरी वृद्धि गरेर ठेक्का रकम असुल्ने माध्यम बनाउँछन्। सधैँ भेटभाट हुने विमानस्थलमा आफै लिलाम बढावट गरेर लिएको ठेक्कामा भने उपभोक्ताको ढाड नराम्रोसँग सेकिँदै आएको खुलेको हो। यात्रीको गोजी रिताउँछन्। विमानस्थलका होटल र क्याफे शीर्षकमा गोरखापत्रमा समाचार छ।
3: र पाल्पाको रैना देवी छहरा गाउँपालिका 8 सत्यवतीको खुर्साने दालचिनी गाउँका रूपमा परिचित बनेको छ। यहाँका 200 बढी परिवार पाल्पाको रैना देवी छहरा गाउँपालिका 8 सत्यवतीको खुर्साने दालचिनी गाउँका रूपमा परिचित बनेको छ। यहाँका

0: गर्ने गरेका छन्। दालचिनीले चम्काएको खुर्सानी गाउँ शीर्षकमा कान्तिपुरमा समाचार छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। इरान र अमेरिका बीच बुधबार र बिहिबार लगातार दुई दिन आक्रमण प्रत्याक्रमण चलेको छ। 8 अप्रेलमा युद्ध विराम भए यता अमेरिका इरान बीच यति ठूलो लडाई चलेको यो पहिलो पटक हो। यस घटनाले पश्चिम एसियामा पूर्ण स्तरको युद्ध फेरि शुरू हुने जोखिम बढाएको छ। इरानमा बुधबार रातिदेखि बिहिबार बिहानसम्म अमेरिकाले लगातार आक्रमण गरेको थियो। विस्फोटको आवाज इरानको राजधानीका साथै बन्दरगाह शहर बन्दर अब्बास र हर्मुज जलमार्गको किनारमा रहेको दक्षिणी क्षेत्रमा सुनिएको थियो। इरानी बन्दरगाहहरूमा एउटा तेल ट्याङ्करमाथि भएको अमेरिकी आक्रमणमा 3 जना भारतीय जहाज चालकको मृत्यु भएको भारतीय अधिकारीहरूले बताएका छन्। यस क्षेत्रमा अमेरिकाले लगाएको नाकाबन्दी उल्लङ्घन गर्न खोजेको भन्दै उक्त जहाजमाथि अमेरिकी सेनाले आक्रमण गरेको थियो। बिहिबार इरान सूर्योदय हुनुभन्दा अघिसम्म विभिन्न क्षेत्रमा भयानक आक्रमण भएको थियो, तर आक्रमणबाट भएको क्षतिको विवरण सार्वजनिक भएको छैन। इरानले यसको जवाफ बहराइन, जोर्डन र कतारमा रहेका अमेरिकी सेनाको आधार शिविरमा आक्रमण गरेको छ। यसअघि बुधबार पनि इरानले ती क्षेत्रमा आक्रमण गरेको थियो।
0: अब खेल समाचार। 23 संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिता हिजो राति भव्य उद्घाटन भएको छ। पहिलो पटक 3 राष्ट्रद्वारा आयोजित विश्वकपको मेक्सिको ऐतिहासिक रंगशाला एस्टेकामा विभिन्न सांस्कृतिक कार्यक्रमसहित उद्घाटन गरिएको छ। इतिहासमै 3 विश्वकप खेल आयोजना गर्ने एस्टेका रंगशाला पहिलो बनेको छ। रंगशालामा हजारौं दर्शकले उत्साहपूर्ण उद्घाटन समारोह हेरेका थिए। समारोहमा सांस्कृतिक कार्यक्रममा सहभागी कलाकार विभिन्न रंगी विरंगी पोशाकमा सजिएका थिए। दर्शकको हुटिङ र उत्साहले रंगशालाको माहौल रोमाञ्चक बनेको थियो। दक्षिण अफ्रिका विरूद्धको उद्घाटन खेल अघि मेक्सिकन समर्थकले रंगशाला बाहिर आक्रोश व्यक्त गरेका थिए। विश्वकपको उद्घाटन भव्य बनाउँदा रंगशाला बाहिर तनावको पनि सामना गर्नु परेको थियो। सहज रूपमा रंगशालाभित्र प्रवेश गर्न नपाउँदा समर्थक रिसाएका छन्। उनीहरूले रंगशालामा आफ्नो सिटसम्म पुग्न विभिन्न सुरक्षा घेरा पार गरेको एजेन्सीहरूले बताएका छन्। यस्तै उद्घाटन खेलमा सह आयोजक मेक्सिकोले विजय शुरूआत गरेको छ। मेक्सिकोको ऐतिहासिक तथा आइकोनिक एन्टेका रंगशालामा सम्पन्न रोमाञ्चक खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकामाथि 2-0 सहज जित निकालेको हो। 3 फरक विश्वकपका खेलहरू आयोजना गर्ने विश्वकै पहिलो स्टेडियमको कीर्तिमानी बनाएको एन्टेका रंगशालामा दर्शकको बाक्लो उपस्थिति रहेको थियो। इरिक लिराले मिलाइदिएको पासलाई जुलियन क्विनोनेन्सले उत्कृष्ट ढंगले गोलमा परिणत गर्दै टोलीलाई 1-0 अग्रता दिलाएका थिए। खेलको 42 मिनटमा जुनियरले नै प्रहार गरेको अर्को एउटा गोल भने गोल पोस्टमा लागेर फर्किएको थियो। याया सिथोले रातो कार्ड पाएपछि दक्षिण अफ्रिका 50 मिनटमा 10 खेलाडीमा खुम्चिनु परेको थियो। मेक्सिकोका राहुल जिमेनेले 2 गोल 67 मिनटमा गरेका थिए। प्रतियोगिता अन्तर्गत आज बिहान 7:45 दक्षिण कोरिया र चेक रिपब्लिक बीच खेल हुँदैछ। हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: वित्तीय घोटाला अभियोगमा शंकर समूह, इन्फिनिटी होल्डिङ्स र हिमालयन री इन्सुरेन्सका संचालक विरूद्ध 3 अदालतमा मुद्दा दायर। 27 अर्ब 80 करोड बिगो दावी।
0: कम्बोडियामा अवैध धन्दामा संलग्न नेपालीहरूलाई देश छोड्न आजसम्मको म्याद। अधिकांश फर्किएकामा 40-50 जनासम्म बाँकी रहेको अनुमान।
1: 62 करोड राजस्व नबुझाएपछि मध्य सरकारले 25 पालिकालाई दिने अनुदान रोक्यो। संघ सरकारको निर्देशन विपरीत बागमतीमा रोकिएन नयाँ सार्वजनिक सवारी साधनको दर्ता।
0: इरान र अमेरिका बीचको शान्ति वार्ता जोखिममा, अमेरिकाको आक्रमणले युद्ध विरामलाई अर्थहीन बनाएको इरानको आरोप।
1: र 23 विश्वकप फुटबलको भव्य उद्घाटन, मेक्सिको विजय शुरूआत।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद। सन्चु र धर्मराज बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
3: Coming up next,
4: the news plus.
2: विचार तितो पनि मिठो पनि, विषय राजनीतिक पनि गैर राजनीतिक पनि, अतिथि परिचित पनि अपरिचित पनि, र सरोकार सीधा तपाईँसँग, प्रत्यक्ष पनि अप्र

0: The News Plus. The News Plus. Radio Kaha Sanchar 99.4 Sahi. Kaha Sanchar Network ka partner station harubata ekai shat. Pratyek din bihana 6:30 baje. Nishpaksha sakriyata ko abhyas. Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
1: AIO.
2: AIO?
1: Yes, AIO. All in one mart. The best place for shopping.
2: Kya chha ra ho khas tya?
1: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
2: वाउ, कहाँ छ र यो?
1: यही मिन भवनमा, शान्तिनगर गेटसँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
0: All in one mart, helping make your life easier.
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
5: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
6: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड,

0: नमस्कार, थाहा संचार नेटवर्कको द न्यूज प्लस कार्यक्रममा स्वागत छ। म रविन्द्र सुवेदी। यो कार्यक्रम काठमाडौँमा थाहा संचार नेटवर्क 99.4 मेगाहर्ज, हेटौडामा 99.6 मेगाहर्जका साथै देशभरका विभिन्न रेडियोबाट सुन्न सकिन्छ। साथै थाहा खबर .com र थाहा खबरको फेसबुक पेजबाट पनि सुन्न सकिन्छ। केही समयको तनावपछि संसद फेरि सामान्य अवस्थातिर फर्किन लागेको संकेत देखिन्छ। सरकारले कमजोरी गर्ने वा प्रधानमन्त्री विवादमा तानिने त्यसका कारण संसद प्रभावित हुने सिलसिला लामै समयसम्म चल्यो, तर राष्ट्रपतिले लिएको इनिसिएसनले संसदको गतिरोध अन्त्य होला कि जस्तो देखिएको छ। यसले विपक्षी दलहरू प्रधानमन्त्री खोज्ने आफ्नो अडानबाट पछि हटेको वा प्रधानमन्त्रीसँग आश्वस्त नै हुन नसकेपछि प्रधानमन्त्रीलाई खोज्न नपर्ने अथवा नखोज्ने अवस्थामा पुगेको हो कि भन्ने पनि देखिन्छ। आजको द न्युज प्लस कार्यक्रममा हामी यसै विषयको सेरोफेरमा रहेर कुराकानी गर्दैछौँ। कुराकानीका लागि प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी नेकपाका प्रमुख सचेतक युवराज दुलाल हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। मानिजी नमस्कार।
1: नमस्कार,
0: कार्यक्रममा स्वागत छ यहाँलाई।
1: धन्यवाद।
0: अब विपक्षी दलहरूले चाहिँ प्रधानमन्त्रीसँग आश्वस्त हुन नसकेर नखोज्नु भएको कि अब नखोज्ने अवस्थामै जवाफ उहाँले कुनै पनि हालतमा नदिनु भने भयो अथवा माफी पनि नमाग्नु भने भयो त्यसैले खोज्न पनि आवश्यक रहेन भन्ने निष्कर्षमा पुगेको अवस्था हो कि खास के हो?
1: हामीले प्रधानमन्त्री भारेन्द्र शाहले जेठ 17 गते संसदमा मेरो भारतको सीमा मिचेको छ भन्ने राष्ट्रहित विपरीत जुन अभिव्यक्ति आयो त्यो अभिव्यक्ति गलत छ र त्यो संसदको रेकर्ड पनि हटाउनुपर्छ र प्रधानमन्त्रीज्यूले त्यसरी किन बोल्नुभयो भनेर त्यसको जवाफ हामीले मागेका हौँ। र प्रमुख जिम्मेवार प्रतिपक्षी हुनुको नाताले अथवा संसदमा भएका सबै सांसदहरूको राष्ट्रहितप्रति सरकार प्रमुखको त्यस्तो अभिव्यक्ति हुँदा त्यसको जवाफ माग्नु स्वाभाविक नै हो। तर हामीले संवेदनशील विषयमा राजनीतिक दलहरू विभाजित नहौँ र यो विषयको किनारा लगाउँ। यो प्रधानमन्त्रीको निजी सवाल मात्रै भएन, राज्यको राष्ट्रको सवाल हो र पटक पटक आग्रह गऱ्यौँ, सरकारलाई आग्रह गऱ्यौँ, सभामुखलाई आग्रह गऱ्यौँ र सरकारवादी दललाई उहाँ प्रमुखको समाजसँग पनि हामी दुई पटक समेत वार्ता बसेर आग्रह गऱ्यौँ। सबै हाम्रा आग्रहहरू करिब निरन्तर नै भए किन भन्दा सरकार पनि त्यो विषयमा संवेदनशील देखिएन। सरकारको नेतृत्व गर्ने दलले सरकारको प्रमुखलाई बैठकमा ल्याउन सक्ने आश्वासन दिन सकेन। सभामुखले आफ्नो अधिकार प्रयोग गरेर प्रधानमन्त्रीलाई रद्द गर्ने त्यो पनि हामीले सम्भावना देखेनौँ। त्यस कारणले सरकारको दल सभामुख सबैको निरीहताको अगाडि संसदलाई बन्धक बनाएर र प्रतिपक्षीहरूले सरकारले काम गर्न खोज्दा पनि दिँदैनन् भन्ने नकारात्मक भाष्य जुन तरिकाले बाहिर स्थापित गर्न खोजिएको छ, त्यस कारण एकातिर संसदमा नियमित हुनुपर्ने कामहरूलाई नै अगाडि बढाउने, सरकारबाट हुन सरकार र सरकारवादी दलबाट बाहिर स्थापित गर्न खोजिएको नकारात्मक भाष्यलाई पनि खण्डन गर्ने र प्रतिपक्षीहरूले उठाएको राष्ट्रहितलाई निरन्तरता दिने हिसाबले हामी प्रतिपक्षीय दलहरूकै बैठकले यो विकल्पहरू सुझाएर हामीले आफ्ना एजेन्डाहरू पनि कायमै राखेका छौँ। विरोधका विभिन्न अन्य शैलीहरूबाट हामी अगाडि बढ्छौँ। संसदको काम कारबाहीलाई पनि अगाडि बढाउने गरी हामी सहमतिमा आएका हौँ।
0: जस्तो अब चाहिँ कस्तो देखियो भने तपाईँहरू चुप लाग्दाखेरि पनि खास मुद्दामा प्रतिपक्षले लिनुपर्ने अडान अथवा प्रतिपक्षले जनाउनु पर्ने आपत्ति अब्जेक्सनहरूमा कमजोर भएको जस्तो देखिएला। तपाईँहरू बोल्दाखेरि पनि आवाज सुनवाई नहुने र त्यो कार्यान्वयनमा नजाने अवस्था देखिरहेकै छ अहिलेसम्म। त्यही तपाईँहरू प्रतिपक्षी पनि अप्ठ्यारोमा पर्ने अवस्था भयो होइन यसपटक त?
1: होइन, प्रतिपक्षीहरूलाई तपाईँले भन्नुभएको जस्तै चुनौती त छ नै, चुनौती हुन्छ, तर हामी तपाईँको कमजोर भएको कारणले अथवा सङ्ख्या कम भएको कारणले एजेन्डाहरू उठाउन सक्दैनौँ भन्ने कुरा फेरि त्यस्तो कुरा होइन। एकजनाले पनि संसदमा जनताका पक्षमा राष्ट्रका पक्षमा सशक्त ढङ्गले विषयहरू उठान गर्न सकिन्छ र हामीले उठाइराखेका पनि छौँ। उठान गर्ने हिसाबले प्रतिपक्षीहरू कुनै कमजोरी भएको छैन। मैले अघि नै भने सरकार गैर जिम्मेवार हुँदा सरकारलाई राज्य र जनताप्रति देशप्रति संवेदनशील नहुँदा र सरकारवादी दलले आफ्नो सरकारलाई नियन्त्रण गर्न नसक्दा जुन विडम्बना आज भोगिराखेको छ त्यसलाई सम्हाल्ने जिम्मेवारी कहिलेकाहीँ प्रतिपक्षको काँधमा पनि आइपुग्छ। अहिले तपाईँलाई खासमा भन्ने हो भने सरकारले गर्न नसकेको अभिभावकीय भूमिका प्रतिपक्षहरूले गरेको हो। हिजो हामीले संसदमा दिएको निकास भनेको सरकारले दिएको निकास, त्यो प्रतिपक्षहरूले हामीले दिएको निकास हो। सरकारको तदरूपतामा बैठक भएर समाधान भएको पनि होइन, त्यसको भित्रीकरण पनि हामीले नै पहल गरेर वार्ताको एउटा माध्यमबाट, संवादको माध्यमबाट समाधान गरौँ भन्ने हो। यो सरकारको दृष्टिकोण त कस्तो छ भने अरू कसैले वार्ता गर्नु हुँदैन, बोल्नु हुँदैन भन्ने खालको सोचाइ छ। आफूसँग अनुभव छैन, अरूसँग सल्लाह सुझाव दिनलाई उहाँहरूको सोचाइले दिँदैन र एकपछि अर्को काण्डहरू गल्तीहरू गर्दै जाने उहाँहरूले देखाइदिइ सक्नु भएको छ। किन भन्दा उहाँहरू सरकार सञ्चालन गर्नेको सबै तौर तरिका, संविधानको मर्मलाई कसरी आत्मसात गरेर कार्यान्वयन गरेर जानुपर्छ, नियमावलीको कार्यान्वयन गर्नुपर्छ, कानुनहरू कसरी कार्यान्वयन गर्नुपर्छ भन्ने कुरा उहाँहरूलाई थाहा छैन। उहाँहरू दिदीको शासन फिटी बसाल्ने भनेर त आउनुभयो, दिदीको शासन कार्यान्वयन गर्नुपर्दाखेरि दिदी आफैले पालना गर्नुपर्छ भन्ने पनि हेका सरकारलाई छैन। त्यस कारणले यो सबै कुरा चाहिँ प्रतिपक्षले हामीले आफू कहिलेकाहीँ पछाडि हटेर भए पनि सरकारलाई सिकाउनुपर्छ र उहाँहरूलाई अनुभूत गराउनुपर्छ भन्ने हिसाबले हलकदमी लिएको हो। त्यस कारणले यो पहलकदमीमा त प्रतिपक्ष सरकारभन्दा पनि जिम्मेवार छ, सरकारभन्दा पनि माथि छ, सरकारभन्दा पनि शक्तिशाली, यो हिसाबले पनि बुझ्नुपर्छ। त्यस कारणले घमण्ड नै शक्ति होइन, सरकारले त विनम्रता देखाउनु पर्थ्यो, आफूले गरेको कमजोरी करेक्सन गर्नु, एकपछि अर्को उहाँहरूले करेक्सन कमजोरी गर्दै गइराख्नु भएको छ। त्यस कारणले हामी कमजोरीहरूलाई पनि सशक्त ढङ्गले उठान गर्छौँ नै, त्यसको निर्णय नभएसम्म, समस्या समाधान नभएसम्म राखि नै राख्छ। तर फेरि जरुरी गर्नुपर्ने कामहरूको मार्ग प्रशस्त पनि हामी गर्छौँ।
0: तर प्रतिपक्षका माथि पनि कतिपय आरोपहरू छन्, कतिपय भन्दा पनि फ्याक्टमा त के छ भने यो झन्डै द्वितीय बहुमत प्राप्त सरकार हो अथवा उसको ठुलो मत छ, तर प्रतिपक्षीले चाहिँ ससाना कुराहरू, जुन कुरा चाहिँ सामान्य प्राविधिक त्रुटिहरू हुन्, ती प्राविधिक त्रुटिहरूलाई उछालेर संसदलाई बन्द बनाउने काम गरेको भन्ने आरोपहरू पनि तपाईँले सुन्नु पर्यो। जस्तो कि नीति तथा कार्यक्रममा जवाब दिने सन्दर्भमा, नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाब दिने सन्दर्भमा वा प्रधानमन्त्रीको एउटा स्टेटमेन्ट जुन करेक्सन गर्नुपर्ने र माफी माग्नुपर्ने तपाईँहरूको कुरा थियो, परराष्ट्र मन्त्रीले जवाफ दिने भनेर गरिएको सुरुवाती प्रस्ताव पनि तपाईँहरूले स्वीकार नगरेको सन्दर्भमा होस् अथवा अरू विषयहरूमा पनि आरोप त तपाईँहरूले पनि खेप्नु परेको छ नि।
1: तपाईँले भन्नुभएको आरोप लगाउन खोजिएको छ, तर हामीले कुनै साना कुरामा बखेरा झेकिरह्यौँ र यो दुईवटा उदाहरण तपाईँले दिनुभयो त्यो साना कुरा होइन। सामान्य राष्ट्रपतिले नीति कार्यक्रम भाषण गर्दा प्रधानमन्त्री हिँडेर उठेर हिँड्नै मिल्दैन, मर्यादाको हिसाबले मिल्दैन, वरिष्ठताको हिसाबले मिल्दैन, नैतिकताको हिसाबले मिल्दैन। आफूले ल्याएको कार्यक्रम सरकार प्रमुख राज्य प्रमुखले पढिरहँदा छोडेर हिँड्नु भनेको शोभनीय पनि होइन, त्यो सबै हिसाबले अस्पष्ट गैर जिम्मेवार विषय हो। एक, हामीले त्यसका बारेमा सरकारको ध्यान आकर्षण गरायौँ। नम्बर दुई, अहिले भएको राज्य राष्ट्रहित विपरीत, नेपालले संसारमा, तपाईँले भन्नु संसारमा कुनै राष्ट्र प्रमुखले, कार्यकारी प्रमुखले मेरो देशले फलानु देशको सीमा मिटेको छ भनेर बोल्छ, कुटनीति भाषामा बोल्दै बोल्दैन, बोल्नै मिल्दैन। अनि नेपालले भारतको सीमा मिचेको छ त सधैँ छैन, हुँदै होइन। अनि क्रस बोर्डर होल्डिङका खेतीपाती हुने कुराको उदाहरणलाई लिएर तपाईँको सीमा मिचेको छ भन्ने कुरा कि त मैले जानिनँ, मेरो कन्फ्लिक्ट भयो भन्नु पऱ्यो, कि त मैले नियतै यही हो, सरकारमा आएपछि मलाई गाह्रो हुँदो रहेछ भन्नु पऱ्यो। सरकार प्रमुखले बोल्ने कुरालाई सामान्य नागरिकले चिया पसलमा बोलेको जस्तो कारण दिएर तपाईँले न प्रश्न गर्न मिल्छ, न आम नागरिकले प्रश्न गर्न मिल्छ, मिल्दैन। त्यस कारणले कि त यो आरोप लगाउनेहरूले विषय नै बुझेको छैन, कि उहाँहरू सरकारको अन्धभक्त समर्थन गरिराख्नु भएको छ। यो दुवै विषय यदि उहाँहरू पछिमा हुनुहुन्थ्यो र हामी सरकारमा थियौँ भने उहाँहरूले के यति छोड्ने विषय थियो त, अथवा एउटा असल नागरिकले, राज्यको नागरिकले पनि यो गम्भीर विषयमा त्यतिकै चुगलाएर कानमा तेल हालेर बस्न मिल्छ त? मिल्दैन। दुवै गम्भीर विषय हो। तपाईँलाई अझ अर्को कुरा तपाईँको भएन, उहाँहरूले अर्थमन्त्रीले संसदमा विधेयक अर्थ विधेयक प्रस्तुत गरिसकेपछि बजेटमा करका दरहरू घोषणा गरेर कार्यान्वयन गरिसकेपछि उहाँहरूले चाहिँ त्रुटि सच्याइएको भनेर तपाईँको अर्थ विधेयकमै संशोधन गरेर सरकारमा नलगिकन सिधै अर्थ मन्त्रालयबाट ल्याएर संसदमा दर्ता गर्नुभएको, त्यो विधिको हिसाबले, कानुनको हिसाबले, परम्पराको हिसाबले, कुनै हिसाबले पनि मिल्दैन। त्यो धेरै ठुलो तपाईँले एक किसिमको अपराध अथवा महाअराजकता हो, त्यो घटना पनि उहाँहरूले गर्नुभएको छ। त्यस कारणले अब यो समय नै अलिकति चुनौतीपूर्ण छ। नागरिकले पनि धैर्यताका साथ कुरा सुन्नुपर्छ र बुझ्नुपर्छ सरकारले कसरी काम गरिराखेको छ। जान्ने भनेको सरकारले गरेका कामहरू सबै नजानिएका जस्तो भइराखेका छ। उहाँहरूले उहाँहरूको विरोधै गर्ने हो भने त प्रत्येक दिन प्रत्येक घन्टा कमजोरीहरू हामीले थाहा पाइराखेका छौँ। तर मैले संसदमा नै भनेको छु, सूक्ष्मदर्शक यन्त्र लगाएर सरकारको कमजोरी खोज्ने पक्षमा हामी छैनौँ। यो सरकार ऐतिहासिक अवसर प्राप्त गरेको सरकार हो, काम गर्नुपर्छ। तर हामीले सरकारलाई के भन्यो भने कानुन पढ है, संविधान पढ, कानुन पढ, नियमहरू पढ र त्यो कानुनको दायराभित्र रहेर तपाईँले काम गर्नुहोस्। कि त कानुन फेरेर काम गर्नुहोस्, कानुनबाट काम गर्नुहोस्, कि कानुन भएको कानुनबाट काम गर्नुहोस् भनेर हामीले सरकारलाई सुझाव राखेका छौँ। त्यस कारणले तपाईँले सोध्नुभयो जस्तो हामीले साना साना कुरामा बखेडा निकालेर सरकारलाई गर्न रोकेका छँदै छैनौँ, हुँदै होइनौँ। हामी गर्दै गर्दैनौँ सरकारलाई काम गर्न, बरु हामीले सकारात्मक ढङ्गले सल्लाह सुझाव वातावरण बनाउने कोसिस गरिराखेका छौँ। तर सरकारको अज्ञानता र घमण्डले यो दुई तिहाईको बल भने कस्तो हुन्छ भने यसले घमण्डना गर्छ, यसले चाहिँ तपाईँको अज्ञानतालाई पनि तपाईँको चाहिँ एउटा शक्तिको शक्ति ठान्छ र त्यस्तै धेरै एउटा व्यक्तिको तपाईँको पूजा गर्दै जाँदाखेरि उसैलाई तानासाई बनाउँछ र उसै जे गरे नै बनाउने जस्तो अवस्था सिर्जना गर्छ। यो चाहिँ देशको लागि एकदमै खतरनाक अवस्था हो, सबैले बुझ्न जरुरी छ।
0: संसदभित्रको दृश्य चाहिँ अहिले खास के हो? सरकारले गल्ती गर्ने अनि रासोपाको नेतृत्व तहले ढाकछोप गर्ने कोसिस गर्ने, अथवा यो डिफेन्स मात्रै होइन कि ढाकछोप भनेको यो रक्षा गर्ने मात्रै होइन लुकाउने कोसिस गर्ने, यो सिलसिला बाहिरबाट हेर्दाखेरि त्यस्तो भएको भन्ने मान्छेले आरोप लगाइरहेका छन्। तपाईँहरूले देखा पनि त्यही हो कि
1: अहिले त त्यही नै हो, तपाईँले ठिकै भन्नुभयो। अहिले सरकारले गल्ती गर्ने रासोपाका सबै सांसदहरू भए भन प्रमाणहरू खोजेर त्यो गल्तीलाई ढाकछोप गर्न लागे। तपाईँलाई यतिसम्म मिडियामा आइ नै सकेको छ, संसदमा मान्यहरूले बोली नै सक्नुभयो, प्रधानमन्त्रीले सीमा मिचेको छ भनेपछि राष्ट्रपतिका धेरै सांसदहरू केही सांसदहरू कहाँ कहाँ सीमा मिचेको छ भनेर खोजेर विगतका पत्रिकाहरू लेखेका अथवा मिडियाहरूमा आएका अन्तर्सन्त विभिन्न खालका मिथ्या समाचारहरू खोजेर यहाँ यस्तो लेख्छ नि त त्यस कारणले मिचेकै हो भन्ने जस्तो पनि पुष्टि गर्दै पनि उहाँहरू हिँड्न खोज्नुभयो। यो त एउटा उदाहरण मात्र, यस्ता थुप्रै कुराहरू छन् सरकारले कमजोरी र सांसदहरूले त्यसलाई ढाकछोप गर्ने। अहिलेको समयमा हामी त रचनात्मक आलोचक हुनुपर्छ, आफ्नो पार्टी होस् या अर्को पार्टी होस्, सहीलाई सही गलतलाई गलत भन्ने एउटा चेत राख्न सकेनौँ भने हामी आधुनिक युवा हुन सकेनौँ र हामीले सहकारी र स्वस्थ प्रतिस्पर्धाप्रति पनि गर्न सकेनौँ। किनभने देशलाई नागरिकलाई शीर्ष स्थानमा राखेर गर्ने हो अहिलेको राजनीति बनाउनेको, अहिलेको शासन सञ्चालन गर्नेको पार्टीभन्दा माथि उठेर देशलाई राष्ट्रलाई राख्ने हो। तर तपाईँले भने चाहिँ संसदमा राज्यसभाको त्यो अवस्था देखिएन। उहाँहरूको विज्ञता त गल्तीलाई ढाकछोप गर्नको लागि उहाँहरूको ऊर्जा धेरै खपत भइराखेको छ, पसिना पनि त्यसरी उहाँहरूलाई आइराखेको। त्यस कारणले यो अवस्था दुःखद अवस्था हो। नयाँ भनेर आएका साथीहरूले त्यो खालको देखाउन सक्यो कि हामी रचनात्मक आलोचक छौँ है, आफ्नै सरकारले गल्ती गर्दा पनि हामी त्यसलाई चाहिँ स्वीकार गर्छौँ र सच्याएर जा भन्ने देखाउनु पर्थ्यो, उहाँले त्यो देखाउनु भएन। त्यस कारणले त्यसको जिम्मेवारी पनि अहिले संसदमा बरु प्रतिपक्षले नै भूमिका निर्वाह गर्नुपर्ने अवस्था आएको छ। त्यस कारणले सबै दृष्टिकोणबाट हेर्दाखेरि अहिले संसदमा प्रतिपक्ष एउटा जिम्मेवार शक्तिको देखिन्छ।
0: अब यो खास गरी कन्टेन्ट मान्छिरहँ, सीमा विवादको विषय अहिलेको होइन, धेरै पुरानो हो। अहिले सत्तालाई अलि बढी पक्षपोषण गरिरहेका अथवा प्रधानमन्त्रीको भनाइसँग सहमत भएका कतिपय प्रमाणै खोजिरहेका व्यक्तिहरू पनि, यो अहिलेको समस्या होइन, वर्ष अगाडिको समस्या हो। तपाईँहरू भनेको पुरानो दलहरूले शासन गर्न आयो भने धेरै वर्ष भयो, अझ ठ्याक्कै 35 वर्षको न्यारेटिभ छ, त्योभित्र नेकपाको पनि केही फ्याक्टर पर्छ, केही फ्याक्टर पर्दैन यो 35 वर्षभित्र। यत्रो समयसम्म त केही पनि भएन, त्योभन्दा अगाडि पनि केही भएन, अहिले पनि केही गर्दै हुनुहुन्न तपाईँहरू जो विपक्षमा पुग्नु भएको छ। तपाईँहरू प्रश्न मात्रै गर्नुहुन्छ, यसका नाममा राजनीति मात्रै गर्नुहुन्छ भन्ने आरोप छ। यो कन्टेन्ट प्रधानमन्त्रीको एउटा अभिव्यक्ति त्यो त्रुटि भयो अथवा आपत्तिजनक भयो, त्यो एउटा पाटो रह्यो। अर्को समाधान गर्ने कुरा, यो विवाद समाधान गर्ने कुरा चाहिँ के हेरेर बसेको अहिलेसम्म नेपालका पुराना राजनैतिक दलहरू, पुराना सरकारहरू? यो प्रश्न एकदमै धेरै उठेको छ।
1: यो प्रश्न गर्ने साथीहरूलाई पनि धेरै विषयको ज्ञान छैन भन्दा पनि हुन्छ। हामी खास गरी किन नेपाली कम्युनिस्ट पार्टी नेकपा तत्कालीनमा 63 सालबाट खुल्ला राजनीतिमा चुनावबाट आएको शक्ति हो। झन्डै 10 वर्ष 72 सालसम्म हामी संविधान निर्माणकै एउटा चक्करमा रुम लियौँ, त्यो सबैलाई थाहा रहेछ। 72 साल लगत्तै संविधान जारी भइसकेपछि हामी नै उहाँहरूले भनेकै पुराना पार्टीहरूको पहल गरेर तपाईँको नेपालको कालापानी लिपिलेख लिपिहरूद्वारा लगायतको भूगोललाई समेटेर हामी तपाईँको 147,181 वर्ग किलोमिटर नेपाललाई 147,516 वर्ग किलोमिटर हुने गरी हाम्रो नक्सा परिमार्ज हो र त्यसलाई संविधानमा पनि लेख्ने नक्सा जारी गर्यौँ, हामीले गरे हो कुटनैतिक डिल पनि हामीले गऱ्यौँ, यो भूगोल हाम्रो हो त्यस कारणले खाली गर्नुपर्छ बारेमा पनि विगतमा भारत पछिबाट त्यहाँ विभिन्न गतिविधि हुँदा त्यसको प्रतिकार पनि गर्ने कुटनैतिक हिसाबले यिनै पुराना दलहरूले गरेको हो। त्यस कारणले हामीले त सधैँभरि लिपुलेख लिन्दियाद्वारा काला पनि लगाएको हो, भूगोल नेपालको हो र त्यो प्राप्त गर्नुपर्छ भनेर संविधान र नक्सामा समेत उल्लेख गरेर थप कुटनैतिक प्रक्रिया अगाडि बढाइराखेकै छौँ त। अहिले पनि हामीले यो भूगोल हाम्रो होलिएका छैनौँ, त्यस कारणले अहिले प्रतिपक्षहरूबाट यो हामीले प्राप्त गरेको भूगोल हिजो तपाईँले अहिले तत्कालीन मेयर हुँदाखेरि महामेयर हुँदाखेरि ग्रेटर नेपालको नक्सा आफ्नो भित्तामा टाँसेर फोटो खिचाउने व्यक्ति आज देशको प्रधानमन्त्री हुनुहुन्छ, तपाईँले भूगोल प्राप्ति गर्नको लागि के गरिराख्नु भएको छ भनेर प्रश्न गर्दा जवाब दिने त्यही तरिका हो त। हामीले त सकेको गऱ्यौँ, सक्ने गर्न कोसिस गरिराखेका थियौँ, एक रातारात समाधान हुने मामला पनि थिएन, उहाँहरूलाई पनि रात समाधान गर्नुपर्छ हामीले भनेका छैनौँ, तर त्यो विषयलाई तपाईँले कसरी लिनुहुन्छ भन्ने पो प्रश्न गरेका छौँ त हामीले। त्यस कारणले आफू नाच्न नजा, आफू काम गर्न नजान्ने, आफ्नो दृष्टिकोण साफ नहुने र पुरानालाई 35 वर्षदेखि भनेर जुन मिथ्या आरोप लगाउन कोसिस गरिराखेको छ, इतिहासले त्यो कुरालाई सही के हो गलत के हो भन्ने कुरा पुष्टि गर्छ। त्यस कारणले यो भ्रम छर्मरी नै छैन साथी।
0: एकातिर यो मुद्दा भइ नै रह्यो, अर्कोतिर यो मुद्दालाई थप मुद्दा बनाएर आफ्नो राजनीतिलाई राजनीतिक रोटी सेकाउने भन्ने भाष्य छ नि, राजनीतिक रोटी सेकाउने काम दलहरूबाट भयो विगतमा पनि, अहिले पनि त्यही भइरहेको छ। यो समाधान पनि हुँदैन, यो अन्त्य पनि हुँदैन भनेको, यो न भारतले भूमि फिर्ता गर्छ न नेपालले आफ्नो भूमि हो भनेर दावी गर्न छोड्छ, यो छोड्ने कुरा पनि भएन। त्यसैले यो दलहरूका लागि सधैँभरि राजनीतिक रोटी सेकाउने कन्टेन्ट मात्रै हो भनेर मान्छेहरूले आरोप लगाउने गर्छन्, यो आरोप सत्यको नजिक हो कि के हो खासमा?
1: त्यो गलत कुरा हो, राज्यको सवालमा यस्तो प्रश्न नै गलत हो। किन भन्दा राष्ट्र राष्ट्रियता राज्यको भौगोलिक अखण्डता संसारमा राष्ट्रिय राज्यहरू रहँदासम्म आफ्नो राज्यको एक एक इन्च जमिनको रक्षा गर्ने हरेक राज्य तपाईँको सक्ने नसक्ने तपाईँको दोस्रो कुरा हो। आफ्नो राज्यको राष्ट्रियताको पक्षमा ओगालर गर्ने र दावी गर्ने कुरा पहिलो संसारमा थुप्रै ठाउँहरूमा छ, नेपालमा मात्रै छैन, सीमा विवादका कारणले युद्धहरू भएका छन्, त्यसपछि अन्य आक्रमणहरू भएका छन्, थुप्रै कुराहरू भएका छन्। त्यस कारणले सकिन्छ कि सकिँदैन भन्ने कुरा त छोडिदिनुहोस्, आफ्नो हो कि होइन भनेर त्यसको प्राप्त गर्नको लागि गर्ने कि नगर्ने भन्ने कुरा प्रधान कुरा हो। त्यो गरिरहनु कुनै राजनीति रोटी सेकाइ होइन, राजनीति स्वार्थको कुरा होइन, त्यो राष्ट्रको रक्षाको सवालको कुरा हो र नसकिने भन्ने कुरा पनि हुँदैन। अहिलेको दुनियाँमा आधुनिक दुनियाँमा कुटनीतिका विभिन्न उपायहरू छन् र समस्याहरू विभिन्न हुन्छन्, समस्याहरूलाई नयाँ ढङ्गले सहमतिमा जान्न सकिने माध्यमहरू पनि हुन्छन्। सीमा विवाद सम्बन्धी संवेदनशील मुद्दामा राष्ट्रिय सहमति नबनिकन मैले तपाईँलाई केही भन्ने कुरा त हुँदैन, तर विभिन्न तर्कहरू हुन्छन्, तपाईँले त्यो पनि बुझ्नु पर्यो र हामीले त्यो मनमा राख्नु पनि पर्छ। त्यस कारणले यसलाई त्यसरी राजनीतिक स्वार्थका लागि सीमाका सवाल उठाए भनेर भन्ने कुरै आफैमा गलत कुरा छ। सीमाको सवाल सबैले सधैँ उठाइरहनुपर्छ जब त्यो समाधान हुँदैन।
0: अब यो हामीले संसदमा यसरी उठाइरहेका छौँ, जसरी वर्षौँदेखि उठाइरहेका छौँ, त्यो अहिले पनि त्यो सिलसिला जारी छ, तर कुटनीतिक पहल जसरी हुनुपर्ने थियो त्यसरी पहिला पनि हुन सकेन, अहिले पनि हुन सकेन, र त्यो हैसियत हामीले राख्दै राखेनौँ कहिले पनि, किनभने हामी भारतलाई बढे भाइको दृष्टिकोणले हेर्छौँ र बढे भाइ अगाडि हामी आफ्नो कुरा प्रष्ट राख्न सक्दैनौँ भन्ने छ नि, यो चिज कति सत्य
1: होइन? प्रधानमन्त्री हुँदा प्रचण्डले पनि भारतका प्रधानमन्त्री नरेन्द्रसँग सीमा विवादका बारेमा उइन उइनमा जाने प्रस्ताव गर्नुभएकै हो। समस्या समाधानको विभिन्न विकल्प हुन्छन्, यसमा पनि हामीले केही घुमेका भूमिहरू प्राप्त गरेको हो, नयाँ मुलुक भनेर बाँकी पर्दिया कैलाली कञ्चनपुर प्राप्त गर्दाखेरि केही भूमिहरू साटेर त्यतिखेर प्राप्त गरेकै हो। इतिहासमा विभिन्न कुराहरू कहिलेकाहीँ तपाईँको राज्य हितमा नामहरू पनि गर्नुपर्ने हुन्छ, त्यस कारणले अहिलेको सरकारको तुलनामा त विगतका सरकारले मैले भने धेरै काम गर्यो, टेबल टक पनि सरकारसँग प्रधानमन्त्री पदाधिकारमा पनि भए, इपिजी गठन गरेर प्रबुद्ध व्यक्ति समूह गठन गरेर दुई देश बिचको चाहिँ साझा धारणा निर्माण गर्न प्रयत्नमा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदाखेरि त्यो पनि गरियो, नगरेको त कुरै होइन, बरु यही अहिले सरकारको नेतृत्व गर्ने दलका सभापति हिजो प्रतिपक्षमा हुँदाखेरि सीमा सम्बन्धी विषयमा चाहिँ एक शब्द बोल्न नसक्ने भनेर अरूलाई आरोप लगाइराख्नु भयो, त्यति बेला नेताहरूले गोली नै राख्नु भयो, तर आज आफू भारत भ्रमणमा जाँदाखेरि एक शब्द नबोलिकन आउनु भयो नि त। त्यस कारणले मैले भने आफ्नो कार्यकर्तामा ग्रेटर नेपालको नक्सा राख्ने प्रधानमन्त्री सीमा सम्बन्धी प्रश्न सोद्धाखेरि उल्टो नेपालले भारतको सीमा मिचेको छ भन्ने, त्यो दल सरकारवादी दलको प्रमुखले एउटा शब्द पनि बोलेर नआउने, अनि आरोप चाहिँ हामीलाई लगाउन मिल्छ, हामीले त सक्दो कोसिस मैले भने गरि नै थियौँ नि, गरि नै राखेका छौँ नि, र मलाई लाग्छ उहाँहरू पनि भोलि प्रतिपक्षमा गएपछि त कुरा उठाउनुहुन्छ, तर सरकार पछिमा हुँदा विगतले गर्दा जति पनि काम गर्ने ढङ्ग त उहाँले देखाउनु भएन, जागरुकता पनि उहाँले देखाउनु भएन, त्यो सोचाइ पनि उहाँले देखाउनु भएन, अनि त्यसमा हामी ल्याएर बस्नुपर्ने।
0: हजुर, हामी अन्ततिर छौँ, यो नीति तथा कार्यक्रम प्रस्तुत भएदेखि अहिलेसम्मको संसदको दृश्य लगभग तनावग्रस्त जस्तो देखियो विभिन्न एजेन्डामा, यो नीति तथा कार्यक्रमको सन्दर्भमा होस् अथवा प्रतिनिधि सभा नियमावली जुन तपाईँहरूले पारित गर्नुभयो, जबरजस्ती पारितै भयो, अब सभाले पारित गर्यो भनौँ, त्यसमा तपाईँहरूको अब्जेक्सन हुँदा हुँदै पनि यी दृश्यहरू देखिए जहाँनिर प्रतिपक्षी दलहरू निरन्तर विरोधमा मात्रै भइरहे, अब चाहिँ थोरै फेरिन्छ संसदको दृश्य विगतको जस्तो नहुने अवस्था आउँछ अथवा तपाईँहरू
1: यसमा के हुन्छ भने प्रतिपक्षको हातमा संसदलाई कसरी अगाडि भन्ने कुरा हुँदैन, यो जहिले पनि सरकार पक्षकै हातमा हुन्छ, सरकारले मैले भने संविधान कानुन अथवा स्थिति र मान्यताहरूको आधारमा कार्य सञ्चालन गर्दै अगाडि बढ्यो भने प्रतिपक्षीहरूले त्यो स्पेस नै पाउँदैनन्, र अहिलेको प्रतिपक्ष अघि नै पनि भने त्यति सानो सानो कमजोरी खोजेर सरकारलाई दुःख दिनुपर्छ अथवा विरोधको लागि विरोध गर्नुपर्छ भन्ने सोचा पनि हामी छैनौँ, यो कुरा पनि म आम जनतामा यस सन्देश प्रवाह गर्न चाहन्छु, तर सरकार आफैले कानुन मिल्दै जाने, सरकार आफैले गल्ती गर्दै जाने, सरकार आफैले राष्ट्र विपरीत काम गर्दै जाने, सरकारले जनताका पीडा दर्द र समस्याहरूलाई सुन्दै नसुन्ने हो भने प्रतिपक्षले त्यो विषय त उठान गर्नै पर्छ, त्यस कारणले यदि जनताका मुद्दा उठाउन भिड जतातिर लागे पनि हामी भिडको पछि लाग्दैनौँ, हामी सत्यको पछि लाग्छौँ, संविधानको पछि लाग्छौँ, राष्ट्र हितको पछि लाग्छौँ, जनताका तत्कालीन समस्याहरू के हुन् त्यसका सवालमा हामी विषयहरू उठान गर्छौँ, तर त्यो संसदलाई सुधार्ने चाबी चाहिँ सरकारको हातमा हुन्छ।
0: हस् हस् यो महत्त्वपूर्ण कुराकानी र समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
1: हस्
0: हस् हुनुहुन्थ्यो नेपाली कम्युनिस्ट पार्टी नेकपाका प्रमुख सचेतक युवराज दुलाल। संसदमा गतिरोध लामो समय चल्यो र यो गतिरोधमा प्रतिपक्षी दलहरू नै लचक बनेपछि अहिले राम्रै अवस्थामा चलिरहेको देखिन्छ। यिनै विषयहरूमा रहेर कुराकानी गर्यो। यससँगै कार्यक्रमको समय सकिएको छ। प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद दिँदै म रविन्द्र सुवेदी बिदा हुन्छु। नमस्कार।

0: जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 7 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोर्नी, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: नानी बाबुको भविष्य, प्रेम, मित्रता, पछिको दोष निवारण, ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 98-451-75-223 र 98-056-75-223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
5: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका, ज्योतिषशास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
6: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
7: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्य लागि सम्झने पर्ने नाम।
5: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 98-451-75-223, 98-056-75-223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
8: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौँ आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौँ। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, माङ्गलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुनेछ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेसनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर 2 टाँडीबाट, इच्छाकामना एफएम 102.4 मेगाहर्ज इच्छाकामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 मेगाहर्ज तनहुँ चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोरी एफएम 97.2 मेगाहर्ज दुधोरी सिन्दुरीबाट, रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 मेगाहर्ज हेटुना मकनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ज मनङ्गुवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 मेगाहर्ज वीरगञ्ज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्ज नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा पनि विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु। तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्, म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट। राजमिति 2083 साल जेठ महिनाको आज 29 गते, तदनुसार ईस्वी सन् 2026 जुन 21 तारिक, शक सम्वत् 1948 नेपाल र सम्वत् 1146 अनुलागा रौद्र नामक सम्वत् सर उत्तरायण ग्रीष्म ऋतु, आज शुक्रबार रहेको छ, अधिक जेठ कृष्ण पक्ष, तिथि रहेको छ आज द्वादशी। आज द्वादशी तिथि रहेको छ 27 घडी 47 पला, नक्षत्रमा रहेको छ भरणी, नक्षत्र रहेको छ 51 घडी 55 पला, योगमा रहेको छ अति गण्ड योग रहेको छ 35 घडी 55 पला, करणमा रहेको छ कौलवाह करण रहेको छ 0 घडी 22 पला, यानि कि बिहानको 5 बजेर 18 मिनटसम्म कौलवाह करण रहेको थियो भने अहिले यतिखेर तैतिलकरण प्रारम्भ भइसकेको छ, तैतिलकरण रहनेछ 55 घडी 4 पला। चन्द्रमा आज विशेष गरी मेष राशिमा, श्री सूर्यनारायण चाहिँ वृष राशिमा, आनन्दादि योगमा आज मुद्गर योग रहेको छ। आज बिहान सूर्योदय 5 बजेर 9 मिनटमा भयो भने सदा सूर्यास्त 6 बजेर 58 मिनटमा हुनेछ र आजको दिनमान घडी 13 घडी 49 पला रहनेछ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई गराउनेछु। त्योभन्दा पहिला आजको समय, यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कतिखेर रहन्छ त भन्ने विषयमा विशेष चर्चा भने गर्नेछौँ। आजको कालबेलाको समय रहेको छ
बिहानको 10:19:39 बिहानको 12:00 दिउँसोको 12:03 41 सेकेन्डसम्म आज काल बेला रहेको छ। आजको लाभ बेलाको समय रहेको छ बिहानको 6:51:35 बिहानको 8:35:37 लाभ बेला रहनेछ। आजको शुभ बेला रहेको छ दिउँसोको 12:03:41 दिउँसोको 1:47:43 शुभ बेला रहनेछ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। पालिरहेको छ ग्रह गोचर। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा भन्ने गर्नेछौँ। सूर्य वृष राशिमा, चन्द्रमा मेष राशिमा, मङ्गल मेष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कर्कट राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि मेष राशि आउँछ। नाम आउँछ लीलामणि, लीलाधर, यस्तो नाम आउँछ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई विशेष रूपमा ग्रह गोचरको विषयमा पनि जानकारी भने गराएँ। र आज भने बाल श्रम विरुद्धको दिवस रहेको छ। बाल श्रम विरुद्धको दिवस आजको दिनमा विशेष रहेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ। र अब भने पालन रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मिस आदि 12 राशिफल।

0: मेष राशि हुनेहरूका लागि आजको दिन सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडीका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जन्मघरका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। प्रतिष्ठित काम गर्दै नामदाम इनाम कमाउने बेला रहेको छ। नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय रहेको छ। विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका भन्ने राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन धेरै लगानी गर्दा कम मात्र फाइदा हुनेछ। अर्थ अभाव खड्किनाले काम पुरा गर्न समस्या पर्नेछ। नियमित काम बिचमा रोकिनुपर्ने परिस्थिति आउन सक्छ। आफन्त र परिवारबाट टाढा भइनेछ। साथीभाइहरूसँग असमझदारी बढ्नेछ। व्यापार व्यवसायमा लगानी बढाउनु पर्ने समय रहेको छ। पछिको लागि केही वस्तु त्याग्नु पर्ने हुनसक्छ। खर्चिलो काम गर्नुपर्ने हुँदा अलि धेरै रकम जुटाउनु पर्ने खालको योग भए राशि वृषलाई आजको दिनमा विशेष देखिएको छ।
1: मिथुन राशि
0: उनीहरूका लागि आजको दिन दैनिक आवश्यकता पुरा हुँदै जानेछन् भने मेहनतको फल प्राप्त हुनेछ। आमदानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइन्छ। दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि फाइदा उठाउन सकिन्छ। व्यापारमा राम्रो फड्को मार्ने समय रहेको छ। छोटो समयमै राम्रो उपलब्धि हात लागि हुनेछ। रोकियो काम सम्पादन हुँदै जानेछन् भने जिम्मेवारी समेत बढ्न सक्ने योग राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ।
1: कर्कट राशि
0: उनीहरूका लागि आजको दिन विशेष काममा जग बसाउने अवसर रहेको छ। मेहनतले पदीय जिम्मेवारी दिलाउन सक्छ। पद प्रतिष्ठा प्राप्त गर्ने बेला रहेको छ। धेरैले कामको तारिफ गर्दै जानेछन्। टाढिएका साथीभाइ नजिकिनेछन्। पुरानो मित्रता दिगो परिवर्तनको संवाद बन्न सक्छ। शुभचिन्तकहरू प्रशस्त मात्रामा फेला पर्दै जानेछन्। चुनौतीहरू हार्दै जानेछन् भने विभिन्न अवसर पछ्याउनेछन्। कर्मयोगले मन पनि प्रफुल्लित हुने खालको योग भई राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ।
1: सिंह राशि
0: उनीहरूका लागि आजको दिन विशेष गरी आफ्ना कमजोरी बाहिर्नाले समस्या पर्ला। सम्भावना देखे पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। नियमित कामलाई निरन्तरता भने दिन सकिन्छ। जीवनशैली व्यस्त रहनेछ। उपलब्धिहीन काममा समय बित्न सक्छ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। नयाँ योजनातर्फ लगनशीलता जोखिम बढ्न सक्छ। अवसर प्राप्त भए पनि आफ्नोले काम बिगार्न सक्ने योग राशि सिंहलाई आजको दिन विशेष देखिएको छ।
1: कन्या राशि
0: उनीहरूका लागि आजको दिन परिवन्दरी अवसरसित निम्ति आउन सक्छ। अवसर आए पनि नयाँ काम थाल्नु अघि राम्ररी विचार पुर्याउनु होला। धेरै श्रम गर्नु परे पनि उचित मूल्य प्राप्त नहुन सक्छ। काममा धन र श्रम खर्च गर्नु पर्ला। स्वास्थ्यको लागि व्यायाम तथा आहार विहारमा विशेष ध्यान पुर्याउनु होला। आफ्नो वस्तुमा अरूले दाबी र विरोध गर्लान्। दोहा र प्रयत्न गर्दा रोकिएको काम पनि सम्पादन हुने खालको योग भई राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन समय लागे पनि काम बन्द जानेछन्। सुन्दर पहिरनले व्यक्तित्वमा निरखता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। प्रियजनसँगको सान्निध्यले दिन रमाइलो रहनेछ। अध्ययन लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। मित्रता र प्रेमको बन्धन कसिलो भएर जानेछ भने शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। आवश्यक भौतिक साधन जुट्दै जानेछन्। व्यापारमा आमदानी बढाउन पनि सकिने खालको योग भए राशि तुलालाई आजको दिन विशेष देखिएको छ।
1: वृश्चिक राशि,
0: वृश्चिक राशि हुनेहरूका लागि आजको दिन मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिन्छ। चुनौती चेते काम बढाउन सकिन्छ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुँदै जानेछन्। व्यापार लगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। महत्त्वाकाङ्क्षी कार्य शुभारम्भ गर्ने समय राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि हुनेहरूका लागि आजको दिन अवसरका साथै चुनौती समय देखा पर्ने समय रहेको छ। तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नु पर्ला। निर्णय लिन सक्दा अलमलमा परिल्या कामका लागि पछि परिनेछ। छोटो फल प्राप्त गरे आकाङ्क्षाले पनि समस्या निम्त्याउन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्च गर्नु पर्ला। अवसर आए पनि नयाँ काममा हात हाल्नु अघि राम्रो विचार पुर्याउनु होला। मेहनत गर्दा अध्ययनमा प्रगति हुने खालको यो घुइँ राशि धनुलाई आजको दिन विशेष देखिएको छ।
1: मकर राशि,
0: मकर राशि हुनेहरूका लागि आजको दिन फाइदा मात्र हेर्दा आलोचित भइनेछ। पुरानो संहिता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ। प्रक्रिया नमिलाले काम दिनु पर्ने हुनसक्छ। प्रतिस्पर्धामा उतर्नु पर्दा सामान्य उपलब्धि हात पार्न पनि समय लाग्नेछ। प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिन्छ। आफ्नै सहयोगीले समेत साथ नदिन सक्छन्। साथीभाइहरूसँग सन्तुलित व्यवहार गर्दा नै राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि हुनेहरूका लागि आजको दिन बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतै फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रो अवसर जुट्नेछ। साथीभाइहरूले पनि राम्रो सहयोग जुटाउँदैछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुन सक्छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा मनको धन लाभ हुन सक्छ। शिवमूलक कामबाट पनि प्रतिष्ठा पाइने खालको यो घुइँ राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि हुनेहरूका लागि आजको दिन आत्तिने बानीले काम बिग्रिनुका साथै हातमा आएको मौका गुमाउनु पर्ला। अध्ययनमा त्यति समय दिन नसकेला। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नु परे पनि बुद्धि लगाउँदा लक्ष्य पहिचान गर्न सकिन्छ। विचार र सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुने खालको योग भए राशि मिनलाई आजको दिन विशेष देखिएको छ।
5: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा, भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी पनि गरिसकेका छौँ। आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफलका विषयमा जानकारी पनि हामीले तपाईँलाई गराइसकेका छौँ। र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845-75223 र 9805-75223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। अहिले विशेष रूपमा मलमास यानि कि पुरुषोत्तम महिना चलिराखेको छ। अहिले यो समयमा चाहिँ यो मलमास यानि कि पुरुषोत्तम महिनामा महिना चाहिँ विशेष गरी आज 29 गते शुक्रबार भयो, आज छोडेर 30, 31 र 1 गते, अब आजको समेत गर्ने हो भने 4 दिन छ बाँकी, नभए 3 दिन बाँकी छ, आज छोड्ने हो भने 3 दिन, किनकि यो महिना भनेको चाहिँ 31 महिना छ अनि 1 गतेसम्म चाहिँ असारको 1 गतेसम्म चाहिँ नि पुरुषोत्तम महिना छ। त्यसपछि शुद्ध जेठ शुक्ल पक्ष लाग्नेछ। अहिले चाहिँ अधिक मासको अधिक जेठ कृष्ण पक्ष छ, अहिले पुरुषोत्तमको महिनाको जेठको कृष्ण पक्ष छ अहिले, यसरी कुरा बुझ्नु होला तपाईँहरूले। अब जेठको फेरि शुक्ल पक्ष सुरु हुँदैछ, शुद्ध जेठ शुक्ल पक्ष। अब यो बेलामा तपाईँहरूले पूजापाठ लगाउनु भएको छैन होला, घरमा विवाहहरू व्रतबन्धहरू गर्नुभएको छैन होला, अब गर्ने बेला आउँदैछ। 1 गतेदेखि पुरुषोत्तम महिना सकिन्छ, यानि कि मलमास सकिन्छ, कसैले मलमास भन्नुहुन्छ, कसैले पुरुषोत्तम महिना भनिन्छ, है यो सकिनेवाला छ। यो पनि जानकारी मैले तपाईँलाई गराएँ भने हामी कार्यक्रम ज्योतिष वास्तुको बसाइमा छौँ यतिखेर, तपाईँहरूसँग हामी कुराकानी गर्नेछौँ तपाईँको भूत वर्तमान अनि भविष्य, ग्रहले के भन्छ, भाग्यले के भन्छ, तपाईँले गरिराख्नु भएको मेहनत, गरिराख्नु भएको कामलाई निरन्तरता गर्ने अथवा रोक्ने, जुन काम गरिराख्नु भएको छ तपाईँलाई फाप्छ अथवा फाप्दैन, विवाहमा बाधा आएको छ, वैदेशिक यात्रामा बाधा आएको छ, सन्तानमा बाधा आएको छ, बाबु नानीको पढाइ लेखाइमा बाधा आइराखेको छ, दाम्पत्य जीवनमा बाधा आइराखेको छ भने सम्पर्क सहकार्य तपाईँले गर्न सक्नुहुन्छ। ज्योतिष शास्त्रले गर्न सक्ने सहयोग र सल्लाह म तपाईँलाई दिनेछु। कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तुमा, तपाईँहरू पनि फोन गर्न चाहनुहुन्छ भने हाम्रो मोबाइल नम्बर दुईवटा छ, एउटा एनटिसीको छ, एउटा एनसिएलको छ। एनटिसीको नम्बर हो 9845-75223 र अर्को एनसिएलको नम्बर हो 9805-75223। यो नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गर्छु म उहाँलाई। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
1: नमस्कार गुरु।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: रुकुम जिल्लादेखि।
0: रुकुमबाट के केसी भन्नु, मनोज केसी,
1: सबिन केसी,
0: सबिन केसी रुकुमबाट, पूर्वी रुकुमबाट हो?
1: हजुर,
0: पूर्वी रुकुमबाट। कतिको सुन्नुहुन्छ रुकुमतिर कार्यक्रम?
1: कार्यक्रम त दैनिक सुनिन्छ गुरु, तर फोन चाहिँ कहिले कहिले
0: हाल्नु। रुकुमतिर कार्यक्रम,
1: कार्यक्रम त दैनिक सुनिन्छ गुरु, तर फोन चाहिँ कहिले कहिले हाल्नु त कहिले।

0: जन्म समय भन्नुहोस् त।
1: रातिको 10 बजे।
0: रातिको 10 बजे हो?
1: हजुर।
0: जन्म जिल्ला?
1: रुकुम।
0: रुकुम जिल्ला
1: हो। हजुर।
0: ल सुन्नुहोस् है ध्यान दिएर।
1: हजुर।
0: श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः। तपाईँको 2062 साल चैत्र शुक्ल पक्षको शुक्रबार नवमी दशमी तिथि पर्दो रहेछ। तपाईँको कर्कट राशिमा जन्म भएको छ। अश्रेषाको प्रथम चरण नाम आउँछ तपाईँको डीबाट, दिल्ली राज अथवा दिल्ली कुमार नाम आउँछ, डीबाट नाम आएको छ। तपाईँको अन्त्यनाडी राक्षस गर्नुपर्छ। राशि सुन्दाखेरि, राशिफल सुन्दा कर्कट राशि सुन्ने गर्नुहोला। तपाईँको राशि कर्कट हो है?
1: हजुर।
0: तपाईँलाई घातक तिथि द्वितीया सप्तमी द्वादशी हुन्छ। घातक बार नराम्रो नफाप्ने बार बुधबार हो। नम्बरमा 7 नम्बर हो। राशिमा तपाईँलाई वृष राशि राम्रो हुँदैन भन्छ। ग्रह दशा भाग्य राम्रो छ। तपाईँको भाग्यशाली हुनुहुन्छ, भाग्यमानी हुनुहुन्छ। तर दुईवटा कुरा कमी कमजोरी भयो। एउटा तपाईँ माङ्गलिक हुनुहुन्छ, एउटा तपाईँलाई परेको छ सूर्य ग्रहणको दोष परेको छ है। अब सूर्य ग्रहणको दोषको लागि आइतबारको दिन नुन नखाने, सूर्यदेवको पूजा गर्ने, रवि सप्तमीको दिन व्रत बस्ने तपाईँले है। सूर्यको पूजा गरे, ओम गृणी सूर्याय नमः, ओम गृणी सूर्याय नमः भन्ने तपाईँले है। यो चाहिँ दिनदिनै भन्ने, बिहान उठेर पहिलो घाम लाग्छ नि हो, त्यो बेलामा घामलाई यसो हेरेर नमस्कार गरेर हातमुख धुनुहुन्छ, हातमुख धुनुहोस्। नुहाउनुहुन्छ झन् राम्रो, स्नान गर्नुहोस्। तर रुकुमतिर अलिक धेरै चिसो पानी हुन्छ, दिनदिन नुहाउन गाह्रो हुन्छ होला होइन?
1: हजुर, धेरै चिसो छ बिहान त। हजुर चिसो छ।
0: हजुर हजुर, झन् जाडा महिनामा त छोइ नसक्नुहुन्छ।
1: हजुर,
0: त्यो गर्नुहोस्। तपाईँले मङ्गलबारको दिन चोखो खानु, शुद्ध भोजन गर्नु, माङ्गलिक पढ्नु भएको छ 8 माङ्गलिक, प्रेममा धोका खाने, प्रेममा असफल हुने, मनमा चिन्ता लाग्ने, यस्ता खालको ग्रहहरू छन्। मनमा रिस उठ्ने, अलिक छिटो रिसाउन मन लाग्ने ग्रहहरू तपाईँको परेको छ। यसमा चाहिँ तपाईँले विशेष ख्याल गर्नुपर्छ। अरू त्यस्तो नराम्रो छैन, ग्रह ठिकै छ। समस्या जिज्ञासा के छ?
1: अब पढ्दाखेरि एसई पछि एजुकेसन म्यानेजमेन्ट र साइन्स मध्ये कुन राम्रो होला बरु?
0: एजुकेसन पनि राम्रो छ तपाईँको लागि चाहिँ, जस्तै गरी साइन्स पनि राम्रो छ तपाईँको लागि। तर तपाईँले एजुकेसन विषय लिएर पढेर पछिको टिचिङ सम्बन्धी होइन यो काममा तपाईँलाई राम्रो फाइदा हुन्छ। साइन्स विषय लिएर पढ्नुभयो भने पढाइ अधुरो हुन्छ कि भन्ने, अलिकति मन पढाइमा कम छ नि त तपाईँको, हो कि होइन?
1: हजुर।
0: त्यो भएर अब अलिक सजिलो सजिलो विषय लिएर डिग्री हासिल गर्नु, उच्च शिक्षा हासिल गर्नु तपाईँलाई फाइदै फाइदा हुन्छ। अहिले तपाईँको ग्रह चलेको छ शुक्र र सिद्धा, अहिले तपाईँलाई ग्रह राम्रो छैन। यो बेलामा निर्णय गरेका निर्णय गलत हुन सक्छन् है। यो बेला फेरि यसो चाहिँ केटीहरू जिस्कन मन लाग्ने, लभ गर्न मन लाग्ने ग्रह छ क्या तपाईँको, बुझ्नुभयो?
1: हजुर हजुर हजुर।
0: लभ पार्नु भएको होइन केटीसँग?
1: पारा
0: छैन कि परेको छुटेको हो? परेको छैन।
1: हजुर।
0: ए तपाईँले ढाँट्नु भयो मलाई, ढाँट्न पाइँदैन यहाँ त, सबै देखिन्छ नि
1: तपाईँ,
0: सबै देखिन्छ तपाईँको यहाँबाट। माङ्गलिक पढ्नु भएको छ, प्रेम गर्ने, लभ गर्ने कुण्डली छ तपाईँको, अनि लभ गरिसकेपछि बिछोड हुन्छ क्या, सफल हुँदैन त्यो लभ चाहिँ। अहिले होइन, अलिकति अगाडि नै लभ गर्नु भएको थियो, तपाईँले बिर्सिनु बिर्सिसक्नुभयो। नफापे हो तपाईँले, हुँदै हुँदैन। माघी विवाह गर्नुपर्छ तपाईँले है?
1: हजुर गुरु।
0: माघी विवाह
1: रत्न कवच केही लाउनु पर्ने छैन गुरु?
0: रत्न कवच लाउनुहुन्छ भने माङ्गलिकको लाउनुहोस्। विवाह दाम्पत्य राम्रो हुन्छ। चन्द्रमामा विषयोग परेको छ, चाँदीको सिक्री अथवा एउटा ब्रासलेट बनाएर लगाउनुहोस् है, राम्रो हुन्छ। रिसालाई अलिक कम गर्नुहोस्, रिस अलिक छिटो उठ्यो क्या, तपाईँ झक्की स्वभावको मान्छे हो कि होइन?
1: हजुर। अनि आमा बुवासँग सम्बन्ध कस्तो हुन्छ गुरु?
0: माता पितासँगको सम्बन्ध तपाईँको राम्रै हुन्छ, त्यस्तो नराम्रो छैन।
1: दाजुभाइसँग सम्बन्ध?
0: दाजुभाइसँग पनि ठिक छ। बाबासँग ग्रह अलि मिल्दैन, पितासँग अलि नमिल्ने
1: गरी।

0: दिदी बहिनीसँग मिल्छ ग्रहहरू, त्यस्तो नराम्रो छैन।
1: हजुर अनि राजनीतिक क्षेत्र कस्तो होला सर गुरु?
0: राजनीतिक क्षेत्र तपाईँको ठिक ठिकै छ, धेरै नराम्रो पनि छैन राम्रो पनि छैन, ठिक ठिकै छ। बिस्तारी गर्नुभयो भने भइहाल्छ। तपाईँले मैले भनेको कुरा मान्नु, आइतबारको दिन नुन नखानु, सूर्यलाई जल अम्खरामा पानी तामाको अम्खरामा जल चढाउनुहोस् अम्खराबाट, अनि त्यसपछि सकिन्छ दिनदिनै गर्नु, सक्नुहुन्न भने आइतबार आइतबार गर्नै पर्छ, सकिन्छ भने त दिनदिनै गर्ने हो है। अनि त्यसपछि मङ्गलबारको दिन व्रत बस्नु, व्रत भनेको लसुन प्याज माछा मासु चाउ चाउ होइन, यस्तो होटलमाहरू नखाने चोखो खाने त्यो काम गर्नु तपाईँले। गणेश चौथी मङ्गल चौथीको व्रत बस्नु, चाँदीको सिक्री बनाएर लगाउनुहोस्, एकदम मालामाल हुन्छ, फाइदै फाइदा हुन्छ, तपाईँलाई कुनै समस्या आउनेवाला छैन, त्यसपछि राम्रो हुन्छ है।
1: हजुर गुरु
0: हुन्छ, फोन गर्नुभयो धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला।
1: हस्
0: उहाँले फोन गर्नुभएको थियो हामीलाई विशेष गरी आफ्नो विषयमा हेराउनुको लागि, रुकुम जिल्लाबाट फोन गर्नुभएको थियो उहाँले चाहिँ, आफ्नो विषयमा हेराएर पनि गइसक्नु भएको छ। तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले हामीलाई फोन गर्न सक्नुहुन्छ। मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आउन सक्नुहुन्छ, भरतपुर चितवन जिल्लामा तपाईँहरू आउन सक्नुहुन्छ। हाकिम चोकबाट दक्षिणतर्फ अटो म्याजिक लागिराखेको हुन्छ, अटोमा चढेर आउनुभयो भने पनि हुन्छ, अलिकति पैसा बेसी लाग्छ, अटोमा चाहिँ 150-200 रुपियाँ लाग्न सक्छ। म्याजिकमा चढेर आउनुभयो भने 25-30 रुपियाँमा 35 रुपियाँमा हाम्रो ठ्याक्कै अफिसमा आइपुगिन्छ। त्यही भएर हाकिम चोकबाट यसो भित्र छिर्नु दक्षिणतर्फ, त्यहाँ म्याजिक लागिराखेको हुन्छ, रुट नम्बर 5 लेखेको म्याजिक लाग्छ, त्यो म्याजिकमा चढेर मलाई उहाँलाई भन्नुहोला, गौरीगञ्ज हेल्प पोस्ट भन्नुहोला, अरू नभन्नुहोस् गौरीगञ्ज हेल्प पोस्ट भन्नुहोस् हो। हेल्प पोस्टको गेटमा आउनुभयो भने तपाईँ हाम्रो ज्योतिष कार्य देखिहाल्नुहुन्छ। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ, कहाँको बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
2: हजुर नमस्ते गुरुबा।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म धादिङबाट अमृत गुरुङ।
0: धादिङबाट अमृत गुरुङ बोल्दै हुनुहुन्छ, धादिङ कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
2: धादिङ नेत्रवतीबाट गुरुबा।
0: नेत्रवतीबाट, पहिला पनि फोन गर्नु भएको थियो कार्यक्रममा?
2: मैले धेरैचोटि ट्राई गरेँ, फोन लागेमा आज चाहिँ भाग्यवश लाग्यो गुरुबा।
0: आज चाहिँ लाग्यो है?
2: हजुर।
0: भनेपछि कार्यक्रम दिनदिनै सुन्नुहुन्छ?
2: दिनदिनै सुन्छु, धेरै रमाइलो लाग्छ, धेरै खुसी लाग्छ, आज चाहिँ भाग्यले लाग्यो, खुसी लाग्यो गुरुबा।
0: खुसी लाग्यो?
2: हजुर।
0: कोसिस गर्नुपर्छ, लागिहाल्छ। कसको विषयमा हेर्न चाहनुहुन्छ त आज?
2: मेरो छोराको विषयमा हेर्न लागेको गुरुबा।
0: हजुर भन्नुहोस् त, छोराको जन्ममिति कति हो?
2: 2068 साल भदौ 10 गते,
0: भदौको 10 गते
2: शनिबार 6 बजे बिहान,
0: बिहानको 6 बजे।
2: हजुर।
0: जन्म कुन जिल्लामा हो, धादिङ हो कि अन्य कहीँ हो?
2: धादिङ नै हो सर।
0: ल सुन्नुहोस् है ध्यान दिएर।
2: हजुर।
0: श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2068 साल भाद्र कृष्ण पक्षको शनिबार त्रयोदशी तिथिमा जन्म भएको छ, कर्कट राशि आउँदो रहेछ, तृषा नक्षत्रको चौथो चरण नाम आउँदो रहेछ, होमराज नाम आउँदो रहेछ अथवा हेमराज नाम आउँछ, राशि चाहिँ कर्कट राशि पर्छ है।
2: हजुर।
0: बाबुको घातकमा तिथि नराम्रो तिथि द्वितीय सप्तमी र द्वादशी, नराम्रो बार भनेको बुधबार, नम्बरमा 7 नम्बर नराम्रो हुन्छ, राशिमा चाहिँ वृष राशि नराम्रो हुन्छ है।
2: हजुर।
0: बाबुको लागि चाहिँ ग्रह दशा भाग्य राम्रो छ, त्यति खासै नराम्रो छैन, बाबुको उन्नति प्रगति राम्रै गर्छन्, अलिक छिट्टो रिसाउने झ्वाकी स्वभावको छन्।
2: अनि
0: त्यसपछि जे काम गरे पनि असफल हुनेछ, यो चाहिँ नागदोष परेर असफल भएको हो,
2: नभए
0: विदेशमा राम्रो सरकारी जागिर राम्रो हुनुपर्ने हो। बाबुको कुण्डलीमा अलिकति पढाइमा रुचिहरू कम आउने ग्रहहरू पनि छ, यसको लागि रत्न कवच लाउनु पर्छ, रत्न कवच हामीसँग पाउँछ, यो लगाइदिनुहोस्, अहिले त उल्का चलेको छ, साथीको सङ्गतमा धेरै हिँड्ने, तपाईँले भन्यो भने रिसाउने, पढ भन्यो भने रिसाउने, यस्तो बानी छ। अलिकति बाबुको बानी सोच विचार त्यति राम्रो होइन, मान्छे राम्रो हो, फेरि हिम्मतवाला छ, जोसिलो छ, हिम्मतवाला छ, यो पनि गर्न सक्छु, त्यो पनि गर्न सक्छु भन्नेवाला छ, आत्मविश्वास बेसी राम्रो भएको व्यक्ति छ। तर अहिलेलाई ग्रह राम्रो छैन, नागदोष परेको छ, उल्का भन्ने ग्रह छ बाबुको लागि चाहिने। अब यसको लागि विशेष ख्याल गरौँ, खानपिनमा विशेष ख्याल गर्नुहोस्। साथीहरूको सङ्गत लाग्दै गयो भने यसो चाहिँ चुरोटहरू खाने होइन, कुड्काहरू खाने, सुपारीहरू खाने, हो यस्तो खालको साथीको सङ्गत लाग्न सक्छ। अलिकति सावधान तपाईँले गर्नुपर्छ बाबुको लागि। अरू त्यस्तो नराम्रो छैन, ठिक छ। रत्न कवच बाबुलाई ठिक्क आवश्यक छ, रत्न कवच लगाइदिनु भयो भने पढाइ राम्रो हुन्छ, बानी राम्रो हुन्छ, रिसलाई कम हुन्छ, कन्ट्रोलमा लिएर आउँछ, सबै ठिक छ। समस्या जिज्ञासा के छ भन्नुहोस् त?
2: मेरो समस्या भनेको मैले अब भन्नुभन्दा हजुरले नै पहिला खुलाइदिनुभयो, धेरै खुसी लाग्यो। गुरुबा बाबु पढाइमा एकदम कम रुचि, हामीबाट अलिक टाढा हुन खोज्ने, अनि बाबु मम्मीदेखि पनि टाढा हुन खोज्ने भनेको अब त्यही त हो नि, अलि नमान्ने, अब पढाइमा कम रुचि, त्यही भएर नै मैले धेरै ट्राई गरेँ, आज लाग्यो, खुसी लाग्यो गुरुबा।
0: अब यसको लागि चाहिँ रत्न कवच लगाइदिनुपर्छ।
2: तपाईँले
0: रत्न कवचको लागि चाहिँ 10 बजेपछि यही नम्बरमा फोन गरेर तपाईँले चाहिँ अर्डर गर्न सक्नुहुन्छ, अथवा वाट्सएपमा अथवा मेसेन्जर पनि मेसेज गर्न सक्नुहुन्छ। गर्नु तपाईँले यति गरिसकेपछि छोराको लागि राम्रो हुन्छ, समस्याहरू बाधाहरू आउँदैन। अलिकति यो बेलामा ठ्याक्क बेला भएको छ, अलिकति 1.5 वर्ष त ढिलो भएको हो। तपाईँको बाबु पहिला त यस्तो थिएन, शान्त स्वभावको थियो होइन,
2: एकदम गुरुबाई एकदम
0: अहिले ग्रहले अघि अलिकति बिगार्न खोजेको छ। बिगार्नुभन्दा पहिला नै रत्न कवच लगाएर सुरक्षित बनाएर राख्नुहोस्, राम्रो हुन्छ, फाइदा हुन्छ, समस्या आउँदैन है।
2: धेरै खुसी लाग्यो गुरुबा, धेरै धेरै धन्यवाद। त्यसको लागि कसरी के गर्नुपर्ने एकचोटि फेरि भन्दिनु।
0: 10 बजेपछि फोन गर्नुहोस् यही नम्बरमा,
2: हजुर,
0: अनि त्यसपछि म तपाईँलाई रत्न कवच गरेर अर्डर लेखिदिन्छु, बनाइदिन्छु, पठाइदिन्छु, त्यहीँ पनि आउँछ, अथवा तपाईँ यहीँ लिन पनि आउन सक्नुहुन्छ है।
2: हजुर हजुर, हजुर
0: हजुर, पठाउन सकिन्छ।
2: धेरै खुसी लाग्यो गुरुबा।
0: उहाँले फोन गर्नुभएको थियो धादिङ जिल्लाबाट, फोन गर्नुभएको थियो छोराको विषयमा हेराउनुको लागि। चाहिँ साल महिना गते समय उहाँले दिनुभयो, मैले उहाँको बारेमा हेराइदिएँ, छोराको बारेमा जे आउँछ चिनामा, जे देखेँ मैले यहाँ त्यही कुराको बारेमा जानकारी भने गराएँ मैले। 98451-75223 र 98056-75223 नम्बरमा सम्पर्क गर्नुहोस्, भूत वर्तमान अनि भविष्यको विषयमा विशेष जानकारी भने म तपाईँलाई गराउँदैछु। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँ को बोल्दै हुनुहुन्छ? नमस्ते।
3: नमस्ते।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: अनि
0: यो भन्दा पहिला पनि फोन गर्नु भएको थियो कार्यक्रममा, कसको बारेमा हेर्नु भएको थियो? यो भन्दा पहिला हेरा फोन गरेर,
3: यो भन्दा पहिला कान्छो छोराको बारेमा, अहिले ठुलो छोराको बारेमा हेराउँदैछु।
0: कान्छो छोराको बारेमा मैले भनेको कुरा कतिको मिल खाँदो रहेछ, खाँदो रहन्छ?
3: हजुर, अब भन त्यसो गरेर छोरालाई इन्डियातिर छ, आइजाएर रत्न कवच लाग्न जाला भन्छु।
0: ए, मैले भनेको कुरा मिल्यो? कान्छो छोरालाई भनेको कुरा मिल्यो?
3: हजुर मिल्दैछ।
0: अनि आज ठुलो छोराको बारेमा हेराउने हुन्छ?
3: हजुर।
0: जन्ममिति भन्नुहोस् त, ठुलो बाबुको कति हो?
3: 50 साल,
0: 2000 मङ्सिर महिनाको
3: 7 गते।
0: जन्म समय भन्नु त?
3: जन्म समय सोमबारको राति,
0: हजुर,
3: 1:40 जाँदा।
0: 1:40 जाँदा मङ्गलबारको बिहान हो? श्री गणेश आय नमः, श्रीमती रामानुज आय नमः। 2050 साल कार्तिक शुक्ल पक्षको हजुर मङ्सिर भए पनि कार्तिक शुक्ल पक्ष पर्छ है?
3: हजुर हजुर,
0: कार्तिक शुक्ल पक्षको दशमी तिथिमा जन्म भएको छ, सोमबारको राति उजालो भएको मङ्गलबार, राशि चाहिँ कुम्भ राशि आउँछ, नाम आउँछ सोबाट शोभाखर भन्ने नाम आउँछ है? हजुर, कुम्भ राशि पर्छ बाबुको, घातकमा परेको छ। तिथिहरू चाहिँ तृतीया, अष्टमी, त्रयोदशी, बिहिबार घातक, नम्बरमा तिन नम्बर राशिमा कुम्भ राशि घातक छ। ग्रह दशा भाग्य बाबुको राम्रो छ, अलिकति बुवा नफाप्ने ग्रह छ, पिता तपाईँको चाहिँ बाबुलाई छोरालाई आफ्नो बुवा नफाप्ने ग्रह छ बाबुको लागि चाहिँ। आइतबारको दिन नुन खानु हुँदैन, चोखो खाने, सूर्यदेवको पूजाहरू गर्नुपर्छ। बाबुले आफै खोजेर आफै रोजेर विवाह गर्ने, प्रेम गर्ने, असफल हुने, ऊ यस्ता खालको ग्रहहरू पनि चलेको छ। अलि एकरो एकरो स्वभावको, अलि जिद्दी जिद्दी स्वभावको, उसले भनेको कुरा सबै कुरा ठिक, हामीले भनेको कुरा सबै कुरा बेठिक भन्ने स्वभावको पनि देखिन्छ यहाँबाट हेर्दाखेरि चाहिँ। अहिले ग्रह मनमा पिर चिन्ता लाग्ने ग्रह छ अहिलेलाई चाहिँ है, बाबुको अहिले ग्रह मनमा पिर चिन्ता लाग्ने ग्रहहरू देखिएको छ। अब आउने मङ्सिर महिनापछि ग्रह अलिकति राम्रो हुन्छ, सुधार हुन्छ बाबुको लागि चाहिँ, अरू त्यस्तो नराम्रो छैन, ठिकै छ। विदेश यात्राहरू बाबुको लागि राम्रै छन्, मध्यम छन्। अहिले साढे साथी शनि चलेको भएर स्वास्थ्यमा समस्या आउने, मुखमा जे पनि भन्न मन लाग्ने, मनमुटाप हुने, परिवारसँग श्रीमतीसँग मनमुटाप हुने, झै झगडा पर्ने ग्रहहरू परेको छ, अलिकति सावधान हुनुपर्छ है। अनि अरू तपाईँलाई सोध्न मन लागेको कुरा के छ त बाबुको बारेमा? मैले भनेको कुरा मिल्यो? अब मैले भनेको कुरा मिल्यो? त्यही त, ग्रह राम्रो छैन क्या अहिले, यसको लागि रत्न कवच लगाइदिनु पर्छ यो बाबुलाई। आइतबारको दिन नुन खानु, अब फोन गर्नु, फोन गरेर तपाईँले आइतबारको दिन नुन नखानु, सूर्यदेवको पूजा गर्नु, ओम घृणी सूर्याय नमः भन्ने मन्त्र जप गर्नुपर्छ 108 पटक, सकिन्छ भने, सकिँदैन भने 12 पटक भए पनि, नभए 21 पटक भए पनि गर्नुपर्छ भन्नु, राम्रो हुन्छ, चिन्ता लिनु पर्दैन। मन्त्र जपहरू गर्यो भने राम्रो हुन्छ। मैले भनेको कुरा जस्तै गरी बाबुले चोखो नित्य गर्ने, शुद्ध भोजन गर्ने, सूर्य र जल चढाउने गरे भने राम्रो भइहाल्छ, चिन्ता गर्नु पर्दैन, ठिकै छ है। हुन्छ, हजुर, ग्रहले गर्दाखेरि त्यस्तो भएको हो। अब नहातिनुहोस्, पछि एक डेढ वर्ष जति ग्रह छ अझै नराम्रो, अनि एक डेढ वर्ष पछि राम्रो हुन्छ। अब आउने मङ्सिर पछि अलिकति ग्रह सुधारिन्छ, बिरामी हुने, स्वास्थ्य बिग्रिने ग्रहहरू अलिकति छ पिङ्गलाले गर्दा, आगोबाट जोगिनु पर्छ यो समय, त्यस्तो पछि धेरै बिरामी हुने ग्रह पनि छैन है त।
3: हस्
0: हस्, उहाँले फोन गर्नुभएको थियो सुनौलबाट, अस्ति कान्छो छोराको विषयमा हेर्नु भयो, आज ठुलो छोराको विषयमा हेर्नु भयो, यसै गरी तपाईँ पनि आज एउटाको विषयमा, भोलि अर्को विषयमा, पर्सि अर्को विषयमा, घरै बसी बसी ग्रह दशा भाग्य हेराउनुहोस्। कुनै शुल्क लाग्दैन, निशुल्क रूपमा तपाईँले हेर्न पाउनुहुन्छ कार्यक्रम ज्योतिष वास्तुको समयमा। दिउँसो फोन गर्नुभयो भने टिकट काट्नुपर्छ, पालोमा बस्नुपर्छ है। अनि मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर पनि तपाईँले मलाई भेट्न सक्नुहुन्छ। भरतपुर चितवनमा हाम्रो ज्योतिष कार्यालय रहेको छ, फोन गर्दै गर्दै पनि तपाईँहरू आउन सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते,
4: गुरुमा
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: म धादिङबाट, रजत रिजाल।
0: रजत रिजाल धादिङ जिल्लाबाट,
4: हजुर।
0: कसको विषयमा हेर्न चाहनुहुन्छ रजतजीले?
4: म छोराको विषयमा गुरुमा।
0: छोराको जन्ममिति भन्नुहोस् त, कति हो?
4: 2075 साल,
0: 2075
4: साउन 20 गते,
0: साउन महिनाको 20 गते,
4: आइतबार बेलुकाको 10:17
0: बेलुकाको 10:17 है
4: हजुर
0: बेलुकाको 10:17 जन्म चिना पाउनु भयो त चिना बनाउनु भयो छोराको चिना
4: बनाएको छैन नि
0: र चिना बनाउनु पर्यो दिउँसो फोन गर्नुहोस् ए टिपाउनुहोस् बुवा आमाको नाम गोत्र ठेगानाहरू सबै टिपाउनुहोस् चिना बनाएर म पठाइदिउँ तपाईँलाई है ल 2075 साउन कृष्ण पक्षको आइतबार नवमी तिथिमा जन्म वृष राशि कृतिका नक्षत्रको दोस्रो चरण नाम आउँदो रहेछ इन्द्र अन्तरणी राक्षस गर्नु परेको छ बाबुको घातकमा तिथिहरू छ पञ्चमी दशमी पूर्णिमा शनिबार घातक नम्बरमा 2 राशिमा सिंह राशि घातक छ कुण्डली त असाध्यै राम्रो छ छोराको कुण्डली अलिक छिटो रिसाउने स्वभावको छ बाबा सूर्य ग्रहणको योग परेको भएर आइतबारको दिन विशेष सूर्यको पूजाहरू गर्ने आइतबारको दिन चोखो नृत्य गर्ने सकिन्छ नुन नखाने बाबु अलिक सानै छन् है गर्नुपर्छ अहिले ग्रह चलेको छ सिद्ध राम्रो छ ग्रह नराम्रो छैन 13 पुरा भएर 14 ठ्याक्क लाग्ने बित्तिकै दशाको शान्ति गर्न नबिर्सिनु होला त्यो बेलामा दशाको शान्ति गर्न बिर्सिनु भयो भने चोटपटक लाग्न सक्छ घरमा आगो लागि हुन सक्छ घरको सुनहरू धातुहरू हराउन सक्छ यो बेलामा अलिक विशेष ख्याल गर्नु होला है कस्तो खालको काल सर्पयोग परेको रहेछ भन्ने पनि म हेरिदिन्छु नातिनु होला बाबुको लागि चाहिँ काल सर्पयोग पुरा काल सर्पयोग परेको छ ल एउटा काल सर्पयोग परेको छ एउटा सूर्य ग्रहणको योग परेको छ है यसमा अलिकति विशेष ख्याल गर्नुपर्छ तपाईँले पछि गएर बोलीमा अलिकति अस्पष्टता हुने अलि तोतेतोतै खालको अलि ढिलो बोल्ने पनि हुन्छन् कोही कोही तर त्यस्तो नहोला भन्छु मैले किनकि सूर्य राम्रो पोजिसनमा छ बाबुको अरू त्यस्तो नराम्रो छैन ठिक छ यो काल सर्पयोगको रत्न कवच लगाइदिनु भयो भने पछि विदेश र तपाईँको चाहिँ सरकारी जागिर खानालाई हाकिम हुनलाई सजिलो हुन्छ सरल हुन्छ भन्ने हो बाबुको लागि चाहिँ है यो ग्रहले हो बिचरा उसलाई दोष नदिनुहोस् ग्रहले बिचार भएको हो काल सर्पयोग परेको व्यक्ति त्यस्तै हुन्छ सर्प कति धेरै रिसाउँछ चलायो भने हो कि होइन त्यस्तै हो क्या यो ग्रह नि त्यस्तै छ फेरि सूर्य पनि बिग्रिएको छ बाबुको चाहिँ त्यो भएर त्यस्तो भएको हो अब यसको
4: 10 बजेपछि
0: फोन गर्नुहोस् रत्न कवच लगाइदिनुहोस् 70% राम्रो सुधार हुन्छ है 70% राम्रो सुधार हुन्छ 30% चाहिँ तपाईँहरूले नै सुधार्ने हो फेरि
4: हस्
0: हस् उहाँले फोन गर्नुभएको थियो छोराको विषयमा हेर्नको लागि फोन गर्नुभएको थियो तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ 9845175223 र 9806575223 नम्बरमा सम्पर्क भन्ने गर्नुहोस् भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी भने तपाईँले विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ फोन गर्दाखेरि तपाईँले साल महिना गते र समय तपाईँले हामीलाई जानकारी गराउनुपर्ने हुन्छ मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर भेट्न सक्नुहुन्छ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिन आँटेको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ भोलि बिहान म फेरि ठिक्क 7 कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस् नमस्कार शुभ दिन

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा, भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुने

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 8 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हातको घुँडा कुहिने वा झमझमाउने, हड्डी खिएर, हाड जोर्नी, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78 232।

0: नमस्कार लुम्बिनी परदेश र आसपासका क्षेत्रमा एफएमएन 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट jaljalapress.com तथा facebook.com/radiojaljalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभातमा मरिता मगरको तपाईँलाई हार्दिक स्वागत छ। आरम्भमा सुरु गरौँ समाचारका शीर्षकहरूबाट। समस्याग्रस्त 2 सहकारीका 132 ऋणीको नाम सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्ष र सदस्य तथा लगानी बोर्डको कार्यकारी अध्यक्ष पदको लागि दरखास्त आह्वान। दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छा लगायत विरुद्ध 3 अदालतमा मुद्दा दायर। 13,000 सरकारी विद्यालयमा 100 कम विद्यार्थी पश्चिमी न्यून चापी रेखा र स्थानीय वायुको प्रभाव कायमै। आज देशका विभिन्न भागमा वर्षाको सम्भावना। रोल्पा नगरपालिकाले असार 10 गते नगर अधिवेशन गर्ने। सामुदायिक प्रहरी साझेदारीद्वारा रोल्पाको जैमा कसलामा आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न। रुकुम पश्चिमको मुसिकोट नगरपालिकाद्वारा नदीजन्य पदार्थ उत्खनन सङ्कलन तथा ओसार पसारमा रोक। टिकुलीगढको जग्गा तथा घर टहरा खाली गराउने सूचना विरुद्ध उच्च अदालतको कारण देखाउ आदेश। र युद्ध अन्त्यको लागि सम्झौता नजिक पुगेको ट्रम्पको दावी। सैन्य आक्रमणको योजना फिर्ता। विश्वकप फुटबलमा मेक्सिको विजय सुरुवात। उद्घाटन खेलमै 3 खेलाडीले पाए रातो कार्ड।
1: बाजे के भो? किन गालामा हात?
2: यहाँ दुखेको छ न, खानै दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: ओ, दाँतका सम्पूर्ण रोगी अब पर्दैन दलिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सक, दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घन्टा तपाईँकै सेवामा तत्पर छौँ।
3: हजुर, हाम्रा सेवाहरू।
5: हजुर, जस्तो सुकै भाँगा टिङ्गा दाँत बनाउने,
6: नदुखाइ दाँत निकाल्ने,
5: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
6: गिजाबाट रगत चासो गनाउने, समस्याको सफल उपचार,
5: दाँतमा सिमेन्ट।

0: औषधि अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भरे
1: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
1: थप जानकारीका लागि प्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 740 318 9905 14 652
2: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिली स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
3: अब समाचार सुरु गरौँ। समस्याग्रस्त दुई सहकारीका 132 ऋणीको नाम सार्वजनिक सम्बन्धी प्रसङ्गबाट समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषि र कृषि विकास बहुद्देश्य सहकारी संस्था लिमिटेडका 132 ऋणीको नामावली सार्वजनिक गरेको छ। तीमध्ये हाम्रो नयाँ कृषि सहकारीको 12 र कृषि विकास बहुद्देश्य सहकारीको 120 ऋणी रहेका छन्। समिति गएको वैशाख 23 गतेको निर्णय अनुसार नामावली सार्वजनिक गरेको जनाएको छ। समितिका अनुसार उपलब्ध ऋण वातावरणका आधारमा नामावली सार्वजनिक गरिएको हो। यस क्रममा साबिकमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिलाई प्रमाण सहित उपस्थित हुन समेत आग्रह गरिएको छ। यस्तै ऋण तिर्न बाँकी रहेका ऋणीलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्न सूचित गरिएको छ। अन्यथा प्रचलित कानुन अनुसार असुली प्रक्रिया अघि बढाइने समितिले चेतावनी दिएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारीको रकम फिर्ता गराउने तथा बचतकर्ताको हित संरक्षण गर्ने उद्देश्यले ऋणीहरूको विवरण सार्वजनिक गरिएको जनाएको छ। सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्ष र सदस्य तथा लगानी बोर्डको कार्यकारी सार्वजनिक कार्यकारी अध्यक्ष पदका यसलाई पुनः एकपटक सुन्नुहोला। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारीको रकम फिर्ता गराउने तथा बचतकर्ताको हित संरक्षण गर्ने उद्देश्यले ऋणीहरूको विवरण सार्वजनिक गरिएको जनाएको छ। नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले सार्वजनिक खरिद पुनरावलोकन समितिमा रिक्त रहेको अध्यक्ष र सदस्य पदका लागि दरखास्त आह्वान गरेको छ। समितिमा रिक्त रहेको एकजना अध्यक्ष र दुईजना सदस्य पदमा नियुक्तिको लागि योग्यता पुगेको इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरिएको हो। सार्वजनिक खरिद ऐन 2063 को दफा 49 बहुमोजिबको कार्य गर्नको लागि सोही ऐनको दफा 48 अनुसार यी पदमा पदपूर्ति गर्न लागि कार्यालयले जनाएको छ। सूचना प्रकाशित भएको मितिले 7 दिनभित्र इच्छुक उम्मेद्वारले केशरमहल काठमाडौँ स्थित सार्वजनिक खरिद अनुगमन कार्यालयमा आफ्नो आवेदन दिनुपर्नेछ। उम्मेद्वार हुनको लागि सार्वजनिक खरिद ऐन बहुमोजिबको योग्यता र अनुभव भएको हुनुपर्नेछ। साथै कुनै पनि विदेशी मुलुकको नागरिकता वा स्थायी अस्थायी आवश्यक अनुमति पत्र नलिएको र प्रचलित कानूनले अयोग्य नठहराएको व्यक्ति हुनुपर्ने सूचनामा उल्लेख रहेको छ। प्राप्त भएका आवेदनहरू मध्येबाट प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले संक्षिप्त सूची सर्ट लिस्ट तयार गरी नेपाल सरकार मन्त्री परिषद पेश गर्नेछ। सोही सूचीका आधारमा उपयुक्त देखिएका उम्मेद्वारलाई मन्त्री परिषदले नियुक्त गर्ने व्यवस्था रहेको छ। यसै गरी सरकारले लगानी बोर्डको कार्यकारी अध्यक्ष पदको लागि पनि दरखास्त आह्वान गरेको छ। सम्पत्ति शुद्धिकरण विभाग र केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको अनुसन्धानमा रहेको दीपक भट्ट सुलभ अग्रवाल शेखर गोल्छा लगायत विरुद्ध एकै दिन 3 अदालतमा मुद्दा दायर भएको छ। हिजो जिल्ला अदालत काठमाडौँ उच्च अदालत पाटन र विशेष अदालतमा छुट्टा छुट्टै मुद्दा दायर भएको हो। जिल्ला अदालत काठमाडौँमा बिमा ऐन 2079 अन्तर्गत आर्थिक हिनामी

0: नागरिकको अभियोगमा गोल्छा भट्ट अग्रवाल सहित 42 जना विरुद्ध मुद्दा दायर भएको छ। त्यसै गरी धिप्तो पत्र सम्बन्धी एन 2063 अनुसारको कसुरमा 81 जना विरुद्ध पनि जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको छ। सम्पत्ति सुदृढीकरण विभागले भट्ट र अग्रवाल विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। यसै गरी उच्च अदालत पाटनमा भट्ट, साहिल अग्रवाल, सुलभ र शङ्कर लाल अग्रवाल विरुद्ध बैङ्किङ कसुरको मुद्दा दायर गरेको छ। उनीहरू विरुद्ध नेपालको धितोपत्र बजारमा सङ्गठित रूपमा कृत्रिम कारोबार गरी मूल्यमा चलखेल गरेको अभियोग रहेको छ। प्रतिवादी मध्ये दीपक भट्ट र सुलभ सम्पत्ति सुदृढीकरण अनुसन्धान विभागको हिरासतमा रहेका छन् भने साहिल फरार रहेका छन् भने शङ्कर लाल अनुसन्धानकै क्रममा पक्राउपछि हाजिरी जमानीमा र गोल्छा सर्वोच्च अदालतको आदेशको बन्दी प्रत्यक्षीकरण रिटमा छुटेका छन्। सरकारी विद्यालय मध्ये आधाभन्दा बढीमा विद्यार्थीको चरम अभाव देखिएको छ। विद्यार्थी अभाव भएपछि ती विद्यालय सञ्चालन गर्ने कि अन्यमा गाभ्ने भन्ने विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयले छलफल अगाडि बढाएको छ। सामुदायिक विद्यालय मध्ये कुनै मा 7,000 भन्दा बढी विद्यार्थी पढिरहेको सरकारी तथ्याङ्कले देखाएको छ। विद्यार्थीको विवरणमा देखिएको असमानताका कारण सामुदायिक विद्यालयमा सरकारले गरेको लगानी अनुसार प्रतिफल आउन सकेको छैन। सरकारी तथ्याङ्क अनुसार मुलुकभर 27,010 सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन्। तीमध्ये 13,736 अझै पनि 100 कम विद्यार्थी रहेका छन्। यो भनेको कुल सामुदायिक विद्यालयको 50.86% हो। शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार सबैभन्दा धेरै विद्यार्थी भएको सामुदायिक विद्यालय रूपन्देहीको बुटवल उपमहानगरपालिका स्थित कालिका मानव ज्ञान माध्यमिक विद्यालय रहेको छ। यो विद्यालयमा 8,239 विद्यार्थी अध्ययनरत रहेका छन्। धेरै विद्यार्थी अध्ययनरत 10 सामुदायिक विद्यालय मध्ये रूपन्देही जिल्लामा मात्रै 4 रहेका छन्। यस्तै काठमाडौँका 2 तथा धनुषा, कपिलवस्तु, भक्तपुर र मोरङमा 1 र 1 विद्यालय रहेका छन् जहाँ 4,000 भन्दा धेरै विद्यार्थी अध्ययनरत रहेका छन्। तथ्याङ्क अनुसार 100-500 विद्यार्थी भएको सामुदायिक विद्यालय 10,086 रहेका छन्। 501-1,000 विद्यार्थी भएका सामुदायिक विद्यालय 1,677 रहेको बताएको छ। यस्तै 1,001-1,500 विद्यार्थी भएको सामुदायिक विद्यालय 467 रहेका छन्। पछिल्लो समयमा विद्यालय व्यवस्थापन, नेतृत्व लगानी र गुणस्तर वृद्धिको लागि भएको विभिन्न प्रयासका कारण केही सामुदायिक विद्यालयमा विद्यार्थीहरूको आकर्षण बढ्दै गएको देखिएको छ। विद्यार्थी न्यून भएका विद्यालयलाई स्थानीय तहको आवश्यकता र नक्साङ्कनका आधारमा समायोजन समेत गर्न थालिएको छ। हालसम्म 650 भन्दा धेरै विद्यालयलाई समायोजन गरिसकिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक अर्ण प्रसाद न्युपानेले बताउनु भएको छ। आवश्यकता अनुसार केही विद्यालयलाई कक्षा घटुवा लगिएको पनि उहाँले जानकारी दिनुभएको छ। विद्यालय गाभ्दा बढी हुने शिक्षकलाई दरबन्दी काम भएका अन्य विद्यालयमा स्थानान्तरण गर्ने प्रक्रियालाई पनि सरकारले तीव्रता दिएको छ। अब मौसम सम्बन्धी जानकारी। नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापे रेखा ट्रफ र स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशको अधिकांश हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली रहेको छ। लुम्बिनी प्रदेशको केही स्थान तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोशी, मधेस र बागमती प्रदेश सहित देशको हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। कोशी र मधेस प्रदेशको केही स्थान तथा देशको हिमाली र पहाडी भूभागका केही स्थानमा मेघ गर्जन तथा चट्याङ सहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका एक दुई स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। आज राति पनि कोशी प्रदेश सहित देशको हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने मधेस प्रदेश लगायत तराई भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश तथा बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन तथा चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशको तराई क्षेत्र तथा देशको हिमाली भूभागका एक दुई स्थानमा वर्षा तथा हिमपात हुन सक्ने जनाएको छ। महाशाखाले वर्षा, चट्याङ तथा हिमपातका कारण दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ। तपाईँले रेडियो जलजलाबाट प्रसारित समाचार प्रभात सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्राम, विश्रामपछि रोल्पा नगरपालिकाले असार 10 गते नगर अधिवेशन गर्ने। सामुदायिक प्रहरी साझेदारीद्वारा रोल्पाको जैमा कसलामा आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
1: छ्या, यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङ्गो पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए। मेरा बाङ्गा टिङ्गा, नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला? मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो। मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त? डेन्टल क्लिनिकमा जानु पर्यो नि, विशेषज्ञ डाक्टर सँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि। त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ, मेरो हुने वाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है। त्यसपछि नाइना भन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ, खटिरा, गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गा र दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसैन सम्पर्क नम्बर 9861904141 र 9812690118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्युरोपाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
3: घर घरको आवाज, गाउँ शहरको आवाज, हरेक मन मुटुमा गुन्जी रहने रोल्पाली आवाज। यो हो तपाईँको मनको आवाज, रेडियो जाजरा 96.4 मेगाहर्ज।
0: रेडियो जलजलाको समाचार प्रभातमा तपाईँलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा। रोल्पा नगरपालिका नगर कार्यपालिकाको नगर कार्यपालिकाको कार्यालय रोल्पाले असार 10 गते नगर सभा तथा अधिवेशन गर्ने निर्णय गरेको छ। बुधबार नगर प्रमुख सुरेन्द्र थापा खर्तीको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले तयारी अनुरूप सम्पन्न गर्ने विभिन्न समितिको तयारी बैठकहरू अगावै सम्पन्न गर्ने र असार 10 गते नगरको अधिवेशन गर्ने निर्णय गरेको हो। बैठकले असार 3 गतेबाट आर्थिक विकास समिति, सामाजिक विकास समिति, पूर्वाधार विकास समिति, वन वातावरण तथा विपद व्यवस्थापन समिति, सुशासन तथा संस्थागत क्षमता विकास समिति लगायतको बैठक बस्ने निर्णय भएको छ। त्यसै गरी नीति कार्यक्रममाथि वृहत छलफल गर्ने र सुझाव सङ्कलन गरेर नगर सभाको पूर्ण तयारीमा पेश गर्ने कार्यपालिका बैठकले निर्णय गरेको छ। बैठकमा उप प्रमुख गीता आचार्य, नगर कार्यपालिका पदाधिकारीहरू, सम्बन्धित शाखा प्रमुखहरूको सहभागिता रहेको थियो। बैठकको सञ्चालन कार्यपालिका सदस्य सचिव तथा प्रमुख प्रशासकीय अधिकृत गणेश घिमिरेले गर्नुभएको थियो। सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत रोल्पाको सुन सहरी गाउँपालिका वडा नम्बर 5 जयमा कसलामा आत्महत्या न्यूनीकरण तथा कानुनी सजाय सम्बन्धी एक दिवसीय वृहत सचेतना कार्यक्रम सम्पन्न भएको छ। इलाका प्रहरी कार्यालय पोबाङ रोल्पाको आयोजनामा स्थानीय नागरिक तथा सरकारवालाहरूलाई लक्षित गरी उक्त कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रमको मुख्य सहजीकरण इलाका प्रहरी कार्यालय पोबाङका वरिष्ठ प्रहरी नायब निरीक्षक लक्ष्मण न्यौपानेले गर्नुभएको थियो। सहजकर्ता न्यौपानेले आत्महत्याको परिभाषा, यसको विभिन्न प्रकार र समाजमा बढ्दै गइरहेको यसको बहुआयामिक कारणहरूको बारेमा विस्तृत रूपमा प्रकाश पार्नुभएको थियो। उहाँले विशेष गरी मानसिक तनाव, पारिवारिक कलह, सामाजिक सञ्जालको दुरुपयोग र बेलैमा मानसिक स्वास्थ्यमा ध्यान नदिँदा यस्ता घटनाहरू बढ्ने गरेको उल्लेख गर्नुभएको छ। साथै कसैले कसैलाई आत्महत्या गर्न दृशान गरेमा कानुन बमोजिम हुने कडा सजाय र कानुनी व्यवस्थाबारे पनि उपस्थित समुदायलाई सचेत गराइएको थियो। कार्यक्रममा आत्महत्या रोक्नको लागि परिवार, समाज र प्रहरीको सामूहिक भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा व्यवहारिक उपायहरू समेत प्रस्तुत गरिएको थियो। बेलैमा लक्षणहरू पहिचान गरी उचित परामर्श र रेखदेख गर्न सके आत्महत्यालाई पूर्ण रूपमा समाधान गर्न सकिने कुरामा जोड दिएको थियो। उक्त महत्त्वपूर्ण सचेतना कार्यक्रममा सुनसहरी गाउँपालिका वडा नम्बर 5 वडा अध्यक्ष देवीलाल ढोका मगरको विशेष उपस्थिति रहेको थियो। त्यसै गरी कार्यक्रममा वडा सदस्यहरू, वडा सचिव जनक गिरी, वडाका कर्मचारीहरू, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरू, समाजका प्रतिष्ठित व्यक्तित्व तथा बुद्धिजीवीहरूको सहभागिता रहेको थियो। गाउँमा चेतना फैलाउन र समाजलाई सकारात्मक

महत्वपूर्ण सचेतना कार्यक्रम सुनसरी गाउँपालिका सामूहिक यसलाई पुनः एकपटक सुन्नुहोला। कार्यक्रममा आत्महत्या रोक्नको लागि परिवार समाज र प्रहरीको सामूहिक भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा व्यवहारिक उपायहरू समेत प्रस्तुत गरिएको थियो। बेलैमा लक्षणहरू पहिचान गरी उचित परामर्श र रेखदेख गर्न सके आत्महत्यालाई पूर्ण रूपमा समाधान गर्न सकिने कुरामा जोड़ दिएको थियो। उक्त महत्वपूर्ण सचेतना कार्यक्रममा सुनसरी गाउँपालिका वडा नम्बर 5 का वडा अध्यक्ष देवीलाल रोका मगरको विशेष उपस्थिति रहेको थियो। त्यसै गरी कार्यक्रममा वडा सदस्यहरू, वडा सचिव जनक गिरी, वडाका कर्मचारी, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरू, समाजका प्रतिष्ठित व्यक्तिहरू तथा बुद्धिजीवीहरूको सहभागिता रहेको थियो। गाउँमा चेतना फैलाउन र समाजलाई सकारात्मक दिशामा लैजान स्थानीय आमा समूह, युवा क्लब र युवा समूहका प्रतिनिधिहरूको समेत ठूलो संख्यामा उपस्थिति रहेको थियो। सहभागीहरूले समाजमा लुकेको यस्तो गम्भीर समस्यामाथि प्रहरीले गाउँमै आएर सचेतना जगाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने माग राखेका छन्। रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेको नदी, खोला र अन्य जलस्रोतबाट उत्खनन तथा संकलन गरिने नदीजन्य पदार्थ, ढुङ्गा, गिटी, बालुवा, ग्राभेल आदिको उत्खनन, संकलन तथा ओसार पसार कार्यमा अस्थायी रोक लगाएको छ। आज हिजो नगरपालिकाले एक सूचना जारी गर्दै नदीजन्य उत्खनन, संकलन तथा ओसार पसारमा रोक लगाएको हो। वर्षायामका बेला नदी तथा जलदार क्षेत्रको संरक्षण, बाढी तथा पहिरोबाट हुन सक्ने जोखिम न्यूनीकरण गर्न वातावरणीय सन्तुलन कायम राख्ने गरी तथा प्रचलित कानूनको पालना गर्ने उद्देश्यले असार 1 गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थको उत्खनन, संकलन तथा ओसार पसारमा पूर्ण रूपमा बन्द गरिने नगरपालिकाले जनाएको छ। उच्च अदालत तुलसीपुरले लुम्बिनी प्रदेश प्रहरी विद्यालयले जारी गरेको जग्गा तथा घर टहरा खाली गराउने सूचना विरुद्ध परेको रिट प्रतिवेदनमा विपक्षको नाममा कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश नरबहादुर खड्काको एकल इजलासले देवीप्रसाद चौधरी सहितका निवेदकले दायर गरेको उत्प्रेषण तथा प्रमा आदेश रिटमाथि प्रारम्भिक सुनाई गर्दै विपक्षीलाई लिखित जवाफ पेश गर्न आदेश दिएको हो। अदालतले निवेदन संकलन कागजात तथा निवेदकतर्फका अधिवक्ता द्वे विष्णुप्रसाद धिताल र भागवत रेग्मीको बहस सुनेपछि निवेदन माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो भन्ने आधार कारण र प्रमाणसहित 15 दिनभित्र उच्च सरकारी वकिल कार्यालय तुलसीपुर मार्फत लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ। रिट निवेदनमा आफूहरूका बाबु बाजे पुस्तादेखि दाङको साबिक सोनपुर गाविस नम्बर 5 हाल लमही नगरपालिका 3 नमुना बस्ती टिकुलीगढ स्थित घर जग्गामा घर छाप्रो घर टहरा निर्माण गरी बसोबास गर्दै आएको उल्लेख गरिएको छ। निवेदकहरूले उक्त जग्गा विपक्षी लुम्बिनी प्रदेश प्रहरी विद्यालयको नाममा 2041 फागुन 18 गते दर्ता भएको देखिए पनि आफूहरू लामो समयदेखि त्यहाँ बसोबास गर्दै आएको दावी गरेका छन्। निवेदनमा प्रहरी विद्यालयले हिजेठ 13 गते प्रकाशित गरेको घर जग्गा खाली गरिदिने सम्बन्धी सूचनाले आफ्नो बसोबास तथा सम्पत्ति सम्बन्धी अधिकारमा प्रत्यक्ष असर पुगेको उल्लेख गरिएको छ। सोही कारण उक्त सूचना बदर गर्न आवश्यक आदेश जारी गर्न माग गर्दै अदालत पुगेका हुन्।
अब देश बाहिरको समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यको लागि प्रारम्भिक सहमति भएको दावी गर्नुभएको छ। उहाँले इरानमाथि गर्ने भनिएको सैन्य आक्रमणको योजना रद्द गरे लगत्तै यस्तो घोषणा गर्नुभएको हो। बिहिबार ओभल अफिसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भन्नुभयो, हामीले भर्खरै इरान सँगको युद्ध समाधानको लागि एउटा ठुलो सहमति गरेका छौँ। उहाँले यो सम्झौताको मुख्य उद्देश्य इरानलाई आणविक हतियार बनाउनबाट सधैँको लागि रोक्नु रहेको बताउनु भएको छ। ट्रम्पले सम्झौताको कागजातहरू अन्तिम चरणमा रहेको र सम्भवतः युरोपमा एक समारोह बीच यसमा हस्ताक्षर गरिने बताउनु भएको छ। यद्यपि इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले भने सम्झौता भइसकेको भन्ने रिपोर्टहरूलाई अनुमानित भन्दै टिप्पणी गर्नुभएको छ। उहाँले धेरैजसो बुदाहरूमा सहमति जुटे पनि अमेरिकाले थप मागहरू राखेको कारण केही पनि अन्तिम नभएको बताउनु भएको छ। उहाँले इरान आफ्नो अडानबाट पछि नहट्ने स्पष्ट पार्नुभएको छ। यो घोषणा हुनु केही घण्टा अघि मात्र ट्रम्पले इरानको तेल

कमान्डले इरानका सैन्य र राडार केन्द्रहरूमा आक्रमण गरेको थियो भने जवाफमा इरानले बहराइन, कुवेत र जोर्डनमा रहेको अमेरिकी आधार शिविरहरूमा मिसाइल प्रहार गरेको थियो। सो क्रममा बहराइनमा 11 वर्षे बालिका घाइते भएकी थिइन्। यस्तै ओमानको खाडीमा अमेरिकाले गरेको आक्रमणमा 3 भारतीय नाविकको मृत्यु भएपछि भारतले अमेरिकी कूटनीतिज्ञलाई बोलाएर सोधपुछ समेत गरेको छ। यसैबीच ट्रम्पले पछिल्लो सकारात्मक बयानपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा 4.4% गिरावट आएको छ। ब्रेन्ट क्रुडको मूल्य पनि प्रति ब्यारेल 89 डलर कायम भएको छ। ट्रम्पले सम्झौता भए लगत्तै विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्ग हर्मुज जल सन्धि पुनः खोल्ने बताउनु भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ट्रम्पको कदमको प्रशंसा गर्नुभएको छ। अन्त्यमा खेल समाचार। फिफा विश्वकप 2026 को उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई 2-0 गोलले पराजित गरेको छ। मेक्सिकोको सिटी रङ्गशालामा आज बिहान सम्पन्न समूह ए को खेलमा जुलिएन क्विन्योनेस र राउल हेमेनेजले गोल गरेका छन्। खेलको 9 मिनेटमा जुलिएन क्विन्योनेस नेसले पहिलो गोल गरेका थिए। खेलको 60 मिनेटमा राउल हिमेनेजलाई फल गरेपछि दक्षिण अफ्रिकामा याया सिथोले सिधै रातो कार्ड पाउँदै मैदानबाट बाहिरे। त्यसपछि 10 खेलाडीमा सीमित बनेको दक्षिण अफ्रिका विरुद्ध खेलको 67 मिनेटमा मेक्सिकोका राउल हिमेनेजले हेड मार्फत गोल गर्दै अग्रता दोब्बर बनाए। खेलको अन्त्यतिर तनावपूर्ण अवस्था देखिएको थियो। खेलको 84 मिनेटमा दक्षिण अफ्रिकाका थेम्बा ज्वानेले भीएआर समीक्षापछि रातो कार्ड पाए। इन्जुरी समयमा मेक्सिकोका सोजार मेन्टेसले पनि रातो कार्ड पाएपछि मेक्सिको पनि 10 खेलाडीमा सीमित भयो। मेक्सी जीसँगै मेक्सिकोले समूह एमा महत्त्वपूर्ण 3 अङ्क जोडेको छ। यस्तै समूह अन्तर्गत अर्को खेलमा दक्षिण कोरिया र चेकिया बीच नेपाली समयअनुसार अहिले बिहान 7:45 बजे प्रतिस्पर्धा हुँदैछ। हामी समाचार प्रभातको अन्त्यमा आएका छौँ। जाँदा जाँदै समाचारका शीर्षकहरू पुनः एकपटक। समस्याग्रस्त 2 सहकारीका 132 ऋणीको नाम सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्ष र सदस्य तथा लगानी बोर्डको कार्यकारी अध्यक्ष पदको लागि दरखास्त आह्वान। दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छाल लगायत विरुद्ध 3 अदालतमा मुद्दा दायर। 13,000 सरकारी विद्यालयमा 100 भन्दा कम विद्यार्थी। पश्चिमी न्यून चापे रेखा र स्थानीय वायुको प्रभाव कायमै। आज देशका विभिन्न भागमा वर्षाको सम्भावना। रोल्पा नगरपालिकाले असार 10 गते नगर अधिवेशन गर्ने। सामुदायिक प्रहरी साझेदारीद्वारा रोल्पाको जैमा कसलामा आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न। रुकुम पश्चिमको मुसिकोट नगरपालिकाद्वारा नदीजन्य पदार्थ उत्खनन सङ्कलन तथा ओसार पसारमा रोक। टिकुली गढको जग्गा तथा घरटहरा खाली गराउने सूचना विरुद्ध उच्च अदालतको कारण देखाउ आदेश। र युद्ध अन्त्यको लागि सम्झौता नजिक पुगेको ट्रम्पको दावी। सैन्य आक्रमणको योजना फिर्ता। विश्वकप फुटबलमा मेक्सिको विजय सुरुवात। उद्घाटन खेलमै 3 खेलाडीले पाए रातो कार्ड। लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज।

हाम्रो वेबसाइट jaljalapress.com तथा facebook.com/radiojaljalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभात पूरा भएको छ। 9 बजे थाहा सञ्चार नेटवर्कबाट प्रसारित थाहा खबर सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मको लागि प्राविधिक साथी प्रिया मगरलाई धन्यवाद दिँदै समाचार कक्षबाट म रिता मगर बिदा हुन्छु। ताजा खबर र जनपक्ष विचारको लागि तपाईँको मनको आवाज रेडियो जलजला 96.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।

तपाईँको वरिपरि रहेका कुनै पनि सूचना हामीलाई दिनुहोस्। तपाईँको सूचना समुदायका लागि जीवन उपयोगी समाचार बन्न सक्छ। त्यसका लागि हाम्रो फोन नम्बर हो 086-440-154 र 086-440-271। तपाईँ इमेल मार्फत पनि सूचना पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो jaljala@rolpa.gmail.com। हामी जलजला प्रेस .com र मोबाइल एप्लिकेशन मार्फत तपाईँ जहाँ हुनुहुन्छ हामी त्यही छौँ। हरेक घण्टा ताजा समाचारका साथ तपाईँको मनको आवाज रेडियो जलजला FM 96.4 MHz।

0: बाजे के भयो, किन गालामा हात?
1: यहाँ दुखेको छ त, खानै दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
0: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
0: हजुर आउनुहोस्, 24 घन्टा तपाईँकै सेवामा तत्पर छौँ।
2: हजुर हाम्रा सेवाहरू।
4: हजुर, जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
4: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840740318,
0: 9805614652।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
6: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।
7: सुनसहरी गाउँपालिका 5 नारबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका 7 जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका 6 ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी 4 किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी सङ्कलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्ने सामग्री सङ्कलन नगर्न, नगराउनु हुन हार्दिक अनुरोध गर्दै, अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
6: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरू पुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका 5 नारबाङ रोल्पा।
1: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरु के गर्नु पर्छ?
8: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रात भरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खाछ, अब के गर्ने?
1: अब के गर्ने रे? सिधा सुलिचौर बजारमा रहेको 7 हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
6: हजुर हाम्रा सेवाहरू,
0: दाँत बान्ने,
6: दाँत सफा गर्ने,
0: दाँतमा सिमेन्ट भर्ने,
6: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
0: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
6: फिक्स दाँत लगाउने।
5: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
0: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
6: सम्पर्क नम्बर 9867067467। एक पटक सम्झिने पर्ने ठाउँ, 7 हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर बजार रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
5: साथै तार मान्ने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
9: निःशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
10: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
9: भाषातर्फ अङ्ग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
10: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
9: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
10: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रासव शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू,
9: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
10: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
9: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
10: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98490207054 र 98479412।
9: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
8: आइया मम्मी दादु, क्यो म त खाना खान नि सक्दिन।
11: हैन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भन्या। जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
12: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
11: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
12: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चैट हुन्छ।
11: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
12: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिचर, सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
11: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड निमा हल कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 98578343122 र 98578343123।
12: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ।
13: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्त छ जरुरी सूचना। जुङ बेला खेम्रिदे गरम ओबोतिरी जेउ बेला सुनो, फुरी बतास ओचुदिरी जेउ आउ बेला क वन जङ्गल ल मे लागिने मस्त ज सम्भावना ताए। आउए गिमी प्राकृतिक सम्पदा र त खेप्त जस खेम्नादे, वातावरण मिलेने ल घेप्पा असर केने, रि उमुल र थङ्ने भुछे ताने, वायुमण्डल ल कार्बन मस्त ज तानाले भने, जलवायु परिवर्तन ल असर सकिने सुनो, नाखार नामे ल मे लागिने सज, जिमी गिमी लापरवाही सुनो, चाउस खेलगेमा डुक जिमगे गोठैला मेलागिनाते, जन धने मे घेप्पा छेती ताउ दुहो होकाई। अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ, यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलटी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
0: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: लगभग सबैजना आइसक्नु भयो, आजको उडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
3: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
4: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
3: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्नु सकिन्न?
3: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
4: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
3: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
7: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
6: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
7: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
6: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
7: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
8: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
9: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: मानसिक समस्याबाट बच्ने उपायहरू।
12: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौँ।
11: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौँ।
12: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौँ।
11: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
12: असल साथीहरूसँग मात्रै सङ्गत गरौँ।
11: मादक पदार्थ र लागु औषध सेवन नगरौँ।
12: नियमित स्वास्थ्य परीक्षण गरौँ। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौँ।
11: स्वस्थ रहौँ, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है, बल्ल सम्झे। सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ। कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौँ, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।

0: तपाईको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज जलजला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 9 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: सुरुमा मुख्य समाचारका शीर्षकहरू।
1: संघीय संसदका दुवै सदनको बैठक बस्दै प्रतिनिधि सभामा बजेटमाथिको छलफल जारी रहने।
0: कंग्रेसमा क्रियाशील सदस्यता अध्यावधि गर्ने समय फेरि थप, गैरातीसम्म 5,38,000 विवरण दर्ता।
1: बाल श्रम विरुद्धको दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै विश्वभर 13 करोड बालबालिका श्रममा संलग्न रहेको आईएलओको तथ्याङ्क।
0: इरानसँगै युद्ध अन्त्यको प्रारम्भिक सहमति भएको अमेरिकी राष्ट्रपतिको दावी, आफ्नो अडानबाट पछि नहटेको इरानको प्रतिक्रिया।
1: र फिफा विश्वकपमा आयोजक मेक्सिको विजय सुरुवात, दक्षिण अफ्रिका 2-0 गोलले पराजित।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। संघीय संसदका दुवै सदनका बैठक आज पनि बोलाइएको छ। प्रतिनिधि सभाको बैठक बिहान 11 बजे बस्ने तय भएको छ। बैठकमा अर्थमन्त्री डाक्टर सोनी मुआग्लेले विनियोजन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। यस्तै संस्कृति मन्त्री खड्गराज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको अभौतिक सम्पदा संरक्षण विधेयक 2083 र श्रम मन्त्री रामजी यादवका तर्फबाट उद्योग मन्त्री गौरी कुमारीले अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धिका बुँदाहरू प्रस्तुत गर्नुहुनेछ। यसैबीच राष्ट्रिय सभाको बैठक दिउँसो सभा 1 बजे बस्नेछ। बैठकमा आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल प्रारम्भ गर्ने कार्यसूची छ। यस्तै राष्ट्रिय समावेशी आयोगको 7 वार्षिक प्रतिवेदन पनि पेश हुनेछ। यस्तै आज 2 संसदीय समितिका बैठक

0: विश्वका विभिन्न देशमा विविध कार्यक्रम गरी बाल श्रम विरूद्धको दिवस मनाइँदैछ। अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको आह्वानमा सन् 2002 प्रत्येक वर्ष जून 12 यो दिवस मनाउने गरिन्छ। बाल श्रम अन्त्यका लागि विगत 2 दशकमा उल्लेखनीय प्रगति भए पनि हालको गति पर्याप्त नभएको र सन् 2025 बाल श्रम उन्मूलन गर्ने विश्वव्यापी लक्ष्य पूरा हुन नसकेको आईएलओले जनाएको छ। संयुक्त राष्ट्र संघीय बालकोष युनिसेफ र आईएलओका अनुसार सन् 2000 विश्वभर 24,60,00,000 बालबालिका बाल श्रममा संलग्न रहेकामा उक्त संख्या घटेर हाल 13,80,00,000 झरेको छ। यद्यपि बाल श्रम अन्त्यका लागि भएको प्रगतिको वर्तमान दर अत्यन्त सुस्त रहेकाले आगामी 5 वर्षभित्र यो समस्या अन्त्य गर्न हालको भन्दा 11 गुणा तीव्र गतिमा काम गर्नुपर्ने आवश्यकता उल्लेखिएको छ। बाल श्रमले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र समग्र विकासमा गम्भीर असर पार्ने भएकाले यसको अन्त्यका लागि सरकार, निजी क्षेत्र, समुदाय तथा अन्तर्राष्ट्रिय साझेदारी बीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड़ दिइएको छ। भक्तपुरको पलासीमा भएको सवारी दुर्घटनामा 14 घाइते भएका छन्। जगातीबाट काभ्रेको सागातर्फ गइरहेको B5X4781 मयूर बसले सूर्य विनायक नगरपालिका 10 पलासीमा विपरीत दिशाबाट आइरहेको B3X7793 नम्बरको माइक्रो बसलाई ठक्कर दिँदा दुर्घटना हुँदा 14 घाइते भएका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायक उपरीक्षक प्रकाश जवेगुका अनुसार घाइतेहरूको उपत्यका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। केही उपचारपछि घर फर्किएका छन्। प्रहरीले दुवै सवारी साधनलाई नियन्त्रणमा लिई प्रहरी वृत्त जगातीमा राखेर थप अनुसन्धान गरिरहेको बताएको छ।
1: बाढ़ी पहिरो र सड़क मरमतका कारण देशका विभिन्न राजमार्ग अवरूद्ध भएका छन्। काठमाडौँ उपत्यका जोड्ने सतुङ्गल चितलाङ सड़क खण्ड J16 पूर्ण रूपमा अवरूद्ध छ। चन्द्रगिरी नगरपालिका 9 देउराली देवीस्थानमा खसेको पहिरो र त्यसपछिको मरमत कार्यका लागि यो सड़क अझै 1 महिना बन्द रहने जानकारी दिइएको छ। यस्तै मकवानपुरको इन्द्र सरोवर गाउँपालिकामा सड़क मरमत कार्य भइरहेकाले कुनेखानी फाखेल हुमाने फर्पिङ काठमाडौँ सड़क खण्ड 1 महिनाका लागि पूर्ण रूपमा बन्द गरिएको छ। नेपाल प्रहरीका अनुसार भोजपुरको बोखिम र पास्तरको दोभानमा बाढ़ीले सड़क एकतर्फी मात्र सञ्चालनमा रहेको छ। खोटाङको पंखु खोलामा खर्सेको पहिरोका कारण J2 नै यातायात पूर्ण रूपमा ठप्प छ। इलामको पुवा खोलामा पनि बाढ़ीका कारण मेची करिडोर पूर्ण रूपमा अवरूद्ध भएको छ। बीपी राजमार्गको कार्य प्लानचोक खण्डमा बाढ़ीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै J22 सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको पर्वको नाम मार्बल।
3: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
5: अब बाँकी समाचार। संखुवा सभाको च्यामताङ आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। हिजो राति 1:30 चार रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पबाट भएको क्षतिबारे तत्काल कुनै जानकारी प्राप्त भएको छैन। भूकम्पको धक्का संखुवा सभासहित आसपासका क्षेत्रमा समेत महसुस गरिएको स्थानीयले बताएका छन्।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि प्रारम्भिक सहमति भएको दावी गर्नुभएको छ। उहाँले इरानमाथि गर्ने भनिएको सैन्य आक्रमणको योजना रद्द गरे लगतै यस्तो घोषणा गर्नुभएको हो। ओभल अफिसमा संचारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भर्खरै इरानसँगको युद्ध समाधानका लागि एउटा ठूलो सहमति गरेको जानकारी दिनुभयो। उहाँले यो सम्झौताको मुख्य उद्देश्य इरानलाई आणविक हतियार बनाउनबाट सधैँका लागि रोक्नु रहेको बताउनु भएको छ। ट्रम्पले सम्झौताहरूको कागजात अन्तिम चरणमा रहेको र सम्भवतः युरोपमा एक समारोह बीच हस्ताक्षर गरिने बताउनुभयो। यद्यपि इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागेले भने सम्झौता भइसकेको भन्ने समाचारहरूलाई अनुमानित भन्दै टिप्पणी गर्नुभएको छ। उहाँले धेरैजसो बुँदामा सहमति जुटे पनि अमेरिकाले केही थप मागहरू राखेका कारण केही पनि अन्तिम नभएको बताउनु भएको छ। साथै उहाँले इरान आफ्नो अडानबाट पछि नहट्ने स्पष्ट पार्नु भएको छ। यसको केही घण्टा अघि मात्रै ट्रम्पले इरानको तेल निर्यातको मुख्य केन्द्र खार्ग टापु कब्जा गर्ने र इरानमाथि निकै कड़ा प्रहार गर्ने घोषणा गर्नुभएको थियो।

0: पछिल्लो साता अमेरिका र इरान बीच झडपहरू तीव्र भएका थिए। अमेरिकी हेलिकप्टर खाड़ी क्षेत्रमा दुर्घटना भएपछि दुवै देशले एक अर्कामाथि आक्रमण शुरू गरेका थिए। यसैबीच ट्रम्पको पछिल्लो सकारात्मक वक्तव्यपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा 4.4% गिरावट आएको छ। अब खेल समाचार। फिफा विश्वकप 2026 को उद्घाटन खेलमा सहआयोजक मेक्सिकोले विजय शुरूआत गरेको छ। मेक्सिकोको ऐतिहासिक एस्टेका रंगशालामा सम्पन्न रोमाञ्चक खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकामाथि 2-0 जित निकालेको हो। तीन फरक विश्वकपका खेलहरू आयोजना गर्ने विश्वकै पहिलो स्टेडियमको कीर्तिमानी बनाएको अस्ट्रेका रंगशालामा दर्शकहरूको उल्लेख्य उपस्थिति थियो। 80,000 दर्शकका बीच मेक्सिकोलाई जिताउन जुलियन क्विनुनेस र राहुल जिमेनेजले एक एक गोल गरे। केही तनावपूर्ण बनेको खेलमा रेफ्रीले 3 रातो कार्ड देखाएका थिए। खेलको शुरूआतदेखि नै आक्रमक बनेको मेक्सिकोले 9 मिनटमै क्विनुनेसको गोलबाट अग्रता बनाएको थियो। याया सिथोले रातो कार्ड पाएपछि दक्षिण अफ्रिका 50 मिनटमा 10 खेलाड़ीमा खुम्चियो। मेक्सिकोका ब्रायन गुटिरेजले एक्लै अगाडि बढ़ाएको बलमा पेनाल्टी बक्स बाहिर लास्ट म्यानको रूपमा रहेका सिथोले लडाएपछि उनलाई रातो कार्ड दिएको थियो। मेक्सिकोका राहुल जिमेनेजले खेलको 67 मिनटमा दोस्रो गोल गर्दै टोलीलाई 2-0 अग्रता दिलाए। 84 मिनटमा दक्षिण अफ्रिका नौ खेलाड़ीमा झरेको थियो। मेक्सिकोले पनि आफ्ना एक खेलाड़ी गुमाउन पुग्यो। इन्जुरी टाइमको पहिलो मिनटमा सेजार मोन्टेजलाई विपक्षी खेलाड़ीले गोल गर्ने अवसरलाई बाधक बनाएको कारण रातो कार्ड दिएको थियो। प्रतियोगितामा अहिले दक्षिण कोरिया र चेक रिपब्लिक बीचको खेल जारी छ। चेक रिपब्लिकले एक गोल बनाएको छ। भर्खरै दक्षिण कोरियाले पनि एक गोल बनाएसँगै 68 मिनटको खेलमा 1-1 बराबरी भएको छ।
1: अब मौसम। उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान काठमाडौँ उपत्यका सहित बागमती लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी गण्डकी र कर्णाली प्रदेशका 1-2 स्थानमा हल्का वर्षा भएको हो। गण्डकी लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका अधिकांश हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बदलिरहेको छ। तराईका क्षेत्रमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ। दिउँसो कोशी प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ। कोशी प्रदेश र मध्य प्रदेशका केही स्थान तथा देशका अन्य हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका 1-2 स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले तापक्रम घटेको छ। तापक्रम घट्दा देशभर शीतल महसुस भएको छ। महाशाखाका अनुसार हिजो धनुषा महोत्तरी बारा मोरङ मकवानपुर नवलपरासी पूर्व तनहुँ लगायत जिल्लाका केही मापन केन्द्रमा भारी वर्षा मापन भएको थियो। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: संघीय संसदका दुवै सदनको बैठक बस्दै प्रतिनिधि सभामा बजेटमाथिको छलफल जारी रहने।
1: कंग्रेसमा क्रियाशील सदस्यता अध्यावधि गर्ने समय फेरि थप। गैरातीसम्म 5,38,000 विवरण दर्ता।
0: बाल श्रम विरूद्धको दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै विश्वभर 13 करोड़ बाल बालिकामा श्रममा संलग्न रहेको आईएलओको तथ्याङ्क।
1: इरानसँग युद्ध अन्त्यको प्रारम्भिक सहमति भएको अमेरिकी राष्ट्रपतिको दावी। आफ्नो अडानबाट पछि नहटेको इरानको प्रतिक्रिया।
0: र फिफा विश्वकपमा आयोजक मेक्सिकोको विजय शुरूआत। दक्षिण अफ्रिका 2-0 गोलले पराजित।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौं। नमस्कार।

0: को लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 MHz।
1: बाजे के भयो, किन गालामा हात?
2: यहाँ दुखेको छ त, खाने दिन्न भा, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: ओ, दात का संपूर्ण रोगी अब पर्दैन चिंता लिना, रोलपाली मुस्कान डेंटल क्लिनिक सुनील स्मृति चार सुनी चौर रोल्पा में जानुहोस् निको हुना।
4: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ता को सातै दिन दात र गिजा को संपूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घंटा तपाईकै सेवामा तत्पर छौ।
3: हजुर हाम्रा सेवाहरू,
1: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखै दाँत निकाल्ने,
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 718 9095 14 652।
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनील स्मृति गाउँपालिका 4 सुली चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
6: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।
7: सुनसहरी गाउँपालिका 5 नारबाङ क्षेत्र भित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका 7 जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका 6 धुसीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी 4 किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर घर घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै, अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
6: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरू पुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका 5 नारबाङ रोल्पा।
8: नमस्ते डाक्टर साहब।
9: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
8: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
9: यहाँ उभ्याउनु चाहिँ एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
8: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
9: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
8: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
9: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
8: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
9: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
10: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ? अनि अरू के गर्नु पर्छ?
13: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
12: अब के गर्ने रे? सिधा सुलिचोर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
14: हजुर, हाम्रा सेवाहरू,
15: दाँत बाँध्ने,
14: दाँत सफा गर्ने,
15: दाँतमा सिमेन्ट भर्ने,
14: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
15: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
14: फिक्स दाँत लगाउने।
16: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
17: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
18: सम्पर्क नम्बर 98-67-0-67-467।
19: एकपटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुनिचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
20: साथै तार मान्ने, बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।

0: प्रतिशत सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
1: भाषा तर्फ अंग्रेजी, जापानीज, कोरियन भाषा का बेसिक देखि एडवांस का कोर्स,
0: कंप्यूटर तर्फ बेसिक, डिप्लोमा र एडवांस डिप्लोमा,
1: शिक्षक सेवा आयोग का प्रावी, निमावी, मावी र शिक्षक लाइसेंस,
0: लोक सेवा तर्फ खरीदार, नासु, महिला विकास निरीक्षक, पुरासो शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिंग का सम्पूर्ण कोर्स,
1: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
0: असल र सफल जीवन का लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निंग तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेशनल तालिम र आनन्द योग तथा प्राणायाम,
1: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
0: विस्तृत जानकारी का लागि फेसबुक पेज आनन्द अकाडमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412।
1: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडमी घोराही दाङ।
2: आइया मम्मी दाजु, क्यो म त खाना खान नि सक्दिन।
3: हैन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकि भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
4: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्छन मन्छन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
3: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
4: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्छन मन्छन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
3: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
4: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर, सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भर्ने।
3: थप जानकारी का लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 9858743122 र 9858743123।
4: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
5: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्तक जरुरी सूचना। झुङ्गो पेला खिमरिदे गरम ओगोतिरी जेउ पेला सुनो फुरी कटास ओचुदिरी जेउ आउ पेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना पाए आउए गिने प्राकृतिक सम्पदा र तक्षेप्त ज सक्षम नादे वातावरण मिले नेला खेप्पा असर किने रि उमूल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखा नामे ल भे लागिने सज जिनी गिने लापरवाही सुनो चासो खेलगेमा दुख
6: वन उपभोक्ता समूह राई सामुदायिक बने होने ढालने अनुगमन दुने व्यवस्था चौसौ गिरी
5: गेसो छाने खोले चाउसी खोलिए।

0: बालिनाली चिउला चिउली यात्रा सताउँछु छिमी ने चाउसो सैले खेले
1: वन जङ्गल मेलाइ मेला
0: बतासु बेलाको घिजिङ्गे कोटल मेकी सताङ्गीले हेनौखेमा छिन्ने ने चाउसो ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर दिए
1: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सहज विपद व्यवस्थापन समिति प्रोबाङ रोल्पा
2: ओहो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
3: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
2: के रे नानी त भर्खर 17 की लागि होइन र
3: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छ त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
2: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी बिस वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ
3: ए हो र
4: नेपाल सरकार विज्ञापन बोर्ड
3: मेरो कपाल पनि झरिराखेको छ लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ के भएको होला मलाई अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ
5: ए नानी यता सुन त तिमीलाई बाथ रोग भएको हुन सक्छ यो सबै त बाथ रोगको लक्षणहरू हो नि
3: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला मसँग समय पनि छैन खर्च पनि धेरै लाग्ने होला
5: ल तिमीलाई यति पनि थाहा छैन बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि त्यहाँ त बाथ रोगको उपचार हुन्छ बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ
3: ल हुन्छ अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु
5: हजुर हाम्रा सेवा तथा सुविधाहरू हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा औलाहरू निलो भएमा धेरै कालो भई कुहिना खोजीमा बारम्बार गर्भपतन भएमा कपाल धेरै झरेमा मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा मुख तथा आँखा सुखापन भएमा लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा बिना कारण शरीरको तौल घटेमा जोर्नीको दुखाई ढाड कम्बर दुखेमा गाउट तथा युरिक एसिडको समस्या भएमा बारम्बार आँखा रातो भएमा ओक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा बारम्बार लामो समयसम्म ज्वरो आएमा छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा लामो समयदेखि छाला कडा भएमा लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा युवा अवस्थामा पक्षघात भएमा मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस् हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670 98578-43-123 98478-07-670
3: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ
6: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
7: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
8: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
6: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
8: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
7: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुण घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
8: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
6: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
8: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
6: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
8: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागि हालेमा सबै मिली निभाऊ।
7: आफू बाँच्न प्रकृति बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
9: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
10: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला आउ हैजा टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
9: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
10: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
8: डिभिजन वन कार्यालय रोल्पाको अपील।
6: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाछा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ले वा बोक्रा झिक्ने कार्य नगरौ।
8: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।
7: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौ। वन क्षेत्रबाट ढुङ्गा टिट्टी बालुवा वा माटो ननिकालौ।
8: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
6: वन क्षेत्रमा खुल्ला चरिचरण नगराउ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
8: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
6: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्सहन गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
1: अहिले के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैन नि सक्दैन, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म अर्जुनलाई बाटो कटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध, अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात अक्सिजन संकटमा छ, त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
9: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ, हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्,
10: पानीका मुहानहरू सुक्दैछन्, खाने पानीको हाहाकार हुँदैछ, खेतहरू बगर बन्दैछन्,
9: खोला नदीको फैलावट बढ्दैछ र खेतीयोग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
8: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
9: के यस विपत्तिको कुनै समाधान छैन त?
8: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
9: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
10: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
11: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिरो घर चाहियो नि।
12: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
11: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
12: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
13: होइन, रात दिन खसखस के को झगडा हो यो?
12: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
13: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
11: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
12: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
13: ल सिधै फोन गर्न, मोबाइल नम्बर 9847719719 जग्गा धनी किरण अधिकारीलाई अहिल्यै फोन गर, नत्र फेरि छुट्ला।
14: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर शुरूआत। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
15: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदैन नि है।
16: लो किन रे, के भयो, सन्चो भएन?
15: होइन, यतिकै जाने मन लागेन।
16: यतिकै पनि हुन्छ?
15: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
16: ए कुरा त्यस्तो पो, ल हेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
17: नमस्ते, कति टाइमले पाल्नु भयो?
16: आज रिनाले स्कुल जान्न भनी साइन्सको कन्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
17: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
15: हस् म्याडम।
18: नेपाल सरकार विज्ञापन बोर्ड।
19: दोहर संकल सञ्चालन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
20: सुन्न हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्थ्यो अरे नि।
21: हो र होइन होला त्यस्तो त। सोइता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
22: के भएन मिस,
21: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
22: हुन्छ।
23: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
24: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: जजला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 10 बजे हो। यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
1: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।

0: बिहान 10 बजेको थाहा अपडेटमा धर्मराजको नमस्कार। विश्वकप क्रिकेटमा दक्षिण कोरियाले विजय शुरूआत गरेको छ। आज बिहान मेक्सिको ग्वालाडजारा रंगशालामा भएको खेलमा कोरियाले चेक रिपब्लिकमाथि 2-1 जीत निकालेको हो। चेक रिपब्लिकले शुरूआती अग्रता जोगाउन सकेन। दक्षिण कोरियाले चेक रिपब्लिक विरूद्ध विश्वकपमा पहिलो जीत हात पारेको हो। 59 मिनटमा लादिस्लाभ क्रेस्कीले गोल गर्दै चेक रिपब्लिकलाई अग्रता दिलाएका थिए, तर अग्रता जोगाउन सकेन। त्यसको 8 मिनटपछि दक्षिण कोरियाले बराबरी गोल फर्कायो। ह्याङ इन बियोमले 67 मिनटमा गोल गर्दै टोलीलाई बराबरीमा ल्याएका थिए। 80 मिनटमा ओएच ह्योङ युले गोल गर्दै दक्षिण कोरियालाई जीत दिलाएका हुन्। समूह एमा पहिलो जीत निकालेको दक्षिण कोरिया 3 अङ्क जोड्दै दोस्रो स्थानमा पुगेको छ। समान 3 अङ्क जोडेको मेक्सिको गोल अन्तरका आधारमा शीर्ष स्थानमा छ। हिजो राति भएको उद्घाटन खेलमा मेक्सिकोले खाता खोलेको थियो। अङ्कविहीन चेक रिपब्लिक तेस्रो तथा दक्षिण अफ्रिका अङ्क तालिकाको पुछारमा छन्। संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान 11 बजे बस्ने तय भएको छ। बैठकमा अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले विनियोजन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। यस्तै संस्कृति मन्त्री खड़गराज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको अबौद्धिक सम्पदा संरक्षण विधेयक 2083 र श्रम मन्त्री रामजी यादवका तर्फबाट उद्योग मन्त्री गौरी कुमारीले अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धिका बुदाहरू प्रस्तुत गर्नुहुनेछ। यसैबीच राष्ट्रिय सभाको बैठक पनि दिउँसो 1 बजे बस्नेछ। बैठकमा आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल प्रारम्भ हुने कार्यसूची छ। यस्तै राष्ट्रिय समावेशी आयोगको 7 वार्षिक प्रतिवेदन पनि पेश हुनेछ। नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधि गर्ने समय फेरि थप गरेको छ। यसअघि थपेको समय गए राति 12 बजेदेखि सकिएसँगै फेरि थप गरिएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले विज्ञप्ति मार्फत जानकारी गराउनु भएको छ। अर्को सूचना जारी नभएसम्म क्रियाशील सदस्यता वितरणको म्याद बढ़ाइएको विज्ञप्तिमा उल्लेख छ। यसअघि पनि कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको समय थप गरेको थियो। गए राति 12 बजेसम्म 7,82,209 योग्य सदस्य मध्ये 5,38,622 जनाले ओडा अधिवेशन मार्फत डिजिटल परिचय पत्र प्राप्त गरिसकेका छन्। त्यसै गरी 1,49,309 सदस्यले स्वयं अध्यावधिक फारम पेश गरिसकेको र उनीहरूको विवरण ओडा सभापति मार्फत अध्यावधिक हुने प्रक्रियामा रहेको उल्लेख गरिएको छ। यसअघि क्रियाशील सदस्यता अध्यावधि गर्न गए राति 12 बजेसम्मको समयसीमा निर्धारण गरिएको थियो। कंग्रेसले पछिल्लो समय गरिएको अवधिमा थप गरिएको अवधिमा पनि सदस्यता अध्यावधि गर्नेको संख्या कम भएपछि म्याद बढ़ाएको हो। बाढ़ी पहिरो र सड़क मर्मतका कारण देशका विभिन्न राजमार्ग अवरूद्ध भएका छन्। काठमाडौँ उपत्यका जोड्ने सतुङ्गल चितलाङ सड़क खण्ड जेठ 16 गतेदेखि पूर्ण रूपमा अवरूद्ध छ। चन्द्रागिरी नगरपालिका 9 देउराली देवीस्थानमा खसेको पहिरो र त्यसपछिको मर्मत कार्यका लागि यो सड़क अझै पनि 1 महिना बन्द रहनेछ। यस्तै मकवानपुर वीरेन्द्र सरोवर गाउँपालिकामा सड़क मर्मत कार्य भइरहेकाले कुलाखानी फाखेल हुमाने फर्पिङ काठमाडौँ सड़क खण्ड 1 महिनाका लागि पूर्ण रूपमा बन्द गरिएको छ। नेपाल प्रहरीका अनुसार भोजपुरको बोखिम र पाँचथरको दुबानमा बाढ़ीले सड़क एकतर्फी मात्र सञ्चालनमा छ। खोटाङको पंखु खोलामा खसेको पहिरोका कारण जेठ 2 गतेदेखि नै पूर्ण रूपमा यातायात ठप्प छ। इलामको पुवा खोलामा पनि बाढ़ीका कारण मेची करिडोर पूर्ण रूपमा अवरूद्ध बनेको छ। बीपी राजमार्गको काभ्रे प्लाञ्चोक खण्डमा पनि बाढ़ीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै जेठ 22 गतेदेखि सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानको 24 वार्षिक साधारण सभा तथा 8 अधिवेशन काठमाडौँमा शुरू हुँदैछ। साधारण सभाले आगामी कार्यकालका लागि नयाँ कार्य समिति चयन गर्नेछ। इपानको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था रहेकाले वरिष्ठ उपाध्यक्ष पदलाई नेतृत्वको मुख्य प्रतिस्पर्धीका रूपमा हेरिएको छ। यसपटक वर्तमान उपाध्यक्ष उत्तम ब्लोन लामा र महासचिव बलराम खतिवड़ाको समूह बीच नेतृत्वका लागि प्रतिस्पर्धा हुने देखिएको छ। इपानको नयाँ नेतृत्वका लागि यसअघि 6 जना निर्विरोध निर्वाचित भइसकेका छन्। 1 जना उपमहासचिवमा कविता पोखरेल, 5 जना सचिवहरूमा अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, कुबेरमणि नेपाल, विजयमोहन भट्टराई र सुमन जोशी निर्विरोध निर्वाचित भएका छन्। इपानको निर्वाचनलाई लिएर पछिल्लो समय इपानमै विवाद देखिएको छ। विधान संशोधन प्रक्रिया पूरा नगरी निर्वाचन गर्न खोजिएको भन्दै संस्थाभित्रैबाट प्रश्न उठाइएको छ। केही सदस्यहरूले अघिल्लो साधारण ले दिएको विधान संशोधन सम्बन्धी म्याण्डेट पूरा नगरी निर्वाचन प्रक्रिया अघि बढ़ाउन नहुने तर्क गरेका छन्। विधान नै विवादमा परेका बेला नेतृत्व छान्ने प्रक्रिया शुरू हुन लागेको हो। बिहान 10 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/थाहा खबर र हाम्रो ट्विटर ह्यान्डल हो @थाहा खबर।
2: सारङ्गीको तारदेखि टुङ्गाको धुनसम्म, हाकपारे र तालमदेखि देउरा र टप्पासम्म, कार्यक्रम लोकगीत लोक साहित्य र लोक संस्कृतिको संगम,
3: कार्यक्रम सुसेली
2: बिहान 10 बजेको समाचार पछि 11 बजेसम्म,
3: कार्यक्रम
4: AIO.
5: Yes, AIO. All in one mart. The best place for shopping.
6: के छ र हो खास त्यहाँ?
5: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
6: वाउ, कहाँ छ र यो?
5: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
1: All in one mart, helping make your life easier.
7: 21 शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब 1 दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मेदौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोलिक्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98-510-600-609।
8: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। thahakhabar.com, जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिमछिमको खबर अब thahakhabar.com।
9: Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.

0: रेडियो सहर संसार 99.4 एकता को आवाज समानता को आवाज निष्पक्ष सक्रियता को अभ्यास
1: रेडियो संसार 99.4 मा अबको प्रस्तुति
2: कार्यक्रम सुशीली
3: साइडीको तारदेखि तुङ्नाको धुनसम्म हतारे र पालमदेखि देउरा र टप्पासम्म
4: सुशीली
3: सुशीली
4: लोकगीत लोक साहित्य र लोक संस्कृतिको संगम
3: कार्यक्रम सुशीली सुशीली
4: रातोलाई भन्नु त्यो रातो माटो पहेँलो केसरी सँगैका साथी कहाँ कहाँ पो भयो सम्झना बेसरी चर्केको घाममा शीतलु भयो बादलु छायाले बल्लमा तल्ल भेटैमा भयो हजुरकै मायाले बल्लमा तल्ल भेटैमा भयो हजुरको मायाले नमस्कार यहाँलाई हार्दिक स्वागत अनि अभिवादन छ कार्यक्रम सुशीलीमा सुशीली लिएर आज फेरि आइपुगे म ओम भण्डारी नेपाली लोकगीत लोक साहित्य अनि लोक संस्कृतिको संगम हो सुशीली बिहान यसै यसै बेला कार्यक्रम प्रसारण हुने गर्छ हामी रेडियो थाहा संचारको काठमाडौँ स्टुडियोबाट बोलिरहँदा कार्यक्रम सुशीली काठमाडौँमा रेडियो थाहा संचार रूकुम पश्चिममा रेडियो आफ्ना एफएम सानोभेरी रूकुम पूर्वमा रेडियो पूर्वी रूकुम सल्यानमा रेडियो शारदा सुर्खेतमा प्रदेश एफएम अर्घाखाँचीमा रेडियो अर्घाखाँची र सन्धि खर्क रूपन्देहीमा रेडियो तिलोत्तमा दाङमा रेडियो तुलसीपुर उदयपुरमा बेलका एफएम सिन्धुलीमा रेडियो मरिन र विजय किल्ला रोल्पामा रेडियो जलजला र माली आवाज अनि मुगुमा रेडियो मुगु र सौर्योदय बैतडीमा रेडियो निङ्गला सैनी अनि बझाङमा रेडियो सेती थलरा र जनमुखीबाट सधैँ प्रसारणमा छ कार्यक्रममा तपाईँले थाहा संचारको नेटवर्कमा आबद्ध तपाईँको घर नजिकको रेडियो स्टेशनबाट अनि अनलाइनमा थाहासंचार.com थाहाखबर.com सुन्दै गर्नुभएको रेडियोको अनलाइन प्रसारण नेपाली पात्रो र हाम्रो पात्रोमा पनि सुन्न र सुनाउन सक्नुहुन्छ घरदेश नेपालमै अनि मुगलान परदेशमा गाउँमा शहरमा तपाईँको यति बेलाको समय हतार फुर्सद खोइ कुनै कसो छ हामी चाहिँ सुशीली बोकेर आइपुगेका छौं गीत सुनाउन यो विशुद्ध नेपाली रैथाने गीत सुन्ने सुनाउने कार्यक्रम हो अनि आज त सबभन्दा बढी तपाईँलाई प्रस्तुत गर्नु छ तपाईँलाई नै सुन्नु छ त्यसकारण समय अनुकूल छ भ्याउनु भयो भने हामीलाई टेलिफोन गरी कार्यक्रममा आउनुहोस् है हामीसँग स्टुडियोमा 01-5377-279 काठमाडौँ उपत्यकाबाट फोन गर्ने साथीका लागि काठमाडौँ उपत्यका बाहिरबाट फोन गर्दा 01-5378-803 टेलिफोन गर्नुहोला तपाईँको आउने बाटो कुरी बसेका छौं आज त भलिभाँति मन फोकाई कुरा गर्नु छ तपाईँको गीत सुन्नु छ र सुनाउनु छ हामीले पनि त केही गीत छानी ल्याएका छौं आजको कार्यक्रमको शुरूमै एउटा मौलिक गीत सुनाउँछौं हामी कसरी रमाइलो गर्न सक्छौ हामी कसरी आनन्दित हुन सक्दा रहेछौं यो गीतले तपाईँलाई अवश्य सुनाउनेछ बाल कलाकारहरूको बाल बालिकाहरूको यो समूह स्वर छ भर र मलेवा उडेर गयो मायालाई हितैको दौतरी बिरानो भयो मायालाई

0: हितैको दौतरी बिरानो भयो मायालाई, भरेर मलेवा उडेर गयो मायालाई। कार्यक्रम सुशैलीमा हामी पनि तपाईँ आउने बाटो कुरेर भेट हुन्छ भनेर हितको साथीलाई पर्खिबसेका छौं। सुशैलीमा तपाईँको सहभागिता पहिलो प्राथमिकता 01-5370-279 काठमाडौँका साथीले अनि 01-5370-803 काठमाडौँ उपत्यका बाहिरका साथीले फोन गर्नुहोला। जसरी गीतमा कलाकार मित्रहरूले रमाइलो गर्नुभएको थियो उसै गरी कार्यक्रमलाई रमाइलो बनाइदिनु होला, सुन्दर बनाइदिनु होला हामी आशा गर्दछौ। कार्यक्रमको मेरो प्रथम साथी आज सुशैलीमा को आउनुभयो त? हेलो
1: हेलो दाई नमस्कार।
0: नमस्ते, नमस्कार हजुर, नमस्कार।
1: नमस्कार,
0: को बोल्नुभयो?
1: कोला
0: कोला कोइली ल्याउनु पर्यो, को हो भनेर सोध्नु पर्ने हो। हर्कवीर फर्त्याल, ओहो पोखरा मालिक, कहाँबाट?
1: पोखराबाट हो।
0: पोखरा कुन ठाउँ भने? लेफ्ट साइड
1: ए मालिक,
0: लामो त गाडी पाटनबाट।
1: हजुर,
0: पोखरा त मुसुक्कै होला।
1: ए मुसुकै त
0: पोखरा भन्दा तपाईँ खुसी हुनुहुन्छ धेर, यही चाहिँ मलाई मजा लाग्छ के।
1: हजुर हजुर,
0: अनि आजलाई हर्कवीरले हामीलाई के के सुनाउने?
1: अब यो त
0: गीत
1: सुनाउँ मैले।

0: हस् धेरै धेरै धन्यवाद हर्गवीर सन्त्यालले पोखरा घारीपाटनबाट बेनीतिरको सम्झनाको गीत सुनाउनु भयो। कार्यक्रमका मेरा अर्का साथी हेलो
1: हेलो नमस्कार नमस्कार दुई हात जोडी दस हुम्लाको नमस्कार नमस्कार
0: हजुर नमस्कार यहाँलाई हार्दिक स्वागत छ कार्यक्रम सुशैलीमा। दीपिका थापा कुलेश्वर काठमाडौँबाट
1: हजुर हजुरलाई पनि स्वागत छ साथमा फोन उठाएर हजुरसँग जोडिदिनु भयो। प्राविधिक सरलाई पनि धेरै धेरै धन्यवादको साथ स्वागत गर्न चाहन्छु। यो लोक सङ्गीतमा र लोक जगतमा यति धेरै योगदान जो ओम भण्डारी एकजना धेरै उत्कृष्ट जिल्लाबाट आएर आज यो काठमाडौँमा निरन्तर यो तिनचुले आरुबारदेखि आज माइतीगढसम्म सबैभरि बोलिरहने गुन्जाइमान भइरहने कोहीले किन चाहियो र कोहीलीको आवाज त हजुरकै छ नि होइन र
0: म ज्यादै कमजोर छु कमल मनको छोरी धेरै कुरा नसम्झाउनु न खुसी लाग्यो यहाँले यो दिनुभएको आशीर्वाद सधैँ बोकिरहला।
1: हजुर एकदमै अब एउटा गीत सुनाउन चाहन्छु। आदरणीय दाईहरू हुनुहुन्छ असाध्य संगीतका धनी सुन्दर परियार दाई सनै लिएर आउनुहुन्छ मादल लिएर बाँसुरी लिएर बालकुमार दाई आउनुहुन्छ हार्मोनीको साथ आदरणीय एकदमै पूजनीय दाई हुनुहुन्छ श्री राहम दाल दाई आज उहाँको जन्मदिन परेको छ। आज यो धरतीमा जन्म लिनुभएको जति वर्ष भए पनि उहाँ जन्मिएको दिन हो नि आज होइन आफू जन्मिएको दिन साथै साह्रै महत्वपूर्ण हुन्छ। त्यसै त हामीले जन्मदाता धरती आमा भन्छौ नि जन्म दिने आमाले छोडेर गइने यो धरतीले हामीलाई छोड्दैन। यो धरतीमा जन्मिएको दिन उहाँ दाईलाई जन्मदिनको लाखौं लाख शुभकामना दाई हजुरका हर पाइला पाइलामा सफलता मिलोस् खुसी हाँसो परिवारमा सधैँ खुसी खुसीको वर्षा भइरहोस् दाईलाई जन्मदिनको लाखौं लाख शुभकामना दिन चाहन्छु। दाई यसपछि हजुर पनि एकदम हार्मोनियम लिएर तपाईँको जन्मदिन तपाईँ जन्मिएको दिन जतिसुकै उमेर काटे पनि आज तपाईँ जन्मिएको दिन हो यो लिएर आउनुहोला भनी हार्दिक अनुरोध गर्दै म एउटा गीत गाउन चाहन्छु है त।
0: हुन्छ
1: सर

0: हजुर धेरै धेरै धन्यवाद दिपिकाजी.
1: हस्
0: नमस्कार. दिपिका थापा कुलेश्वर काठमाडौँबाट हामीलाई कार्यक्रममा कहिले कहिले फोन गर्नु भने आदरणीय श्री राम दाहालको जन्मदिन भन्ने सूचना गर्नुभयो. दाहालज्यूलाई धेरै धेरै शुभकामना हाम्रो तर्फबाट पनि. अब चाहिँ हामीसँग कार्यक्रममा को आउनु भएको छ? हजुर नमस्कार.
1: नमस्कार नमस्कार
0: स्वागतम तपाईँलाई. को बोल्नुभयो? कृष्ण माया तामाङ धादिङ बैरेनी गजुरी कहाँबाट? खानी खोला बाटैमा भेट होला कि बाँचे भेटौँला हो?
1: बाँचेमा भेट होला पनि हो. अनि खानी खोला छेउ पनि भन्ने गीतहरू पनि छ.
0: धेरै पछि फोन गर्नुभयो, सम्झिरहनु भएको छ. हामीले पनि बिर्सिया थिएनौँ र पो भेट भयो. अनि कृष्ण मायाजी आजलाई चाहिँ एउटा गीत नसुनाई मैले हुन्छ त भनेर कहाँ भन्छु र गीत सुनाइदिनुहोस् एउटा.
1: सुनाउनुपर्छ के हुन्छ? आज शिवराम दाईको जन्मदिन परेको छ अनि गीत गाएपछि सम्झिन पाउँछ हो.
0: हजुर सम्झिनुहोस् न थोरै समय लिएर के भन्नु छ सुशीली तपाईँकै त हो.
1: अनि दाईलाई शुभकामना दिउँ भनेर हो. आज श्रीराम दाईको जन्मदिन परेको छ. हाम्रो प्यारो दाई हामी सबैलाई माया गर्नुहुन्छ, धेरै मिठो बोल्नुहुन्छ, गीत पनि राम्रो गाउनुहुन्छ. दाईले मिठो गाउनुहुन्छ. उहाँ दाईलाई चाहिँ आज ह्याप्पी बर्थडे दाई, सधैँ हाँसी खुसी रहनु होला. हजुरलाई दुःख पिर भनेको कहिले पनि नपरोस्, सधैँ हाँसी खुसी भएर बस्नु होला. हामी सबैलाई माया गर्नु होला भन्न चाहन्छु. म दुखी एउटा चेलीको लाखौँ लाख शुभकामना मेरो दाईलाई भन्न चाहन्छु.
0: हजुर उहाँले धन्यवाद भनिरहनु भएको छ तपाईँलाई. अब एक गीत सुनाइदिनुहोस्.
1: हुन्छ. हे पुरा हो सही त्यो म

0: ไปฝากบินเท่าไรสุขดุขามาเอติไหม
1: ครับเดี๋ยวเดี๋ยวดันเดี๋ยวพิสทำไอ้ตานางเลยท่านนี้ก็ดาริงบัตรสตนาหนูกูยูเกตไซรามชันทร์จงดิเลยเดี๋ยวพอเลยที่คอร์ดกราวน์หนูว่าที่เด็กผีวาเลกาวนุกุเอสเซอร์กีตคาสโวร์เล่สับดัลเล่บ้าวเล่เจ้ฮันนี่ค่าปุ๊บปูดาร์เอซุ่มยูบันดาสตูดิโอบัตค่าอุริกาเจ้ฮีลักซ์แครีทิมกามีราอาร์คัสตี้ฮัลโหล
2: ฮัลโหลสวัสดีนามสเต้
1: นามสการ์บาลคุมาร์ลามาจิวไลสุสากัตม์กาเกลเพดีคาสันดูบัต
2: โอริสาร์โอริปะไปเป็น
1: ตันเตย์ท่าจีนไลมันไล
2: อาดูจีนไลมันไลกอร์ปาริเวอร์สัพเพ
1: อร์ไลเอ็มราดขานุกุ
2: हजुर मेरो खाना भइसक्यो सर हजुरको
1: भइसक्यो एकदम खाएर ढुक्क साथ आएको नि अनि बिहान काम धन्दा सकियो त
2: ए एकदम सर एकदम बिहान त अब काम धन्दा बिहानको काम धन्दा सकाएर पनि अब बिहानको खाना पनि खाइसकेर चाहिँ अब हामी यो लोकसुसीलीमै नै समय छौँ भन्नु पर्यो है त ओम सर
1: म त गाउँले गाउँले शब्द आउँछ म त भर्खरै आएको
2: पक्कै सर पक्कै भाटल भनिन्छ नि त
1: हो अब कसको आश गरेर कहाँ हिँडिरहने आफैले प्याक खाएर हिँड्नु सजिलो होइन अब यो
2: हजुर यो पनि एउटा काम धन्दा नै है
1: मुख्य काम हो नि खानु कम्ती ठुलो काम हो भने संसारले खाना
2: हजुर
1: किन गरे खेती खानालाई यति भन्छन्
2: अब पेट भरेर निक्लेपछि त अब आनन्द भयो नि त दुई दिन
1: कसैको हातमा बाँच्नु नि परेन कसैलाई भर पढाउनु परेन निर्ढुक्क अनि बालकुमारजी आजलाई कुन गीत छ त
2: हुन्छ सर म थोरै पुरानै भाकालाई गुनगुन्याउँछु
1: ल रङकाई
2: पहिला हाम्रो एकदम रेडियो प्रेमी साथी हाम्रो श्रीराम दाललाईको जन्मदिन आज मान्दै हुनुहुन्छ र उहाँ दाईलाई जन्मदिनको मुडी मुडी शुभकामना व्यक्त गर्दै सम्झनाको साथ अब अघि नै हाम्रो दिपिक थापा बहिनीले भनिसक्नुभयो सायद उहाँ दाई पनि हारमानी ठिक गर्दै हुनुहुन्छ कि होइन अब पछि सायद अब फोन लाग्नुलाई सफल होस् दाईको पनि त्यो मिठो आवाज चाहिँ यो हाम्रो लोक सुशीलीमा आएर चाहिँ गुन्जाइदिनुहोस् अब प्राध्यानको साथमा दाई भन्दै दाईलाई आग्रह गर्दै हुन्छ हुन्छ सर म तर यो पुरानो भाकालाई म नि कोसिस गर्नेछु पापेनीको याद आयो फेरि याद आयो फेरि दादालभित्र लुकेको जुन हेरि मन परेको फुल खसेको तिमलाई मैले नपाउनु रहेछ र एक

सुनेरी मन पारेको फुला खसेको तिमलाई मैले नपाउनु रे सारा यति धेरै माया बसेको तिमलाई मैले नपाउनु रे सारा यति धेरै माया बसेरी बादल भित्र लुकेको दुनेरी मन पर्छ।

0: भन्दै दिएर सर।
1: धेरै धेरै धन्यवाद बालकुमार लामालाई, गागल फेदी काठमाडौँबाट टेलिफोन गर्नुभयो। सम्झनाकै गीतहरू नै त सुनिरहेछौ। मेरा अर्का मित्र चाहिँ, हेलो,
2: हजुर नमस्कार।
1: नमस्ते, नमस्कार।
2: हजुर नमस्कार, म सुनसरी जिल्ला युटरीबाट युवराज पोखरेल बोल्दैछु।
1: युवराज पोखरेलज्यू, आरामै हुनुहुन्छ?
2: हजुर, आराम कुशलै छ हजुर।
1: हामी मैले सम्झिएका छौँ यता काठमाडौँदेखि अरू अरू ठाउँदेखि तपाईँको त्यो मिठो स्वर, त्यहाँका सम्झना सूचना पाउँदा कति आनन्द लाग्छ। सम्झिसम्झि फेरि फेरि नै आउनु होला है।
2: यो त ठुलो उपर बनाइदिनु भयो हजुर, मलाई त कस्तो गर्व भयो नि हजुर।
1: हामी त अघि म बालकुमार जिल्ला भन्दै थिएँ, भात खाइवरी आएको तपाईँले?
2: हजुर, मैले पनि भात खाइवरी आएको त हजुर।
1: अनि गर्मी कतिको छ इटेरीतिर?
2: गर्मी त छ सर, अलिअलि हावा चल्दैछ, न गर्मी छ। गर्मी त होस् ठिकै थियो, तर लाइन जान्छ क्या सर फेरि।
1: मैले केही सोध्न खोज्दै थिएँ, बत्ती जान्छ कि नै भनेर गइरहेको छ त्यसो भए।
2: बत्ती जान्छ, एक डेढ घन्टा खलखल पसिना आउँछ, अनि सबैलाई सम्झना, त्यतिखेर चाहिँ सम्झना आउँदो रहेछ हजुर सबैको।
1: हो, उखुम भएको नि त हिजोआजको गर्मी, जेठको दिन छ। अब यो झन्नै त्यहाँ त भदौसम्मैको गर्मी हुन्छ त। पानी परे बेला अलि राहत हुने भयो, अरू बेला त लामखुट्टे मच्छरको कतिको भएछ?
2: मच्छर त बिजोक्छ।
1: अब खेतबारीमा काम गर्नै पर्यो, घाँस काट्नै पर्यो, अरू हिँड्ने ठाउँमा हिँड्नै पर्यो, जोगिनु होला। अनि आजलाई युवराजी हाम्रा लागि के छ? एउटा गीत सुनाइदिनुहोस्
2: हजुर। म त पुरानो गीत हो, पुरानो मान्छे परे।
1: के को गीत पुरानो हुन्थ्यो? गीत, कविता, साहित्य, हाम्रा धार्मिक ग्रन्थ कहीँ पुरानो हुन्छ
2: हजुर? अनि हजुरको बालकुमार र श्रीराम दाहाललाई यो र हजुर सम्पराय फर्मलाई यो म समर्पण गर्न चाहन्छु हजुर। यो पुरानो एउटा गीत छ,
1: हस् अनुग्रहित छौँ हामी सबै सुन्नेहरूलाई सुनाउनु।
2: माता खानको आको आनी हो, मलाई लैजाऊ न कारे सँगैमा। माता खान माता खानको आको पानी हो, मलाई लैजाऊ न कारे सँगैमा, मलाई लैजाऊ न कारे सँगैमा। उपालीको रातो माटो बन्दी पुरे गाउँमा, उपालीको रातो माटो बन्दी पुरे गाउँमा, तिर्दा हिँड्दा साथी जाला तुमी जाला काममा, एकिन बिसाउन सर्पी कल पाया हो, मलाई

0: देखो मने कोई छैन साथी मैले पाइन देखो मने कोई छैन साथी मैले पाइन ए जानी रात पर्यो सात मैले पाइन मलाई छोड्याउन को पारे गाउँसम्म मलाई लैजाउन पारे काँगैमा मलाई लैजाउन पारे काँगैमा कुवाको पानी मलाई लैजाउन तारे काँगैमा काका दिन कुवाको पानी मलाई लैजाउन तारे काँगैमा मलाई लैजाउन निजको एफएममा हजुरको कारणमा।
1: आहा, कस्तो गजब। यहाँले आफ्नो नाम फेरि एकचोटि सुनाइदिनुहोस्। यति मिठो गीत गाउनुहुने थाहा छ
0: हजुर। मेरो चाहिँ युवराज पोखरेल
1: हजुर। अनि यो मादल किनेर राखेको कति हो?
0: यो मेरो त 10 वर्ष हजुर।
1: यति मजाले बजाउनु हुँदो रहेछ। नजिक भए सिक्न सुन्न बेला बेला आउनुहुन्थ्यो। भौतिक दूरीले टाढा छौ तर मन सँगै छ। यस्तै मिठो धुन फेरि सुन्न पाऊ है त।
0: हस् हजुर, फेरि हजुर लाग्यो भने त म त छोड्दिनँ हजुर।
1: हस् धन्यवाद, नमस्कार। युवराज पोखरेल सुनसरी इटरीबाट, सायद सम्झनामा मलाई भए अनुसार भद्रगलीको संकलनमा तीर्थकुमारी थापाको स्वरमा यो गीत थियो। हाम्रो युवराजज्यूले गाएर यसलाई पुनः ताजगी गराइदिनु भयो। हामी सुशेलीमा छौं, 01-5367-279 काठमाडौँका साथीले, काठमाडौँ बाहिर हुँदा 01-5368-803 टेलिफोन गर्नुहोला। कहाँ कहाँको खबर, कहाँ कहाँ सम्झ पुर्याउन पाए तपाईँलाई।

सबै सुन्न पाए सुनाउनु पाए भन्ने लाग्छ। अब चाहिँ हामी टेलिफोन गर्ने सबैलाई अनि तपाईँलाई हामी सुनाउँछौ प्रकाश थापा, अनिश थापा, आशिष कुमार थापा र साथीहरूको स्वरमा आदरणीय प्रकाश थापाको संकलन।

0: चम्पा र चमेली भई देशमा नाउँ चलाएको प्रकाश थापा, अनिश थापा, आशिष कुमार थापा, त्यसै गरी लक्ष्मी नेपाली र साथीहरूको स्वरमा सर्जक आदरणीय स्रष्टा प्रकाश थापाको संकलन सुनायौं। हामी सुशीलीमा छौं। तपाईँको आगमन आज पहिलो प्राथमिकता 01-5357-279 काठमाडौँका साथीले, 01-5358-803 काठमाडौँ उपत्यका बाहिर हुने साथीले टेलिफोन गर्न सक्नुहुन्छ। तपाईँ आउनुभएपछि हामी उतै माथि पहाड बुकीपाटन पुग्दा रहेछौ, जहाँ यति बेला त अनगिन्ती फूल फुलिरहेका होलान्। त्यसै गरी हामी गढतिरका खोज पुग्ने गर्छौं। तराईका अहिले नै भन्ने हो भने घरमाउलो गर्मी छ, त्यहाँ पुगेको अनुभूति हुने गर्दछ। र मध्य पहाड र पहाड जहाँ यति बेला मध्य तराईको खोजको गढतिरको तुलनामा निकै हरियाली र शीतलता पनि भइरहेको छ, यति नै बेला कहिले पानी पर्ने, कहिले घाम लाग्ने, कहिले आकाशमा बादल फारेर घाम लाग्ने, कहिले छिन्नै पानी पर्ने, यो मौसमले पनि लुकामारी खेले चाहिँ गर्छ। अनि एकैछिनमा सप्तरङ्गी इन्द्रेणी लाग्ने गर्छ। यो प्रकृतिको यो चित्रलाई हेर्ने हो भने पनि यो वसन्त ऋतु अनि वर्षा ग्रीष्म ऋतुमा चाहिँ खुब आनन्ददायक दृश्यहरू देखिन्छ। यही बेला नयाँ नयाँ बिरुवाहरू उम्रन्छन्, फूलहरूका नयाँ कोपिला लाग्छन्, अनि रूखका पुराना पात झारेर भर्खर नयाँ पात पालुवा लागेका छन्। यस किसिमले प्रकृतिले जसरी रंग फेर्छ, जसरी आफ्नो स्वरूपलाई बदल्छ, हामी पनि आफ्नो भावनीहरू बदल्ने गर्दछौ। बदलिएका भावना अनुसार नै बदलिएका गीत आउने गर्छन्। बाजा त उही हो, तर धुन फरक फरक हामी निकाल्ने गर्छौ। तिनी बाजाका तालले बोलले अनि हाम्रा सुरले गर्दाखेरि हाम्रा जीवन पनि उसै गरी बाजाका लय चाहिँ गीतका चाहिँ शब्द चाहिँ असाध्यै आनन्दित हुन सक्ला अपेक्षा राख्छौ। यति नै बेला कोही साथी आएर बधाई त टोपाल्नु भयो, को आउनुभयो? हेलो
1: हेलो भाइ, नमस्ते, गुड मर्निङ।
0: हजुर नमस्कार, शुभ प्रभात, को बोल्नुभयो?
1: धन्यवाद छोड्दै, म यता ओखलढुङ्गाबाट निमबहादुर मगर बोल्दैछु।
0: निमबहादुर मगरज्यू, ओखलढुङ्गाको कुन ठाउँ? हजुर
1: ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका वार्ड नम्बर 6।
0: आहा, तिम्रै सुन्दर हरियालीमा, तिम्रै शीतल वक्षस्थलमा यो कविको शैशव काल बित्यो मेरो प्यारो ओखलढुङ्गा। कति भाग्यमानी छौ हगे निमजी, हामी यस्तो देशमा बस्न पाउने, जन्मिन पाउने,
1: एकदमै खुसीमै छौ भन्नुपर्छ। तर पानी परिया छ, चिसो चिसो छ यतातिर।
0: अब यो कविको शालिग चाहिँ तपाईँहरूको नगरपालिकाभित्रै पर्छ सदरमुकाम कि बाहिर हो?
1: ठ्याक्क नगरपालिकाभित्रै पर्छ, हाम्रो सदरमुकामभित्रै छ यो सिद्धिचरण पार्क चाहिँ, नगरपालिका चाहिँ भित्रैमा पर्छ।
0: अब आँखाले हजारपल्ट देखेको छु, यसरी तपाईँहरू मार्फत सुनेको छु, हाम्रा पूजनीय पूज्य कविज्यूले लेखेको कविताबाट कति पुग्यो पुग्यो, सपनीमा पुग्छ। तर भौतिक पाइलो टेक्न नपाए पनि तपाईँहरूसँग भेटेपछि त्यो प्यारो ओखलढुङ्गा पुगे झैं लाग्दो रहेछ। हालखबर के छ निमजीहरू?
1: ठिक छ, पानी परिया छ, सिमसिम पानी परिया छ, अनि रेडियोमा फोन ट्राई गर्दै बसिरहेको छु।
0: अस्ति नै दाईहरूले बजाईहरूले भन्दै हुनुहुन्थ्यो, बाँदरले त हामीलाई खेर्नै पो भयो, के गर्ने हो भन्नुहुन्थ्यो, कसो छ?
1: यो त हाम्रोमा त्यति बाँदर लाग्दैन, अब मकै भदौ असोजमा चाहिँ खानुहुने हुन्छ, अनि त्यतिखेर चाहिँ बाँदर अलिअलि लाग्छ, अनि भालु र दुम्सीले चाहिँ त्यतिखेर अलि समस्या नै सबै खाइदिन्छ, प्रत्येक घर घरमा घर वरिपरि आएर। समस्या त समस्या छ हजुर, बाँदर भालु दुम्सी
0: भालु नै पो आउँछ
1: आउँछ दाइ, हाम्रो यो वरिपरि पुरा जङ्गलहरू छ, अब प्रत्येक घर वरिपरि नै अब राति राति आएर खाइदिन्छ।
0: भनेपछि त मकै हारिरहेपछि त पहरा दिनुपर्ने हो
1: एकदमै, अब दिउँसो त रुममा गइन्छ, तर त्यो बाँदरको लागि
0: लाग्दैन, फेरि भालुसँग त कहाँ पहरा गर्न सकियो र
1: नसकिने, त्यही भएर राति कति बेला आएर खान्छ, खाएर भोलिपल्ट हेर्दाखेरि पुरा बारीको बिचबिचमा त्यही जम्मा गरेर थुपारेर खाइदिन्छ, दुई चार भारी त एक रातमा खाइदिन्छ।
0: हो फेरि त्यो त माताको पो हुन्छ, एक्लै अलिकति हिँड्न पायो भने त आइ लागिजान्छ त।
1: त्यही त अब नजिकमा अब घाँस दाएर जङ्गलतिर जान पनि अलिकति समस्या हुन्छ, डर मर्दो नै छ भन्नुपर्छ यति बेला। अब यो गाउँको वरिपरि भालु निस्किसक्यो भन्ने कुरा पनि भर्खरै कुरा गर्दै थियो
0: हजुर,
1: त्यसो बाख्रा चराउने नानीहरूलाई पनि भालु त्यता निस्किया छ है भन्दै
0: थियो पो छ त, केही कुराको सुख केही कुराको दुःख हामीलाई कहाँ आनन्द छ र है निमजी। अब यो वन्यजन्तुको कुरा चाहिँ हामीले सुनेको संघीय संसदसम्म पुग्या छ अरे, अब उहाँहरूले चाहिँ नि नागरिकको दुःख सम्झेर यसलाई उचित निकास निकालुन्, सरकारले चाहे धेरै काम गर्न सक्छ चाहनु पर्यो होइन, उनीहरूले त्यो दुःख भोगेको नै हुँदो रहेनछ, त्यस भएर कम बुझ्छन्, बुझेर गरिदियो भने केही निकास निस्किन्छ कि आशा नै गरौँ हामी, भुइँमा बस्ने भुइँका मान्छेले आशा गर्ने भन्दा के सकिँदो रहेछ र है,
1: अरू केही पनि छैन आश गर्दै बस्ने मात्रै हो।
0: अब आज अलि धेरै कुरा गर्न मन भएको थियो, अरू बेला नि हामीलाई सम्झिनु होला, रेडियो सुनिरहनु भएको छ
1: दाई, मैले हाम्रो धादिङको बहिनी रेडियो सुनिरहनु भएको छ,
0: उहाँले भनिदिनु
1: फोन लगाएर सहयोग गर्नुभएको छ,
0: ल खुसी लाग्यो, उहाँ बहिनीलाई पनि हार्दिक धन्यवाद,
1: उहाँले सुनिरहनु भएको छ।
0: अब एउटा ओखल ढुङ्गे गीत सुन्छौँ त त्यसो भए,
1: हुन्छ ओखल ढुङ्गे हाम्रो बालकुमारले गाउनु भएको गाउँछु,
0: बालकुमार श्रेष्ठ हजुर, उहाँको त ओखल ढुङ्गै पनि त हो नि, ल उहाँलाई पनि धेरै धेरै धन्यवाद छ। अब उही ओखल ढुङ्गाको हाम्रो नवीन ढुङ्गेल, अभय ढुङ्गेलहरू होइन अरू सबै सबै आदरणीयहरूलाई सम्झना राख्दै यहाँको स्वर सुनाउँ।
1: सोचिनी माता मान्छे खुल्ला ढुङ्गा घर हाम्रो खल ढुङ्गा ढुङ्गा कोही केटीले हेरेनन् फुले हो दारी ढुङ्गा ढुङ्गा

0: るんだ。あの大好きね。
1: あ、デレデレなネワット。ハウルンガ、ガラハムロオカルドンガ、ニンバドルマガレオカルドンガイバタ。テレフォンガリギスナウグ、アミスセリマソン、トマイコサーバイタ、ポイルンナムバナ。ミラアルカサティ、ロー。
2: नमस्ते शुभ बिहानी सुखद बिहानी हुन्छ
1: नमस्कार सुस्वागतम अनि तपाईलाई जन्मोत्सवको हार्दिक मंगलमय शुभकामना श्री राम दाहाल ज्यू
2: धन्यवाद सर अब त्यो त अब
1: हात कसैले केही छैन मुख कसैले मात्रै छ के रे त्यही लिनु होला
2: हैन मैले अब यो हजुरको बोली जुन चकलेट छ मैले यो चकलेटको स्वाद हजुरलाई नि टक्राइ भन्नुपर्छ है अरू त अब भौतिक रूपमा त दिनलाई अलिक टाढा पर्यो
1: ठिक छ यति
2: हजुरको मिठो हजुरको मिठो बोलीलाई नै मैले चकलेट सम्झेर हजुरलाई दिएँ भन्नुपर्छ
1: ल अब यहाँलाई चाहिँ हामीले एक कटौरी दही दिएका छौँ
2: धन्यवाद
1: फुलका थुङ्गा दिएका छौँ अब अर्को किन्न जान पाइन्न पो अब हाम्रो चाहिँ नि जन्मोत्सव मनाउने तौर तरिका छ अष्ट त्रिवेदी सहित होइन
2: छिताको
1: टिका लगाएर शुभ सगुन मानिने दही नै फलफुल पाएर दियोबत्ती बालेर बत्ती निभाउने चलन पनि हाम्रो छैन नेपाली संस्कृतिमा कहिले पनि त्यसरी शुभ साहित्यमा बालेको बत्ती निभाउने प्रचलन छैन कारण त्यसरी बिहान शुभ प्रभातमा साँझमा होइन शुभ प्रभातमा अष्टत्रिवेदी सहित दियोबत्ती बालेर होइन पूर्ण घडा सहित अनि पूजा गरेर अनि पूर्ण घडामा दही नै खुवाएर फलफुल खुवाएर आफन्त ठुला बडाहरूले आशीर्वचन दिएर चाहिँ नि चिरञ्जीवीको कामना गरी होइन जन्मोत्सव मनाउने प्रचलन छ यसलाई नै हामीले पछ्याउँ अब यो चकलेट
2: साकलेट
1: भन्ने अर्को
2: अब प्रक्रिया हजुरले बताउनु भयो त्यही मार्फतै हजुरको आशिष पनि मैले पनि पाएँ भन्नुपर्छ
1: यहाँलाई यो सबै त्यो जम्मै हजुरलाई आज
2: धन्यवाद
1: तपाईँ जस्तै अरू सबै ककसको जन्मदिन छ आज जन्मदिन पर्ने हजुरहरू सबैलाई पनि यही किसिमको शुभकामना छ नेपालीत्व नेपाली परम्परा कायम राखौँ र हाम्रा बा आमाहरूले जब हाम्रो शिरमा राखेर रा, हात राखेर रा आशीर्वचन दिनुहुन्छ भौतिक र उहाँहरू साथमा भए पनि नभए पनि त्यो आशीर्वचनले जन्म जन्मान्तर हामीलाई लाभ भइरहन्छ
2: ठिक छ अब यही हो अब हजुर हाम्रो माया आशिषले नि अब जुन अब आजको दिनमा हामी अब जुन यो पृथ्वीको काखमा होइन अब जुन दिन स्पष्ट भयो त्यो दिनदेखि नै अहिलेसम्मलाई राम्रै छ भन्नुपर्छ खुसी नै छौँ भगवान्ले आशीर्वाद प्रदान गरिरहनु भएको छ भन्नुपर्छ
1: आजको सुशेली त विशेष रूपमा तपाईँकै जन्मदिनको विशेषाङ्क जस्तो भइरहेछ सबै साथीहरूले शुभकामना दिनुभएको छ हामी पनि फेरि यहाँलाई हार्दिक शुभकामना भन्दै अब चाहिँ
2: म फेरि एउटा टुक्रा चाहिँ अब म मिसाएर जान्छु हिन्दु आशिषको वर्षाले हाम्रो दीपिका पनि यही भाकामा गाउनु भएको थियो है आशिषको

0: हजुर, अब हार्मोनियम ल्याउनु भएको थियो, ल्याउनु भन्नुभएको थियो बहिनीले, अब आजलाई चाहिँ अलि अब असमर्थ भयो, अर्को कुनै दिन लिएर आउँदा मलाई जो जतिले शुभकामना दिइरहनु भएको छ मेरा प्यारा प्यारा अग्रज भाइ बहिनी साथीभाइ सबै सबैलाई यही रेडियो मार्फत धेरै धेरै धन्यवाद टक्राउँदै हजुरबाट दिइरहेको हुन्छु।
1: नमस्कार हजुर, सृजन दाहाल भक्तपुरबाट, फुले बामरी म भोलि गइहाल्छु बस रामरी भनेर गीत गाएर जानुभयो। उहाँको आज जन्मदिन पनि परेको रहेछ। कार्यक्रमका अर्का मित्र, हेलो,
2: हजुर नमस्ते।
1: हजुर नमस्कार
2: हजुर, के छाउकी उठान सर्वदा नगरपालिकाले गरी जीवन साथी नम्बर भन्नुपर्दै
1: हजुर, काठमाडौँ महानगरपालिका बबरमलबाट म चाहिँ, अनि हामीलाई सुन्ने सबै सबै ठाउँ ठाउँमा हुनुहुन्छ उहाँहरू सबैलाई सम्झना जीवन साङ्गीतिक मगर मार्फतै राख्न चाहे। अनि आज जीवन दिए हामीलाई के ल्याउनु भयो?
2: म यो कोइराला विश्वकर्मा भाग गीत गाउनु पर्छ, एकदम मनपर्छ मलाई।
1: कुन गीत भन्नुभयो?
2: कोइराला विश्वकर्माले गाउनु भाग गीत,
1: कुलेन्द्र विश्वकर्माले गाउनु भयो, ल सुनाउनुहोस्।
2: माथि कोइराला फुल सेतै जसले माया मारे पनि मेरो नजर त्यतै भमरा फुल धेरै आयो फुलैको चलेर बासना हेरेको हेरै भए मायाको रूपदेखि कसम हो मायाको रूपदेखि कसम। यति मन भन्दै
1: हस्, धन्यवाद, नमस्कार।
2: हजुर नमस्कार,
1: नमस्कार। जीवन साङ्गीतिक मगर प्युठान स्वर्गद्वारीबाट टेलिफोन गर्नुभएको थियो। अब चाहिँ हामी एउटा गीत सुनाउँछौ, सुन्दा अलि पुरानो लागन छ, पछिल्लो दशकमा यो गीत कम बज्यो, कुनै समय घरभरि आँसु पारेर धेरैले गीत सुन्नु भएको थियो, त्यही दोहोरी। हुन त संसारमा यो लडाईँ झगडा मार्ने बर्ने श्रृङ्खला कहाँ अन्त्य भएको छ र त्यस्तै बेला संसारको सबै मान्छेले कसैले काव्य लेख्नुहुन्छ होला, कसैले गीत गाउनुहुन्छ होला। हामी सुनाउँछौ घमेश दुलाल, रेशम थापा, इन्दिरा गोले र भगवती दंगालको शर्मा, गमेश दुलालको संकलन नारायण थन्ना गेट।

म्याराथनमा गेट कहाँ देखौँ र कहाँ भेटौँ भइरहेछ, कहिले होला भेट, मरे चिट्ठी धागोले बाँधेको बाँचे होला भेट। यो धेरै लामो प्रसङ्ग छ गीतमा, र हामी घरदेशी र परदेशीको श्रृङ्खला अन्त्य पनि त भएको छैन। हामीले यस्ता पनि गीत थिए छ भन्नलाई मात्रै यहाँलाई सुनाएको। अहिले नेपाली लोकलयका गीतका विषयमा राम्रा मात्रै प्रतिक्रिया छैनन्, नराम्रा पनि छन्, गुनासाहरू पनि छन्। त्यसैले दुई चार दशक अगाडिका गीतहरू यस्ता थिए, अथवा पचास वर्ष अघिका गीतहरू यस्ता थिए। वास्तवमा हाम्रो नेपाली धरतीबाट उठेका मौलिक गीतहरू यस्ता थिए, हाम्रा सम्झना यस्ता थिए, हाम्रो जीवनशैली यस्तो थियो भनेर जान्न पनि हामीले यी सबै गीतलाई सुन्न पर्दछ। गीत फगत एकछिन रमाइलोको साध्य साधन मात्रै होइन, यसले त जीवन बोल्ने गर्छ, प्रकृति देखाउने गर्छ, र हामीलाई असाध्यै थकित भएको बेलामा पनि शरीरमा उत्साहको सञ्चार गर्ने काम गीतले गरिदिन्छ भने मान्छेहरू कहिलेकाहीँ टकराउँछन्, कहिलेकाहीँ बेमेल हुन्छन्, विवाद गर्छन्, त्यो सबैलाई मिलाउने काम चाहिँ, मेलमिलाप गराउने काम चाहिँ गीतले गरिदिन्छ। र अरू धेरै चिज वस्तुले विषयले हामीलाई छुटाइदिएला, कहीँ सम्पत्तिको कारणले, कहीँ रूपरङको कारणले, कहीँ विचार राजनीतिको कारणले, कहीँ देश देशको सिमानाको कारणले हामी फरक फरक होला। आज पनि त नेपाली जाति नेपालभित्र मात्रै छैनौ, नेपाली जाति चाहिँ नेपाल बाहिर पनि नेपाली ठुल्ठूला बस्ती छन्। हामीलाई भूगोलले देश देश फरक बनाए पनि हामी नेपाली हुनुको नाताले हामी सँगै छौं। यो काम चाहिँ हाम्रो संस्कृतिले, हाम्रो भाषाले, हाम्रा गीतका भाकाले, हाम्रो लोकबाजाले नै गर्दो रहेछ। त्यसकारण हाम्रो संस्कृति हामीभन्दा धेरै माथि छ, यो हामीभन्दा माथि उठेको संस्कृति यसै गरी उठिरहोस्, जसलाई हामी पछ्याइरहन पाऊ, जसको छारीमा सधैँ हामी रहन पाऊ, जसको ओजले, जसको तपले, जसको चाहिने आशीर्वादले, जसको चाहिने आड भरोसाले हाम्रो जीवन सधैँ खुसी हुन सकोस्। त्यही खुसी जीवनको कामना गर्दै आजलाई सुशीलीबाट छुट्टिन खोज्दैछौं। कार्यक्रममा सहभागी सबैलाई अनि टेलिफोन गर्ने तपाईँहरू जम्मैलाई हार्दिक हार्दिक धन्यवाद छ। यसै गरी सुशीलीमा स्वर मिसाउन, कुरा भन्न, भेट गर्न पाइरहोस्, यो शरीरको को टुङ्गो छ र कुन बेला के हुन्छ, त्यसकारण यो शरीर र हुन्जेल यसै गरी हसमुख तपाईँहरूको भेटको अपेक्षा राख्दै छुट्टिने बेला अलि मिठो गीत सुनाउँछु, तपाईँलाई अलि रमाइलो लागोस् भनेर बुद्धि परियारको संकलनमा आदरणीय कुमार बस्नेत सबले दाई भन्छन्, जो दाई भन्दा उहाँ बाजे जस्तो उमेरको भइसक्नुभयो, तर पनि नामले उहाँ कुमारै हुनुहुन्छ। हेर्दा राम्रो माछा पुछ्रे माडी, राम्रो माछा बैगुनीलाई गुणले मार्छु, खोजी लैदेऊ कहाँ छ। एक गीत सुनाउँदै बिदा भाइ, नमस्कार।

0: जलचला ट्राइल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 11 बज्यो। यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मडिग्राम रूपन्देही।
1: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी चुहिएर हात जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुटुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।

0: मिनामा 11 बजेको थाहा अपडेटमा सन्चुकको नमस्कार। कैलालीको गोदावरी नगरपालिका स्थित गोदावरी खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ। अर्की एक महिला बेपत्ता भएकी छन्। आज बिहान 6:40 पहाड़ी क्षेत्रमा परेको अविरल वर्षापछि आएको बाढ़ीले गोदावरी नगरपालिका 4 स्थित गोदावरी खोलामा 2 महिलालाई बगाएको हो। खोज तथा उद्धारको क्रममा गोदावरी नगरपालिका 4 निवासी 55 वर्षीय महेश्वरी धमलाको गोदावरी खोलाको मसानघाट नजिक शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। सोही ठाउँकी 40 वर्षीय कल्पना साउद भने बाढ़ीले बगाएर बेपत्ता छिन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार धमला र साउद आज बिहान करिब 6 बजे जंगलमा च्याप्टेपमा घरबाट निस्किएका थिए। सोही क्रममा खोलामा आएको बाढ़ीले उनीहरूलाई बगाएको हो। विश्वकप क्रिकेटमा दक्षिण कोरियाले विजय शुरूआत गरेको छ। आज बिहान विश्वकप फुटबलमा दक्षिण कोरियाले विजय शुरूआत गरेको छ। आज बिहान मेक्सिको ग्वाडालाजारा रंगशालामा भएको खेलमा कोरियाले चेक रिपब्लिकमाथि 2-1 जित निकालेको हो। चेक रिपब्लिकले शुरूआती अग्रता जोगाउन सकेन। दक्षिण कोरियाले चेकिया विरूद्ध विश्वकपमा पहिलो जित हासिल गरेको हो। 59 मिनटमा लादिप स्लाप क्रेचकीले गोल गर्दै चेक रिपब्लिकलाई अग्रता दिलाएका थिए, तर अग्रता जोगाउन सकेन। त्यसको 8 मिनटपछि दक्षिण कोरियाले बराबरी गोल फर्कायो। ह्वाङ इन बियुमले 67 मिनटमा गोल गर्दै टोलीलाई बराबरीमा ल्याए। 80 मिनटमा वाएच ह्योङ युले गोल गर्दै दक्षिण कोरियालाई जित दिलाउन सफल भएका हुन्। समयमा पहिलो जित निकालेको दक्षिण कोरिया 3 अंक जोड्दै दोस्रो स्थानमा पुगेको छ। समान 3 अंक जोडेको मेक्सिको
1: बाजे के भयो? किन गालामा हात
2: दुखेको छ? खाने दिन्न भा, दुखेको दुखेको छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
1: 9805014652।
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
6: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: सुनसरी गाउँपालिका पाँच नयाबाङ क्षेत्र भित्र रहेका पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्रा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, घर घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्र भित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्र भित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: नमस्ते डाक्टर साहब।
3: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनुहोस् है, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नुपर्छ अनि अरू के गर्नुपर्छ?
7: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रात भरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
6: अब के गर्ने रे? सिद सुलिचोर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
8: हजुर, हाम्रा सेवाहरू,
9: दाँत बाँध्ने,
8: दाँत सफा गर्ने,
9: दाँतमा सिमेन्ट भर्ने,
8: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
9: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
8: फिक्स दाँत लगाउने।
10: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
4: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
11: सम्पर्क नम्बर 9867067467।
12: एकपटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका चार, सुनचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
13: साथै तार बाँध्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।

0: निःशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
1: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
0: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू,
1: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
0: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
1: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राचो शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
0: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
1: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द गेम तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
0: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98490207 र 98479312।
0: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
2: मम्मी दाजु, क्यो म त खाना खान नि सक्दिन।
3: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
4: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्छन मन्छन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
3: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
4: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्छन मन्छन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
3: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
4: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
3: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डिमा हल, कुमारी बैंक अघाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98578-43-122 र 98578-43-123।
4: B&B डेन्टल क्लिनिक, घोराही 15 दाम।
5: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्त जरुरी सूचना। झुङ्गो पेला खेमरिदे, गरम ओबोतिली जेउ पेला सोनो, फुरी कता ओचुगुरी जेउ आउ पेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना चाहिए। आउए गिने प्राकृतिक सम्पदा र तक्षेप्त जस खेम्नाले वातावरण मिलेने ल घेप्पा असर केने, रि उमुल र थाउने, भुछे ताने, वायुमण्डल ल कार्बन मस्त ज तानाले भने, जलवायु परिवर्तन ल असर सकिने सोनो, नाखर नामे ल भे लागिने सज, जिमी गिमी लापरवाही सोनो, चाउसो खेलगेमा दुख,
6: वन
5: जङ्गल सर मेरा आरिन्दी बानी एमएल एमए छेला लिउसोकर पोतरालाई पार जगे रहतै
6: सलाई लाइटर स्याउला मे सचाउने चिज राले हिजा बाङ्जा र यामाने पोल के नै यहाँ इतौ चिज र रहे वन जङ्गल याल के भा
5: वनभोज बाको मे सचाउँछु छिन्नी मेलै चाउसो सहीदेखि खेनाले वन जङ्गल ओछो छाम्ने दाइके बारीको चुरो विधि ओरेको नै कोबाजे टुङ्गे माछे
6: नाङखार नाम लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने ढाल्ने च अनुगमन दिने व्यवस्था चौसङ्गी दुए
5: गेचो छानेला खोरेल चाउसी पोलिए हरिदे तरिन गाई गेजम हेके लैजु अब नजिरे बनाए गेम ये गेजम हेके नलाए औलेम लाइयो के नाइए
6: वन जङ्गल जुलिसी घेम बारी ल बाली नाली चिउला चिउली झ्याक्रा सताउँछु छिमी ने चाउसो सैलेकी खेले
5: वन जङ्गल मेलाजी गेमाइए मेला झिकिनी पार्सना खरना मिलिदिए नै चानो छ मे के
6: बतासु चुलिजु बेलाको घिजिम्के कोटल मे के सताङ्गिने हेनोखेम छिन्नी मे चाउसो के
5: मेलागिने निताई गे मलाई के बचिए सुनो अरूले भने के बस या
6: के छ छामला पोयाल मेलागि किसनकिनी गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालयले खबर दिए
5: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
7: ओहो काकी के को सिङ्गर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
8: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
7: के रे नानी त भर्खर 17 की लागि होइन र
8: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छे त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
7: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ
8: ए हो र
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: मेरो कपाल पनि झरिराखेको छ लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ के भएको होला मलाई अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ
11: ए नानी यता सुन त तिमीलाई बाथरोग भएको हुन सक्छ यो सबै त बाथरोगको लक्षणहरू हो नि
10: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला मसँग समय पनि छैन खर्च पनि धेरै लाग्ने होला
11: ल तिमीलाई यति पनि थाहा छैन बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि हाम्रै सुन्दर सहर घोराहीमा टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि त्यहाँ त बाथरोगको उपचार हुन्छ बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ
10: ल हुन्छ अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु
11: हजुर हाम्रा सेवा तथा सुविधाहरू हाजिकिएमा खोक्रो भए बारम्बार भाँचिएमा औलाहरू निलो भएमा धेरै कालो भई कुहिना खोजीमा बारम्बार गर्भपतन भएमा कपाल धेरै झरेमा मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा मुख तथा आँखा सुखापन भएमा लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा बिना कारण शरीरको तौल घटेमा जोर्नीको दुखाई ढाड कम्बर दुखेमा गाउट तथा युरिक एसिडको समस्या भएमा बारम्बार आँखा रातो भएमा फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा बारम्बार लामो समयसम्म ज्वरो आएमा छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा लामो समयदेखि छाला कडा भएमा लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा युवा अवस्थामा पक्षघात भएमा मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस् हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670 98578-43123 98478-670
12: डाङ बाघरोग एन्ड स्किन केयर सेन्टर काली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरङ्गी डाङ
13: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्
14: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ
15: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ
13: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ
15: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ
14: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुँड घोसला तथा बासस्थान ध्वस्त पार्दछ
15: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ
13: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ
15: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ
13: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ
15: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ
14: आफू बाँच्न प्रकृति बचाऊ डिभिजन वन कार्यालय लिबाङ रोल्पा
16: ओहो आज त धारामा कति धेरै धमिलो पानी आएछ है
17: अब वर्षा लाग्न थाल्यो यस्तो पानीले त झाडा पखाला आउ हैजा टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि
16: होइन छोरी यो शुद्धिकरण भनेको चाहिँ के रहेछ
17: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका त्यति मात्र होइन पानी राख्ने भाँडो सफा हुनुपर्छ खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि
18: नेपाल सरकार विज्ञापन बोर्ड
15: डिभिजन वन कार्यालय रोल्पाको अपील
13: बिना अनुमति वन जंगल प्रवेश नगरौं वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ वनमा रहेका रुख बिरुवा लाठा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं
15: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं
14: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौं वन क्षेत्रबाट ढुङ्गा टिट्टी बालुवा वा माटो ननिकालौ
15: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत
13: बोक्रा झिक्ने कार्य नगरौ
15: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ वनमा डढेलो नलगाऊ र गोल

0: वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
1: वन क्षेत्रमा खुल्ला चरिचरण नगराउँ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
0: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
1: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्त गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार विज्ञापन हो।
8: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ, त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
9: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
10: पानीका मुहानहरू सुक्दैछन्, खाने पानीको हाहाकार हुँदैछ, खेतहरू बगर बन्दैछन्,
9: खोला नदीको फैलावट बढ्दैछ र खेतीयोग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
8: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
9: के यस विपत्तिको कुनै समाधान छैन त?
8: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
9: खाली जमिनमा बिरुवा रोपौं, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
10: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
11: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिरो घर चाहियो नि।
0: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
11: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
0: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
12: होइन, रात दिन खोज खोज के को झगडा हो यो?
0: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
12: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
11: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
0: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
12: ल सिधै फोन गर न, मोबाइल नम्बर 9847719719 जग्गा धनी किरण अधिकारीलाई अहिल्यै फोन गर, नत्र फेरि छुट्ला।
13: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर शुरूआत। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
14: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
15: लो किन रे, के भयो, सन्चो भएन?
14: होइन, यतिकै जानै मन लागेन।
15: यतिकै पनि हुन्छ?
14: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
15: ए कुरा त्यस्तो पो, ल हेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
16: नमस्ते, कति कामले पाल्नु भयो?
15: आज रिनाले स्कुल जान्न भने साइन्सको कन्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
16: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
14: हस् म्याडम।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
18: दोहोर संकल्प सञ्चालन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
19: ईश्वरमा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि।
20: हो र? होइन होला त्यस्तो त।
21: सोइता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
22: केही भएन मिस,
21: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
23: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
24: नेपाल सरकार, विज्ञापन बोर्ड।
25: बाजे, के भयो? किन जालामा हात
26: दुखेको छ? खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
25: ल, अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
27: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
28: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
25: हजुर, आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
27: हजुर, हाम्रा सेवाहरू।
25: हजुर, जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
29: नदुखाइ दाँत निकाल्ने,
25: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
29: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
25: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
29: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
25: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
29: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840-7418-9095-14-652।
28: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
30: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: यस सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न, नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
3: हो अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
2: अब के गर्ने रे? सिधा सुलिचोर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
4: हजुर, हाम्रा सेवाहरू
5: दाँत बाँध्ने,
4: दाँत सफा गर्ने,
5: दाँतमा सिमेन्ट भर्ने,
4: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
5: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
4: फिक्स दाँत लगाउने।
6: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सक द्वारा गरिन्छ।
7: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
1: सम्पर्क नम्बर 9867067467। एक पटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका चार, सुनिचोर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
6: साथै तार मान्ने, बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
8: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
9: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
8: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
9: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
8: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
9: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
8: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
9: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
8: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
9: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412।
8: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
10: आइया मम्मी, दाजु क्यो, म त खाना खान नि सक्दिन।
11: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
11: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त? जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चैट हुन्छ।
11: ए हो र बाबु, यो कहाँनिर छ र बाबु? यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक दाँत गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भर्ने।
11: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 9858443122 र 9858443123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
12: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका यो मस्त जरुरी सूचना। झुङ बेला खेमरिदे गरम ओगोतिरी जेऊ बेला सुनो, फुरी कता ओचुगुरी जेऊ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना पाए। आउए गिने प्राकृतिक सम्पदा र त खेप्त ज सक्षम्नाले वातावरण मिलेने ल खेप्ता असर किएने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो, नाखार नामे ल भे लागिने सज जिमी गिमी लापरवाही सुनो, चाउसो खेलगेमा दुख
13: सामुदायिक बने हुने ढाल्ने च अनुगमन दिने व्यवस्था चाउसर गिरुए
12: गेछो छामेला खोरेल चाउसी पोलिए हरिदे चरिम गाई गेज मेके लैजु अब नजरे बनाए गेम गेल गेज मेकेमा लागे औलेम लायो के लागे
13: वन जङ्गल स जुडिसियो घेम बारी ल बाली नाली चिउला चिउली यात्रा र सताउँछु छिमे मे चाउसो सहिले के खेले
12: वन जङ्गल मेला दिमाइए मेला दिने पाँच नखर नाम्लाहरू मिलिदिए भने सानो जे गेस्तै
13: बतास उचुलिजु बेलाको हिजिमके कोटल मेकी सताङ्गीले हेनौखेमा छिन्ने मे चाउसो गेस्तै
12: मे लागि निताई के भने के पछि सुन अरूले भने के गर्छ
13: के छ छाम्ला पोयाल मे लागि किसनकिनी गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
12: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हाजिकिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फटक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी।
2: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन। समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चुब लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: सुस्तामा एसएसबीका गतिविधिबारे श्रम संस्कृतिले खोज्यो रक्षा मन्त्रीको जवाब। प्रश्न गर्ने सांसदलाई धम्की नदिन अर्थमन्त्रीलाई वर्षमान पुनको चेतावनी।
0: कांग्रेसमा क्रियाशील सदस्यता अध्यावधि गर्ने समय फेरि थप। गैरातीसम्म 5,38,000 विवरण दर्ता।
1: कैलालीमा गोदावरी खोलाले बगाउँदा एक महिलाको मृत्यु एक बेपत्ता। बाढ़ी पहिरोका कारण देशका विभिन्न सड़क अवरूद्ध।
0: इरानसँग युद्ध अन्त्यको प्रारम्भिक सहमति भएको अमेरिकी राष्ट्रपतिको दावी। आफ्नो अडानबाट पछि नहटेको इरानको प्रतिक्रिया।
1: र फिफा विश्वकपमा दक्षिण कोरियाको विजय शुरूआत। चेक रिपब्लिक 2-1 गोलले पराजित।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ। एकदम ठिक छ, कुरा मिला।
3: अनि
2: घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ।
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सुस्तामा भारतीय सीमा बलले नेपालीमाथि हप्की दप्की गरेको भनेर सरकारको ध्यान आकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै साम्पाङले स्थानीयहरू भारतीय एसएसबीसँग लड्नुपर्ने अवस्था रहेको भन्दै रक्षा मन्त्रीको खोजी गर्नुभयो। सुस्तामा एसएसबीको हप्की दप्कीबारे प्रधानमन्त्रीलाई प्रश्न गर्न नपाए पनि रक्षा मन्त्रीले जवाब दिनुपर्ने उहाँको भनाइ छ। अहिले रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाहले नै सम्हाल्नु भएको छ। आज बिहान को झोलुङ्गे पुल नजिकको क्षेत्रमा रहेको उखुबारीमा एसएसपीको गस्ती गर्दै आएको र नेपाली पक्षबाट स्थानीयहरूले उनीहरूलाई भगाएको भिडियो सार्वजनिक भइरहेको छ। स्थानीयहरूले यो बिहार हो भन्दै उनीहरूलाई प्रश्न गरिरहेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको भन्दै अभिव्यक्ति दिएको भोलिपल्ट सुस्तामा नेपालको पक्षबाट निर्माण भइरहेको तटबन्धमा भारतीय पक्षले अवरोध गरेको थियो। यिनै विषयवस्तुलाई केन्द्रित गर्दै राईले प्रश्न गर्नुभएको। सांसद राईले सीमामा नेपाली सेना गएर बस्न नहुने कुन अप्ठ्यारोले हो भन्दै प्रश्न गर्नुभएको छ।
1: यसैबीच नेकपा माओवादीका संसदीय दलका उपनेता वर्षमान पुनले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ। करका दर हेरफेर बारे उठेका प्रश्नमा वाग्लेले सांसदहरूप्रति अपमानजनक र धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनु भएको हो। अर्थमन्त्रीले विगतका सरकारहरूमा भएका कर हेरफेरका फाइल खोजिरहेको र अघिल्ला सरकारले धेरै प्रकारका परिवर्तन गरेको दावी गर्दै आफूले सीमित संशोधन मात्र गरेको भन्ने आशय व्यक्त गरेको भन्दै पुनले त्यसलाई अनुपयुक्त टिप्पणीको रूपमा व्याख्या गर्नुभयो। उहाँले 7 दर हेरफेर गरेको स्वीकार गरिसकेकोले यो आर्थिक अपराध भएको बताउनु भएको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री परिषद बैठक बोलाउनु भएको छ। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बैठक प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा दिउँसो 2 बजे बस्नेछ। समसामयिक विषयमा छलफल गर्ने गरी प्रधानमन्त्रीले नियमित बैठक बोलाएको उहाँको सचिवालयले बताएको छ। सुदन गुरूङ पुननियुक्ति गृहमन्त्रीमा पुननियुक्त भएपछि पहिलो पटक मन्त्री परिषद बैठक बस्न लागेको हो। सरकारले गुरूङलाई दोस्रो पटक गृहमन्त्री बनाउँदा महावीर पुन विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्नुभएको छ।
1: नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधि गर्ने समय फेरि थप गरेको छ। यसअघि थपेको समय गैराती 12 बजेदेखि सकिएसँगै फेरि थप गरिएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले विज्ञप्ति मार्फत जानकारी गराउनु भएको हो। अर्को सूचना जारी नभएसम्म क्रियाशील सदस्यता वितरणको म्याद बढ़ाइएको विज्ञप्तिमा उल्लेख छ। यसअघि पनि कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको समय थप गरेको थियो। गैराती 12 बजेसम्म 7,82,209 योग्य सदस्य सदस्य मध्ये 5,38,622 जनाले वडा सभापति मार्फत डिजिटल परिचय पत्र प्राप्त गरिसकेको जनाइएको छ। यस्तै गरी 1,49,309 सदस्यले स्वयं अध्यावधिक फारम पेश गरिसकेका र उनीहरूको विवरण वडा सभापति मार्फत अध्यावधिक हुने प्रक्रियामा रहेको उल्लेख छ। यसअघि क्रियाशील सदस्यता अध्यावधिक गर्न गैराती 12 बजेसम्मको समयसीमा निर्धारण गरिएको थियो। कांग्रेसले पछिल्लो थप गरिएको अवधिमा पनि सदस्यता अध्यावधिक गर्नेको संख्या कम भएपछि म्याद बढ़ाएको हो।
0: कैलालीको गोदावरी नगरपालिका स्थित गोदावरी खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ। एक महिला बेपत्ता भएकी छिन्। आज बिहानै च्याउ टिप्न जंगल जाने क्रममा उनीहरू खोलामा आएको बाढ़ीमा बगेका हुन्। खोज तथा उद्धारका क्रममा गोदावरी नगरपालिका 4 55 वर्षीय महेश्वरी धमला गोदावरी खोलाको मसान घाट नजिक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। सोही स्थानकी 40 वर्षीय कल्पना साउद भने बाढ़ीले बगाएर बेपत्ता भएकी छिन्। उनको खोजी कार्य भइरहेको छ। प्रहरीका अनुसार धमला र साउद आज बिहान करिब 6 बजे जंगलमा च्याउ टिप्न घरबाट निस्किएका थिए। सोही क्रममा खोलामा आएको बाढ़ीले उनीहरूलाई बगाएको हो।
1: बाढ़ी पहिरो र सड़क मर्मतका कारण देशका विभिन्न राजमार्ग अवरूद्ध भएका छन्। काठमाडौँ उपत्यका जोड्ने सतुङ्गल चितलाङ सड़क खण्ड जेठ 16 गतेदेखि पुनरूपमा अवरूद्ध छ। चन्द्रगिरी नगरपालिका 9 देउराली देवीस्थानमा खसेको पहिरो र त्यसपछिको मर्मत कार्यको लागि यो सड़क खण्ड अझै 1 महिना बन्द हुने जानकारी दिएको छ। यस्तै मकवानपुरको इन्द्र सरोवर गाउँपालिकामा सड़क मर्मत कार्य भइरहेकोले कुलेखानी फाखेल हुमाने फर्पिङ काठमाडौँ सड़क खण्ड 1 महिनाको लागि पूर्णरूपमा बन्द गरिएको छ। नेपाल प्रहरीका अनुसार भोजपुरको भोखिम र 5 थरको दोभानमा बाढ़ीले सड़क एकतर्फी मात्र सञ्चालनमा रहेको छ। खोटाङको पंखु खोलामा खसेको पहिरोका कारण जेठ 2 गतेदेखि नै यातायात पूर्णरूपमा ठप्प छ। इनामको कुवा खोलामा पनि बाढ़ीका कारण मेची करिडोर पूर्णरूपमा अवरूद्ध भएको छ। बीपी राजमार्गको काप्री पलाञ्चोक खण्डमा बाढ़ीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै जेठ 22 गतेदेखि सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
0: आज विश्व बाल श्रम विरूद्धको दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ। बाल श्रमको विश्वव्यापी समस्या तथा यसको अन्त्यका लागि आवश्यक प्रयासबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न देशमा विविध कार्यक्रम गरी बाल श्रम विरूद्धको दिवस मनाइँदैछ। अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको आह्वानमा सन् 2002 प्रत्येक वर्ष जून 12 यो दिवस मनाउन थालिएको हो। बाल श्रम अन्त्यका लागि विगत 2 दशकमा उल्लेखनीय प्रगति भए पनि हालको गति पर्याप्त नभएको र सन् 2025 सम्मको बाल श्रम उन्मूलन गर्ने विश्वव्यापी लक्ष्य पूरा हुन नसकेको आईएलओले जनाएको छ। संयुक्त राष्ट्रसंघीय बाल कोष युनिसेफ र आईएलओका अनुसार सन् 2000 विश्वभर 24 करोड़ 60 लाख बालबालिका बाल श्रममा संलग्न रहेकामा उक्त संख्या घटेर हाल 13 करोड़ 80 लाखमा झरेको छ। यद्यपि बाल श्रम अन्त्यका लागि भएको प्रगतिको वर्तमान दर अत्यन्त सुस्त रहेकाले आगामी 5 वर्षभित्र यो समस्या अन्त गर्न हालको भन्दा 11 गुणा तीव्र गतिमा काम गर्नुपर्ने आवश्यकता ओल्याइएको छ। बाल श्रमले बालबालिकाको शिक्षा स्वास्थ्य सुरक्षा र समग्र विकासमा गम्भीर असर पार्ने भएकाले यसको अन्त्यका लागि सरकार निजी क्षेत्र समुदाय तथा अन्तर्राष्ट्रिय साझेदार बीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिइएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर.com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। लगातार 2 दिन ओह्रालो लागेको सुन चाँदीको मूल्य आज भने बढ़ेको छ। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला 5,300 रूपियाँले बढ़ेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। बढ़ेको मूल्य अनुसार आज सुन प्रतितोला 2,92,000 कारोबार भइरहेको छ। हिजो सुन प्रतितोला 2,86,700 कायम भएको थियो। यस्तै चाँदी आज तोलामा 190 रूपियाँले बढ़ेर 4,840 रूपियाँ कायम भएको छ। हिजो चाँदी 4,650 रूपियाँमा कारोबार भएको थियो।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि प्रारम्भिक सहमति भएको दावी गर्नुभएको छ। उहाँले इरानमाथि गर्ने भनिएको सैन्य आक्रमणको योजना रद्द गरेसँगै यस्तो घोषणा गर्नुभएको हो। ओभल अफिसमा संचारकर्मीहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले भर्खरै इरानसँग युद्ध समाधानका लागि एउटा ठूलो सहमति गरेको बताउनुभयो। उहाँले यो सम्झौताको मुख्य उद्देश्य इरानलाई आणविक हतियार बनाउनबाट सधैँका लागि रोक्नु रहेको बताउनु भएको छ। ट्रम्पले सम्झौताको कागजातहरू अन्तिम चरणमा रहेको र सम्भवतः युरोपमा एक समारोहका बीच यसमा हस्ताक्षर गरिने बताउनुभयो। यद्यपि इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागोईले भने सम्झौता भइसकेको भन्ने समाचारलाई अनुमानित भन्दै टिप्पणी गर्नुभएको छ। उहाँले धेरैजसो बुधारमा सहमति जुटे पनि अमेरिकाले केही थप मागहरू गरेका कारण केही पनि अन्तिम नभएको बताउनुभएको छ। साथै उहाँले इरान आफ्नो अडानबाट पछि नहट्ने स्पष्ट पार्नुभएको छ। यसको केही घण्टा अघि मात्र ट्रम्पले इरानको तेल निर्यातको मुख्य केन्द्र खार्क टापु कब्जा गर्ने र इरानमाथि निकै कड़ा प्रहार गर्ने घोषणा गर्नुभएको थियो। पछिल्लो साता अमेरिका र इरान बीच झडपहरू तीव्र भएका थिए। अमेरिकी हेलिकप्टर खाड़ी क्षेत्रमा दुर्घटना भएपछि दुवै देशले एक अर्कामाथि आक्रमण शुरू गरेका थिए। यसैबीच ट्रम्पको पछिल्लो सकारात्मक वक्तव्यपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा 4.4% गिरावट आएको छ।
1: अब खेल समाचार। फिफा विश्वकप फुटबलमा दक्षिण कोरियाले विजयी शुरूआत गरेको छ। आज बिहान मेक्सिको ग्वाडालजारा रंगशालामा भएको खेलमा कोरियाले चेक रिपब्लिकमाथि 2-1 गोलको जित निकालेको हो। चेक रिपब्लिकले शुरूआती अग्रता जोगाउन सकेन। दक्षिण कोरियाले चेकिया विरूद्ध विश्वकपमा पहिलो जित हासिल गरेको हो। 59 मिनटमा लादिस्लाभ क्रेजकीले गोल गर्दै चेक रिपब्लिकलाई अग्रता दिलाएका थिए, तर अग्रता जोगाउन सकेन। त्यसको 8 मिनटपछि दक्षिण कोरियाले बराबरी गोल फर्कायो। भाङ इन बियुमले 67 मिनटमा गोल गर्दै टोलीलाई बराबरीमा ल्याए। 80 मिनटमा ओएचओ होङ ह्योङ युले गोल गर्दै दक्षिण कोरियालाई जित दिलाएका हुन्। समूह एमा पहिलो जित निकालेको दक्षिण कोरिया 3 अंक जोड्दै तेस्रो स्थानमा पुगेको छ। समान 3 अंक जोड़ेको मेक्सिको गोल अन्तरका आधारमा शीर्ष स्थानमा छ। हिजो राति भएको उद्घाटन खेलमा मेक्सिकोले खाता खोलेको थियो। अंकविहीन चेक रिपब्लिक तेस्रो र दक्षिण अफ्रिका अंक तालिकाको पछाडमा छन्।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: संस्थामा एसएसबीको गतिविधि बारे श्रम संस्कृतिले खोज्यो रक्षा मन्त्रीको जवाब। प्रश्न गर्ने सांसदलाई धम्की नदिन अर्थमन्त्रीलाई वर्षमान पुनको चेतावनी।
0: कांग्रेसमा क्रियाशील सदस्यता अध्यावधि गर्ने समय फेरि थप। गैरातीसम्म 5,38,000 विवरण दर्ता।
1: कैलालीमा गोदावरी खोलाले बगाउँदा एक महिलाको मृत्यु एक बेपत्ता। बाढ़ी पहिरोका कारण देशका विभिन्न सड़क अवरूद्ध।
0: इरानसँग युद्ध अन्त्यको प्रारम्भिक सहमति भएको अमेरिकी राष्ट्रपतिको दावी। आफ्नो अडानबाट पछि नहटेको इरानको प्रतिक्रिया।
1: र फिफा विश्वकपमा दक्षिण कोरियाको विजय शुरूआत। चेक रिपब्लिक 2-1 गोलले पराजित।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज दिदा हुन्छ। नमस्कार।

0: सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ट्ज
1: बाजे के भयो किन गालामा हात
2: यहाँ दुखेको छ त खाने दिन्न भात दुखेको दुखेको छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बाजे
1: ल अब चिन्ता गर्नु पर्दैन रोलपानी मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
3: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन
4: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ
3: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने
5: नदुखाई दाँत निकाल्ने
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने
5: गिजाबाट रगत आउने सास गनाउने समस्याको सफल उपचार
1: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
1: 9805614652
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
6: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना
7: सुनसहरी गाउँपालिका 5 नाराबाङ क्षेत्रभित्र रहेका पूर्वमा माबाङ र जयमाको सिमाना उत्तरमा सुनसहरी गाउँपालिका 7 जेलबाङ खिबाङ स्यारीको सिमाना पश्चिममा सुनसहरी गाउँपालिका 6 ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी 4 किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न जडीबुटी संकलन गर्न पात पटिङ्गर घर घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ
6: अध्यक्ष पूर्ण घरती मगर अर्जुन उपाध्यक्ष स्मृति थापा सचिव नरू पुन मगर कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका 5 नारबाङ रोल्पा
8: ल बाबु नानी हो सुन है
2: स्वस्थ हुन के गर्नु पर्छ
8: अनि अरू के गर्नु पर्छ
9: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ रात भरि सुत्नै दिनुहुन्न अनि दाँत किराले पनि खान्छ
8: अब के गर्ने रे सिधा सुलिचौर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने
6: हजुर हाम्रा सेवाहरू
1: दाँत बाँध्ने
6: दाँत सफा गर्ने
1: दाँतमा सिमेन्ट भर्ने
6: दाँत नभएको ठाउँमा दाँत रोप्ने
1: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने
6: फिक्स दाँत लगाउने
5: यति मात्र कहाँ हो र हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ
1: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार
6: सम्पर्क नम्बर 9867 0067 467 एक पटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर बजार रोल्पा युनिसा सुनचादी पसलको छेउमा।
5: साथै तार मान्ने बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
10: निःशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
11: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
10: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू।
11: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा।
10: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स।
11: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राचो शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू।
10: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट।
11: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम।
10: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
11: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98490207 र 98479312।
10: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
9: आया मम्मी दादु, क्यो म त खाना खान नि सक्दिन।
12: हैन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
6: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्छन मन्छन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
12: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
6: के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्छन मन्छन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
12: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
6: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
12: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98578-43-122 र 98578-43-123।
6: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
13: मेरो लागि मायुका लागि छ सुनसरी गाउँपालिका योमी मस्तक जरुरी सूचना। झुङ बेला खेम्री दे गरम ओभोतिरी जेऊ बेला सुनो, फुरी कता ओचुदिरी जेऊ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना पाए। आउए गिने प्राकृतिक सम्पदा र तक्षेप्त जस खेम्नाले वातावरण मिलेने ल खेप्ता असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो, नाखार नामे ल भे लागिने सज जिमी गिमी लापरवाही सुनो, चाउसो खेलगेमा दुख जिन्दगी कोठे ल मेला किनाटी जन धनी मे खेता छिपिता उठु हो फोकाई।
14: तेस्रो छालियाला बल्ल लेखिने पुरो रङले नौ पुराले चौसो ख्याल गिरे
13: वन जङ्गल सर मेरा आइडी बाली एमएल एमए छानेला सोतर पोतराले पार जगे हटे
14: सलाई लाइटर स्याउला मे सचाउने चिजराले जबाङजा र यामा रेने पोल घेने या इतौ चिज र रहे वन जङ्गल याल के भए या
13: पिकनिक वनभोज बाको मे सचाउँछु छिन्ने मेले चाउसो सहीदेखि खेनाए वन जङ्गल ओसो छान्ने तैके बारीको चुरोद विधि ओरेको नै कोबाजेङ्गे माथि
14: नाङथार नाम्रो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हो मे ढाल्ने छ अनुगमन दुने व्यवस्था चाउसो गिरिए
13: गेसो छान्नेला खोरेल चाउसी पोलिए हरिदे तरिन गाई गेजम हेके लैजु अब नजिरे बनाए गेम एल गेजम हेके नलाए अरूले लायो के लाइए
14: वन जङ्गल छ जुलिसियो घेङ बारी ल बाली नाली चिउला चिउली झ्याक्रा सताउँछु छिमे ने चाउसो सहिरेकी खेले यहाँ
13: वन जङ्गल मेला दिदी माइए मे होला दिदी पाँचजना खर्ना लाएर मिलिदिए भने सानो जन हे के सहे
14: बतासु चिलिजु बेला त हिजिमके कोठो ल हे के सताङ्गीले हे नखेम छिन्ने हे चाउसो के सहे
13: मे लागि नि निताई गे मने के बचिए सुन अरूले भने के बच्छ या
14: के छ छामला पोया ल हे लागि कि सन्तिनी गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालय खबर गिरिए
13: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डीमा खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भ पतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलटी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ। एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98578443123, 98478407070।
0: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुँड घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
0: डिभिजन वन कार्यालय रोल्पाको अपील।
5: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाठा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौ।
4: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।
3: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौ। वन क्षेत्रबाट ढुङ्गा किट्टी बालुवा वा माटो ननिकालौ।
4: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने घर छाप
5: वा बोक्रा झिक्ने कार्य नगरौ।
4: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य

0: गरी वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
1: वन क्षेत्रमा खुल्ला चरिचरण नगराउ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
0: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
1: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
0: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
2: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
0: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
1: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौ।
0: के यस विपत्तिको कुनै समाधान छैन त?
1: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
0: खाली जमिनमा बिरुवा रोपौ। रोपेका बिरुवा हुर्काउ। वन जंगलको संरक्षण गरौ।
2: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिरो घर चाहियो नि।
4: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
3: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
4: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
5: होइन, रात दिन खसखस के को झगडा हो यो?
4: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
5: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
3: हो, यस्तै घर हो हामीलाई चाहिएको।
4: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
5: ल सिधै फोन गर्न, मोबाइल नम्बर 98479719 मा जग्गा धनी किरण अधिकारीलाई अहिले फोन गर, नत्र फेरि छुट्ला।
2: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर शुरूआत। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
6: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
7: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
8: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
7: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने।

0: द्वारमा मासु फलाएको मलद्वार दुख्ने पोल्ने चिलाउने आदिको उपचार तथा परामर्श
1: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर कब्जियत पेट दुख्ने अमिलो पानी आउने खान मन नलाग्ने र गानु गोलाको उपचार
0: बाथरोग युरिक एसिड हाट जोड्ने दुख्ने हात खुट्टा सुन्निने झमझमाउने कटकट खाने रोगको उपचार तथा परामर्श
1: अनुहारको चाया पोतो डन्डी फोर दाग सेतो तथा कालो दुबीको उपचार
0: सेतो पानी बग्ने एउनी चिलाउने गन्हाउने पानी बग्ने निसन्तान मानसिक भय दिमागको बोधोपन निराशा खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ
1: हामी कहाँ जाड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ
0: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ
1: सम्पर्क मोबाइल 98578211105
0: 98479802
1: 98095826005
0: र 98103940
2: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
3: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
2: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
3: यदि त्यसो हो भने आउनुहोस् चाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही चाङमा
2: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा महिनावारी अनियमितता बाँझोपनको समस्या यौन अङ्ग चिलाउने बनाउने र पानी बग्ने आङ खस्ने तल्लो पेट दुख्ने ढाड दुख्ने पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने पाथे घरको मुखको क्यान्सरको जाँच स्तनको गाँठा गुठी र अन्य समस्या सुरक्षित प्रसुति सेवा पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच
3: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ
4: चन्द शाहीद्वारा अनुहारमा चाया कालो पोतो आउने डन्डीफोर पुरानो दाग एलर्जी आउने अनुहारमा चाउरेपना आउने कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ
2: गर्दन ढाड कम्मर दुख्ने जोर्नी जाम भएको युरिक एसिड बढेको हड्डी भाँचिएको शरीर लाटो हुने झमझमाउने नसा च्यातिएको हात गोडा जोर्नी अर्रो हुने हड्डी खिएको
3: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे हाट जोड्ने तथा नसा रोग विशेषज्ञ
4: जेनेरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो दम थाइराइड प्रेसर पेट कलेजो बाघ मृगौलाको उपचार दीर्घ रोगको उपचार उच्च रक्तचाप मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार डेंगु टाइफाइड निमोनिया र भाइरल ज्वरोको उपचार मुटुको धड्कन बढ्ने कलेजो सम्बन्धी समस्या जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान ग्यास्ट्रिक कब्जियत पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार दम खोकी पुरानो छातीको संक्रमणको उपचार टाउको दुख्ने पिनास नसा च्यापिएको र जोर्नी दुख्ने रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
2: पाउन्टौल दुध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो टिबी नाकबाट रगत पग्नु जिउमा तथा घाँटीमा बिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता हुटुको समस्या बाल बालिकामा देखिने चिडचिडापन छारे रोग मस्तिष्क ज्वरो बाथ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम टिबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
3: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल
2: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्
3: जसका लागि मोबाइल नम्बर छ 98578443123 98478407 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770
2: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ
5: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
6: होइन के भाषा र तपाईँलाई
5: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
6: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या
7: अरे काका
6: यसको लागि त घोराले दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
7: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
8: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, बात, जोर्नीको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
7: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
8: विस्तृत जानकारीका लागि सम्पर्क 082-5-63-803, 98-65-44-83-83।
7: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ शहीद गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
9: कैया बद्दी मेरो त दाँत दुखिलो, के गर्ने होला अब।
10: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
11: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन, मैले उहिलेदेखि भनिरहेको छु। पन्थी डेन्टल क्लिनिक अस्पताल घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्य होइन, जे सुझै गर्नुहोस् तपाईँले।
10: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त, यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको।
11: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
10: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक 7 दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो धब्बाको उपचार गर्ने,
11: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत, मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ। थप जानकारीका लागि 082-5-62-367 र मोबाइल नम्बर 98-4-78-57-569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-5-90-8-79 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
7: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
12: होइन, यो बुढीले के गनगन गनगन गर्छे? अब यतिका सामान म कहाँ गएर ल्याऊ? एकै ठाउँमा पाइनु पर्यो नि।
13: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
12: ल उसो भए म सामान लिन गइहाले।
13: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
12: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
13: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
12: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग, घोराही 15 दाङ।
14: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
15: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
16: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस।
15: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
17: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
15: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्? उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
16: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
15: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
17: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
15: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
16: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
15: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्, सभ्य समाजको निर्माण गर्नुहोस्।
17: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
15: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
16: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
15: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिउ। रोल्पा नगरपालिकाको कारणले रोल्पा।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन्द।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, स्वेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुफल मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-238।
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोका 9881-68-697।
1: साथै शाखा कार्यालय लुम्बिनी, प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट, मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर, सम्पर्क नम्बर 9858-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै योमा त दाना त छैन, कहिलेदेखि भन्दा छौ दाना छैन कहाँबाट ल्याउने हो भनेर, यी बुढाले सुन्ने काम नहुन्न भने
0: रुपा दाना लिएर आऊ त।
2: लौका गिरिरा सबै चल्लाले खाने दाना पाइने रहेछ,
1: बुनु जाऊ है दाना लिनु।
3: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिरा चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9894 50571 र 9855 24171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ टुडीखेत रोल्पा।
4: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
5: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
4: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
5: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
4: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ।

0: 96.5 toplu 4 MHz. जलजला ट्राइब चेक. यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 2 बज्यो.
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही.
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ. प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही. फोन नम्बर 0175624 र 98645 78232.

0: बाजे के भयो, किन गालामा हात?
1: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
0: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनिल चौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
0: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर हाम्रा सेवाहरू,
0: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
4: नदुखाइ दाँत निकाल्ने,
0: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
0: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7340 318 9905 94 1452।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुली चौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
5: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।
6: सुनसहरी गाउँपालिका 5 नाराबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका 7 जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका 6 धुसीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी 4 किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न, नगराउनु हुन हार्दिक अनुरोध गर्दै, अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
5: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरू पुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका 5 नारबाङ रोल्पा।
1: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ, अनि अरू के गर्नु पर्छ?
7: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रात भरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खाछ।
1: अब के गर्ने रे? सुलिचौर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
5: हजुर हाम्रा सेवाहरू,
0: दाँत बाँध्ने,
5: दाँत सफा गर्ने,
0: दाँतमा सिमेन्ट भर्ने,
5: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
0: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
5: फिक्स दाँत लगाउने।
4: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
0: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
5: सम्पर्क नम्बर 9867-0067-467। एक पटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सुली चौर बजार रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
4: साथै तार मान्ने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
8: निःशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
9: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
8: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू,
9: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
8: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
9: लोकसेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पुरासो शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
8: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
9: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
8: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
9: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्रणाली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9894204754 र 9894793412।
8: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
7: मम्मी दाजु क्यो, म त खाना खान नि सक्दिन।
10: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
11: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
10: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
11: ए के के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चाहिँ हुन्छ।
10: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
11: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
10: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 9858743122 र 9858743123।
11: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
12: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योनी मस्तक जरुरी सूचना। झुङ बेला खिमृदे गरम ओगोत्री जेउ बेला सुन, फुरी कता ओचुगुरी जेउ आउ बेला क, वन जङ्गल ल भे लागिने मस्तक सम्भावना ताए, आउए जुनी प्राकृतिक सम्पदा र तक्षेप्त जस खेम्नाले वातावरण मिलेने लघ्यप्पा असर किने, रि उमुल र थाउने, भुछे ताने, वायुमण्डल ल कार्बन मस्तक तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुन, नाखा नामले ल भे लागिने सज, जिनी जिनी लापरवाही सुन, चासो खेलगेमा दुख, जिन्दगीको खेल मेलागी नाते जन धनी नि खेतमा छिपिता उठु हो फोकाई।
13: दिचो छल्याला बन्न लेला किने पुरा रङ्गे नौ पुराले चौसो खेल गिरी
14: वन जंगल सर मेरा आइरी बानी एमएल एमए हो छल्याला लि उसोकर पोतर राले पार जगे रहते
13: सलाई लाइटर सियाउला ले सचाउने चीज राले जबाङजा र यामा देने पोल गेने या इचो चीज र रहिदे वन जंगल याले के बाबा या
14: पिकनिक वन भोज बाको ने सचाउसु छिनि नेले चौसो सय देखि खनाले वन जंगल ओसो छाम्नि दैके बानीको चुरोट विधि ओरे बनै
13: ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर दिए
14: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बात रोग भएको हुन सक्छ। यो सबै त बात रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बात रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बात रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बात रोगको उपचार हुन्छ। बात रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हाजी खिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बात रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बात रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बात रोग एन्ड स्किन केयर सेन्टर।

0: नमस्कार, म गायक तथा संगीतकार युनिक भसराज मिक। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो रेडियो जलजला 96.4 मेगाहर्ज।
1: हेलो,
2: यो हो कार्यक्रम हेलो जलजला।
1: प्रत्येक दिन दिउँसो 2:15-3 बजेसम्म
2: तपाईँको प्रिय रेडियो स्टेशन रेडियो जलजला
3: 96.4 मेगाहर्जमा सुन्न नभुल्नुहोला
2: कार्यक्रम हेलो जलजला।

0: अब
1: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन, अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
2: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जे सुझै गर्नुहोस् तपाईँले।
1: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त, यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
2: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तड्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
2: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ। थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98478-57569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चौक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-8079 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
3: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
4: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गरे ल्याउ, एकै ठाउँमा पाइनु पर्यो नि।
3: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
4: लौ उसो भए, म सामान लिन गइहाले।
3: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
5: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98578-30504।
3: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
5: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
6: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
7: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
8: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
7: जन्म, मृत्यु, विवाह, तथा बसाई सराई सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
6: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
7: तपाईँका सन्ततिहरू कतै मदिरा पान लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
8: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
7: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
6: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
7: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
8: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
7: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
6: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
7: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
8: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
7: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ, सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिका पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरुन्तै गाड़ीमा राखौ। याद राखौ, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कारणले

0: त्यो निकेश हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक विद्यालयको खाताहरू कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका एफएम रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-238।
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोका 9481-68-697।
1: साथै शाखा कार्यालय लुम्बिनी, प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट, मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर, सम्पर्क नम्बर 9857-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै योमा त दाना छैन, कहिलेदेखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर, यी बुढाले सुन्ने छन् नहुन्न भने
2: बुनु जाऊ है दाना लिनु।
3: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुबोध मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9848 50571 र 9855 24171। रूपा स्टोर्स, रोल्पा नगर पालिका 4, दिबाङ टुडीखेत रोल्पा।
4: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौ। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौ।
5: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ।
4: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौ।
5: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ।
4: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ।
5: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाओ, त्यति क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था छैन चेकजाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ते मोडहरू तथा सड़कमा रहेका खाल्डा खुल्डी समेतलाई बुझ्दा ठिक छ छैन चेकजाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा

ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो। ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: स्तनपानको महत्व र स्तनपान सम्बन्धी तीन नियमहरू।
1: शिशु जन्मिएपछि सकेसम्म चाँडो एक घण्टा भित्र आमाको पहिलो पहेँलो बिगौती दुध खुवाउनु पर्छ। यो शिशुको लागि पहिलो खोपो र रोगसँग लड्न सक्ने क्षमता बढाउँछ। आमाको दुधमा शिशुलाई आवश्यक पर्ने सबै प्रकारका पौष्टिक तत्त्वहरू हुने हुँदा जन्मेदेखि छ महिना पूरा नभएसम्म शिशुलाई आमाको दुध मात्र खुवाउनु पर्छ। आमाको दुधमा नै शिशुलाई आवश्यक पानीको मात्रा हुने हुँदा पानी पनि खुवाउनु हुँदैन। शिशुको माग अनुसार एक दिन र रातमा कम्तीमा 10 पटक 10 देखि 12 पटक आमाको दुध खुवाउनु पर्छ। शिशुले चाहे अनुसार आमाको दुध खुवाउन सकिन्छ। जति धेरै दुध चुसाए त्यति धेरै दुध उत्पादन गर्न सहयोग हुन्छ। 6 महिना पूरा भएपछि बाल बालिकालाई स्तनपानको साथ साथै थप तथा पूरक खाना पनि सुरु गर्नुपर्छ। तर कम्तीमा 2 वर्ष पूरा नभएसम्म आमाको दुध नियमित खुवाइराख्नु पर्छ। 6 महिना पूरा भएपछि बाल बालिकाको पूरक तथा थप खानामा 4 समूहको खाना मिसाएर बनाउनु पर्छ। बाल बालिकाले खाना खुवाउनु सुरु गर्दा सजिलैसँग खाना नमान्ने हुन सक्छन्। त्यसैले उनीहरूलाई खेलाई डुलाई घुमाएर फकाई फुलाई धैर्यता पूर्वक खुवाउनु पर्छ।
0: यसका साथै स्वस्थ रहनका लागि के गर्ने?
1: विभिन्न थरीका खानेकुराहरू हरेक दिन उपभोग गर्ने, फलफूल र हरियो साग सब्जीहरू हरेक दिन पर्याप्त मात्रामा उपभोग गर्ने, दाल गेडागुडीहरू हरेक दिन उपभोग गर्ने, माछा मासु वा अन्डा नियमित रूपमा उपभोग गर्ने, दुध र दुधजन्य खानेकुराहरू हरेक दिन उपभोग गर्ने, खाना पकाउँदा तेल वा घिउ थोरै मात्रामा प्रयोग गर्ने, खानपान सम्बन्धी अन्धविश्वासबाट सावधान हुने, खानामा नुनको प्रयोग कम मात्रामा गर्ने, गुलियो र चिल्ला खानेकुरा कम मात्रामा खाने, सधैँ ताजा र स्वस्थ खाद्य वस्तुहरू उपभोग गर्ने, पर्याप्त मात्रामा सफा पानी पिउने, नियमित रूपमा शारीरिक परिश्रम गर्ने, परम्परागत तथा स्थानीय स्तरमा पाइने पौष्टिक खाद्य वस्तु उपभोग गर्ने, पौष्टिक तत्व कम भएका तथा बढी गुलिया चिल्ला र नुनिला खानेकुराहरू कम मात्रामा उपभोग गर्ने, मदिराजन्य पेय पदार्थ उपभोग नगर्ने, शिशुलाई पर्याप्त मात्रामा 6 महिनासम्म पूर्ण स्तनपान गराउने र 6 महिना पूरा भएपछि स्तनपानका साथमा थप खानेकुराहरू खुवाउने, गर्भवती र स्तनपान गराउने आमाले थप पोषिला खाद्य वस्तुहरू उपभोग गर्ने, किशोर किशोरहरूले खानपान सम्बन्धी स्वस्थ बानी बसाल्ने, ज्येष्ठ नागरिकको खानपानमा विशेष ध्यान दिने।
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व अनुसार भोजन गर्नु नै पोषण हो।
1: बाल बालिकाको दिमागको करिब 80% भन्दा बढी विकास गर्भमा रहेदेखि 2 वर्ष भित्रमा 1000 दिनमा नै हुन्छ। यसले यस अवधिलाई सुनौला 1000 दिन भनिन्छ। यस अवधिमा बाल बालिकामा कुपोषण भएमा यसको असर जीवन भर नै रहन्छ।
0: सुनौला 1000 दिनमा बाल बालिकाको अधिकांश दिमागको विकास हुने भएकोले गर्भवतीको उचित खानपान, स्याहार र हेरचाहमा ध्यान दिएमा आमा तथा गर्भको बाल बालिकाको स्वास्थ्य अवस्था राम्रो हुन्छ र सुत्केरी भएपछि 2 वर्षसम्म आमा र बाल बालिकाको खानपान तथा स्याहारमा ध्यान दिनुपर्दछ।
1: यदि यस समय भित्र गर्भमा रहेदेखि 2 वर्षसम्म आवश्यक पोषण नपाएमा बाल बालिका कुपोषित भए उनीहरूको शारीरिक र मानसिक वृद्धि विकास राम्ररी हुन सक्दैन। बाल बालिका कुपोषित भएमा उनीहरूको रोगसँग लड्ने क्षमताको कमी भई विभिन्न रोगहरूको संक्रमण हुने सम्भावना हुन्छ।
0: दिमागको विकास राम्ररी नभएका बाल बालिका पछि गएर विद्यालय तथा पढाइमा कमजोर हुन्छन्, जसले गर्दा वयस्क अवस्थामा उनीहरूले गर्न सक्ने उत्पादकत्व क्षमतामा कमी आउँछ र आर्थिक वृद्धि समेत न्यून रूपमा हुने हुँदा समग्रमा देशकै गरिबी बढाउन सक्छ।
1: शरीरलाई हुर्कन, बढ्न तथा काम गर्न र रोगहरूबाट बचाउनका लागि आवश्यक पर्ने खानेकुराहरूलाई पोसिलो खाना भनिन्छ।
0: आमा तथा शिशु स्वास्थ्य निरोगी हुन पोसिलो खाना खान र खुवाउन जरुरी हुन्छ। खानाको साथ साथै उनीहरू

0: स्याहार सुसारमा पनि ध्यान पुर्याउनुपर्छ।
1: हरेक दिन कम्तीमा निम्नानुसार चार प्रकारका खानेकुराहरू, एक अन्न तथा कन्दमूलहरू, गेडागुडी तथा दालहरू, सागपात तथा फलफूल, पशु पक्षी जन्य स्रोतहरू जस्तै दुध, अण्डा, माछा र मासु समेटिने गरी खानुपर्छ।
0: उल्लेख गरिएका खानाहरूमा कुनै एक अत्याधिक बढी वा कम नहुने गरी मिलाएर खाएमा मात्र शरीरले चाहेको मात्रामा पोषक तत्वहरू उपलब्ध हुन सक्छ।
1: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: गर्भवती सुत्केरी स्तनपान गराइरहेकी महिलाहरूले हरेक दिन कम्तीमा चार प्रकारका खानेकुराहरू खानु पर्दछ।
1: अन्न तथा कन्दमूलहरू, गेडागुरी तथा दाल, सागपात तथा फलफूल, पशुजन्य खानेकुरा जस्तै दुध, अन्डा, माछा तथा मासु समेटिने गरी खानु पर्दछ।
0: गर्भवती महिलाले साबिकको भन्दा कम्तीमा एक पटक थप खाना खानु पर्छ। सुत्केरी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने विभिन्न प्रकारका पोषिला खानेकुराहरू सहित साबिक भन्दा थप दुई पटक खाना खानु पर्दछ।
1: गर्भ रहनु पूर्व फोलिक एसिडको प्रयोगले बाल बालिकालाई हुने जन्मजात अपाङ्गताबाट बचाउन सकिन्छ। त्यसैले गर्भ राख्ने योजना तय हुनुभन्दा 3 महिना अगाडिदेखि गर्भवती नहुँदै दम्पती दुवैले गर्भ रहे पश्चात गर्भवती महिलाले 3 महिनासम्म यो चक्की सेवन गर्नुपर्दछ।
0: गर्भवती भएको 3 महिना पूरा भएपछि एक मात्राको जुकाको औषधि खानुपर्छ। साथै गर्भवती भएको 3 महिना पूरा भएदेखि सुत्केरी भएको 45 दिनसम्म दिनको एकपटक एक चक्की आइरन खानुपर्छ।
1: सुत्केरी महिलाले भिटामिन ए धेरै पाइने खानेकुराहरू खाने तथा सुत्केरी भएको 42 दिनभित्र एक मात्रा भिटामिन ए क्याप्सुल खानुपर्दछ।
0: पोषण सम्बन्धी सचेतनाका लागि रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: नमस्कार, म गायक तथा संगीतकार युनिक भजराज विक। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो रेडियो जलजला 96.4 मेगाहर्ज।
1: हेलो,
2: यो हो कार्यक्रम हेलो जलजला।
1: प्रत्येक दिन दिउँसो 2:15 to 3 PM
3: तपाईँको प्रिय रेडियो स्टेशन रेडियो जलजला
2: 96.4 मेगाहर्जमा सुन्न नभुल्नुहोला
3: कार्यक्रम हेलो जलजला।

0: तपाईको लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 मेगाहर्ज झलझला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 2 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 0175624 र 98645 78232।

0: दिउँसो दुई बजेको थाहा अपडेटमा दिनेशको नमस्कार। परराष्ट्र मन्त्री शिशिर खनाल चीनको औपचारिक भ्रमणमा जानुहुने भएको छ। चीनी विदेश मन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खनाल यही जेठ 31 गते चार दिने भ्रमणका लागि चीन जान लाग्नु भएको हो। परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले बेजिङमा आफ्ना चीनी समकक्षी यीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। वार्तामा नेपाल चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा विभिन्न क्षेत्रमा आपसी सहकार्य विस्तार गर्ने विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा मन्त्री खनालले चीनका उच्चस्तरीय सरकारी पदाधिकारीसँग पनि भेटवार्ता गर्नुहुनेछ। त्यसै गरी बेजिङ स्थित नेपाली राजदूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा सहभागी भई उहाँले नेपालमा विदेशी लगानी आकर्षित गर्ने विषयमा चिनिया व्यावसायिक समुदायसँग अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको छ। मन्त्री खनालले चीनमा रहेका नेपाली समुदायसँग पनि भेटघाट तथा अन्तर्क्रिया गर्नुहुनेछ। परराष्ट्र मन्त्रालयले मन्त्री खनाल असार 3 गते काठमाडौँ फर्कने जनाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाकी प्रमुख सचेतक खुशबू ओलीले परराष्ट्र मन्त्री शिशिर खनाललाई चीन भ्रमणमा जाँदा सीमा समस्याको विषयमा स्पष्ट धारणा राख्न सुझाव दिनुभएको छ। परराष्ट्र मन्त्री खनाल भारत भ्रमणका क्रममा उक्त कुरा नउठाएकोमा आपत्ति जनाउँदै उहाँले चीन भ्रमणमा भने त्यसलाई स्पष्ट रूपमा राख्नुपर्नेमा जोड़ दिनुभएको हो। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक ओलीले परराष्ट्र मन्त्री खनालले संसदमा पनि सीमा समस्या नभई सीमा व्यवस्थापनको कुरा गरेर यसको गम्भीरतालाई नबुझेको जिकिर गर्नुभयो। उहाँले सीमा व्यवस्थापन र सीमा विवादबारे सांसदहरूले पनि अध्ययन गरेर धारणा बनाउन आवश्यक रहेको बताउनुभयो। प्रमुख सचेतक ओलीले लिपुलेख लिम्पियाधुरा र कालापानी भन्ने कुरा सरकारले स्पष्ट भएर छिमेकी मुलुकसँग कूटनीतिक संवाद गर्नुपर्ने बताउनुभयो। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका सांसद भरत बहादुर खड्काले सुदन गुरूङलाई फेरि गृहमन्त्री बनाएकोमा आपत्ति जनाउनु भएको छ। आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै कंग्रेस सांसद खड्काले सम्पत्ति सम्बन्धी लगायत आरोप लागेका तथा राष्ट्रिय मानव अधिकार आयोगले समेत जेएनजी आन्दोलनको छानबिन गर्नुपर्ने भनेर सिफारिश गरेका गुरूङलाई फेरि जिम्मेवारी दिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो। सरकारले दोषीमाथि कार्यवाही गर्नुको साटो पुरस्कार दिने काम गरिरहेको उहाँले आरोप लगाउनुभयो। सुशासनको गफ हाँक्ने सरकारले आफ्नालाई जोगाउन र पुरस्कार दिने काम गरिरहेको संसद खड्काको भनाइ थियो। संसद खड्काले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने अडान दोहोर्याउनु भएको छ। र सार्वजनिक लेखा समितिले बेरुजुका विषयमा देखिएका नीतिगत तथा व्यावहारिक समस्या सम्बोधन गर्नुपर्नेमा जोड़ दिएको छ। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको आजको बैठकका छलफलमा समिति सभापति भरत बहादुर खड्काले विभिन्न सरकारी निकायसँग बेरुजुको विषयमा आवश्यक जानकारी दिएर बेरुजु फर्सेटका लागि आवश्यक नीतिगत तथा कानूनी सुधार गर्नुपर्ने आवश्यकता ओल्याउनुभयो। उहाँले सरकारवाला निकायबाट आएका बेरुजुको समस्याको विषयमा घनीभूत छलफल गरेर बेरुजु न्यूनीकरणका लागि प्रभावकारी गृह कार्य गरेर घटाउनेतर्फ अग्रसर हुनुपर्ने बताउनुभयो। त्यस अवसरमा नेपाली सेनाका सेनापति अशोकराज सिग्देलले नेपाली सेनाले चालू आर्थिक वर्षमा बाँकी रहेको बेरुजुमध्ये 70% फर्सेट गर्ने लक्ष्य राखिएकोमा हालसम्म पनि 11% मात्र पूरा भएको कृषि वन तथा पर्यावरण मन्त्रालयका सचिव राजेन्द्र प्रसाद मिश्रले साबिकको कृषि मन्त्रालयतर्फ 6,35,00,00,000 बेरोज रहेकोमा हालसम्म 40.28% फर्चोट गरेको बताउनुभयो। उहाँले साबिकको वन मन्त्रालयतर्फ पनि 56,00,00,000 बेरोज रहेकोमा 16% मात्रै फर्चोट गरिएको बताउनु भएको छ। दिउँसो दुई बजेको थाहा अपडेट सकियो। दिनेश बिदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।

0: बाजे के भयो, किन गालामा हात?
1: यहाँ दुखेको छ त, खाने दिन्न भा, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
0: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुली चौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
0: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर हाम्रा सेवाहरू,
4: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाइ दाँत निकाल्ने,
4: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, साथ बनाउने समस्याको सफल उपचार,
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840-7341-98095-14652।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुली चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
6: यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
7: 3 दिन भयो।
6: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
7: केही हुन्न मुआ, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
6: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
7: मुआ महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
8: हो तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
6: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौ त्यही भनेको त हो नि, के गर, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
9: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।
12: सुनसहरी गाउँपालिका 5 नाराबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका 7 जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका 6 ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी 4 किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर घर घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै, अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
11: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका 5 नारबाङ रोल्पा।
1: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
13: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
1: अब के गर्ने रे? सिधा सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
14: हजुर, हाम्रा सेवाहरू
15: दाँत बान्ने,
14: दाँत सफा गर्ने,
15: दाँतमा सिमेन्ट भर्ने,
14: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
15: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
14: फिक्स दाँत लगाउने।
16: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
17: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
14: सम्पर्क नम्बर 98-67-67-467। एक पटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुलिचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
16: साथै तार बान्ने, बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: निशुल्क पढ़ाई हुने बारे अत्यन्त जरूरी सूचना
2: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा

0: नमस्कार, म गायक तथा संगीतकार युनिक भोजराज मित्र। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो रेडियो जलजला 96.4 मेगाहर्ज।
1: हेलो,
2: यो हो कार्यक्रम हेलो जलजला।
3: प्रत्येक दिन दिउँसो 2:15 to 3 PM
4: तपाईँको प्रिय रेडियो स्टेशन रेडियो जलजला
2: 96.4 मेगाहर्जमा सुन्न नभुल्नुहोला
5: कार्यक्रम हेलो जलजला।

स्वागत छ प्रोग्राम हेलो जलजलामा। तपाईँ सम्पूर्णलाई स्टुडियो प्राविधिक मित्रसँगै आवाजमा उपस्थित भइसकेको छु। म तपाईँकै कार्यक्रम सञ्चालिका प्रिया मगर। हजुर आदरणीय श्रोता, तपाई यतिखेरको समयमा कहाँ के गर्दै कस्तो अवस्थामा रहनु भएको छ? यो दिउँसोको समय छ, आफ्नै कामकाजमा तल्लीन बिजी व्यस्त सुस्त रहनु भएको छ होला। उकाली ओह्राली भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ होला र त कोही साथीहरूले प्रोग्राम हेलो जजला कतिखेर आउँछ सहभागिता जनाउन पाइन्छ भनी प्रतीक्षा गरिबस्नु भएको थियो होला। ती तपाईँको प्रतीक्षाको गतिलाई एकैसाथ समाप्त पार्दै आज पनि उपस्थित भइसकेको छु। तपाईँहरू भनी जहाँ जे जस्तो अवस्थामा रहे तापनि प्रोग्राम हेलो जजला सुरुदेखि अन्तिमसम्म सुनेर सार सपोर्ट प्रदान गर्नुहुनेछ भन्ने पूर्ण आशा अनि अपेक्षा यो मनभरि सङ्गालेको छु। हजुर आदरणीय श्रोता, तपाईँ यो प्रोग्राम सुन्न सक्नुहुनेछ मात्र तपाईँकै मनको आवाज समुदायको लागि सामुदायिक रेडियो जलजला 96.4 MHz र इन्टरनेट अनलाइनमा जलजलाप्रेस.com हाम्रो पात्रो नेपाली पात्रो जस्ता विभिन्न माध्यमबाट हामीलाई जुनसुकै कुना अनि कन्देरामा पनि सुन्न सक्नुहुनेछ। साथसाथै रेडियो जलजला नभएर हामीलाई आज फेसबुक लाइभमा आएका छैनौ, आज तपाईँले टिकटक लाइभमा सुन्न सक्नुहुनेछ। तपाईँले टिकटक लाइभमा गइसकेपछि त्यहाँ सर्च बार भन्ने देखाउँछ, होइन, सर्च गर्ने ठाउँ देखाउँछ, सर्च भनेर देखाएको हुन्छ, त्यहाँ सर्च गर्नुहोला। तेजेन्द्र डट प्रिया इङ्ग्लिसबाट रहेको छ, इङ्ग्लिस अक्षरमा रहेको छ। तेजेन्द्र डट प्रिया सर्च गर्नुभयो भने त्यहाँबाट हामीलाई सुन्न सक्नुहुनेछ र त हामी आउने गर्दछौ हरेक हप्ताको सातै बार फरक श्रृंखला फरक बारका साथमा उपस्थित हुँदै गर्दा आज हामी शुक्रबारी श्रृंखलामा छौ। शुक्रबारी श्रृंखलामा के गर्छौ त तपाईँलाई जानकारी नै छ होला, नियमित सुन्ने नियमित सहभागिता जनाउने श्रोतालाई। यदि नयाँ साथीले भर्खरै मात्र रेडियो ट्युन अन गरेर सुन्दै हुनुहुन्छ भने चाहिँ म तपाईँलाई जानकारी गराउँछु, आज हामी शुक्रबारी श्रृंखलामा छौ। शुक्रबारी श्रृंखलामा पहिलो साथी आउनुभयो भने पहिलो साथीले गीत रोजाइमा पार्नुहुन्छ र दोस्रो तेस्रो साथीले समर्थन मात्र जनाएर बाहिरिनु पर्ने हुन्छ। यो कुरा तपाईँलाई जानकारी गराए, बाहिरिनुभयो भने हामी पहिलो साथीले रोजाइमा पार्नुभएको गीत हामी यहाँबाट राख्नेछौ, उक्त गीतलाई यहाँबाट हामी स्थान दिनेछौ। यो कुरा पनि तपाईँलाई जानकारी गराए। यो त भयो कार्यक्रमको बारेमा जानकारी। अब भने फोन डायल गर्नुहोस् नम्बर 97 45 89 36 20 को लाइन भएर 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउँदै गर्नुहोस्। म भने कार्यक्रमको शुभ आरम्भ गर्छु, त्यसपछि पुनः उपस्थित हुनेछु।

0: हजुर, के तपाईँहरूलाई यस्तै खाले मन पर्ने रहेछ? यो मेरो बैशाख पछि गीत पछि तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत गर्छु। अब भने पालो तपाईँको रहनेछ गीत रोजाइमा पार्नको लागि आउनुहोला। 97 45 89 3620 को लाइन भएर यतिखेरको समयमा साथी नमस्कार। हजुर
1: नमस्कार दिदी।
0: नमस्कार, कुन ठाउँबाट को बोल्नुभयो?
1: म गोर्खा अजिरकोटबाट मुना घिमिरे कान्छी भन्नुपर्छ है दिदी।
0: गोर्खाबाट मुना घिमिरे कान्छी?
1: हजुर हजुर।
0: कसको कान्छी हो?
1: म भन्नाले बुवा मम्मीको कान्छी छोरी हो भन्नुपर्छ।
0: ए, बुवा मम्मीको कान्छी छोरी होइन?
1: हजुर हजुर।
0: तपाईँको उहाँको भने कान्छी नै हो?
1: होइन, बुवाकोबाट मम्मीको मात्रै कान्छी छोरी हो।
0: बुवा आमाको मात्र कान्छी छोरी हो?
1: हजुर हजुर।
0: होइन होला, के गर्छु?
1: हो हो, अहिलेसम्म उहाँको भइसके छैन भन्नुपर्छ है।
0: ए, उहाँको भइसक्नु भएको छैन? अब हुन बाँकी छ, थोर थोरै दिन आउँदै छ।
1: होइन, छँदा पनि छैन, भइ पनि सके छैन भन्नुपर्छ है।
0: ए, छँदा पनि छैन, अब हुनेवाला पनि छैनन्, होइन?
1: हजुर हजुर।
0: अनि के छ त, सन्चै त हुनुहुन्छ?
1: सन्चै भन्नाले हल्का ज्वरो आएको अवस्था छ, अरू त सबै ठिकै छ दिदी। अनि हजुरहरूको सुनाउनु नयाँ नयाँ।
0: तपाईँलाई शीघ्र स्वास्थ्य लाभको कामना, छिटै सन्चै हुनुहोला। हामीलाई पनि एकदमै ठिकै छ भनौ न अहिलेसम्म त।
1: हजुर हजुर।
0: अनि खाजा नास्ता खाइसक्नु भयो कि खाना बाँकी छ?
1: बाँकी नै छ दिदी। अनि हजुरहरूको नि?
0: हाम्रो पनि बाँकी छ, अब यता लिबाङतिर आउनु पर्यो कि, सँगसँगै खाउला है।
1: हुन्छ, म आउन त दुई दिन लाग्छ होला।
0: होइन, दुई दिन लाग्यो त भने म तपाईँलाई कुरेरै बस्छु नि त है।
1: हजुर हजुर।
0: आउनु होला अनि दिदी बहिनी मिलेर खाउला नि त, के छ र होइन?
1: हजुर हजुर।
0: ल हुन्छ, कार्यक्रम आउनु भएको छ अनि आज कुन गीत रोजामा पार्नुहुन्छ मुनाजीले?
1: मलाई के रे, यहाँ यस्तै हुन्छन् प्यारी भन्ने थानेश्वर गौतमको प्ले गरिदिनु न।
0: यहाँ यस्तै हुन्छन्
1: प्यारी,
0: प्यारी होइन?
1: हजुर हजुर।
0: ल हुन्छ, गीतको बोल यही नै हो?
1: हजुर हजुर, थानेश्वर गौतमको यहाँ यस्तै हुन्छन् प्यारी भन्ने नै हो।
0: ल हुन्छ, तपाईँले रोजाइमा पार्नु भएको गीत भेटायौ भने एकैछिन पछि राख्नेछौ, अहिलेको लागि कसलाई सम्झिनुहुन्छ?
1: फर्स्ट अफ अल त हजुरको लागि
0: धन्यवाद।
1: अनि आज टेक्निसियनमा को हुनुहुन्छ?
0: टेक्निसियनमा म आफै नै छु है।
1: ए, फेरि पनि हजुरकै लागि
0: धन्यवाद।
1: अनि मेरो घर फ्यामिलीको लागि र मेरो सम्पूर्ण साथीहरूको लागि भन्दै छुट्टिन्छु। नमस्कार दिदी।
0: नमस्कार, यतिखेरको समयमा साथी आउनु भएको थियो, उहाँले थानेश्वर गौतमको गीत रोजाइमा पार्नु भएको छ। खासमा गीतको बोल त यो होइन होला मलाई जहाँसम्म लाग्छ, होइन? अर्को गीत रोजाइमा पार्नुहुन्छ हाम्रो साथीले आउनु भयो भने। साथी आउनु भएको छ, नमस्कार। हजुर
2: हजुर। नमस्कार दिदी।
0: नमस्कार, को बोल्नुभयो, कहाँबाट?
2: हजुर, सुनसहरीबाट करिश्मा मगर।
0: सुनसहरीबाट करिश्मा मगर, करिश्माको हाल खबर के छ?
2: ठिकै छ, भन्नुपर्छ बादल गरेको छ, पानी पर्न लागेको छ, त्यस्तै हो। त्यही लागि सुनाउनु,
0: पानी पर्न लागेको छ, ठिकै छ होइन?
2: हजुर।
0: अनि खाजा नास्ता खानु भयो कि भएन करिश्माजीले?
2: हजुर, म त गोटाल आएको छु, खाएको छैन, तपाईँले खानु भयो कि नै?
0: मैले पनि खाएको छैन, यता लिबाङतिर झर्नुहोस् न बरु, सुनसहरीबाट कति पो लाग्छ र, अनि बो सँगसँगै खाउला है। अनि आज सहभागी जनाउनु भएको छ साथीले, यहाँ यस्तै छ प्यारी भनेर गीत रोजाइमा पार्नु भएको थियो, तर उहाँको गीत भेटाइनौ, तपाईँको पालो रहेको छ, कुन गीत रोजाइमा पार्नुहुन्छ?
2: हजुर, म
0: बिछोडाको करौती। बिछोडाको करौती, ल हुन्छ, तपाईँले रोजाइमा पार्नु भएको गीत हामी भेटायो भने एकछिन पछि राख्नेछौ, कसलाई सम्झिनुहुन्छ?
2: हजुर, सर्वप्रथम त हजुरलाई, अनि प्राविधिक मित्र पनि तपाईँ नै हुनुहुँदो रहेछ तपाईँलाई, अनि साथीहरूमा भन्दाखेरि पूर्णिमा मगर, उमा मगर, सिस्टी मगर, पूर्णिमा मगर, सम्पूर्ण साथीहरूलाई सम्झिन चाहन्छु। अनि मेरो घर फ्यामिली
0: नमस्कार। यतिखेरको समयमा साथी आउनु भएको थियो, उहाँसँग हामी कुराकानी गरिसकेका छौँ। पालो तपाईँको रहनेछ 97 45 89 36 20 को लाइन भएर। अर्को साथी आउनु भएको छ, नमस्कार हजुर।
3: नमस्ते
0: दिदी। नमस्ते, कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ? शुभ नाम सुर्खेतबाट गौमाया सोनी, के छ गौमायाको हाल खबर? मेरो पनि ठिकै छ। अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो गौमायाजीले? फोन ट्राई गर्नुभयो, फोन लाग्यो होइन? अनि खाजा नास्ता खानुभयो कि भएन गौमाया? हाम्रो भएको छैन के अरे, अब एकैछिन पछि हुन्छ कार्यक्रम सकिए लगतै यता लिबाङतिर आउनुहोस्, सँगसँगै खाउला है। ल हुन्छ, कार्यक्रममा आउनु भएको छ। अब भन्ने साथीहरूलाई सम्झिनुहोस्, नमस्ते। यतिखेरको समयमा पहिलो साथी नभएर पहिलो लहरको तेस्रो साथी, अन्तिम साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गर्यो। अब भने गीत राख्छु, त्यसपछि पुनः उपस्थित हुने नै छु यो गीत तपाईँको लागि।

0: तिले जाडा जाडै भूल बाटोको दुईवटा बाटो फाट्यो भन्ने गीत तपाईँको माझमा राखिसकेको छु। हाम्रो स्वर्गीय प्रशान्त तामाङको आवाजमा रहेको यो गीत तपाईँको माझमा राखिसकेको छु। पालो तपाईँको रहनेछ 97 45 89 36 20 को लाइन भएर सहभागी जनाउनुहोला र आज हामी गीत रोजाइमा पार्छौ है। शुक्रबार श्रृंखलामा छौ हामी, आज गीत रोजाइमा पार्नु पर्ने हुन्छ। पहिलो साथीले गीत रोजाइमा पार्नको लागि साथी हुनुहुन्छ, दोस्रो लहरको पहिलो साथी। नमस्कार हजुर। नमस्ते, कुन ठाउँबाट को बोल्नु भयो? घोराही 19 कमलापुन मगरको आवाज सुन्न गाह्रो भयो त, एकदमै गाह्रो भइरहेछ त तपाईँको आवाज सुन्न, त मोबाइलमा अलिकति समस्या छ जस्तो लाग्यो। अहिले चाहिँ आयो है। अनि के छ कमलाजीको हाल खबर? ए झाल ओसार्दै कार्यक्रम सुन्दै हुनुहुन्छ। आज बोल त सेवीहरूको बोट पनि अग्ला अग्ला भयो होला नि, होइन? कतिको छन् तपाईँको गाउँतिर सेवी? अलिअलि छन् है। अनि खाजा नास्ता खानु भयो कि भएन कमलाजीले? हाम्रो भएको छैन कि अरे, अब एकैछिन पछि हुन्छ। अनि आज सहभागी जनाउनु भएको छ, आज कुन गीत रोजाइमा पार्नुहुन्छ कमलाजी? हिमाल सेतै छ होइन, अलिअलि छन् है। अनि खाजा नास्ता खानु भयो कि भएन कमलाजीले?
1: भइसक्यो हजुरहरूको भाउ सुनाइ
0: हाम्रो

0: हाँस्ने बोल्ने हजारो भए पनि तर मन भने उतै उहाँ सरजीको मनमै छ होइन, होइन मेरो मनमा त कहाँ होला, अब तपाईँको सर हुनुहुन्छ होला नि, उतै उतै छ होला ध्यानभरि। ए हुनुहुन्न, ए ल ठिक छ, कार्यक्रममा आउनुभयो खुसी लाग्यो, आगामी दिनमा पनि आउनु होला। अब हामी दुईजना साथीलाई भित्राइसकेपछि राख्छौ गीत भने, कसलाई सम्झिनुहुन्छ उक्त गीत मार्फत?
1: सर्वप्रथम हजुरलाई प्राचीन रविन्द्र तपाईँ हुनुहुन्न रहेछ, तपाईँले सम्झिन चाहन्छु र सुनेर साथ दिने सम्पूर्ण साथीहरू
0: नमस्ते। यतिखेरको समयमा घोराई 19 सैयाबाट आउनुभएको थियो, कमल आउनुभएको थियो, उहाँसँग कुराकानी गरिसकेको छु। अब भने पालो तपाईँको रहनेछ है त 97 45 89 36 20 को लाइन भएर फटाफट फोन डायल गरिहाल्नु होला र हामीलाई इन्टरनेट अनलाइनमा पनि सुनिराख्नु भएको छ होला र कोही साथीहरूले सुन्न बाँकी छ होइन, सुन्न सक्नु भएको छैन भने चाहिँ तपाईँहरूले हामी चाहिँ इन्टरनेट अनलाइनमा jaljalapress.com सर्च गर्नुभयो भने तपाईँहरूले त्यहाँबाट पनि हामीलाई सुन्न सक्नुहुनेछ। फेसबुक लाइभमा आएका छैनौ है, फेसबुक लाइभमा किन आउनु भएको छैन आजभोलि भनिराख्नु भएको छ होला, केही समस्याका कारणले गर्दा है, अलिकति ढिलो पनि हुन्छ कुनै बेला, कुनै बेला के हुन्छ होइन, त्यसै कारणले गर्दा फेसबुक लाइभमा आएका छैनौ। इन्टरनेट अनलाइनमा तपाईँले क्रोम ब्राउजरमा जानुहोस्, त्यहाँ गइसकेपछि सर्च बार छ होइन, त्यहाँ सर्च बारमा जलजला इङ्ग्लिसबाट छ jaljalapress.com हान्नुभयो भने चाहिँ तपाईँले त्यहाँबाट हामीलाई सहजै रूपमा सुन्न सक्नुहुनेछ र टिकटक लाइभमा tejendra.priya सर्च गर्नुभयो भने पनि हामीलाई त्यहाँबाट पनि सुन्न सक्नुहुनेछ। टिकटक लाइभमा हामी भिडियो लाइभमा आएका छौँ, त्यहाँबाट पनि तपाईँले सहजै रूपमा मलाई देख्न पनि सक्नुहुन्छ र सुन्न पनि सक्नुहुनेछ भन्दै साथी आउनु भएको छैन ग्यारी, अब भने म गीत राख्छु, हिमल स्थितै छ भन्ने गीत राख्छु, त्यसपछि पुनः उपस्थित हुने नै छु।

हजुर हाँस्ने बोल्ने यो मन नभएर हजारौ भए पनि यो मन त्यतै छ, हिमाल त्यतै छ। गीत राखिसकेको छु 97 45 89 36 20 को लाइन भएर सहभागी जनाउनुहोला। विदेशबाट फोन डायल गर्न अलिकति असम्भव छ आजको लागि है, आज वाट्सएप नम्बर लिएको छैन, भोलिका बसाइमा ल्याउनेछु होइन, केही कामहरू आइ नपरेसम्म होइन, केही समस्या नभएसम्म चाहिँ म तपाईँहरूलाई वाट्सएप नम्बर दिनेछु। र आज भने नेपालमा रहनुभएका साथीहरूले मात्र फोन डायल गर्नुहोला, विदेशमा रहनुभएका साथीहरूले, किनभने धेरै चार्ज लाग्छ होइन, फोन डायल गर्न अलिकति गाह्रो हुन्छ, असम्भव छ। 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला। र टिकटक लाइफमा कहाँबाट सुन्दै हुनुहुन्छ, त्यहाँ यहाँबाट सुन्दैछु भनेर तपाईँले कमेन्ट पनि छोड्नुहोला है। 97 45 89 36 20 को लाइन भएर सहभागी जनाउनुहोला। अन्तिम अन्तिममा साथीहरू किन आउनु भएन, कता हराउनु भयो, हराउनु भएन हो साथीहरू, यसरी हराएर त कामै छैन त, फोन डायल गर्नु पर्यो। 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला। सहभागी जनाइसकेपछि आज तपाईँले गीत रोजाइमा पार्न सक्नुहुनेछ, गीत रोजाइमा पार्नु भयो भने उक्त गीतलाई नै म यहाँबाट स्थान दिनेछु है। 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउँदै गर्नुहोला। अब भने फेरि पनि म अर्को गीत राख्छु, त्यसपछि पुनः उपस्थित हुने नै छु।

0: हजुर, रूपको वरदान यो गीतमा चाहिँ तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। दीपिका बयाम्बु र खेम सन्चुरीको आवाजमा रहेको तपाईँको माझमा गीत राखिसकेको छु। पालो तपाईँको रहनेछ 97 49 36 20 को लाइन भएर सहभागी जनाउनुहोला। सहभागिता जनाइसकेपछि आज गीत रोजैमा पार्न सक्नुहुनेछ। गीत रोजैमा पार्नको लागि सहभागी जनाउनुहोला। सहभागिताका लागि मैले नम्बर वाचन गरिसकेको छु 97 49 36 20 है, 97 49 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला। कहाँ हराउनु भयो, हराउनु भएन साथीहरू। आजको बसाइमा त एकदमै रमाइलो हुने खालको छ है। आज गीत रोजैमा पार्नु भयो भने तपाईँले गीत आफै चोइस, तपाईँ आफै चोइस गर्नुभएको गीत सुन्न सक्नुहुनेछ 97 49 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला भन्दै थिए। फोन डायल गर्नु भएन होइन, ठिक छ। अब भने एउटा गीत राख्छु, त्यसपछि हामी छुट्टिने गरेर अन्तिममा एउटा गीत राख्दै छुट्टिनु पर्ने हुन्छ। अहिलेको लागि भने आँखा नलाऊ काले दाई गीत राख्छु भन्दै थिए। साथी आइसक्नु भएको छ, कहाँबाट को हुनुहुन्छ त स्वागत गर्छु। नमस्कार हजुर।
1: हेलो।
0: नमस्कार हजुर।
1: हेलो।
0: फोनमा साथी आउनु भएको छ। नमस्कार हजुर।
1: हजुर नमस्ते दिदी।
0: नमस्ते, कुन्ठाबाट को बोल्नु भयो? मेरो आवाज सुन्न गाह्रो भएको छ हो हजुरलाई।
1: हजुर दिदी, म गोठालो बाख्राको दिदी सन्जय हुनुहुन्छ।
0: एकदमै सन्जय छु। कुन्ठाबाट को बोल्नु भयो, नाम के होला?
1: लुङ्गी चार सालदाना म मिना घरती हो दिदी।
0: मुना घरती?
1: हजुर, लुङ्गी चार सालदाना हो दिदी।
0: के छ मिनाको हाल खबर?
1: मेरो ठिक ठाकै छ दिदी, म अहिले गोठालो छु।
0: अनि यतिखेरको समयमा नभएर ध्यान हामीतिर दिनु होला। अनि खाजा जस्तो खानु भयो कि भएन?
1: भएन दिदी, अब हुन्छ अहिले गोठालो छु दिदी, गोठालोमा ल्याएको।
0: गोठालोमा जानु भएको छ, बाख्रा गोठालो?
1: हजुर, बाख्रा गोठालो आएको दिदी मैले।
0: ल हुन्छ, कार्यक्रम आउनु भएको छ, कुन गीत रोजाइमा पार्नुहुन्छ? हामी कार्यक्रमको अन्तिम अन्तिम भागमा आइसकेको छौँ है।
1: हजुर, आउँछ आउँदैन भन्ने गीत गाइदिनु न दिदी।
0: आउँछौ आउँदैन गीतको बोल भन्नुहोस् न।
1: हजुर,
0: गीतको बोल भन्नुहोस्। गीतको बोल भन्नुहोस् भन्दै थिए, उहाँलाई गीतको बोलै आएन होइन। गीतको बोल भनिसकेपछि मात्रै तपाईँहरूको गीत हामी यहाँबाट वाचन गर्नेछौ है। 97 49 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला। अर्को साथी हुनुहुन्छ। नमस्कार हजुर।
2: हजुर नमस्कार।
0: नमस्कार, कुन्ठाबाट को बोल्नुभयो, नाम के होला?
2: माडी गाउँपालिकाबाट शीला मगर।
0: माडी गाउँपालिकाबाट शीला मगर?
2: हजुर।
0: के छ शीलाजीको हाल खबर?
2: ठिकै छ भन्नुभयो त। तपाईँहरू
0: एकदमै सन्चै छु, के गर्दैछु भन्ने कुरा त तपाईँलाई थाहा नै छ क्यारे, म त तपाईँसँग बोलिरहेको छु है।
2: हजुर।
0: अनि खाजा नास्ता खानु भयो कि भएन शीलाजीले?
2: भएको छैन भन्नुभयो त। हजुर भयो कि नै?
0: हाम्रो पनि भएको छैन, अब एकैछिन पछि हुन्छ। यता लिबाङतिर आउनुहोस् है, सँगसँगै खाउला। अनि आज कुन गीत रोजाइमा पार्नुहुन्छ?
2: झलीको भन्ने गीत बताइदिनुहोस् न है।
0: झलीको होइन?
2: हजुर।
0: ल हुन्छ, तपाईँले गीत रोजाइमा पार्नु भएको छ, हामी अब एकैछिन पछि बजाउनेछौ। ककसलाई सम्झिनुहुन्छ उक्त गीत मार्फत?
2: सुन्छ सर्वप्रथम हजुरलाई, अनि प्राविधिकमा पनि तपाईँ नै हुन्छ, फेरि तपाईँलाई नै सम्झाउन चाहन्छु। मेरो परिवारमा सबैलाई सम्झिँदै बिदाउँछु। नमस्कार।
0: यतिखेरको समयमा आउनुभएको थियो शीला मगर, आउनुभएको थियो माडी गाउँपालिकाबाट। उहाँले झलीको भन्ने गीत रोजाइमा पारेर गइसक्नु भएको छ। पालो तपाईँको रहनेछ 97 49 36 20 को लाइन भएर सहभागी जनाउनुहोला। अन्तिममा एकजना साथीसँग कुराकानी गर्न सक्छौ कि भन्ने चाहिँ हो। आउनुभयो भने चाहिँ हामी यहाँबाट एकजना साथीसँग कुराकानी गर्छौ र अन्तिममा झलीको गीत राख्नेछौ है। अर्जुन सापकोटाको आवाजमा रहेको गीत अर्जुन सापकोटा र मेलिना राईको आवाजमा रहेको गीत छोड्दै हामी यहाँबाट छुट्टिएर जानुपर्ने हुन्छ। अर्को साथी आउनु भएको छ, नमस्कार हजुर, फोनमा साथी हुनुहुन्छ, नमस्कार हजुर, हेलो फोन लाइनमा साथी, नमस्कार
3: हजुर, नमस्कार
0: नमस्कार, कहाँतिर छ तपाईँको ध्यान, यतातिर छैन कि क्या?
3: हजुर नै छ मेरो ध्यान।
0: ल कुन ठाउँबाट को बोल्नु भयो? भन्दै थिए लौ, अब कता फोन गर्नुभयो भयो होइन, होइन भन्दै हुन्थ्यो क्या अरे, होइन कहाँबाट को बोल्नु भयो भनेको त अब होइन भनेर चाहिँ फोन काट्नु भयो। ल ठिक छ, होइन भोलिका दिनमा पनि अझै राम्रोसँग फोन डायल गर्नु होला, होइन मात्र नभन्नु होला अझै अरू धेरै कुराहरू भनेर जानु होला है। 97245 9326 20 लाइन भएर आउनु भएको थियो, उहाँसँग हामी कुराकानी गर्न सकेनौँ। कहाँ फोन गर्दैछु भन्ने कुरा चाहिँ तपाईँलाई पनि थाहा हुन्छ होइन, अलि राम्रोसँग मोबाइलतिर ध्यान दिएर हेर्नुहोस्, त्यसपछि मात्र फोन डायल गर्नुहोला, कार्यक्रमको बारेमा जानकारी लिएर मात्रै फोन डायल गर्नुहोला भन्दै अब भने छुट्टिएर जानुपर्ने समय पनि भइसक्यो है। यतिन्जेलसम्म कार्यक्रम सुन्ने, सुन्न प्रयास गर्ने, सहभागी जनाउने, सहभागिता जनाउन प्रयास गर्ने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन्छु। र हामीलाई यतिन्जेलसम्म सुन्नुभयो टिकटक लाइफमा तपाईँलाई पनि धन्यवाद दिन्छु। केही सल्लाह सुझाव प्रतिक्रियाको लागि मलाई सम्झन सक्नुहुन्छ 97 68 32 31 84 है, 97 68 32 31 84 को लाइन भएर हामीलाई सल्लाह सुझाव प्रतिक्रिया दिन सक्नुहुनेछ। मलाई यो कार्यक्रमलाई अझै यस्तो बनाई अझै राम्रो हुन्थ्यो कि भन्ने सुझाव छ भने चाहिँ दिन सक्नुहुनेछ भन्दै आजको लागि है, आजको लागि कार्यक्रम सञ्चालिका प्रिया मगर छोपिन्छु। भोलि 2:15 बाट फेरि पनि उपस्थित हुने नै छु। नमस्कार।

0: जलजला टायर चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 3 बजे।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।
3: थाहा सञ्चार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा कृष्ण शर्मासँगै अप्सरा बोखराको स्वागत छ।
4: थाहा खबर थाहा सञ्चार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
3: राष्ट्रमन्त्री
4: खनाल चीनको औपचारिक भ्रमणमा जाँदै चिनिया समकक्षी यीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम।
3: चीन भ्रमणमा सीमा विवादबारे कुरा राख्न खुस्बु ओलीको सुझाव। संस्थामा एसएससी प्रवेश गरेको विषयमा एमाले र श्रम संस्कृति पार्टीको ध्यानकर्षण।
4: जनकपुरधाममा जेसीबीमा मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु। कास्कीमा जेठ महिनामा मात्रै लागू औषधका 14 मुद्दामा 20 पक्राउ।
3: दक्षिण कोरियाका पूर्व राष्ट्रपति योललाई थप 30 वर्षको जेल सजाय। उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले ड्रोन उडाएको आरोप।
4: र महिला टी20 विश्वकप आजदेखि शुरू हुँदै उद्घाटन खेलमा इंग्ल्याण्ड र श्रीलंका भिड्ने।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा सञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: समाचार अब विस्तारमा। परराष्ट्र मन्त्री शिशिर खनाल चीनको औपचारिक भ्रमणमा जानुहुने भएको छ। चिनिया विदेश मन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खनाल यही जेठ 31 गते 4 दिने भ्रमणका लागि चीन जान लाग्नु भएको हो। परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले बेजिङमा आफ्ना चिनिया समकक्षी यीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ। वार्तामा नेपाल चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा विभिन्न क्षेत्रमा आपसी सहकार्य विस्तार गर्ने विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा मन्त्री खनालले चीनका उच्चस्तरीय सरकारी पदाधिकारीहरूसँग पनि भेटवार्ता गर्नुहुनेछ। यसै गरी बेजिङ स्थित नेपाली राजदूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा सहभागी भई उहाँले नेपालमा विदेशी लगानी आकर्षित गर्ने विषयमा चिनिया व्यावसायिक समुदायसँग अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको छ। मन्त्री खनालले चीनमा रहेका नेपाली समुदायसँग पनि भेटघाट तथा अन्तर्क्रिया गर्नुहुनेछ। परराष्ट्र मन्त्रालयले मन्त्री खनाल असार 3 गते काठमाडौँ फर्किने जनाएको छ।
4: राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्र पार्टी प्रमुख सचेतक खुशबु ओलीले परराष्ट्र मन्त्री शिशिर खनाललाई चीन भ्रमणमा जाँदा सीमा समस्याका विषयमा स्पष्ट धारणा राख्न सुझाव दिनुभएको छ। राष्ट्रमन्त्री खनालले भारत भ्रमणको क्रममा उक्त कुरा नउठाएकोमा आपत्ति जनाउँदै उहाँले चीन भ्रमणमा भने त्यसलाई स्पष्ट रूपमा राख्नुपर्नेमा जोड़ दिनुभएको हो। आज प्रतिनिधि सभा बैठकमा प्रमुख सचेतक ओलीले परराष्ट्र मन्त्री खनालले संसदमा पनि सीमा समस्या नभई सीमा व्यवस्थापनको कुरा गरेर यसको गम्भीरतालाई नबुझेको जिकिर गर्नुभयो। उहाँले सीमा व्यवस्थापन र सीमा विवादबारे सांसदहरूले पनि अध्ययन गरेर धारणा बनाउन आवश्यक रहेको बताउनुभयो। प्रमुख सचेतक ओलीले लिपुलेख, लिम्पिया धुरा र कालापानी नेपालको हो भन्ने बारे सरकारले स्पष्ट भएर छिमेकी मुलुकसँग कूटनीतिक संवाद गर्नुपर्ने बताउनुभयो।
3: विपक्षी दलहरूले सुस्तामा भारतीय सीमा सुरक्षा बल प्रवेश गरेको विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। आजको प्रतिनिधि सभाको बैठकमा नेकपा एमाले श्रम संस्कृति पार्टीका सांसदहरूले यो विषयमा सरकारको ध्यान आकर्षण गरेका हुन्। नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सुस्तामा भारतीय सीमा सुरक्षा बल प्रवेश गरेको र स्थानीयवासीले लखेटेको उल्लेख गर्दै नेपाल सरकार के हेरेर बसेको छ भनेर सोध्नु भएको छ। यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता खर्क साम्पाङले सुस्तामा भारतीय सीमा बलले नेपालीमाथि हप्की दप्की गरेको बारे रक्षा मन्त्रीको जवाफ माग गर्नुभयो।
6: यो सुस्ता भन्ने ठाउँमा भारतीय पक्षको एसएसबी भन्छ क्यार सशस्त्र सीमा बल जो छ त्यो सीमा बल आएर चाहिँ नेपाली दाजुभाइहरूलाई हप्की दप्की गर्दै गरेको र नेपाली दाजुभाइ चाहिँ आफ्नो भूमिको लागि नियत्था त्यहाँनिर लड्दै भिड्दै गरेको अवस्थाको भिडियोहरू सार्वजनिक भएका छन्। त्यसतर्फ नेपाल सरकारले रक्षा मन्त्रीले प्रधानमन्त्रीज्यू त आउनुहुन्न रक्षा मन्त्रीज्यू हुनुहुन्छ भने खोजेर तपाईँले ल्याइदिनु पर्यो। हामी यहाँ प्रश्न सोध्न चाहन्छौ उहाँलाई।
4: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद भरत बहादुर खड्काले सुदन गुरूङलाई फेरि गृहमन्त्री बनाएकोमा आपत्ति जनाउनु भएको छ। आज प्रतिनिधि सभाको बैठकमा काँग्रेस सांसद खड्काले विभिन्न आरोप लागेका तथा राष्ट्रिय मानवाधिकार आयोगले समेत जेएमसी आन्दोलनको छानबिन गर्नुपर्ने भनेर सिफारिश गरेका गुरूङलाई फेरि जिम्मेवारी दिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो। सरकारले दोषीमाथि कार्यवाही गर्नुको साटो पुरस्कार दिने काम गरिरहेको उहाँले आरोप समेत लगाउनुभयो। सुशासनको गफ हाँक्ने सरकारले आफ्नोलाई जोगाउने र पुरस्कार दिने काम गरिरहेको सांसद खड्काको भनाइ थियो। सांसद खड्काले प्रधानमन्त्री वीरेन्द्र शाहले संसदमा दिएको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने अडान पनि दोहोर्याउनुभयो।
3: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको गण्डकी प्रदेश अधिवेशन प्रक्रिया जारी रहेको छ। पोखरा सभागृहमा जारी अधिवेशनको खुल्ला सत्रमा अहिले सदस्यता छानबिन र समायोजन लगायतको काम भइरहेको रासोपा निर्वाचन आयोगका प्रमुख भुवन केसीले थाहा संचार नेटवर्कलाई जानकारी दिनुभयो। मकवानपुरको हेटौडामा 26 जेठ 26 सबैभन्दा पहिले उद्घाटन भए पनि अनिश्चितकालका लागि स्थगित भएको बागमतीमा नयाँ नेतृत्वको लागि भोलि मतदानको समय तोकिएको छ। निर्धारित कार्यतालिका अनुसार अस्ति 27 गते कोशी प्रदेशको अधिवेशन सकिएको छ भने हिजोका लागि निर्धारित मधेस प्रदेश अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको प्रमुख केसीले बताउनुभयो। त्यस्तै लुम्बिनी प्रदेशको अधिवेशन भोलिका लागि तोकिएको छ। कर्णालीमा 31 गते र असार 1 गते सुदूरपश्चिमको प्रदेश अधिवेशन हुने कार्यतालिका निर्धारण गरिएको प्रमुख केसीले बताउनुभयो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
7: मार्बलका सिपी घिसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लिड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
8: सुरक्षा घरको साथ जीवन।

0: को एकमात्र डीटीएच सेवा डिश हो
1: डिश हो खुशी को कनेक्शन
2: यो हो हाँ संचार नेटवर्क समय को आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। जनकपुरधाममा जेसीबीमा मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक महोत्तरीको मनरासिस वा नगरपालिकाको बथनाहाका 65 वर्षीय विपिन कुमार झा रहेका छन्। धनुषा प्रहरीका अनुसार आज बिहान जनकपुरधाम उपमहानगरपालिका 14 मोजेलियामा जेसीबीसँग मोटरसाइकल ठोकिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका झाको साई ट्रामा अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। जेसीबी वडा प्रहरी कार्यालय मुजेलियाको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
3: जिल्ला प्रहरी कार्यालय कास्कीले जेठ महिनामा मात्रै लागू औषधका 14 मुद्दामा 20 नियन्त्रणमा लिएको छ। जेठ महिनामा मात्रै विभिन्न 24 शीर्षकमा मुद्दा दर्ता भएकोमा लागू औषधमा मात्रै 14 मुद्दा दर्ता भएका छन्। यी मुद्दामा पक्राउ परेका 20 मध्ये 18 पुरूष र 2 महिला रहेका छन्। उक्त अवधिमा 8 किलो 450 ग्राम गाजा, 68 एम्पुल डाइजेपाम, 93 एम्पुल फेनेरागन, 80 एम्पुल ब्रुफिन नुरफिन, 30 सकिन राइट्रोभ्याट प्रहरीले नियन्त्रणमा लिएको छ। यस्तै 39,889 ट्याब्लेट ट्रामाडोल, 8 एम्पुल आईपीपीएल र 1,000 थान एसएलडी, 8 चक्की नाइट्रोजेपाम, 5 ग्राम 75 मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले बताएको छ।
4: जिल्ला प्रशासन कार्यालय पाल्पाले सेवाग्राहीको राहदानी जिल्ला हुलाक कार्यालय मार्फत घर घरमा पुर्याउन थालेको छ। सरकारको नीति अनुसार राहदानी हुलाक मार्फत सेवाग्राहीको घरमै पुर्याउन थालिएको सहायक प्रमुख जिल्लाधिकारी ऋषिराम सुवेदीले बताउनुभयो। जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालय बीच गत वैशाखमा भएको सम्झौतापछि पहिलो चरणमा 3 राहदानी सम्बन्धित सेवाग्राहीको घरमै पुगेर हस्तान्तरण गरिएको छ। 3 राहदानी मध्ये एउटा नवलप्रासी पूर्वमा दर्ता भएको बताइएको छ।
3: अब अन्तर्राष्ट्रिय समाचार। दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति युन सुक योललाई थप 30 वर्षको जेल सजाय सुनाएको छ। उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् 2024 प्योङयाङमाथि ड्रोन उडानको आदेश दिएको आरोपमा आज राष्ट्रपति युन र उनका पूर्व रक्षा मन्त्री किम योङ ह्युनलाई 30 वर्षको जेल सजाय सुनाइएको हो। यसअघि मार्शल र लागू गरेको अभियोगमा आजीवन कारावासको सजाय पाइसकेका युनमाथि यो अर्को गम्भीर फैसला आएको हो। युनले आफूमाथि लगाइएका आरोपहरू अस्वीकार गर्दै आएका छन्। सन् 2024 अन्त्यमा युनले घोषणा गरेको छोटो अवधिको सैनिक शासनका कारण उनी विरूद्ध महाभियोग प्रक्रिया शुरू भएको थियो। त्यससँग सम्बन्धित विभिन्न अभियोगमा उनीमाथि मुद्दा दर्ता गरिएको थियो। अप्रेल 2025 उनी औपचारिक रूपमा राष्ट्रपतिको पदबाट हटाइएका थिए। यसअघि फेब्रुअरीमा देशद्रोह तथा संविधानलाई कमजोर बनाउने अभियोगमा युनलाई जन्मकैदको सजाय सुनाइएको थियो।
4: अब खेल समाचार। आईसीसी महिला टी20 विश्वकप आजदेखि शुरू हुँदैछ। इंग्ल्याण्डमा हुने विश्वकपको उद्घाटन खेलमा घरेलु टोली र श्रीलंका बीच प्रतिस्पर्धा हुनेछ। दुई बीचको खेल बर्मिंघममा भएको एज वास्टन क्रिकेट रंगशालामा नेपाली समयअनुसार आज राति 12:15 शुरू हुनेछ। सन् 2009 घरेलु भूमिमा नै भएको पहिलो संस्करणको विश्वकपमा च्याम्पियन बने यता इंग्ल्याण्डले सो सफलता दोहोर्याउन सकेको छैन। यसपटक 17 वर्षपछि फेरि घरेलु भूमिमा यो सफलता दोहोर्याउने लक्ष्यमा इंग्ल्याण्ड रहेको छ। पहिलो संस्करणको विश्वकपबाट निरन्तर सहभागी हुँदै आएको श्रीलंका पहिलो पटक सेमी फाइनलमा पुग्ने लक्ष्यका साथ शुरूआत गर्न चाहन्छ। महिला टी20 विश्वकपमा सहभागी 12 राष्ट्रलाई 2 समूहमा विभाजन गरिएको छ। जस अनुसार समूह एमा अस्ट्रेलिया, बंगलादेश, भारत, नेदरल्याण्ड्स, पाकिस्तान तथा दक्षिण अफ्रिका सहभागी रहेको छ। समूह बीमा भने इंग्ल्याण्ड, आयरल्याण्ड, न्यूजील्याण्ड, स्कटल्याण्ड, श्रीलंका र वेस्ट इण्डिज रहेका छन्।
3: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: परराष्ट्र मन्त्री खनाल चीनको औपचारिक भ्रमणमा जाँदै चीनीय समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम।
3: चीन भ्रमणमा सीमा विवादबारे कुरा राख्न खुशबु ओलीको सुझाव। सुस्तामा एसएससी प्रवेश गरेको विषयमा एमाले र श्रम संस्कृति पार्टीको ध्यान आकर्षण।
4: जनकपुरधाममा जेसीबीमा मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु। कास्कीमा जेठ महिनामा मात्रै लागु औषधका 14 मुद्दामा 20 पक्राउ।
3: दक्षिण कोरियाका पूर्व राष्ट्रपति योललाई थप 30 जेल सजाय। उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले ड्रोन उडाएको आरोप।
4: र महिला टी20 विश्वकप आजदेखि शुरू हुँदै उद्घाटन खेलमा इङ्ल्याण्ड र श्रीलंका भिड्ने।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। कृष्ण र अप्सरा बिदा हुन्छौ। नमस्कार।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz।
1: बाजे के भयो, किन जलामा हात
2: दुखेको छ? खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुली चौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर हाम्रा सेवाहरू,
5: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
6: नदुखाई दाँत निकाल्ने,
5: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
6: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
5: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
6: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
6: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 3918 98095 14 652।
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुली चौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
7: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्र भित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ धुसीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न, नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्र भित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्र भित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।

0: ल बाबु नानी हो सुन है,
1: स्वस्थ हुन के गर्नु पर्छ
0: अनि अरू के गर्नु पर्छ?
2: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ, रात भरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
0: अब के गर्ने रे? सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
3: हजुर, हाम्रा सेवाहरू
4: दाँत बाँध्ने,
3: दाँत सफा गर्ने,
4: दाँतमा सिमेन्ट भर्ने,
3: दाँत नभएको ठाउँमा दाँत रोक्ने,
4: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
3: फिक्स दाँत लगाउने।
5: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
6: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
3: सम्पर्क नम्बर 98-67-67-467। एक पटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुलिचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
5: साथै तार बाँध्ने, बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
7: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
8: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
7: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
8: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
7: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
8: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रास्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
7: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
8: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
7: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
8: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98-490-2754 र 98-479-93412।
7: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
9: आया मम्मी, दाँत दुख्यो, म त खाना खान नि सक्दिन।
10: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
11: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्छन मन्छन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
10: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
11: के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्छन मन्छन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
10: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
11: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट थिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भर्ने।
10: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर
12: 08-582-5903 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
11: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ।
13: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका यो मस्तक जरुरी सूचना झुङ बेला खिमरिदे गरम ओगोत्री जेउ बेला सुनो फुरी कता ओचुदुरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना चाहिए आउए गिने प्राकृतिक सम्पदा र तक्षेप्त जस खिम्नाले वातावरण मिलेने लघ्यता असर किने रि उमूल र थाउने भुथ्यो ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो माछा नामे ल भे लागिने सज जिने गिने लापरवाही सुनो चाउसो खेलगेमा दुख हिमुगेको ठेल निलागी नाथे जन धनी खेप्पा छेती ताउ हो खोकाई वन जङ्गल अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटल, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भ पतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलटी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ। एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ। एलर्जी सम्बन्धी समस्या बारम्बार

0: लागि सम्पर्क नम्बर 082-591-670 98-578-43-123 98-478-070
1: पाप रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरानी दाङ
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
1: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
4: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
1: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु किट पतङ्ग चराचुरुङ्गी र तिनका गुँड घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
1: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
4: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
1: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
1: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
1: डिभिजन वन कार्यालय रोल्पाको अपील।
4: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाछा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
1: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
3: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा किट्टी बालुवा वा माटो ननिकालौ।
1: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसाय कार्य नगरौ।
4: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
1: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
4: वन जंगल संरक्षण गरी असल नागरिक बनौं। वन अपराधलाई दुरुस्तान गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
2: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ, त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
1: अतिवृष्टि अनावृष्टि बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
3: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
1: खोला नदीको फैलावट बढ्दैछ र खेती जमिन मरूभूमिमा परिणत हुँदैछ।
4: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
1: के यस विपत्तिको कुनै समाधान छैन त?
4: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
1: खाली जमिनमा बिरुवा रोपौ, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
3: आफू बाँचौ र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
5: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिरो घर चाहियो नि।
6: मैले प्रयास नगरेको कहाँ हो र हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
5: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर

0: सक्थ्यो।
1: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
2: होइन रात दिन खचखच के को झगडा हो यो?
1: हेर न बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
2: ए रमेश त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
0: ओहो यस्तै घर हो हामीलाई चाहिएको।
1: ओहो साँच्चै यस्तो घर पाइन्छ र भन्या, सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
2: ल सिधै फोन गर न, मोबाइल नम्बर 98479719 मा जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
3: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
4: Defending the

0: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
1: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
2: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
1: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
2: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
1: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
2: अनुहारको चाया पोत्रो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
1: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
2: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसारी पसलसँग सटेको घरमा तुलसीपुर दान,
1: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दान।
2: सम्पर्क मोबाइल 98578121105,
1: 98479002802,
2: 98095082605
1: र 98103940।
3: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
4: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
3: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
4: यदि त्यसो हो भने आउनुहोस् चाँग बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही चाङमा।
3: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्टनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
4: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
5: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो, दाग, एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, रुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
3: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात, गोडा जोर्नी, अर्रो हुने, हड्डी खिएको,
4: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासै, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ,
5: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगू, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने,
3: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत पग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाघ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
4: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
3: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
4: जसका लागि मोबाइल नम्बर छ 9858743123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
3: डाम बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाम।
6: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
7: होइन, के भाषा र तपाईँलाई
6: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
7: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या?
8: अरे काका, यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
9: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
10: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पिक बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघा खोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात, जोर्नीको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, काया पोतो, डन्डीफोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
9: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाँड, रक्सी, सुरुती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
10: विस्तृत जानकारीका लागि सम्पर्क 0825638703, 9865443383।
9: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
11: हैया बद्दी, मेरो त दाँत दुखिलो, के गर्ने होला अब?
12: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
13: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर, मान्ने होइन, जे सुझै गर्नुहोस् तपाईँले।
12: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
13: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
12: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक 7 दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँत घरमा सिसा भर्ने, टाढी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
13: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत, मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराही दाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848757569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चौक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908769 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ। प्रत्येक छ छ महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
14: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
15: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
14: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
15: लौ उसो भए म सामान लिन गइहाले।
14: हजुर, हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
10: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 9857830504।
14: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
10: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज जलजला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुर्थोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम लोक सारथी।

नमस्कार नमस्कार नमस्कार, हार्दिक स्वागत छ तपाई सम्पूर्णलाई कार्यक्रम लोकसारथीमा। आदरणीय श्रोता, तपाईँ यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा भए पनि कार्यक्रम लोकसारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला। तपाईँको पर्खाईको घड़ीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम लोकसारथीमा हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई पारीबाट यति बेला प्रिया मगरको साथ मिलिराखेको छ, आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। हामी यति बेला सामुदायिक रेडियो झालझला एफएम 96.4 मेगाहर्ज लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौ भने तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा झालझलाप्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो झालझला सर्च गरेर सुन्न सक्नुहुन्छ। यदि मात्र होइन तपाईँले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। नेपाली अक्षरमा कार्यक्रम लोकसारथी लेखेर सर्च गर्नुभयो भने तपाईँले त्यहाँबाट अडियो लाइभ पनि सुन्न सक्नुहुन्छ। विभिन्न साझेदार रेडियोहरूबाट सुन्दै गर्दा कुन कुन रेडियोबाट कसले प्राविधिक संयोजनबाट साथ दिइरहनु भएको छ भन्ने पूर्ण कुरा म तपाईँलाई जानकारी गराउँछु। सामुदायिक रेडियो महिला आवाज 90 मेगाहर्ज कलङ्ग प्युठानबाट सुशीला मगर, रेडियो स्वर्गभूमि 93.9 मेगाहर्ज भेङ्ग्री प्युठानबाट सन्तोष सुनार, रेडियो झुलेनी 104.7 मेगाहर्ज बिजबारबाट यमुना धामी, रेडियो पाडिनी 99.1 मेगाहर्ज अर्घखाँचीबाट प्रकाश प्युठानी, रेडियो मालारानी 95.7 मेगाहर्ज, रेडियो नरसिम्हा 107.1 मेगाहर्ज अर्घखाँचीबाट कोपिला आचार्य, सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज तनघास गुल्मीबाट सुषमा मल्ल, सामुदायिक रेडियो छत्रभूमि 93.6 मेगाहर्ज पौधियाम राई गुल्मीबाट प्रकाश आचार्य, रेडियो सारथी 107.4 मेगाहर्ज खरबाङ बागलिङबाट अनि पाठक रेडियो मोती 88.4 मेगाहर्ज छापसाङबाट कृष्ण बस्याल, रेडियो मुक्ति 95.5 मेगाहर्ज रूपन्देहीबाट बुटोलबाट सरू मरासिनी, रेडियो कपिल वस्तु 104.2 मेगाहर्ज कपिल वस्तुबाट गुडियाभर, रेडियो देवघाट 102.6 मेगाहर्ज देवघाट तनहुँबाट विजय गुरूङ, दमौली एफएम 94.2 मेगाहर्ज दमौली तनहुँबाट सन्देश चडाई, रेडियो फेमस एफएम 94.3 मेगाहर्ज कोहलपुर बाँकीबाट सुदीप कुमार थारू, रेडियो भोटेउडार 90.8 मेगाहर्ज लमजुङबाट प्रमिला रेग्मी, रेडियो सुनवल 90.7 मेगाहर्ज नवलप्रासीबाट दुर्गा पौडेल, रेडियो जननी 90.6 मेगाहर्ज पोखराबाट प्रतिमा गुरूङ, रेडियो क्रान्ति 90.4 मेगाहर्ज काभ्रे प्लाञ्चोकको सिपारीबाट नकुल घरती, रेडियो मौराखारा 106.5 मेगाहर्ज पश्चिमबाट ज्ञानी खड्का, रेडियो आफ्नै एफएम ओखलढुङ्गामा 104.8 मेगाहर्जबाट बिनु माया राई, रेडियो आफ्नै एफएम चौरजहारी रुकुम पश्चिममा 90.4 मेगाहर्जबाट मनिषा डागी, रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटाबाट जानु तामाङ, रेडियो भोजपुर 93.8 मेगाहर्ज भोजपुर तनहु भोजपुरबाट एलिजा श्रेष्ठले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकोटाबाट हामीलाई खड्गराज बस्नेत आकाशले साथ दिइरहनु भएको छ। यसै क्रममा विभिन्न रेडियोबाट विभिन्न साथीहरूले साथ दिइरहनु भएको छ। रेडियो मेन्स्याम एफएमबाट शारदा बास्कोटाले साथ दिइरहनु भएको छ 103.4 मेगाहर्ज तेराथुमबाट। यति बेला रेडियो भरोसा 104.9 मेगाहर्ज उदय दाङ घुराईबाट अजम्बर पुलामी, रेडियो बेलका एफएम 103.9 मेगाहर्ज उदयपुरबाट अजम्बर पुलामी, रेडियो प्रभु 102.6 मेगाहर्ज जलहरी कञ्चनपुरबाट आरजे राज छेत्रीले साथ दिइरहनु भएको छ, रेडियो मुर्कीचुला 93.5 मेगाहर्ज डोल्पा, रेडियो डोल्पा 101.4 मेगाहर्ज डोल्पाबाट विभिन्न साथीहरूले साथ दिइरहनु भएको छ, रेडियो मध्य पहाड 88.2 मेगाहर्ज सल्यानबाट हामीलाई गोरख दागीले साथ दिइरहनु भएको छ। रेडियो मन सरोवर 92.1 मेगाहर्ज हुम्लाबाट पनि हामीलाई धनबहादुर भण्डारीले साथ दिइरहनु भएको छ। आज शुक्रबार हो, आज कार्यक्रम चलाउने बसाई हो, तपाईँलाई थाहै छ होइन, तपाईँलाई मनपर्ने कार्यक्रम तपाईँले सुनिरहनु भएको रेडियोको नाम लिएर लोकगीत सम्बन्धी कार्यक्रम चलाउनु पर्ने हुन्छ र आज एकजनालाई हामी विजेता बनाउँछौ र विजेताले प्राप्त गर्न सक्नुहुन्छ केही रकम बराबरको पुरस्कार। आज विशेष गरी पुष्पा बुढा छेत्रीको जन्मदिन परेको छ, कोहलपुरमा हुनुहुन्छ पुष्पा बुढा छेत्री,
उहाँको जन्मदिन परेको छ र उहाँको जन्मदिनको अवसरमा उहाँको बहिनी सुर्खेतमा हुनुहुन्छ विष्णा छेत्री, उहाँले प्रायोजन गर्नुभएको छ। केही रकम बराबरको रिचार्ज कार्डको व्यवस्था गर्नुभएको छ। जसले राम्रो कार्यक्रम चलाउनुहुन्छ सोही साथीहरू मध्येबाट एकजनाले पुरस्कार प्राप्त गर्न सक्नुहुनेछ। यो कुरा म तपाईँलाई जानकारी गराए। आउनुहोस् त भयो कार्यक्रमको बारेमा जानकारी हामी भन्ने कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा लोक भाका राख्छौ। लोक भाकापछि फेरि आउँछौ। यो लोक भाका तपाईँको लागि, लोक भाकापछि फेरि आउँछौ।

योगी प्रसादबाट फेरि पनि स्वागत छ। खेमसेन्चुरी र अन्य कलाकार साथीहरूको आवाजमा रहेको गीत तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौं। कार्यक्रम लोकसारथी सँगै छौं। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र कार्यक्रम लोकसारथीमा 9868 60 39 40 को नम्बर तपाईँको लागि हामी खुला गरेका छौं। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। 9868 60 39 40 फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला। आज तपाईँले सुनिरहनु भएको रेडियो स्टेशनबाट प्रसारण हुने कार्यक्रम लोकगीत सम्बन्धी कार्यक्रम चलाउनु पर्ने हुन्छ, चलाएर तपाईँले हामीलाई सुनाउन सक्नुहुन्छ। तपाईँले घरमै बसी बसी आज लोकधोरी लोकगीत संगीत सम्बन्धी कार्यक्रम चलाउन पाउनुहुन्छ। तपाईँले जुन जुन रेडियोबाट सुन्दै हुनुहुन्छ सोही रेडियोको नाम लिएर एउटा आफैले कार्यक्रम सिर्जना गरेर कार्यक्रम लोकगीत सम्बन्धी कार्यक्रम रेडियोमा जसरी हामीले कार्यक्रम चलाउँछौ त्यसै गरी चलाउन सक्नुहुन्छ। यो भनेको तपाईँको एउटा अभ्यास हो, होइन? रेडियोमा कसरी कार्यक्रम चलाउने भन्ने कुरा तपाईँको एउटा अभ्यास हो। यो अभ्यास तपाईले गर्नका लागि तपाईँले आउन सक्नुहुन्छ। यो भनेको एउटा सिकाइको माध्यम हो, यहीबाट तपाईँले सिक्न सक्नुहुन्छ। सिक्दै सिक्दै नियमित सुन्नुभयो भने, प्रयास गर्नुभयो भने, प्रयास गर्ने मान्छे पक्कै पनि सफल हुन्छन् भन्ने कुरा हुन्छ क्यारे। त्यो कारणले गर्दाखेरि तपाईँ फटाफट फोन डायल गर्नुहोला। 9868 60 39 40 फोन डायल गर्नुहोला। नम्बर तपाईँको लागि खुला गरेको छ। व्याकरण टुन अलिक कम गर्नुहोला प्राविधिक, फटाफट फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला। के छ साथी हुनुहुन्छ हुनुहुन्न भन्नुभएको छ, टेलिफोनमा के छ, के समस्या भएको कि जस्तो लाग्यो मलाई। कि साथी हुनुहुन्छ हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार, टेलिफोन सम्पर्कमा आउनुहोला। 9868 60 39 40 फोन डायल गर्नुहोला। नम्बर तपाईँको लागि हामी खुला गरेका छौं र अब फेरि पनि अर्को एउटा गीत राख्छौं। गीतपछि तपाईँको माझमा हामी फेरि आउँछौ। यो गीत तपाईँको लागि

0: सानो सानो घर छ म त तिम्रै भइसके प्यारो मान्छे यस्तै यस्तै गीत तपाईँको लागि प्रस्तुतिमा जोडिसकेका छौं। कार्यक्रम लोकसारथी सँगै छौं। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र कार्यक्रम लोकसारथीमा रहिरहँदा आज हामी तपाईसँग कुराकानी मात्र होइन आज तपाईँले कार्यक्रम चलाउने बसाई हो कार्यक्रम चलाउनु पाउनुहुन्छ ब्याकग्राउन्ड टुनल्ली काम गर्नु ल प्राविधिक मित्र के छ फोन आएको हो ल म स्वागत गर्छु कहाँदेखिको हुनुहुन्छ नमस्कार हजुर ल आज पुरस्कार कोही आज पुरस्कार मेरै हातमा पर्छ क्या हो आज झन् पुरस्कारको व्यवस्था छ होइन आज साथीहरूले फोनै गर्नु भएको छैन ठिक छ त्यो पुरस्कार साथीहरू आउनु भएन विजेता हुनु भएन भने त पुरस्कार त भनौँ न कोही पनि नपाउने हुन्छ होइन हामी तपाईँहरूको लागि आज झन् हाम्रो विष्णाजीले आज आफ्नै दिदीको पुष्पाको बर्थडे होइन पुष्पा छेत्रीको बर्थडे आज म मेरो बर्थडे अवसरमा मेरो बहिनीलाई प्रायोजन गर्न लगाउँछु भनेर प्रायोजन गर्नु भएको छ जसले राम्रो कार्यक्रम चलाउनुहुन्छ रेडियोमा राम्रो कार्यक्रम चलाउनुहुन्छ होइन फोन गरेर रेडियोमा राम्रो कार्यक्रम चलाउनुहुन्छ उहाँहरू मध्ये एकजनालाई पुरस्कार दिने भनेका छौं। प्राविधिक मित्र के छ साथी हुनुहुन्छ ल 9868304040 फोन डायल गर्नुहोला नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ मैले धेरैचोटि भनेको छु मिस कल चाहिँ नगर्नुहोला ब्याकग्राउन्ड टोन हल्का त बजाउनुहोस् न हौ फोन आएको छ भन्नुभएको छ नमस्कार हजुर
1: नमस्कार
0: को बोल्नुभयो कहाँबाट यो नम्बर टिप्नुहोला यो अलिअति भयो मिस कल गर्ने अनि फोन गरेर नमस्कार भन्दा फोन काट्ने लाउड स्पिकर गर्ने अनि म बोलेको मलाई सुनाउने यस्तो काम चाहिँ नगर्नुहोस् भनिरहेको छु मैले यति बेला अर्को साथी हुनुहुन्छ नमस्कार हजुर साथी आउनु भएको छैन भन्ने कुरा आयो ठिक छ अब तपाईँको फोन आउँदैन भने हामी गीत बजाएरै कार्यक्रमलाई मनोरञ्जन दिनेछौँ तपाईँलाई यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर सुनिल बिसी उदयपुर कुन ठाउँबाट कटहरी नगरपालिका 13 कुन रेडियोबाट सुन्नुभयो कार्यक्रममा आउनु भएको छ आज के छ आज कुन कार्यक्रम चलाउनुहुन्छ
2: हुन्छ म 9 एक हप्तामा आउँछ हाम्रो लोक भाका भन्ने कार्यक्रम म त्यही चलाउने प्रयास गर्छु नि भाइ है
0: ल हुन्छ कार्यक्रम सुरु गर्नुहोस् तपाईँको लागि हामी टोन बजाउँछौँ कार्यक्रम सुरु गर्नुहोला
2: सुन्नु न हेलो
0: भन्नुहोस्
2: के अरे कार्यक्रम कति मिनटसम्म चलाउनु पर्ने हो यो
0: एक अन्तरसम्म चलाउने हो यो सुरुको जुन हामी गीत बजाउँछौँ नि त्यहाँसम्म मात्रै चलाउने हो है
2: ए अब यो फर्स्ट गीत बजाउने कार्यक्रमसम्म होइन त दाइ
0: हजुर
2: ल हस् ल हुन्छ
0: ल सुरु गर्नुहोस्
2: नमस्कार अनि स्वागत छ कार्यक्रमको बीच र प्रसारमा बस्नु भएका आदरणीय तमाम श्रोताहरू माझमा सदाको प्रसारमा झैँ आज पनि तपाईँहरूको रेडियो हेडसेटमा उपस्थिति भइसकेका छौँ प्राविधिकमा हुनुहुन्छ मेनुका श्रेष्ठ र म आउजमा छु सुनिल विशी भएको छ आफ्नो एफएम 104.8 MHz र इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने www.afnofm.com.in लगइन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि हामीलाई सुन्न सक्नुहुनेछ र हाम्रो पात्र मार्फत पनि सुन्न सक्नुहुनेछ हामी हरेक हप्ताको यसै समयमा यानि 9:15 to 10 आउने कार्यक्रम हो तपाईँहरूलाई थाहा नै छ र यदि आज मात्रै कार्यक्रम सुन्ने मौका पाउनु भएको छ भने र यदि नयाँ साथीहरू हुनुहुन्छ भने तपाईँहरूको लागि म कार्यक्रमको बारेमा थोरै जानकारी गराउन चाहन्छु हामी हरेक हप्ता यसै समयमा यानि सोमबारमा हामी 9:15 to 10 आउने कार्यक्रम हो तपाईँहरूले केही कार्यक्रममा आएर तपाईँहरूले एउटा लोकगीत गाउन सक्नुहुनेछ र एउटा लोकगीत फर्स्टमा आउने साथीले तपाईँहरूले रोज्न पनि सक्नुहुनेछ र तपाईँहरू आउने माध्यम हो 97 64 00 77 को लाइन हुँदै आउनुहोला हामी भने कार्यक्रमको सुरुवातमा छौँ हामी कार्यक्रमको सुरुवातमा एउटा मिठो लोकगीतबाट कार्यक्रमको ढोका खोल्न चाहन्छौँ
0: तपाईँको नाम के भन्नुभयो
2: सुनिल
0: बिसी यो जुन नम्बर दिनुभयो यो कसको नम्बर हो रेडियोकै नम्बर हो कि कसको नम्बर हो
2: हजुर दाई आफ्नै जुनकै नम्बर हो त्यही भएर मैले दिएको
0: ल ठिक छ कार्यक्रममा तपाईँले आउँदै गर्दाखेरि नि तपाईँले पहिला टोन बज्छ, टोन तल झरिसकेपछि मात्रै बोल्नुपर्ने हो, तर तपाईँले टोन बज्दा बज्दै बोलिदिनु भयो होइन, त्यो कुरामा ध्यान पुर्याउनु पर्यो। बाँकी अभ्यासका लागि धेरै धेरै धन्यवाद, प्रयास निरन्तर प्रयास गर्नुहोला, अहिलेको लागि तपाईँलाई विदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा सुनिल विशी आउनु भएको थियो उदयपुर कटहरीबाट, उहाँले प्रयास गर्नु भएको छ, यस्तै प्रयास तपाईँ पनि गर्नुहोला। 9868 6040 40 को नम्बर तपाईँका लागि खुल्ला गरेका छौ, फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौ। तपाईँले आज कार्यक्रम चलाउनु पर्ने हुन्छ, कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखिको हुनुहुन्छ, नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी, उहाँ पटक पटक फोन गर्ने काट्ने नगर्नुहोस् भनेर मैले तपाईँलाई आग्रह गरिराखेको छु, सकिन्छ फोन गर्नुहोस्, सकिँदैन मिस कल पनि नगर्नुहोला, म तपाईँलाई आग्रह गर्छु। यति बेला 9868 6040 40 मा फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला, नम्बर तपाईँको लागि हामी खुला गरेका छौ, फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँकै कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ आज जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ। यति बेला साथी नमस्कार हजुर, नमस्कार हजुर, नमस्ते, को बोल्नुभयो, कहाँबाट?
3: म पाँचथरबाट हो, लिम्बु रिता।
0: पाँचथरबाट, नाम के भन्नुभयो?
3: लिम्बुनी रिता।
0: लिम्बुनी रिता, रिता लिम्बु,
3: हजुर हजुर।
0: अनि पाँचथर कुन ठाउँबाट? फिदिम नगरपालिका 11 बोल्दै हुनुहुन्छ, कुन रेडियोबाट सुन्दै हुनुहुन्छ कार्यक्रमलाई? रेडियो मेनस्यामबाट सुन्दै गर्दाखेरि आज के छ, आज के गर्नुपर्छ भन्ने कुरा हाम्रो रितालाई जानकारी छ कि छैन हजुर?
3: एकदमै
0: मजाले थाहा छ होइन? आज कुन कार्यक्रम चलाउनुहुन्छ तपाईँले?
3: म लोक सिसेनी नामको एउटा कार्यक्रम चलाउने प्रयास गर्छु
0: है त। ला रेडियो मेनस्यामको नाम लिएर
3: हजुर
0: ल सुरु गर्नुहोस्।
3: आदरणीय श्रोता नमस्कार, तपाईँ अहिले सुन्नुहुन्छ सामुदायिक रेडियो रेडियो मेनस्याम 103.4 मेगाहर्ट्जलाई प्रदेश समरेका विभिन्न भूभागमा रहेर सुन्दै हुनुहुन्छ भने हाम्रो अनलाइन सेवा www.radiomensayam.com.np पनि कार्यक्रम लोक सुशेलीलाई एकैसाथ सुन्न सक्नुहुन्छ र सुन्दै पनि आइरहनु भएको छ। र सदाझै कार्यक्रम लोक सुशेलीलाई लिएर आज पनि हामी दुवै उपस्थित भइसकिसकेका छौँ। सर्जी संयोजनमा हुनुहुन्छ प्राविधिक मित्र सारोदा बास्कोटा भन्ने, अनिलबाट म रिता छु र अबको हाम्रो साथ रहनेछ एक घण्टासम्म। एक घण्टाको समय अवधिभर रहेर तपाईँसँगै मिठा मिठा भला खुसारीका साथमा तपाईँकै हृदयमा रहेका नेपाली गीत सङ्गीतलाई सुन्नेछौँ र सुनाउनेछौँ। र अब भने कार्यक्रम लोकसिकेलीलाई सदा सुन्दै आइरहनु भएको छ भने त अभ्यर्थ कार्यक्रमको बारेमा जानकारी छ, तर नयाँ साथी हुनुहुन्छ र कार्यक्रमलाई आजबाट मात्रै सुन्ने अवसर पाइरहनु भएको छ भने तपाईँको निम्ति कार्यक्रमको बारेमा जानकारी गराउन चाहन्छु। कार्यक्रमको नाम लोकसिकेली र यस कार्यक्रममा सक्नुहुन्छ प्रत्येक हप्ता ठिक यसै समय 4-5 बजेसम्म एक घन्टाको समय अवधिभर रहेर तपाईँकै हृदयमा रहेका गीत।
0: साथी आउनु भएको थियो रित्या लङ्बु, उहाँको फोन किन काट्थ्यो, प्रयास राम्रो गरिरहनु भएको थियो, कार्यक्रम राम्रो चलाइरहनु भएको थियो, ब्यालेन्स कम थियो त्यसैले पनि उहाँको फोन काट्थ्यो भन्ने खबर आयो मलाई प्राविधिक संकेतबाट। फोन गरिसकेपछि ब्यालेन्स पर्याप्त छ कि छैन त्यो पनि हेरिदिनु भए पनि असाध्यै राम्रो हुन्छ है, म तपाईँलाई आग्रह गर्छु। 9868 6040 40 मा अर्का सहभागी हुनुहुन्न भन्नुभएको छ हाम्रो प्राविधिक मित्रले, 9868 6040 40 मा फोन डायल गर्नुहोला, नम्बर तपाईँका लागि खुला गरेका छौ, फोन डायल गर्नुहोला, हामी तपाईँ सँगसँगै छौँ, तपाईँ यति बेला हामी सँगसँगै हुनुहुन्छ र कार्यक्रममा रहिरहँदाखेरि तपाईँ पुनः फोन डायल गर्न सक्नुहुन्छ रिताजी, ब्यालेन्स राखेर होइन, तपाईँको उहाँको प्रयास एकदमै राम्रो थियो, तर बीचमा अब के गरौँ के भनौँ, यस्तै भइहाल्यो। यति बेला गीत राख्छौ तपाईँको लागि, गीतपछि तपाईँको माझमा हामी फेरि आउँछौ। यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौ।

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथी सँगै छौ। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र कार्यक्रम लोकसारथीमा आज हामी तपाईँ सँगसँगै छौ र आज तपाईँले सुनिरहनु भएको रेडियो स्टेशनबाट एउटा सोही रेडियोको नाम लिएर एउटा कार्यक्रम चलाउनु पर्ने हुन्छ। आज लोकगीत सम्बन्धी कार्यक्रम चलाउनु पर्ने हुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए। तपाईँले विजेता हुनको लागि कम्तीमा पाँचजना साथीले चाहिँ फोन गरेको हुनुपर्छ है। दुई जम्मा दुईजना मात्रै फोन गर्नुभएको छ, दुईजना साथीले मात्रै राम्रोसँग चाहिँ कार्यक्रम चलाउनु भएको छ होइन। पाँचजना साथीले विजेता पुरस्कार प्राप्त गर्नको लागि र विजेता छुट्याउनको लागि कम्तीमा पनि पाँचजना साथीले चाहिँ फोन गरेको हुनुपर्छ। म तपाईँलाई आग्रह गर्छु हुन, यो रेडियो जलजला एफएम मौसम खराबीले गर्दाखेरि हाम्रो प्रसारण सेवा अपलिङबाट बन्द भएर पनि होला सायद होइन, साथीहरूको कम सहभागिता भएको र अन्य रेडियो सुन्दै गर्नुभएका साथीहरूले त फोन गर्नुपर्ने हो, फोन गर्नुहोला 9268 60 39 40 मा फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनु होला। के छ साथी हुनुहुन्छ? नमस्कार हजुर।
1: नमस्कार दादा,
0: को बोल्नुभयो, कहाँबाट?
1: म गोर्खा हजिरकोटबाट मुना घिमिरे कान्छे।
0: मुना घिमिरे कान्छे बोल्दै हुनुहुन्छ, के छ मुना हालखबर?
1: सबै ठिकै छ भन्नुपर्छ है।
0: के गर्दै हुनुहुन्छ?
1: कार्यक्रम सुन्दैछु।
0: कार्यक्रम सुन्दै हुनुहुन्छ होइन?
1: हजुर हजुर, गयो सुन्दा सुन्दै बन्दीपुर एफएमबाट सुन्दै थिएँ अनि फेरि फेसबुक लाइभबाट सुनेको।
0: ए बन्दीपुर एफएमबाट किन गयो?
1: अनि जलजला एफएमबाट जोड्नु भएको थियो होला, जलजला एफएम गएर गयो होला सायद।
0: होइन यस्तो जलजला एफएमको अपलिङमा पो बन्द भएको त, अनि त्यहाँ अपलिङमा पो बन्द भएको त, अनि त्यो अनलाइनबाट त चलिरहेछ त।
1: ए खै किन बन्द भयो, एफएमै बन्द भयो।
0: एफएम सँग गरेको छ
1: हजुर।
0: ए भनेपछि त्यहाँ उता पानी पर्न लाग्यो होला कि?
1: हजुर हजुर,
0: पानी परेपछि अब पहाडको ठाउँ चट्ट्यानको डर हुन्छ होइन?
1: हजुर हजुर,
0: त्यो भएर पनि उहाँहरूले बन्द गर्नुभयो होला होइन।
1: हजुर हजुर,
0: हुन्छ कार्यक्रममा आउनु भएको छ। आज कुन कार्यक्रम चलाउनुहुन्छ?
1: कार्यक्रम लोक दर्पण चलाउँछु है, रेडियो बन्दीपुरको नाम लिएर।
0: लोक दर्पण?
1: लोक दोभान।
0: लोक दोभान
1: हजुर,
0: ल सुरु गर्नुहोस्। सुरु गर्नुहोस् हजुर।
1: म टोन आफै बजाउँछु है भन्न खोजेको।
0: त्यो मिल्दैन नि, टोन त हाम्रो नियमअनुसार तपाईँले चलाउनु पर्छ, त्यो मिल्दैन नि। आफै टोन बजाएर त कहाँ मिल्छ? तपाईँले अनियरमा आएर प्रस्तुताले आफै टोन बजाउनु र कार्यक्रम चलाउनु त्यस्तो होइन नि। ल सुरु गर्नुहोस्।
1: सम्झना मनैमा रहिरह्यो माइती।

नमस्कार नमस्कार नमस्कार यहाँहरू सुन्दै हुनुहुन्छ पहाड किरानी रेडियो बन्दीपुर आठ मेगाहर्ट्जमा कार्यक्रम लोक दोबान कार्यक्रम लोक दोबान लिएर म आइसकेकी छु तपाईँहरूकै दुःख अनि सुखकी लोक मनकी साथी मुनाहीले भने मलाई प्राविधिक रूपमा सपोर्ट गर्दै हुनुहुन्छ भूमिकाले श्रेष्ठले। हजुर कार्यक्रम लोक दोबान आउने गर्दछ हरेक दिन 10 बजेबाट 11 बजेसम्म आइतबारदेखि शनिबारसम्म आउने गर्दछ। हामी छुट्टाछुट्टै दिन छुट्टाछुट्टै परिस्थिति लिएर आउने गर्दछौँ। आज शुक्रबारको एपिसोड रहेको छ। शुक्रबार एपिसोडमा के गर्छौँ भनेर त यहाँहरूलाई थाहै छ होला। हामी आज पुराना पुराना लोकगीत

0: गाउन पर्ने हुन्छ। त्यसका लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बर 98560408 डायल गरेर आउँदै गर्नुहोला। म भने कार्यक्रमको स्टार्टिङमा निकै नै मिठो लोकगीतबाट कार्यक्रम सुरुवात गर्न चाहन्छु। यहाँहरू भने रेडियो बन्दीपुर 88.8 MHz छोडेर कतै पनि नजानुहोला है।
1: ल मुनाजी,
0: हजुर,
1: कार्यक्रम समग्रमा राम्रो छ तपाईँको? ल अब कार्यक्रम चलाउने बेला ट्याक्कै म्यासेन्जरमा फोन आइदियो अनि अल्मलियो होइन? ल अबदेखि यो कार्यक्रमहरूमा फोन गर्ने बेलामा सकेसम्म अन्त अल्मलिने किसिमले नहुने तरिकाले त्यो अनुसारको वातावरण मिलाएर कार्यक्रममा सहभागिता जनाउनु पर्यो होइन? ल ठिक छ, कार्यक्रममा आउनुभयो, अभ्यास प्रयासका लागि धन्यवाद। अहिलेको लागि विदा गर्छौ, नमस्ते।
0: नमस्कार दादा।
1: टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो मुना घिमिरी, उहाँसँग कुराकानी गरिसकेका छौ। अब तीनजना पुगिसक्नु भयो, अब दुईजना आउनु भयो भने हामी तपाईँलाई पुरस्कारको भागीदार हुनुहुनेछ। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
2: नमस्कार,
1: को बोल्नुभयो कहाँबाट?
2: म उम्फा न्याङ्लुङ नगरपालिका वार्डन पास थिङडाँडाबाट नवीन लिम्बू।
1: नवीन लिम्बू बोलिदिनुहुन्छ होइन?
2: हजुर नवीन।
1: के छ नवीनजी खबर तपाईँको?
2: अहिले यहाँ पानी परिरहेको छ, अब त्यस्तै घरेसी यहाँ असर धमधम छ भन्नुपर्छ।
1: हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज कुन कार्यक्रम चलाउनुहुन्छ?
2: आज म यहाँ के अरे नयाँ गीत गाउँछु त, के मेरो यो कार्यक्रम दिनुहोस् न।
1: के गर्नु के गर्छु भन्नुभयो अरे?
2: अब जस्तै त्यो केबाट आउँछ भन्नु न।
1: होइन, तपाईँले रेडियो सुन्नु भएको छ कि छैन? तपाईँले रेडियो सुन्नु भएको छ कि छैन?
2: होइन, म यो मेनफेमबाट सुन्दैछु सर।
1: अनि आज कार्यक्रममा के गर्नुपर्छ भन्ने कुरा तपाईँलाई जानकारी छ कि छैन?
2: नियमित कार्यक्रम चलाउनेछु होइन।
1: आउनु भएको थियो साथी, यो अलिकति कार्यक्रमको बारेमा बुझेर नआउनुहोस् भन्छु होइन। साथीहरूले मान्दै मान्नुहुन्न, के गर्ने, गाह्रो छ मलाई पनि। मैले धेरैचोटि भनिसकेका छु, कार्यक्रमको बारेमा बुझेर सुनेर मात्रै आउनुहोस्, छुवाको तालमा फोन डायल नगर्नुहोस् भनिराखेको हुन्छु, तर साथीहरूले मान्नुहुन्न होइन। अब नमान्ने मान्छेलाई के नै भन्न सकिन्छ र होइन? एउटा भनाइ छ, अब त्यो भनाई पछि कुनै दिन भनौला होइन। यति बेला अर्को साथी हुनुहुन्छ, आउनु भएको छैन भन्ने कुरा आयो। 98-68-60-39-40 को नम्बर तपाईँको लागि खुला गरेका छौ, फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। नम्बर तपाईँको लागि खुला गरेका छौ, तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ भन्ने पूर्ण अपेक्षा मैले यहाँबाट लिइराखेको छु। फटाफट फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। नम्बर तपाईँको लागि हामी खुला गरेका छौ, तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ भन्ने पूर्ण अपेक्षा मैले यहाँबाट लिइराखेको छु। र अब हामी तपाईँको माझमा फेरि पनि अर्को एउटा गीत राख्छौ, अझै दुईजना साथीको सहभागिता भयो भने हामी विजेता घोषणा गर्छौ। पाँचजना कम्तीमा श्रोता सहभागिता पाँचजना हुनुपर्छ कि छ। अब साथी आउनु भएको छ, म स्वागत गरे, नमस्कार हजुर।
3: हेलो नमस्कार,
1: बोल्नुभयो कहाँबाट?
3: म उम्फाबाट नवीन लिम्बू।
1: तपाईँले एकचोटि भनेको सुन्नुहुन्न, तपाईँलाई कार्यक्रमको बारेमा जानकारी छैन, कार्यक्रम
3: मलाई थाहा छ कि
1: आउनु भएको थियो साथी। कार्यक्रमको बारेमा अब नयाँ गीत गाउँछु भन्नुहुन्छ, यहाँ कार्यक्रम चलाउने बसाई हो, नयाँ गीत गाउँछु भन्नुहुन्छ होइन? कमसेकम कार्यक्रमको बारेमा बुझेर त फोन गर्नुपर्छ नि नवीनजी होइन? एकचोटि भनेको लाग्दैन कि क्या हो नाम नवीनजीलाई? नयाँ गीत गाउँछु भन्नुहुन्छ, म कार्यक्रम चलाउने बसाई हो, आज कार्यक्रम चलाउनुपर्छ भन्दैछु, कुन कार्यक्रम चलाउँछु, कुन कार्यक्रम चलाउनुहुन्छ भन्दैछु, म नयाँ गीत गाउँछु भन्नुहुन्छ होइन? कमसेकम कार्यक्रमको बारेमा त बुझेर कल गर्नु पर्यो नि। यति बेला अब गीत राख्छौ, गीतपछि तपाईँको माझमा फेरि आउँछौ।

0: योगीतर्फ तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथी सँगै छौ। तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र कार्यक्रम लोकसारथीमा तपाईँ पनि फोन गर्न सक्नुहुन्छ। आज कार्यक्रम चलाउने बसाई हो, आज शुक्रबारी बसाई हो, आज कार्यक्रम चलाउने बसाई भएको कारणले गर्दाखेरि साथीहरूको कम कम सहभागिता भइराखेको छ। तीनजना साथी बल्ल बल्ल आउनु भएको छ होइन, 9868-3940 फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौँ। तपाईँले कार्यक्रम चलाउन पाउनुहुन्छ, आजको बसाईमा कार्यक्रम चलाउनको लागि आउन सक्नुहुन्छ 9868-3940 नम्बर। यो बसाई तपाईँहरूकै सुझाव सल्लाह अनुसार हामीले यो बसाई तपाईँहरूको लागि ल्याएका हौ र यो बसाईमा तपाईँहरूको सहभागिता भएन भने बसाई ल्याएको कुनै सार हुँदैन। त्यो कारणले गर्दाखेरि 9868-3940 फोन डायल गर्नुहोला। आज पुष्पा छेत्रीको जन्मदिनको अवसरमा विष्णा छेत्रीले पुरस्कारको पनि व्यवस्था गर्नु भएको छ। हामी पाँचजना कम्तीमा पनि यो विजेता हुनका लागि पाँचजना साथीहरूले कार्यक्रम चलाउने प्रयास गरेको हुनुपर्छ, अर्थात सहभागिता जनाएको हुनुपर्छ। तीनजना पुग्नु भएको छ, अझै दुईजना साथी आउनु भयो भने हामी तपाईलाई विजेताको छुट्याउनेछौ भन्दैका थियौं, तर 50 मिनट गइसकेको छ 4 बजेर। हुन त यति बेला के छ, साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, नमस्कार हजुर, नमस्कार हजुर। यो कल हामी लिन सकेनौ, उहाँको ध्यान रेडियोतिर छ होइन, रेडियो सुनिरहनु भएको छ। यता म नमस्कार हजुर भनेर के गर्ने, उहाँको ध्यान जबसम्म टेलिफोनतिर हुँदैन तबसम्म मैले नमस्कार हजुर भनेर भनी गर्नुपर्छ होइन। फोन डायल गरिसकेपछि रेडियो भन्दा पनि तपाईँको टेलिफोन, अब रेडियोसँग बोल्ने होइन नि त हजुर, फोनसँग बोल्ने हो होइन, फोन पो बोल्नको लागि बनेको त, रेडियो सुन्नको लागि बनेको हो। त्यो कारणले गर्दाखेरि फोन लगाइसकेपछि, फोन गरिसकेपछि फोनसँग फोनबाट बोल्नुपर्छ होइन। रेडियो त तपाईँको फोन राखिसकेपछि सुने पनि हुन्छ, यो कुरा म तपाईँलाई आग्रह गर्छु। तसर्थ तपाईँले फोन गरिसकेपछि रेडियोको तिर भन्दा पनि फोनतिर तपाईँको ध्यान टेलिफोनतिर केन्द्रित हुनुपर्छ, म तपाईँलाई आग्रह गर्छु। 9868-3940 फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ, फोन डायल गर्नुहोला। भन्दै अब अनि कार्यक्रमको अन्तिमतिर पनि छौ, 51 मिनट गइसकेको छ। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर,
1: हजुर नमस्ते भाइ,
0: नमस्ते, को बोल्नुभयो, कहाँबाट?
1: म चाहिँ सक्षम मगर काठमाडौँबाट है,
0: काठमाडौँबाट सक्षम मगर बोल्नुभयो है,
1: हजुर हजुर।
0: के छ सक्षमजी खबर तपाईँको?
1: एकदम ठिक छ, सन्चै छु, बाँचिरहेको अवस्था। बुर्की कस्तो हुनुहुन्छ तपाईँ?
0: ठिक ठाक छ हाम्रो पनि। अनि कार्यक्रममा आउनु भएको छ, अन्तिममा आउनुभयो, कुन कार्यक्रम चलाउनुहुन्छ?
1: एकदम म लोकसारथी नै चलाउँछु है त।
0: ल सुरु गर्नुहोस्।
1: हजुर नमस्ते, नमस्कार, अनि हार्दिक स्वागत छ कार्यक्रम लोकसाथीको प्रतीक्षा गरेर बस्नुभएका तपाईँ सम्पूर्ण सम्पूर्ण रेडियो कर्मी, फ्रिक्वेन्सी कर्मी र अनलाइन कर्मी मित्रहरूमा। तपाईँ रन्दै अति रमाउँदै हुनुहुन्छ 5 नम्बर प्रदेशका ती आसपासका जिल्लाहरूमा रेडियो जलचला 96.4 मेगा हर्जको ती टर्णिङ्गी आवाज पार्दै लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका ती दर्जनौ जिल्लाहरूमा एकैसाथ सुन्दै हुनुहुन्छ र मलाई प्रकाशको पारी प्रतिबाट आफ्नो ती सृजनशीलता चलाएर ब्याकग्राउन्डको ब्याक म्युजिक घरि ठुलो र घरि सानो बनाउँदै र राम्रा राम्रा गीत सङ्गीत सबै चार दिनुहुन्छ जो प्रिया मगर। अनि यो माइक्रोफोन अगाडिबाट म सुख दुःख नि हाँसो साथी सक्षम मगर यता त सोध्न मन लाग्यो के कस्तो गर्दै हुनुहुन्छ, कुनै बजियाबाट सजिलो अनुमान गर्न सक्छु ताकि कति साथीहरू खाजा नास्ता खाइसक्नु भएको छ, कति साथीहरू खाजा नास्ता बनाउँदै हुनुहुन्छ, ती आमा बुवाहरू भने ती उकाली ओह्राली भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ, गाई गोठालो जानुभएको छ, र कति साथीहरू भने कार्यक्रम लोकसारथी कहिले आउँछ भनेर प्रतीक्षा गरेर बस्नु भएको छ, त्यो तपाईँको प्रतीक्षाको अति नितान्त पार्दै आजकै दिन र आजकै श्रृङ्खला लिएर प्रस्तुत भइरहँदा तपाईँ सुनेर अनि सहभागिता जनाएर साथ भरिपूर्ण साथ अनि सपोर्ट दिनुहुन्छ भने कार्यक्रमको बसाईबाट लिएको छु। हामी आउने गर्दछौ हरेक साताको साथी दिन यसै समय अर्थात् 4 बजेबाट 5 बजेसम्म र फरक बार र फरक श्रृङ्खलामा आइरहँदा आज तपाईँ शुक्रबारी बसाई तपाईँले चाहिँ हाम्रो रेडियो सुनिरहनु भएको छ त्यहाँबाट चाहिँ तपाईँले आफ्नो कार्यक्रम चलाउनु पर्ने हुन्छ र हामी यहाँ तपाईँलाई मूल्याङ्कन गर्छौँ र एकजनालाई विजेता बनाउँछौँ। यो त भयो कार्यक्रमको बारेमा सोध्नु जानकारी तपाईँ यति भन्दा भन्दै केटी राख्नु भएको छ उता आउनुहोस् तपाईँको गाउँ घरमा छोडिरहेका मोबाइलका सिज र बोलाउनुहोस् तपाईँ कति प्रगतिशील होला र धेरै गर्नुहोस् हाम्रो स्टुडियोको मोबाइल नम्बर 98 68 39 40 को लाइन धराउने गर्नुहोस् हामी तपाईँकै सङ्कल्प प्रतीक्षा गर्छौँ र कार्यक्रमको शुभारम्भ गर्छौँ। यो गीत गीत पछि सुनाउनेछौँ रेडियो छोडेर कति नजानु होला।
0: सक्षम आउनु भएको थियो फोन काट्नुभयो ठिक छ उहाँको प्रयास एकदमै राम्रो थियो तर उहाँलाई मैले विगतको दिनमा पनि भनेको छु शैली परिवर्तन गर्नुहोस् प्याटर्न परिवर्तन गर्नुहोस् लोकगीतको कार्यक्रम चलाउनुहुन्छ भने शैलीमा तपाईँले सुधार गर्नुपर्छ होइन मैले स्क्रिप्टमा भनिनँ स्क्रिप्टमा पनि सुधार कहाँनिर गर्नुपर्छ के हेरेर बस्नु भएको उठाउनुहोस् मोबाइल फोन अनि छरिएका मोबाइल फोन अनि चलाउनुहोस् सृजनशील औँला यो चाहिँ यो शब्द चाहिँ प्रयोग नगर्नुहोला है। अनि अर्को कुरा लोकगीतको कार्यक्रममा यो यो त के भयो भन्दाखेरि म्युजिक एन्ड मस्ती कार्यक्रम चलाएको जस्तै भयो होइन यो म्युजिक एन्ड मस्ती कार्यक्रम चलाए जसरी नै लोकगीतको कार्यक्रम हुँदैन। यो लोकगीतमा त नम्र बोली मौलिक आवाज र अलिकति भाषिक यो के भनौँ अब त्यसलाई सरल भाषा शैली हुनुपर्छ कि यो यो भन्छ लोकगीतको कार्यक्रममा यस्तो हुनुपर्छ भन्ने कुरा छ होइन यो नम्र बोली मौलिक आवाज र सरल भाषा शैली को भयो भने चाहिँ असाध्यै राम्रो सुनिन्छ यो कुरा म तपाईँलाई जानकारी गराए र आज 4 जना आउनुभयो र एकजना साथीको बीचैमा फोन काटियो सुनिल बेसीले कार्यक्रम चलाउनु भएको छ मुना घिमिरेले पनि कार्यक्रम चलाउनु भएको छ अनि रिता लिम्बूले पनि कार्यक्रम चलाउँदै हुनुहुन्थ्यो फोन काट्यो सक्षममा गराउनु भएको थियो उहाँको पनि कार्यक्रम राम्रो थियो तथापि हुन त 5 जनाको सहभागिता हो र पनि हामी 4 जना साथीहरूले उपस्थित हुँदै गर्दाखेरि हामी 1 जनालाई विजेता बनाउँछौ र आजको विजेता हुन सफल हुनुभएको छ। हामीले यदि रिता लिम्बूको फोन नकाटिएको भए उहाँ नै कार्यक्रमको विजेता हुनुहुन्थ्यो किनभने उहाँले कार्यक्रम राम्रो चलाउनु भएको थियो तर आदि उहाँको कार्यक्रम पूर्ण नभएको कारणले हामी उहाँलाई विजेता बनाउन सकेनौं र आजको विजेता हुनु भएको छ हाम्रो उदयपुरको कटहारीबाट आउनु भएको सुनिल बिसी। सुनिलजी कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँले आफ्नो पुरस्कारको लागि फोन गर्नुहोला 98 6 44 17 298 फोन गर्नुहोला र हामी तपाईँलाई पुरस्कार उपलब्ध गराउनेछौँ यो कुरा म तपाईँलाई जानकारी गराए। धन्यवाद सुनेर साथ दिने तपाईँलाई धन्यवाद फोन गर्ने प्रयास गर्नुभयो तपाईँलाई र धन्यवाद दिन्छौ हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र लाई पनि विशेष धन्यवाद ज्ञापन गर्छौ प्रिया मगर लगायतका सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई विशेष धन्यवाद ज्ञापन गर्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस् नमस्कार। रेडियो सुन्ने बानीको विकास गरौं रेडियो कार्यक्रमलाई माया गरौं।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला ट्रैक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बजे।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी चुहिएर हाड जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुठोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: नगरपालिका 2 पूजाकोटमा आज भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या 8 पुगेको प्रहरीले जनाएको छ। उनीहरू घटनास्थलमै मृत्यु भएको हो। बनेपादेखि रोशी गाउँपालिकातर्फ जाँदै गरेको 2X-8398 नम्बरको यात्रुवाहक बस पूजाकोटमा आज दिउँसो सड़कबाट 200 मिटर तल खसेको थियो। दुर्घटनामा चालक सहित 16 जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रे प्लाञ्चोकका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिनुभएको छ। उहाँका अनुसार घाइतेहरूको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। बजेटमा थपकट र करका दरमा हेरफेर गरिएको विषयमा अर्थमन्त्री डाक्टर स्वर्णिमा अग्लेमाथि छाललाई छानबिन गर्न आवश्यक नभएको सरकारले ठहर गरेको छ। आज मन्त्री परिषदको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं शिक्षा खेलकुद मन्त्री सस्मित पोखरेलले अर्थमन्त्री वाग्लेले दिएको प्रष्टीकरण नै पर्याप्त भएको बताउनु भएको हो। अर्थ मन्त्रालय र अर्थमन्त्रीको सम्बन्धमा उठेका विषयमा सरकारको धारणा राख्दै प्रवक्ता पोखरेलले वाग्लेले आफूमाथि उठेका प्रश्नको जवाब संघीय संसद र संसदीय समितिमा दिइसकेको बताउनुभयो। अर्थमन्त्रीको स्पष्टीकरण नै पर्याप्त रहेको उल्लेख गर्दै उहाँले यस विषयमा हाललाई थप कुनै प्रक्रिया आवश्यक नरहेकाले सरकारले उक्त ठहर गरेको बताउनु भएको छ। यस विषयमा अब आवश्यकता परेको खण्डमा विगतमा जस्तै प्रधानमन्त्री र मन्त्री परिषदले उचित कदम चाल्ने उहाँको भनाइ थियो। सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल र शेखर गोल्सा सहित 39 जना प्रतिवादी विरूद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ। 34 जना व्यक्ति र 5 कम्पनीलाई प्रतिवादी बनाउँदै आज विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो। मुद्दामा प्रतिवादी दीपक भट्ट विरूद्ध 26,27,27,71,69 रूपियाँ 68 पैसा बराबरको बिगो दावी गरिएको छ। यस्तै सुलभ अग्रवाल विरूद्ध 25,59,20,06,6,124 रूपियाँ 31 पैसा बराबरको बिगो माग दावी गरिएको छ। त्यसै गरी शेखर गोल्सा विरूद्ध 52,50,00,000 रूपियाँ बराबरको बिगो दावी गरिएको छ। उक्त मुद्दामा अवैध रूपमा आर्जित सम्पत्तिको स्रोत नखुलेको तथा आर्थिक कारोबारमा अनियमितता देखिएको आरोप लगाइएको छ। र ट्रेड युनियन खारेज गर्ने निर्णय विरूद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासले आज यस अघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको हो। अदालतको आदेशसँगै ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो खुलेको छ। यसअघि सर्वोच्चले वैशाख 28 गते तत्कालका लागि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशको दफा 10 कार्यान्वयन नगर्न नगराउन भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा सरकार र रिट निवेदकको बीच आज संवैधानिक इजलासमा छलफल भएपछि अन्तरिम आदेश दिन अस्वीकार गरिएको हो। यसअघि तत्कालीन कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद भुयाल, विनोद शर्मा र सारङ्गा सुवेदीको संवैधानिक इजलासले छलफलबाट एउटा निष्कर्ष नआएसम्म अध्यादेशको व्यवस्था कार्यान्वयन नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो। सरकारले सार्वजनिक प्रशासनलाई थप निष्पक्ष, व्यवसायिक र प्रभावकारी बनाउने उद्देश्यसहित निजामती कर्मचारी तथा शिक्षकहरूलाई ट्रेड युनियन गतिविधिबाट अलग गर्ने नीति अघि सारेको थियो। उक्त निर्णय विरूद्ध विभिन्न कर्मचारी तथा शिक्षक संगठन अदालत पुगेका थिए। बेलुकी 5 बजेको थाहा अपडेट सकियो। दिनेश बिदा हुन्छु, नमस्कार।
4: बाजे के भयो, किन गलामा हात
5: दुखेको छ? खाने दिन्न भात, दुखेको दुखेको छ दिन रात, अनि गलामा हुन्न त हात गर्छन् बात।
4: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
6: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुली चौर रोल्पामा जानुहोस् निको हुन।
7: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
4: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
6: हजुर हाम्रा सेवाहरू,
4: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
8: नदुखाई दाँत निकाल्ने,
4: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
8: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
8: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
8: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7 40 318
4: 9805 14 652।
7: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुली चौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
1: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।
9: सुनसहरी गाउँपालिका 5 नाराबाङ क्षेत्रभित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका 7 जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका 6 ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी 4 किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, घर घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै, अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका 5 नारबाङ रोल्पा।
10: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
11: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ, अब के गर्ने?
10: अब के गर्ने रे? सिधा सुलिचोर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
1: हजुर, हाम्रा सेवाहरू
12: दाँत बाँध्ने,
1: दाँत सफा गर्ने,
12: दाँतमा सिमेन्ट भर्ने,
1: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
12: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
1: ठिक दाँत लगाउने।
10: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
4: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
1: सम्पर्क नम्बर 9867-0067-4067। एकपटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुरचौर बजार, रोल्पा, युनिसा सुनसादी पसलको छेउमा।
10: साथै तार बाँध्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
13: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
14: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिनँ।
15: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
16: म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
17: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
18: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
19: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
18: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू,
19: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
18: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
19: लोकसेवातर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
18: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
19: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
18: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
19: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849-20-754 र 9849-93-412।
18: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडमी घोराही दाङ।
11: मम्मी दाँत दुख्यो, म त खाना खान नि सक्दिन।
12: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकि भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्छन मन्छन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
12: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबु यति कुराको लागि पो तपाईँहरू कन्छन मन्छन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
12: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट, टिटर, सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
12: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15, हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि दाङ।
19: शाखा नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 0825903350 र मोबाइल नम्बर 9858043122 र 9858043123।
1: B&B डेन्टल क्लिनिक घोराही 15 दान।
20: हेलो
21: हेलो,
20: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
21: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी छोरी,
14: हजुर
21: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
14: हेलो भन्नुहोस् त।
20: हेलो हजुर,
14: हजुर
20: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
14: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
21: ए नानी के भने रहेछ, के भयो?
14: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
21: ल ल ल, म किन दिन्छु?
22: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
23: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
22: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
23: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
24: नेपाल सरकार विज्ञापन बोर्ड।
25: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका एउटी मस्तक जरुरी सूचना। झुङ्गो बेला खिमरिदे गरम ओगोदिनी जेउ बेला सुन भोलिकता ओचुदिनी जेउ आऊ बेला क वन जङ्गल ल भे लागिने मस्तक सम्भावना पाए। आउए गिने प्राकृतिक सम्पदा र तक्षेप्त जसक्षम नाभे वातावरण मिले बेला झेप्पा असर किर्ने रि उमूल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्तक तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुन नाखा नामे ल भे लागिने सज जिमी गिमी लापरवाही सुन चाउसो खेलगेमा दुख को जन धने
26: वन
25: जङ्गल सर मेरा आइरिङ्गे बाली एमएल एमएओ छानेला दिउँसोकर पोटरालाई पार जोगे हटे
26: सलाई लाइटर स्याउला ले सचाउने चिजरालाई जा बाङ्जा र यामा देने पोल गेले या पितौ चिज र रहे वन जङ्गल याल के भए
25: पिकनिक वन भोजबाको मे सचाउँछु छिम्ने मेले चार सो सय देखि खेनाले वन जङ्गल ओसो छाम्ने दैके बारीको चुरो विधि ओरे बनाई कोबाजे
26: नान्थर नाम्रो लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि हाल्ने छ अनुगमन दिने व्यवस्था चौसर गिरिए
25: गेसो छानेला खोलेर चाउसी खोलिए हरिदे तरिङ्गाई गेजो निकेलाइजु अब नजिरे बनाए गेम यल गेजो निकेमा लागे अरूले लाइयो कि लाइए
26: वन जङ्गल सब जुडिसी हो घेम बारी ल बाली माली चिउला चिउली झ्याक्रा रस चाउसो छिनी ने चाउसो सहिदेखि खेले
25: वन जङ्गल मेला दिमाइए
26: ओडा कार्यालय प्रहरी कार्यालय सर सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
25: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति प्रोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझ दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी किएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ। एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070.
0: रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ।
2: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेखे।
3: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
2: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
4: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
5: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
6: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
2: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
7: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
8: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
11: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
12: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
13: वन डढेलोले हाम्रा आवश्यकताका घाँस, स्याउला, सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
12: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति, जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
11: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुँड, घोसला तथा बासस्थान ध्वस्त पार्छ। गर्दछ।
12: वन डढेलोले माटोलाई बाँधेर राख्ने, वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
13: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
12: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
13: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
12: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
11: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
12: डिभिजन वन कार्यालय रोल्पाको अपील।
13: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाछा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौ।
12: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।
11: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौ। वन क्षेत्रबाट ढुङ्गा, किट्टी, बालुवा वा माटो ननिकालौ।
12: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
13: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
12: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
13: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
14: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
15: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
14: के रे, नानी त भर्खर 17 की लागि होइन र?
15: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
14: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, विश्वसँग पुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
15: ए हो र।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
3: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
2: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
4: अङ्कल अङ्कल आउनुहोस्, बाटो कटाइदिन्छु।
5: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
6: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
2: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
7: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
8: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
13: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राण वायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
12: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
11: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
12: खोला नदीको फैलावट बढ्दैछ र खेतीयोग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
13: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
12: के यस विपत्तिको कुनै समाधान छैन त?
13: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
12: खाली जमिनमा बिरुवा रोपौं, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
11: आफू बाँचौं र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
6: खै जन्मदाता दिनुहोस् त।
16: जन्मदाता गरेको छैन नि म्याडम।
6: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
16: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
16: पहिला कसैले भनेन
17: त्यति मात्रै हो र दाई। जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
18: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
17: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
18: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
18: मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
17: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ।

0: यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिले घर चाहियो नि?
1: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
0: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
1: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
2: होइन, रात दिन खसखस के को झगडा हो यो?
1: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
2: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
0: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
1: ओहो, साँच्चै यस्तो घर पाइन्छ र? भने सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
2: ल सिधै फोन गर न, मोबाइल नम्बर 98479719 मा जग्गा धनी किरण अधिकारीलाई अहिले फोन गर, नत्र फेरि छुट्ला।
3: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर शुरूआत। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
4: दोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
5: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
6: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
5: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
6: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
5: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
6: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
5: सेतो पानी बग्ने, एउनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
6: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ,
5: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
6: सम्पर्क मोबाइल 98578121105,
5: 98479702,
6: 98095682605
5: र 98103940।
7: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
8: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि,
7: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
8: यदि त्यस्तो हो भने आउनुहोस् टाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही टाङमा।
7: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाँझोपनको समस्या।

0: नाक चिलाउने, गनाउने र पानी बग्ने, आन खस्ने, तल्लो पेट दुख्ने, ढाक दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्टनको गाँठा दुखी र अन्य समस्या सुरक्षित प्रसुति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
1: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा बिमार हुनुहुन्छ।
2: डाक्टर कमलचन्द शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
0: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अर्रो हुने, हड्डी खिएको,
1: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाट जोर्नी तथा नसा रोग विशेषज्ञ।
2: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगू, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा छ्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेकजाँच तथा रिपोर्ट परामर्श
0: कौमतौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत पग्नु, जिउमा तथा घाँटीमा बिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पत्ता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाघ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
1: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
0: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
1: जसका लागि मोबाइल नम्बर छ 9858743123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
0: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
3: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
4: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
3: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
4: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
7: होइन, के भएको छ र तपाईँलाई?
6: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
7: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
8: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन, छार सूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
9: द्वारमा मासु पलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिएर आउने, पिक बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुगाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात, जोर्नीको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या। इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
7: यति मात्र कहाँ हो र, हामी कहाँ जाँड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
9: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
7: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ शहीद गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
10: नमस्ते डाक्टर सर।
11: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
10: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
11: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
10: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
11: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
10: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
11: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
10: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
11: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
7: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: कैया बद्दी, मेरो त दाँत दुखिलो, के गर्ने होला अब?
13: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
14: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन, मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जे सुझै गर्नुहोस् तपाईँले।
13: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
14: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
13: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक 7 दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत, फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खुन लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो तिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ, खतिरा, सेतो धब्बाको उपचार गर्ने,
14: लामो समयसम्म गुटका, सुपारी, पान खाई मुख खुल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत, मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्।
15: पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड गोराही दाङ। थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98478-57569। यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-592-869 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ। प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराही दाङद्वारा जारी सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड। घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
1: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
1: लौ उसो भए म सामान लिन गइहाले।
0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98578 30504।
0: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
2: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
3: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
4: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस।
3: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
5: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
3: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
4: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
3: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
5: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
3: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
4: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मार्डिचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
3: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
5: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने, सुन्ने बानीको विकास गर्नुहोस्। गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
3: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
4: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
6: ए लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
7: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
8: हो र?
7: हो नि, चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
8: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
7: चट्याङ गर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
8: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
7: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कारणले

0: हजुर निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अपस्टेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि।
2: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 6 बज्यो।
3: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली, तिलोतमा 5 मणिग्राम, रूपन्देही।
4: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुठोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही। फोन नम्बर 0171-562-459 र 9865-78-232।

0: नमस्कार. लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज राम्रो वेबसाइट zalzalapress.com तथा facebook.com/radiozalzalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्यामा म वन्दना घरतीको तपाईँलाई हार्दिक स्वागत छ. आरम्भमा सुरु गरौ समाचारका शीर्षकहरूबाट. संविधान संशोधन कार्यदलको म्याद असार मसान्तसम्म थप्ने सरकारको निर्णय. काभ्रेमा बस दुर्घटना ज्यान गुमाउनेको संख्या 8 पुग्यो. ट्रेड युनियन खारिज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो खुल्ला. नेपाल आँखा अस्पतालको सेवा आइतबार फरि. जेलबाङमा 9 दिने भूमिनाश तालिम सम्पन्न. ज्ञान सिन्धु एकाडेमीमा आँखा जाँच शिविर. 430 विद्यार्थीले लिए सेवा. खानेपानी तथा सरसफाई योजनाहरूको दिगोपनाका लागि मर्मत सम्भार कार्य योजना सम्बन्धी अभिमुखीकरण. नर्सिङ बीएनएस 13 वर्षका विद्यार्थीलाई राप्ती प्रतिष्ठानद्वारा विदाई. र कश्मीरमा विरोध प्रदर्शनमा मृत्यु हुनेको संख्या 20 पुग्यो. विश्वकपमा पहिलो जीत खोजिरहेको क्यानाडाले बोस्नियासँग खेल्दै.
1: यो केटासँग त म बिहे गर्दिन. कस्तो नमिलेको दाँत हो. बाङ्गुटिङको पनि छ, अझ दाँत किराले पनि खाछ. यसको केटासँग पनि कसले बिहे गर्छ?
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए. मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्. होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला. मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो. मेडिकलको औषधिले केही कामै गरेन. म त वाक्क दिक्क प्याक्क भइसके.
1: मेडिकलमा गएर कहाँ हुन्छ त? डेन्टल क्लिनिकमा जानु पर्यो नि, विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि. त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि. त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त.
2: लौ, मेरो हुनेवाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है. त्यसपछि नाइना भन्नु नि.
1: हजुर, हाम्रा सेवाहरू.
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बङ्गटिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गा र दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ.
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ.
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 98651094141 र 98162918. अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्. दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्.
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा.
0: अब समाचार सुरु गरौ. संविधान संशोधन कार्यदलको म्याद असार मसान्तसम्म थप्ने सरकारको निर्णय सम्बन्धी प्रसंगबाट. सरकारले संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल 2082 को म्याद आउँदो असार मसान्तसम्म थप गर्ने निर्णय गरेको छ. आज सिंहदरबारमा बसेको मन्त्री परिषदको बैठकले म्याद थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा युवा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको छ. बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ. मन्त्री पोखरेलका अनुसार सरकारले रमेश कुमार धितालाई लेखमान बोर्डको अध्यक्ष पदमा मनोनयन गर्ने निर्णय गरेको छ. ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय विरूद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन स्वीकार गरेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू डाक्टर नहुकुल स्वेदी, विनोद शर्मा, अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासमा हिजो 20 गते शुरू भएको सुनवाई आज सकिएपछि यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन स्वीकार गरेको हो। अदालतको आदेशसँगै ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो खुलेको छ। यसअघि गएको वैशाख 28 गते तत्कालीन कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाल, विनोद शर्मा र सारङ्गा सुविधिको संवैधानिक इजलासमा सुनवाई गर्दै राय बाँकी बाझी आदेश गरेको थियो। तत्कालीन कायम मुकायम प्रधान न्यायाधीश मल्ल, न्यायाधीशहरू रेग्मी र फुयालले सरकारको यो निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गर्नुभएको थियो भने न्यायाधीशहरू विनोद शर्मा र सारङ्गा सुविधिले भने फरक मत राख्दै अपूर्णीय क्षति नपुग्ने भएकाले अल्पकालीन आदेश दिने विषयमा सहमति नभएको जनाउनु भएको छ। अदालतले यस विवादमा दुवै पक्षलाई छलफलका लागि बोलाउँदै महान्याधिवक्ताको कार्यालय मार्फत लिखित जवाब पेश गर्ने भनेको थियो। नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्य समितिको तर्फबाट अख्तियार प्राप्त अध्यक्ष भवानी दाहाल सहितको दाहाल सहितले राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाई ट्रेड युनियन खारेज गर्न निर्णय कार्यान्वयन नगर्न आदेशमा गर्दै रिट दायर गरेका थिए। काभ्रेको बुच्चाकोटी स्थित बीपी राजमार्गमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या 8 पुगेको छ। काभ्रेका प्रहरी नायब उपरीक्षक डीएसपी रबिन विष्टका अनुसार थप एकजनाको शव भेटिएको हो। ज्यान गुमाउनेमा 4 महिला र 4 पुरूष एक पनि उनीहरूको परिचय भने खुलेको छैन। आज शुक्रबार बनेपाबाट रोसी गाउँपालिकाको खारपासोक हुँदै सुंगुरे जाँदै गरेको 2398 नम्बरको बस बीपी राजमार्गको नमो बुद्ध नगरपालिका 2 बुच्चाकोटमा दुर्घटनामा परेको हो। दुर्घटनामा परि घाइते भएका 15 जनालाई उद्धार गरी धुलीखेल अस्पताल लगिएको छ। प्रहरी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। त्रिपुरेश्वर स्थित नेपाल आँखा अस्पतालले विदाको दिन आइतबार पनि नियमित सेवा सञ्चालन भइरहेको जनाएको छ। नेपालकै पहिलो आँखा अस्पतालका रूपमा परिचित यस आँखा अस्पतालले आइतबारदेखि शुक्रबारसम्म नियमित रूपमा सेवा उपलब्ध गराउँदै आएको छ। अस्पतालमा हरेक दिन बिहान 8:30 बजेदेखि बिरामी दर्ता शुरू हुने र दिउँसो 3 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा जाँच तथा उपचार सेवा प्रदान गरिने व्यवस्था गरिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईले जानकारी दिनुभएको छ। अस्पतालले आधुनिक पूर्वाधार, अत्याधुनिक उपकरण तथा अनुभवी नेत्र रोग विशेषज्ञ, अप्टोमेट्रिक नर्सिङ तथा प्राविधिक जनशक्ति मार्फत आँखा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। अस्पतालमा हाल 16 नेत्र विशेषज्ञ, 1 एनेस्थेलिस्टोजिस्ट, 7 अप्टोमेट्रिक, 3 फेलो समेत गरी जम्मा 150 कर्मचारी उपलब्ध रहेको छ। अस्पतालमा दैनिक करिब 700 900 बिरामीले सेवा लिने गरेका छन् भने मोती बिन्दु, रेटिना, जलबिन्दु, कर्णिया तथा बाल आँखा रोग सम्बन्धी जटिल उपचार तथा शल्यक्रिया समेत नियमित रूपमा सञ्चालन हुने गरेको छ। नेपाल आँखा अस्पतालबाट बाहिरङ्ग सेवा, विशेषज्ञ परामर्श सेवा, मोतीबिन्दु क्लिनिक, बाल आँखा सेवा, अर्थोटिप्स सेवा लगायतका विविध उपचार सेवा उपलब्ध छन्। त्यसै गरी 24 घण्टा आकस्मिक सेवा तथा अन्तरंग इनिपेसेन्ट सेवा सञ्चालनमा रहेकाले आकस्मिक अवस्थामा समेत बिरामीले निरन्तर सेवा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ। शल्यक्रिया सेवा अन्तर्गत मोतीबिन्दु, रेटिना, ग्लुकोमा, कर्निया तथा बाल नेत्र रोग सम्बन्धी शल्यक्रियाहरू नियमित रूपमा सञ्चालन भइरहेको छ। तपाईँले रेडियो झलझलाबाट समाचार सन्ध्या सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्राम। विश्रामपछि झेलबाङमा नौदिनी भूमिनाथ तालिम सम्पन्न। ज्ञान सिन्धु एकाडेमीमा आठा जाँच शिविर, 430 जना विद्यार्थीले लिए सेवा, लगायतका समाचार बाँकी नै छन्। हामी सँगै छौं।
3: बाजे के भयो, किन जलामा हात
4: दुखेको छ? खाने दिन्न भात, दुखेको दुखेको छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
3: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुली चौर रोल्पामा जानुहोस् निको हुन।
5: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र घिजाको सम्पूर्ण उपचार गरिन्छ।
3: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर हाम्रा सेवाहरू।
6: हजुर, जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
7: नदुखाई दाँत निकाल्ने,
6: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
7: हिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
6: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
7: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
6: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
7: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840-741-318,
3: 9800-95-1452।
5: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुली चौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
8: घर हरको आवाज, गाउँ शहरको आवाज, हरेक मनभुटमा गुन्जी रहने रोल्पाली आवाज, यो हो पाइको मनको आवाज। रेडियो झलझला 96.4 MHz।
0: रेडियो झलझलाको समाचार सन्ध्यामा तपाईँलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा।

सुनसरी गाउँपालिका साथ जेलबाङमा मगर समुदायको मौलिक संस्कृति संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको 9 दिने भूमिनाश तालिम सम्पन्न भएको छ। स्टार युवा क्लबको आयोजनामा संचालित तालिमका समापन कार्यक्रममा क्लबका अध्यक्ष एन्जल बुढा मगरको अध्यक्षता रहेको थियो। कार्यक्रममा सुनसरी गाउँपालिकाका निवर्तमान अध्यक्ष आज बहादुर पुन मगर प्रमुख अतिथि, समाजसेवी चन्द्र बहादुर बुढा मगर विशिष्ट अतिथि तथा वडा नम्बर 7 का अध्यक्ष राजबहादुर रोका मगर अतिथिका रूपमा सहभागी रहनु भएको थियो। कार्यक्रमको शुभारम्भ क्लबका उपाध्यक्ष सुनिल बुढा मगरको स्वागत मन्तव्यबाट शुरू भएको थियो। जेठ 20 गतेदेखि शुरू भएको तालिम जेठ 28 गते सम्पन्न भएको हो। तालिमका लागि थबाङबाट 3 जना पुरूष प्रशिक्षक, 2 जना महिला प्रशिक्षक तथा 2 जना वाद्यवादन प्रशिक्षक गरी 7 जना प्रशिक्षक सहभागी समेत रहेका थिए। प्रशिक्षक निर्माण बुढा मगरले मगर समुदायको भाषा, संस्कार र संस्कृति सम्मान भएकाले प्रशिक्षण प्रभावकारी र सहज रूपमा सम्पन्न भएको बताउनुभयो। उहाँले भूमिनाश मगर समुदायको ऐतिहासिक तथा सांस्कृतिक पहिचानसँग जोड़िएको महत्वपूर्ण सम्पदा भएकाले यसको संरक्षण आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा बोल्ने अतिथि, विशिष्ट अतिथि तथा प्रमुख अतिथिहरूले भूमि पर्व र भूमिनाश मगर समुदायको मौलिक सांस्कृतिक धरोहर भएको उल्लेख गर्दै यस्ता तालिमले नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ। कार्यक्रमको संचालन क्लबका सचिव दिवस बुढा मगरले गर्नुभएको थियो। ज्ञान सिन्धु एजुकेशन एकाडेमी घोराईमा विद्यार्थीका लागि आँखा जाँच कार्यक्रम सम्पन्न भएको छ। नेपाल नेत्र ज्योति संघ राप्ती आँखा अस्पताल रक्षा चौर तुलसीपुर दाङको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। सो कार्यक्रम अन्तर्गत 430 जना विद्यार्थीको आँखा जाँच गरिएको एकाडेमीका प्रिन्सिपल हेमराज पौडेलले जानकारी दिनुभयो। जसमध्ये 26 जना विद्यार्थीलाई चश्मा प्रयोगका लागि सिफारिश गरिएको छ। दैनिक पठन पाठनमा केन्द्रित हुने विद्यार्थीहरू आँखा जाँचका लागि अस्पताल जाने समस्या हुने भएकाले विद्यालयमै शिविर सञ्चालन गरिएको उहाँले जानकारी दिनुभएको छ। बाल विवाहमा हुने बाल अन्धोपन न्यूनीकरण गर्न, दृष्टि जाँच एवं दृष्टि दोषको परीक्षण गरी समयमै उपचार गर्न विद्यालय आँखा जाँच कार्यक्रम सञ्चालन गरिएको नेपाल नेत्र ज्योति संघ राप्ती आँखा अस्पताल रक्षा चौर तुलसीपुर दाङले जनाएको छ। अस्पतालका वरिष्ठ अनुगमन तथा मूल्याङ्कन अधिकृत शालिग्राम गौतमले चालू आर्थिक वर्षभित्र दाङ, कपिलवस्तु, सल्यान, रूकुम पश्चिम र रोल्पामा गरी 38 वटा विद्यालयमा कार्यक्रम गरिएको छ। करिब 13,000 बाल बालिकामा आँखा जाँच गर्दा 376 जनाको दृष्टिकोण पत्ता लागेको उहाँले जानकारी दिनुभएको छ। विभिन्न निकायको सहयोगमा दृष्टिदोष पत्ता लागेका बाल बालिकाका लागि निशुल्क चश्मा वितरण गर्ने गरिएको पनि उहाँले जानकारी दिनुभएको छ। हरेक वर्ष कम्तीमा 25 विद्यालयमा कस्तो कार्यक्रम गर्ने लक्ष्य अस्पतालले लिएको छ। कतिपय मा वंशानुगत समस्याका कारण दृष्टिदोष देखिए पनि धेरैमा मोबाइल तथा कम्प्युटरको प्रयोगबाट समस्या देखिने गरेको अनुमान चिकित्सकहरूले गर्ने गरेका छन्। यसबारे यथेष्ट अध्ययन नभए पनि पछिल्लो समय प्रविधिको अत्याधिक प्रयोगले बालबालिकाको आँखामा समस्या देखिने गरेको गौतमले जानकारी दिनुभएको छ। यसमा अभिभावकहरू सचेत हुनुपर्ने पनि उहाँले बताउनु भएको छ। कतिपय बालबालिकाले मोबाइल नहेरेर खाना नै नखाने आदत बढ़न थालेको उल्लेख गर्दै उहाँले यो बालबालिकाको आँखा स्वास्थ्यका लागि घातक रहेको उल्लेख गर्दै यसतर्फ अभिभावक सचेत रहनुपर्ने र विद्यालयहरूले पनि विद्यार्थीमाथि सचेतना विस्तार गर्नुपर्ने उहाँले बताउनु भएको छ। रूकुम पश्चिमको 8 बिस्कोट नगरपालिकामा खानेपानी तथा सरसफाई योजनाहरूको दिगोपना, प्रभावकारी सञ्चालन तथा नियमित मर्मत सम्भार सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ। हेलभेटास नेपाल र रूकुमेली समाज विकास केन्द्रको साझेदारीमा संचालित एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम अन्तर्गत खानेपानी तथा सरसफाई योजनाहरूको दिगोपना, प्रभावकारी सञ्चालन तथा मर्मत सम्भार कार्य योजना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा खानेपानी तथा सरसफाई योजनाहरूको दीर्घकालीन सञ्चालन, सम्भावित प्राविधिक समस्याको समयमा समाधान,
स्थानीय स्तरमा मर्म सम्भार संयन्त्रको सुदृढीकरण तथा योजनाप्रति स्थायी नै स्वामित्व अभिवृद्धिका विषयमा विशेष छलफल गरिएको रूकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र ओलीले जानकारी दिनुभएको छ। उहाँका अनुसार सहभागीहरूलाई मर्म सम्भार कार्य योजना निर्माण तथा कार्यान्वयनका विषय पक्षबारे जानकारी समेत गराइएको छ। रुकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक ओलीले सञ्चालन गरेको कार्यक्रमको सहजीकरण क्षमता विकास समेत जगदीश खड्काले गर्नुभएको थियो। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बीएनएस नर्सिङ तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीलाई विदाई गरिएको छ। आज एक औपचारिक कार्यक्रमका बीच विद्यार्थीलाई विदाई गरिएको हो। प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख निर्देशक तथा सह प्राध्यापक डाक्टर सुरेश रसाइली, स्कूल अफ नर्सिङका प्रमुख र अम्बिका पौडेल लगायत शिक्षकहरूले 16 विद्यार्थीलाई सामूहिक रूपमा टीका र मायाको चिनो प्रदान गरेर विदाई गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका निमित्त कार्यालय प्रमुख डाक्टर रसाइलीले 3 शैक्षिक यात्राको विद्यार्थीहरूलाई सफलताको शुभकामना दिँदै आफूले पढ़ेका कुरा कार्यस्थलमा व्यवहारिक रूपमा कार्यान्वयन गर्न सुझाव समेत दिनुभएको छ। विद्यार्थी बनेर सिक्दा र परिपक्व भई विदाई भएर जाँदै गर्दा आफ्नो सिप क्षमता बोली वचन व्यवहारहरूलाई बिरामी मैत्री बनाउँदै लैजान उहाँले आग्रह गर्नुभएको छ। त्यस्तै नर्सिङ प्रमुख प्राम्बिका पौडेलले विद्यार्थीहरूलाई आगामी यात्राको सफलताको शुभकामना दिँदै नर्सिङको स्तर उन्नतिको पढ़ाई पनि प्रतिष्ठानमा हुने भएकाले फेरि भेटौला कार्यक्रम आउन आग्रह गर्नुभएको छ। पढ़ाईपछि आफूले काम गर्ने ठाउँमा प्रतिष्ठानको नाम चिनाउने गरी कार्य गर्न विद्यार्थीलाई सुझाव दिनुभएको छ। सो अवसरमा विद्यार्थीहरूले आफ्नो अनुभव आदान प्रदान गर्नुका साथै आफ्ना प्रस्तुति राखेका थिए। प्रतिष्ठानका बीएनएस 13 वर्षका कोर्डिनेटर असिस्टेन्ट प्राध्यापक पूजा पौडेलको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सञ्चालन लेक्सर सुशान्त सापकोटाले गर्नुभएको थियो। प्रतिष्ठानमा नर्सिङ कार्यक्रम 2080 शुरू भएको थियो। प्रतिष्ठानले शैक्षिक कार्यक्रम नर्सिङ हुँदै एमबीबीएस र एमडीएमएसको पढ़ाई शुरू गरेर शैक्षिक कार्यक्रम विस्तार गरिरहेको छ। अनि शैक्षिक कार्यक्रम अघि बढ़ाउन पनि पहल भइरहेको निमित्त कार्यालय प्रमुख डाक्टर रसाइलीले बताउनुभयो। 16 मध्ये 2 पेइङमा हो भने अरू सबै नेपाल सरकारको छात्रवृत्तिमा बीएनएस नर्सिङमा पढ़ने विद्यार्थी समेत रहेका हुन्। अब देश बाहिरको समाचार। कश्मीरमा प्रहरी र आन्दोलनरत समूहका सदस्यहरूबीचको झडपमा परिमृत्यु हुनेको संख्या 2 पुगेको एएफपीले जनाएको छ। आर्थिक र शासन सुधारको माग गर्दै यस सरकार विरोधी आन्दोलन संयुक्त अवामी एक्सन कमिटी जेएससीका समर्थकहरूले गत हप्ता आतंकवाद विरोधी कानून अन्तर्गत प्रतिबन्ध लगाएको भए पनि विरोध प्रदर्शनका साथ अगाडि बढ़िरहेको जनाएको छ। यसअघि 3 सर्वसाधारण र 4 प्रहरी अधिकारी सहित 7 मृत्यु भएको र दर्जनौ घाइते भएको अधिकारीहरूलाई उल्लेख गर्दै एएफपीले जनाएको छ। स्थानीय सरकारका शिक्षा मन्त्री मलिक जफरले आफ्नो निर्वाचन क्षेत्र कोटलीमा यस हप्ता प्रदर्शनकारी र प्रहरी बीचको झडपमा 7 मृत्यु भएको बताएको एएफपीले जनाएको छ। रावलकोट शहरका शीर्ष नागरिक अधिकारी आयुक्त सरदार बाहिदलले 4 प्रहरी अधिकारी सहित 12 मृत्यु भएको बताएका छन्। मीरपुर शहरका वरिष्ठ प्रहरी अधिकारी खुरमै इकबालले बुधबार प्रहरीसँग भएको झडपमा 1 प्रदर्शनकारीको मृत्यु भएको बताइएको छ। मुख्य शहर मुजफ्फरबादका धेरै पसलहरू यस हप्ता जेएसएससीले व्यवसायहरू बन्द गर्न आह्वान गरेको समर्थनमा बन्द भएका छन् भने मोबाइल तथा इन्टरनेटको पहुँच सीमित गरिएको जनाइएको छ। जेएसएससीका सदस्यहरूले आर्थिक र राजनीतिक अधिकारीका लागि प्रदर्शन गरिरहेको भन्दै उनीहरूलाई आतंकवादी समूहको रूपमा दमन गरेकोमा निन्दा गरेका छन्। जेएससीको नेतृत्वमा प्रहरी र प्रदर्शनकारीहरूबीचको हिंसात्मक झडपले यसअघि सेप्टेम्बरमा हिमालय क्षेत्रमा कब्जा गरेको थियो, जसमा 9 मृत्यु भएको पुष्टि भएको थियो।
अन्त्यमा खेल समाचार। फिफा विश्वकप फुटबलमा आज राति सह आयोजक क्यानाडाले र बोस्निया एण्ड हर्जुगोभिनियासँग खेल्दैछ। समूह बीको यो खेल क्यानाडाको टोरेन्टो रंगशालामा नेपाली समय अनुसार राति 12:15 शुरू हुनेछ। प्रतियोगितामा दुवै टोलीको यो पहिलो खेल हो। अन्तर्राष्ट्रिय फुटबल र विश्वकपमा क्यानाडा र बोस्नियाको यो पहिलो भेट हुनेछ। क्यानाडाले लगातार दोस्रो र समग्रमा तेस्रो पटक विश्वकप खेल्ने लागेको हो। यसअघि सन् 1986 र 2022 विश्वकपमा सहभागी भएको क्यानाडा अहिले आयोजकका रूपमा सिधै छनौट भएको हो। क्यानाडाले अहिलेसम्म विश्वकपमा 6 खेल खेल्दा 1 खेल पनि जित्न सकेको छैन। दुवै पटकसम्म चरणबाटै बाहिरेको क्यानाडाले 6 खेलमा 2 गोल गरेको छ। यस्तै बोस्निया एण्ड हर्जेगोभिनाले दोस्रो पटक विश्वकप खेल्ने लागेको हो। यसअघि बोस्नियाले सन् 2014 पहिलो पटक विश्वकप खेलेको थियो। त्यति बेला बोस्नियाले 1 खेल जित्दै र 2 खेल हार्दै समूह चरणबाटै बाहिरिएको थियो। यस पटक बोस्नियाले 4 पटकको विजेता इटालीलाई पेनाल्टी सुटआउट हराउँदै विश्वकपमा छनौट भएको हो। फिफा विश्वकपमा भोलि बिहान आयोजक अमेरिका र पराग्वे खेल्दैछन्। यो खेल अमेरिकाको लस एन्जलस रंगशालामा नेपाली समय अनुसार 7:15 शुरू हुनेछ। हामी समाचार सन्ध्याको अन्त्यमा आएका छौं। जाँदा जाँदै समाचारका शीर्षक पुनः एकपल्ट। संविधान संशोधन कार्यदलको म्याद असार मशान्तसम्म थप्ने सरकारको निर्णय। काभ्रेमा बस दुर्घटना, ज्यान गुमाउनेको संख्या 8 पुग्यो। ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो खुल्ला। नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि। जेलबागमा 9 दिने भूमिनाथ तालिम सम्पन्न। ज्ञान सिन्धु एकाडेमीमा आँखा जाँच शिविर, 430 विद्यार्थीले लिए सेवा। खानेपानी तथा सरसफाई योजनाहरूको दिगोपनाका लागि मर्मत सम्भार कार्ययोजना सम्बन्धी अभिमुखीकरण। नर्सिङ बीएनएस 13 वर्षका विद्यार्थीलाई राप्ती प्रतिष्ठानद्वारा विदाई। र कश्मीरमा विरोध प्रदर्शनमा मृत्यु हुनेको संख्या 20 पुग्यो। विश्वकपमा पहिलो जित खोजिरहेको क्यानाडाले बोस्नियासँग खेल्दै। लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज। हाम्रो वेबसाइट झलझलाप्रेस.com तथा facebook.com/radiozalzalabaट संसारभरेकै साथ प्रसारण भइरहेको बेलुकी 7 समाचार सन्ध्या पूरा भएको छ। 7 रेडियो नेपालबाट प्रसारित समाचार सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मका लागि प्राविधिक साथी रितालाई धन्यवाद दिँदै समाचार कक्षबाट म वन्दना बिदा हुन्छु। ताजा खबर र जनपक्षी विचारका लागि तपाईँको मनको आवाज रेडियो झलझला 96.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।

तपाईँको वरिपरि रहेका कुनै पनि सूचना हामीलाई दिनुहोस्। तपाईँको सूचना समुदायका लागि जीवन उपयोगी समाचार बन्न सक्छ। त्यसका लागि हाम्रो फोन नम्बर हो 086-440-154 र 086-440-271। तपाईँ इमेल मार्फत पनि सूचना पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो jaljala@newsrolpa@gmail.com। हामी jaljalapress.com र मोबाइल एप्लिकेशन मार्फत तपाईँ जहाँ हुनुहुन्छ हामी त्यही छौँ। हरेक घण्टा ताजा समाचारका साथ तपाईँको मनको आवाज रेडियो जलजला FM 96.4 मेगा।

नमस्कार, कार्यक्रम जनतासँग नगरपालिकामा यहाँलाई हार्दिक स्वागत छ। म तिलक जी एम सुशासन र पारदर्शितालाई आत्मा साथ गर्दै जनतासँग प्रत्यक्ष सरोकार राख्ने सवालमा प्रतिबद्ध हुँदै कार्यक्रम जनतासँग नगरपालिका लिएर हामी आइपुगेका छौं।

0: कार्यक्रम जनतासँग नगरपालिका रोल्पा नगरपालिकाको आर्थिक सहयोग तथा सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्जको प्राविधिक सहयोगमा तयार पारिएको हो। यो कार्यक्रम तपाईँ हरेक साताको शुक्रबार साँझ 36 करिब 7 बजेसम्म सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज, सामुदायिक रेडियो मालासुरी 100.5 मेगाहर्ज र आआफ्ना अनलाइनहरू मार्फत संसारको विभिन्न कुनाकन्दराबाट सुन्न सक्नुहुनेछ। कार्यक्रम जनतासँग नगरपालिकाको मुख्य उद्देश्य भनेको रोल्पा नगरपालिकाले गरेका हरेक गतिविधिलाई आम समुदायसम्म पुर्याउने र विकास निर्माणको क्रममा स्थानीयलाई सहभागी गराउँदै नगरपालिकामा हुने हरेक गतिविधिलाई आम सर्वसाधारणसम्म पुर्याउनुसँगै सेवा प्रवाहमा चुस्त दुरूस्त एवं पारदर्शिताको निगरानी गर्दै कर्मचारी र जनप्रतिनिधिहरूलाई सचेत बनाउनु रहेको छ। श्रोता, रेडियो कार्यक्रम जनतासँग नगरपालिकाको आजको यो विशेष श्रृंखलामा हामी रोल्पा नगरपालिका शिक्षा शाखाका शाखा प्रमुख कर्ण बहादुर फुलमकरज्यूसँग विशेष कुराकानी गर्ने प्रयास गरेका छौं। उहाँसँग खास गरी आज हामी शैक्षिक बहस गर्नेछौ। शैक्षिक बहस अन्तर्गत हामी शिक्षा क्षेत्रमा शाखाले गरिरहेका अथवा नगरपालिकाले गरिरहेका विभिन्न गतिविधिहरू, विभिन्न प्रयासहरू के कति भए अथवा आर्थिक वर्ष 82-83 को अन्त्यमा आइराख्दाखेरि शिक्षा क्षेत्रमा के कस्ता गतिविधिहरू भए अथवा के कति परिवर्तनहरू भए भन्ने विषयलाई अलिकति केन्द्र भागमा राखेर कुराकानी गर्ने प्रयास गरिरहेका छौं। र अन्य विषयवस्तु जस्तै शिक्षा क्षेत्रमा विकास गर्नको लागि, शिक्षा क्षेत्रलाई राम्रो बनाउनको लागि कसको के कस्तो भूमिका रहनु पर्ला, अथवा अहिले पछिल्लो चरणमा हामीले देखिरहेका छौं विद्यार्थीहरूमा अलिकति लागू पदार्थहरू सेवन गर्नेको संख्या बढ़िरहेको छ, त्यसै गरी बाल विवाहका घटनाहरू पनि बढ़िरहेका छन्, सम्बन्ध विच्छेदका घटनाहरू, आत्महत्याका घटनाहरू बढ़िरहेका छन्, यी कुराहरूमा शिक्षाको कतिको भूमिका हुन्छ भन्ने विषयमा पनि उहाँसँग विशेष जोड़िने प्रयास गर्नेछौ। खास गरी रोल्पा नगरपालिकाभित्र शिक्षा क्षेत्रमा भइरहेका विभिन्न प्रयासहरू र अहिले कक्षा 10 एसईई परीक्षाको चाहिँ पूरक परीक्षा पनि नजिक आएको छ। असार महिनाको 1 यो परीक्षा शुरू हुनेछ र यसको तयारी अथवा आफ्नो तर्फबाट खेल्ने भूमिका, शाखाको तर्फबाट खेल्नुपर्ने भूमिका, नगरको तर्फबाट खेल्नुपर्ने भूमिकाको विषयमा पनि कुराकानी गर्नेछौ। त्यसै गरी रोल्पा नगरपालिका अहिले भर्खरै सार्वजनिक भएको एसई परीक्षाको नतिजालाई हेर्ने हो भने जिल्लामै सर्वोत्कृष्ट नगरपालिका, एकमात्र नगरपालिका बनेको छ। यो उपलब्धि हासिल गर्नको लागि अथवा शिक्षा क्षेत्रमा यस्तो खालको एउटा सुधार लिनको लागि के कति मेहनत गर्नु पर्यो, चुनौतीहरू के कस्ता थिए भन्ने विषयवस्तुलाई पनि केन्द्र भागमा राख्नेछौ, जो कि यी विषयवस्तुहरूलाई सुनेर अन्य रेडियो सुन्नुहुने अन्य छिमेकी पालिका, छिमेकी जिल्ला लगायतका विभिन्न कुनाकन्दरामा सुन्दै गर्नुभएका शिक्षा प्रेमी, यसै गरी शिक्षक गुरूवर्गहरू, यसै गरी विद्यार्थीहरूमा पनि जुन कुराकानीले एउटा केही न केही प्रेरणा मिल्नेछ र जसले सिकाइ उपलब्धिलाई अझै प्रभावकारी बनाउनको लागि केही न केही हदसम्म भूमिका खेल्नेछ भन्ने पनि हाम्रो चाहिँ भनाइ छ। र आज हामी उहाँसँग विशेष कुराकानी गर्नेछौ, मैले अगाडि भनिसकेको छु। र यति बेला भने मसँग कुराकानीका लागि रोल्पा नगरपालिका शिक्षा शाखाका शाखा प्रमुख कर्ण बहादुर फुलमगरजी हुनुहुन्छ। म उहाँसँग गरिएको कुराकानीलाई प्रस्तुत गर्नतर्फ लाग्दैछु। सर, यहाँलाई रेडियो कार्यक्रम जनतासँग नगरपालिकामा हार्दिक स्वागत छ।
1: धन्यवाद सर।
0: हजुर, आराम हुनुहुन्छ?
1: एकदम आरामै सर।
0: हजुर, यो असार मसन्तको समय छ, बिजी व्यस्तताको कुरा त नगर्दा पनि ठिकै हुन्थ्यो, तैपनि के काममा बिजी हुनुहुन्छ, आजभोलि के के गतिविधिहरू भइरहेछ, यसको बारेमा जानकारी गराइदिनुहोस् न।
1: धन्यवाद सर। अब हाम्रो चाहिँ दैनिक काम नै हुन्छ, त्यसको अलावा चाहिँ अब शिक्षासँग सम्बन्धित तालिमका कामहरू चलिराखेको छ आजभोलि। त्यसै गरी अब विद्यालय शिक्षकको कासमा पनि अब हामीले स्थानीय तहबाट मूल्याङ्कन गर्नुपर्ने हुन्छ, त्यो पनि अब चाहिँ रिसिभ गर्ने काम भइरहेको छ। अर्को चाहिँ यो
0: काममा बिजी हुनुहुन्छ, आजभोलि के के गतिविधिहरू भइरहेछ यसको बारेमा जानकारी गराइदिनुहोस्।
1: धन्यवाद सर। अब हाम्रो चाहिँ दैनिक काम नै हुन्छ, त्यसको अलावा चाहिँ अब शिक्षा

0: गते यो यो शिक्षक तलब भत्ता निकासा अपुग पाठ्यपुस्तकको निकासा लगायतका कामहरू चाहिँ भइराखेको छ सर। आजभोलि
1: धेरैजनाले तपाईँले आवाज सुनेर पनि चिनिसक्नु भएको छ, तैपनि तपाईँको परिचय तपाईँकै मुखारविन्दुबाट भनिदिनु भयो भने अझै सहज हुन्थ्यो सर।
0: हस् धन्यवाद सर। मेरो नाम कर्णबहादुर पुन मगर, म रोल्पा नगरपालिकामा शिक्षा अधिकारीको रूपमा कार्यरत छु। मेरो घर रोल्पा नगरपालिका 10 धवाङ लिजिगा भन्ने ठाउँमा पर्छ।
1: हजुर सर, अत्यन्तै महत्वपूर्ण समयमा हामी तपाईँसँग कुराकानी गर्न लागेका छौँ। अहिले तालिम पनि चलिरहेको छ भन्नुभएको छ, के सम्बन्धी तालिमहरू चलिरहेको छ सर खास गरी?
0: यो विशेष गरेर शिक्षकहरूको क्षमता विकास गर्ने तालिम चाहिँ यो स्थानीय सरकारसँग जोडिन जान्छ। त्यही अन्तर्गत यो आधारभूत तहको कक्षा 1-3 अध्यापन गर्ने शिक्षकहरूको लागि एकीकृत पाठ्यक्रम तथा निरन्तर मूल्याङ्कन सम्बन्धी तालिम चाहिँ चलिरहेको छ। अहिले
1: कति दिनसम्म चल्ने हो सर यो?
0: यो हाम्रो 5 हो। यो हाम्रो
1: नगरपालिकाको
0: अब सबै शिक्षकहरूलाई हाम्रो स्रोत साधनले भ्याएन, सबै शिक्षकलाई भन्दा पनि अब यो हाम्रो अहिलेलाई 30 शिक्षकहरूको लागि तालिम चलिरहेको छ। यो 25-29 गतेसम्म 5 आज चौथो दिन चाहिँ तालिमको हो, भोलि चाहिँ अन्तिम दिन छ।
1: हजुर, असारमा शान्त लागेको छ, कामको चाप छँदैछ होइन, र पनि कामहरू कतिको सकिन लागि अथवा के छ यो बारेमा पनि अब हजुरको शाखाबाट हुने काम कारवाहीहरू अथवा गतिविधिहरू कहाँ पुगे अथवा क्लोजिङको समय पनि हुँदैछ?
0: यस सन्दर्भमा अब हाम्रो त्रैमासिक रूपमा सेड्युल रूपमा नै काम हुने भएको हुनाले त्यस्तो असार महिना पनि ठुलो कामको चाप त्यस्तो छैन। अब हामीले जुन पहिलो त्रैमासिक, दोस्रो त्रैमासिक, तेस्रो त्रैमासिकमा गर्ने कामहरू सम्पन्न गरिसकेका छौँ। अब चौथो त्रैमासिकमा गर्ने कामहरूमा नै हामी त्यतातिर नै व्यस्त छौँ सर अहिले आजभोलि।
1: अब एसईको पूरक परीक्षा पनि हुँदैछ कि?
0: अब यो माध्यमिक शिक्षा परीक्षा एसईको परीक्षा चाहिँ अहिले शिक्षा विकास तथा सामान्य इकाइ ले चाहिँ अब सञ्चालन व्यवस्थापन गर्ने भएको हुनाले हाम्रो स्थानीय तहसँग त्यो जोडिँदैन। त्योसँग अब हाम्रो चाहिँ एउटा अनुगमनको पाटोमा मात्रै रहन्छ, त्यो पनि अब माथिबाट चाहिँ शिक्षा विकास सम्बन्धी इकाइ परीक्षा नियन्त्रण कार्यालयबाट अब अनुगमन गर्ने भन्ने अनुरोध भए आएमा मात्रै हामी त्यो हुन्छ। त्यो परीक्षासँग अब त्यो चाहिँ हाम्रो त्यो त्यति जोडिँदैन सर अहिले।
1: हाम्रो रोल्पा नगरपालिका अहिलेको यो एसईमा रोल्पामै पहिलो भयो के अरे सायद नतिजाको हिसाबले हेर्ने भने अहिले हजुरले पनि यो कम मेहनत छैन, कम लगानी छैन, यो नगरपालिकाको पनि यो रिजल्ट लिनमा के छ यो अनुभव सुनाउन थाले?
0: अब यो रोल्पा नगरपालिकाले अब एसईमा मात्र नभएर हरेक कक्षाहरूमा नतिजा सुधारको कार्यक्रमलाई अगाडि बढाउँदै आएको छ। अब यसमा चाहिँ हाम्रो हरेक त्रैमासिकमा प्रधान अध्यापकहरूको बैठक हुन्छ, बैठकमा पनि नतिजा सम्बन्धी नतिजा कसरी सुधार्न सकिन्छ, कसरी सिकाइलाई गुणस्तरीय दिन सकिन्छ भन्ने कुरामा व्यापक छलफल हुन्छ। अब यो वर्षको नतिजा हाम्रो चाहिँ सन्तोषजनक नै छ भनौँ, अझ गर्नुपर्ने त धेरै छ, फेरि पनि अब चाहिँ हामी अब हामी नतिजालाई चाहिँ बढाउने क्रममै छौँ।
1: अहिले राष्ट्रपति रनिङ सिल्डमा पनि हाम्रो नगरपालिका नै जो पहिलो भयो होइन?
0: हो, पक्का पनि यो बालबालिकाहरूको खेल प्रतिभालाई प्रस्फुटन गर्न रोल्पा नगरपालिकाले यो चाहिँ समृद्धिको लागि स्वस्थ र समृद्धिको लागि खेलकुद भन्ने चाहिँ अब मूल यो चाहिँ नारालाई लिएर यो खेलकुद विकासको कार्यक्रममा पनि रोल्पा नगरपालिकाले विभिन्न कार्यक्रमहरू आयोजना गर्ने, विशेष गरेर रनिङ स्किलले समेटेका खेलहरूलाई चाहिँ समेटेर त्यो खेलकुदका कार्यक्रम

0: विद्यालय विद्यालय स्तरमा भयो. त्यसपछि अब अहिले चाहिँ हाम्रो जिल्ला स्तरमा पनि हाम्रो चाहिँ यो स्वर्णको संख्या र पदकको संख्या हेर्दाखेरि सन्तोषजनक नै देखिन्छ सर.
1: हजुर, जस्तै अन्य पालिकाहरू यो शिक्षाको हिसाबमा हेर्यो भने अन्य पालिकाहरूले पनि मेहनत गरिराख्नु भएको छ आफ्नो तर्फबाट, तथापि सोच्यान रूपको नतिजा आएको छैन. एसईमा निल पनि अथवा जिरो पनि भएको देखिन्थ्यो कुनै पालिकाका विद्यालयहरू. तर हजुरहरू कोही अनुभव ठ्याक्कै अब कसरी गर्दाखेरि विद्यार्थीहरू त्यसरी अलिक धेरै उत्तीर्ण हुने हुने रहेछ, हजुरहरूको अनुभव केही छ भने, किनभने उहाँहरूलाई पनि केही न केही सिकाइ हुनेछ धेरैजनाले हामीलाई सुन्दै पनि हुनुहुन्छ यति बेला.
0: हजुर, धन्यवाद सर. अब यसमा चाहिँ अब प्रमुख कुरो त अब जहाँ शिक्षण सिकाइ क्रियाकलाप हुने हो विद्यालय कक्षा कोठा विषय शिक्षक त्यसपछि जो संलग्न हुनुपर्ने हो विद्यार्थी शिक्षक र अब जसको सरकार हो अभिभावक यिनीहरू चाहिँ सचेत हुनुपर्छ र अब चाहिँ सिकाइलाई चाहिँ जोड दिनुपर्छ शिक्षण सिकाइ क्रियाकलापमा. त्यसपछि अब त्यसका अलावा अब कमजोर विषयहरूमा चाहिँ कोचिङको व्यवस्था गर्ने, त्यसपछि उनीहरूलाई चाहिँ विशेष कक्षाको चाहिँ व्यवस्थापन गर्ने, त्यसपछि शिक्षक तालिमको व्यवस्थापन गर्ने, अभिभावकहरूको चाहिँ सचेतीकरण गर्ने गरियो भने पक्कै पनि नतिजा चाहिँ सुधार हुँदै जाँदो रहेछ सर.
1: हजुर, हजुरहरूको अनुभवमा अत्यन्तै महत्वपूर्ण कुराकानी भइरहेको छ. जस्तो कि यो शिक्षाकै कुरा गरिराख्दाखेरि अगाडि तपाईँले नतिजा सुधारको लागि हामीले धेरै प्रयास गरिरहेका छौँ अथवा त्रैमासिक रूपमा परीक्षाहरू हुन्छ, त्यहाँको नतिजा के आयो भन्ने हिसाबमा पनि यहाँ प्रधानाध्यापकहरूको मिटिङहरू बस्छ, त्यो बेला पनि एउटा खालको समीक्षा हुन्छ भन्ने खालको कुरा गर्नुभएको छ. र कतिपय ठाउँमा अलिकति अब हामीले सामाजिक सञ्जालमा देखेका थियौँ केही दिन पहिला यो मोबाइलहरू फुटाएर पानीमा राखेर फालिएको पनि देखेका थियौँ. यो विद्यार्थीहरू त्यसरी अथवा नतिजा राम्रो लिनमा कतिपयको भनाइ गुनासा कस्तो पनि छ भने अलिकति विद्यार्थीहरूले चिट चोर्ने प्रवृत्ति, यसले गर्दाखेरि विद्यार्थी कुनै ठाउँमा धेरै पास हुने, कुनै ठाउँमा धेरै फेल हुने भन्ने पनि छ. हजुरलाई यो विषयमा के लाग्छ भनाइ?
0: यो विषयमा त अब हाम्रो परीक्षा केन्द्रहरूमा त्यस्तो गतिविधि हुँदैन, हाम्रो सबै फेयर नै हुन्छ. बच्चा बच्चीले जे जति कक्षा कोठामा सिकेका छन् त्यसपछि उनले चाहिँ आफ्नो अध्ययनको चाहिँ सिलसिलामा सिकेका छन् ती कुराहरू नै व्यक्त गर्छन्. अब त्यसरी चाहिँ अब चित चोरेको अनियमितता गरेको भन्ने हाम्रो नगरको केन्द्रहरूमा त्यस्तो पाइएको छैन सर.
1: हजुर, अहिले पछिल्लो समयमा चाहिँ एउटा घरेलु हिंसाका घटनाहरू अलिकति बढिरहेको छ, जस्तो कि मदिरा सेवन गर्ने, मदिरा पकाउने यो अभिभावकहरूमा यो देखिएको छ. यो अलिकति शिक्षाको अथवा अभिभावकमा त्यो खालको चेतना नभएर होला, त्यो अवस्थामा आफ्ना बालबालिकाहरूमा पनि केही पुरा पर्छ कि भन्ने लाग्छ?
0: एकदमै सर, अब घरको वातावरणले बच्चाको सिकाइमा र विकासमा प्रभाव कहीँ न कहीँ पारिरहेको हुन्छ. घरको वातावरण राम्रो भयो भने बच्चाको सिकाइ पनि राम्रो हुने, त्यसपछि उसको विकास पनि राम्रो हुने हुन्छ भने अब घरको वातावरण चाहिँ अब अलिकति चाहिँ अब त्यस्तो चाहिँ घरेलु हिंसा, त्यसपछि चाहिँ मदिरा सेवन, त्यसपछि अब चाहिँ अरू चाहिँ घरमा चाहिँ त्यस्तो समस्या भयो भने त्यो बच्चाको चाहिँ सिकाइमा पनि र उसको वृत्ति विकासमा पनि नकारात्मक प्रभाव पर्छ. अब यो हाम्रो कन्टेक्स्टमा फेरि अब त्यो चाहिँ मदिरा सेवन चाहिँ यो चाहिँ हाम्रो समाजमा करिब चाहिँ खुला जस्तै छ, अब खुला जस्तै भएको हुनाले त्यो कहीँ न कहीँ र संस्कारसँग पनि जोडिएको छ. त्यो कहीँ न कहीँ चाहिँ प्रयोग गर्ने, प्रयोग गर्दा अलिक कहिले चाहिँ बढी प्रयोग गर्दाखेरि त्यसको असर चाहिँ अब बाल मस्तिष्कसम्म पुगिरहेको छ. अब यसलाई चाहिँ न्यूनीकरण गर्न सर्वप्रथम त अभिभावकहरू नै सचेत भएर चाहिँ अब यो चिज प्रयोग गर्नु हुँदैन, यो चिज प्रयोग गर्दा मलाई मात्र हानि भइरहेको हुँदैन, मेरो परिवारलाई, मेरो बच्चालाई, मेरो वरपरको छिमेकीलाई, सबै चिजलाई हानि नोक्सानी गरिरहेको हुन्छ. अब यस्तो चाहिँ यो मदिरा जन्ने घरेलु हिंसा जस्ता अब चाहिँ हाम्रो चाहिँ खराब संस्कृतिहरूलाई चाहिँ हटाउनुपर्छ भन्ने अभिभावकहरूले पनि त्यो जानकारी लिँदै उनीहरूले आफूलाई सुधार्दै जानुपर्छ र त्यस्तो किसिमको चाहिँ सचेतीकरण फेरि विद्यालय त्यसपछि अब समुदायले पनि त्यो पहल गरेर त्यसलाई चाहिँ सुधार गर्दै लैजानुपर्छ।
1: हजुर, जस्तो कि अहिले जस्तो विद्यार्थीहरू जब स्कुल गइसके भने घरबाट अभिभावकले चाहिँ त्यो जिम्मेवारी मेरो होइन भन्थाल्ने अथवा आफू त्यो जिम्मेवारीबाट पन्छिने, मैले त स्कुल पठाएको छु अथवा विद्यार्थीले नतिजा राम्रो लिएन भने त्यो सबै दोष चाहिँ विद्यार्थीलाई दिने प्रचलन पनि छ। मैले भन्न खोजेको के हो भने अहिले अभिभावक र विद्यालय बिचको दुरी अलिकति टाढा देखिन्छ कि अब आफ्नो बालबालिका आफ्नो बच्चाहरूको सिकाइ उपलब्धि अनुगमन गर्नको लागि अभिभावकहरू खासै विद्यालयमा गएको देखिन्न, यो विषयमा तपाईँको भनाइ के छ सर?
0: अब सरले ठिकै कुरो राख्नुभयो, अब बच्चाहरूलाई चाहिँ अब विद्यालयको जिम्मा मात्रै छोड्ने र चाहिँ अब भने पनि अब त्यो सोचे जस्तो सुधार चाहिँ नहुन सक्छ। त्यस कारणले मेरो बच्चा विद्यालयमा नियमित जान्छ कि जाँदैन, त्यसपछि गएर सिक्छ कि सिक्दैन, उसको उपलब्धि को छ कति छ, त्यसपछि मेरो बच्चा कस्ता व्यक्तिहरूसँग साथ सङ्गत गर्छ, के कुरा के खान्छ, के लाउँछ, जस्ता चाहिँ यो हाम्रो जीवनलाई प्रभाव पार्ने कुराहरू चाहिँ अभिभावकले कहीँ न कहीँ बुझ्नुपर्छ। र यदि अभिभावकहरू अलि त्यो चाहिँ बुझ्न अब चाहिँ अलि असक्षम हुनुहुन्छ भने अब उहाँहरूलाई चाहिँ विद्यालयका शिक्षकहरूले त्यसपछि वरपरका बुद्धिजीवीहरूले यो कुरो चाहिँ जानकारी दिएर अब चाहिँ यो विद्यालय र चाहिँ अब शिक्षकहरूको अब चाहिँ र अभिभावकहरूको चाहिँ सम्बन्धलाई एकदम घनिष्ठ बनाएर लगियो भने पक्कै पनि अब त्यो त्यसको प्रभाव बालबालिकाको सिकाइ त्यसपछि उसको शैक्षिक उपलब्धि सबै कुरामा चाहिँ सकारात्मक प्रभाव पार्दछ सर।
1: अत्यन्तै महत्वपूर्ण कुरा यसरी अहिले विद्यार्थीहरूमा एउटा कुलत जो अहिले ड्रग्सहरू सेवन गर्ने अत्याधिक मात्रामा देखिएको छ, हामीलाई सुन्दै गर्नुभएका धेरैजना साना बालबालिकाहरू पनि हुनुहुन्छ, उहाँहरूलाई तपाईँको सन्देश के छ सर?
0: अब पक्कै पनि अब बालबालिकामा एक किसिमको क्युरियोसिटी भन्छ कि उत्सुकता हुन्छ, अब चाहिँ अब उत्सुकता हुन्छ, त्यो उत्सुक भएको समयमा कतिपय खराब अब चाहिँ व्यक्तिहरूको सङ्गतबाट त्यो बच्चाहरू अब कुनै समयमा त्यो कुलतमा फस्न सक्छ। अब त्यस बारेमा चाहिँ अब कुलत के हो भन्ने कुरो विद्यालयका पाठ्यक्रमहरूमा पनि राखेको छ, कक्षा कोठामा पनि सिकाइ हुन्छ, त्यसपछि विभिन्न चाहिँ अब सरकारी गैर सरकारी संस्थाबाट सचेतीकरण पनि हुन्छ। त्यो कुरालाई ख्याल राखेर सर्वप्रथम त बच्चा चाहिँ ती पदार्थहरूप्रति चाहिँ सचेत भएर उनीहरू त्यो अब चाहिँ त्यसको प्रयोगबाट आफै टालिनुपर्छ। र अब दोस्रो कुरो फेरि अब घर परिवारले पनि अब आफ्नो बच्चाको आनी बानी अब चाहिँ अब रेखदेख, त्यसै गरी विद्यालय शिक्षकले पनि अब बच्चाको चाहिँ बानी बेहोरा रेखदेख चाहिँ अब उसलाई चाहिँ अब सम्झाइ बुझाइ गर्ने त्यसपछि अब सचेतीकरण गर्ने काम चाहिँ गरिराख्नुपर्छ। कुलर भन्ने कुरो एकैछिनमा एकै दिनमा फस्ने होइन, त्यो बिस्तारै बिस्तारै बानी लाग्दै गएपछि अब चाहिँ ड्रग्सहरू त्यसपछि अब चाहिँ रक्सी अब मदिराका सेवनका कुराहरू भयो, त्यसपछि धुम्रपानका कुराहरू, त्यो एकै दिन एकैछिनको चाहिँ उसले मात्रै त्यो लट बस्दैन, त्यसको चाहिँ प्रयोग गर्दै गर्दै जहाँ लट बस्छ त्यो कुराहरू सुरुमै चाहिँ अभिभावक त्यसपछि बच्चा आफै सचेत भएर त्यसपछि शिक्षकहरूले चाहिँ र वरपरका छरछिमेकी समुदाय बुद्धिजीवी जो हुनुहुन्छ उहाँहरूले पनि त्यो कुरोलाई चाहिँ ख्याल गरेर बच्चाहरूदेखि ल्याएर बच्चाहरू मात्र होइन युवाहरू अब चाहिँ आम चाहिँ यो चाहिँ मानव जातिलाई नै यो किसिमको चाहिँ कुलतबाट बचाउनु चाहिँ पर्दछ।
1: अन्तिममा यो एउटा हाम्रो समाजमा यो सुसाइडका घटनाहरू यसै गरी बाल विवाहका घटनाहरू अत्यधिक मात्रामा बढेको छ, यो हुनुमा कतै न कतै शिक्षासँग पनि ठोकिन्छ अथवा शिक्षाको कमी भएको हो कि भन्ने खालको कुराहरू पनि आउँछ, यसमा हजुर सहमत हुनुहुन्छ कि नै?
0: अब यो सुसाइड भन्ने कुरो पनि एकदम राम्रो कुरो गर्नुभयो सरले चाहिँ, अब यो सुसाइडको रेट चाहिँ अहिले जति पनि पछिल्लो समयमा छ अब यो चाहिँ अब यो घट्दो क्रममा भन्दा पनि अब बढ्दो क्रममा देखिएको छ। यो फेरि यो अलिकति अब मेन्टल स्टेटसँग पनि जोडिएको हुन्छ यो सुसाइड भन्ने कुरो। मान्छेले एकैछिनमा आफ्नो ज्यान थाल्दैन, अब उसले चाहिँ त्यो ज्यान थाल्नलाई कयौं प्रयासहरू कयौं रात चाहिँ उसले चाहिँ सोचेका कुराहरू उस त्यो तनावसँग सम्बन्धित नकारात्मक कुराहरूलाई दोहोऱ्याएर अनि चाहिँ आफ्नो चाहिँ जीवनको औचित्य चाहिँ अब चाहिँ छैन भन्ने किसिमको सोच धेरै दिन राख्दाखेरि त्यो सुसाइड गर्न पुग्दछ। त्यस कारणले गर्दाखेरि अब यो सामान्यत यो सचेतीकरण नै गर्नुपर्छ। यो एक किसिमको चाहिँ अब यसका चाहिँ लक्षणहरू यसका कारणहरू समयमै निराकरण गर्यो भने अब यो हाम्रो चाहिँ अमूल्य मानव जीवनलाई खेर जानबाट बचाउन सकिन्छ। त्यसै गरी सरले यो बाल विवाहको कुरो गर्नुभयो, बाल विवाह पनि अब त्यही नै हो। अहिले चाहिँ अब बाल विवाहको बारेमा धेरै चाहिँ सचेतीकरणका कार्यक्रमहरू भइरहेका छन्। अब अहिले बाल विवाह पहिलेभन्दा धेरै न्यूनीकरण पनि भएको छ, फेरि पनि अब एडा कडा चाहिँ अब त्यो अब चाहिँ संख्यामा गन्दा त्यसपछि अब हरेक कुरा चाहिँ अहिले मिडियामा आउँदाखेरि एक दुई घटना घट्दा पनि धेरै नै भयो कि जस्तो चाहिँ अब चाहिँ अब मानसपटलमा अब चाहिँ जनमानसमा त्यो जाने गर्छ। तर अहिले चाहिँ सचेतीकरणको शिक्षाको कारणले गर्दाखेरि यो चाहिँ एकदमै घट्दो क्रममा छ सर बाल विवाह।
1: हजुर, यो महत्वपूर्ण समयको लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ। र अन्तिममा तपाईँले भन्नै पर्ने र यो छोटो समयमा मैले तपाईँलाई सोध्नु पर्ने धेरै कुराहरू हुँदाहुँदै पनि मैले सुटाएका कुराहरू छ भने महत्वपूर्ण कुराहरू छ भने छोटोमा राख्नुहोस्।
0: धन्यवाद सर। अब यो मेरो विचारहरू अब चाहिँ मेरो शाखाका काम कर्तव्य अब चाहिँ हरू चाहिँ तपाईँले चाहिँ अब यो जानकारी दिने अवसर दिनुभयो त्यसमा सरलाई धेरै धेरै धन्यवाद छ। अब हामीले चाहिँ शिक्षामा सुधार गर्ने भने अब हामी सबैको प्रयास चाहिँ जरुरी छ। एकजना अब चाहिँ अब शिक्षा शाखा त्यसपछि एउटा विद्यालय ले मात्रै यो चाहिँ सुधार चाहिँ सम्भव छैन। सबै अभिभावक समुदाय त्यसपछि बुद्धिजीवीहरू विभिन्न पेसाकर्मीहरू सञ्चारकर्मीहरू अब लगायत सबैले चाहिँ अब अभिभावकहरू लगायत सबैले चाहिँ अब चाहिँ शिक्षालाई चाहिँ सुधार गर्नुपर्छ, अब चाहिँ लगानी बढाउनुपर्छ, गुणस्तरता दिनुपर्छ, विद्यालयलाई राम्रो बनाउनुपर्छ भन्ने कुरामा अब यतिखेर सबैको जोडबल रह्यो भने हाम्रो भावी पुस्ता चाहिँ एकदम सक्षम सबल शिक्षित त्यसपछि देशको लागि सुयोग्य नागरिक तयार हुनेछ। यसमा हामी सबैले जोड दिन आवश्यक छ भन्ने कुरो राख्दै म बिदा हुन्छु सर।
1: हुन्छ, समय र समाजको लागि धेरै धेरै धन्यवाद।
0: धेरै धेरै धन्यवाद सरलाई।

श्रोता, यति बेला तपाईँ रेडियो कार्यक्रम जनतासँग नगरपालिका सुनिरहनु भएको छ। यो कार्यक्रम तपाईँ सामुदायिक रेडियो रोल्पा 93.8 MHz, सामुदायिक रेडियो जलजला 96.4 MHz, सामुदायिक रेडियो मालसुरी 100.5 MHz र आआफ्नै अनलाइनहरू मार्फत संसारभरबाट एकैसाथ सुनिरहनु भएको छ। अब भने हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौं। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? कृपया सल्लाह सुझाव दिनुहोला। जसको लागि रोल्पा नगरपालिकाको कार्यालय रोल्पा नगरपालिका 2 पिपल चौतारा रोल्पा र तपाईँले सुनिरहनु भएका रेडियोहरू मार्फत पनि सल्लाह सुझावहरू पठाउन सक्नुहुनेछ। यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोताहरूलाई धन्यवाद दिँदै अर्को साता फरक विषयवस्तुमा कुराकानी गर्न उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मका लागि सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मी साथीहरूलाई पनि धन्यवाद दिँदै म पनि बिदा हुन्छु। शुभ सन्ध्या।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
5: बाजे के भयो, किन गालामा हात?
6: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बाजे।
5: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
7: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
8: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
5: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
7: हजुर हाम्रा सेवाहरू,
5: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
9: नदुखाई दाँत निकाल्ने,
5: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
9: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
5: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
9: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
9: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 3318 9095 14 652।
8: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।

0: जलजला ड्राइभ चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 7 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-46-78-232।
3: रोगको उच्च जोखिम हुने अस्ट्रेलियाको एक अनुसन्धान संस्थाको निष्कर्ष र फिफा विश्वकपमा आज राति क्यानाडा र बोस्निया हर्जेगोभिना बीच खेल हुने।
4: एसई सकियो, अब रमाइलो सुरु भयो।
5: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक कल होस्, 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
4: अझै रमाइलो, रु 50 वा सोभन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
5: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
4: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: समाचार अब विस्तारमा। काभ्रे पलाञ्चोकको नमोबुद्ध नगरपालिकाको बुच्चाकोट स्थित बीपी राजमार्ग सड़क खण्डमा बस दुर्घटना हुँदा 8 जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोकका अनुसार मृतक 8 जना मध्ये 4 जनाको शनाखत भएको छ। रोसी गाउँपालिका वडा नम्बर 7 की 34 वर्षीय फूलमाया तामाङ, सोही पालिकाको वडा नम्बर 6 का 75 वर्षीय इन्द्रबहादुर झाँक्री, वडा नम्बर 6 का 60 वर्षीय प्यारी माया तामाङ र दैलेख घर भएका 30 वर्षीय बम बहादुर भण्डारीको शनाखत भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी रविन विष्टले जानकारी दिनुभयो। बनेपाबाट काभ्रे पलाञ्चोकको रोसी गाउँपालिका वडा नम्बर 8 सुगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस अनियन्त्रित भई आज दिउँसो सड़कबाट करिब 300 मिटर तल खस्दा दुर्घटना भएको थियो। दुर्घटनामा 16 जना घाइते भएका र उनीहरूको धुलखेल अस्पतालमा उपचार भइरहेको छ। बसमा 24 जना सवार रहेको प्रहरीले जनाएको छ। सरकारले संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलको म्याद असार मसान्तसम्म थप गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको नेतृत्वमा संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलले काम गरिरहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्न भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ। यस्तै बैठकले लेखामान बोर्डको अध्यक्ष पदमा सिन्धुपाल्चोकका रमेश कुमार धिताललाई मनोनयन गर्ने निर्णय गरेको, बैठकपछि नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। सुस्तामा भारतीय एसएसबीको प्रवेश सम्बन्धमा संचारकर्मीको जिज्ञासामा प्रवक्ता पोखरेलले सीमा क्षेत्रमा नेपाली नागरिकहरू स्वयंले वर्षौंदेखि सुरक्षा गरिरहेको बताउँदै त्यस सम्बन्धमा परराष्ट्र मन्त्रालय मार्फत आवश्यक कदम चालिने बताउनुभयो।
7: चुस्तामा यस्तो समस्याहरू आउँदै गरेको थियो, त्यसमा सबैभन्दा धेरै धन्यवाद चुस्तामा बस्ने नेपाली नागरिकहरूलाई दिनुपर्ने हुन्छ। उहाँले दशकौंदेखि त्यो भूमिलाई उहाँले संरक्षण गर्दै आउनु भएको छ। यो सम्बन्धी परराष्ट्र मन्त्रालयले आवश्यक कदमहरू चाहिने, कूटनीतिक रूपमा गर्नुपर्ने कुराहरू भारतसँग गरि नै रहेको छ। डिप्लोमेटिकली डिप्लोमेटिक नोट पठाएर वार्ता गरेर गर्नुपर्ने कुराहरू भइ नै हाल्छ।
3: नेपाल भारत सीमा विवादका सम्बन्धमा सरकारले कूटनीतिक संवाद मार्फत समाधान गर्ने पनि प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। प्रतिनिधि सभा बैठकले विनियोजन विधेयक 2083 र अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। आजको बैठकमा अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले विनियोजन विधेयक 2083 र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेलले अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2083 माथि विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको विधेयक सभाले स्वीकृत गरेको हो। विनियोजन विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका विषयमा जवाफ दिँदै अर्थमन्त्री डाक्टर वाग्लेले पूँजीगत खर्च तीव्र रूपमा गर्न सकियोस् भनेर अर्थ मन्त्रालयले आफ्नो ठूलो अधिकार सम्बन्धित मन्त्रालयलाई प्रत्यायोजन गरेको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले चालू खर्चको मात्रा ठूलो नहोस् र विनियोजित पूँजीगत खर्च अधिक होस् भन्नेतर्फ सरकार सचेत रहेको बताउनुभयो। यसअघि छलफलमा सांसदहरूले चालू खर्च र पूँजीगत खर्चमा नै अपेक्षाकृत सन्तुलन कायम हुन नसकेको र चालू खर्चको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन नसकेको बताउनुभयो। सांसदहरूले स्थानीय तहको स्रोत र अनुदान घटाएको, संघ सरकारले प्राथमिकतामा राख्नुपर्ने विषयमा समेत प्राथमिकता दिन नसकेको, रोजगारी सृजना प्राथमिकतामा पर्न नसकेको बताउनुभयो। सांसदहरूले शिक्षा र स्वास्थ्यमा पर्याप्त रकम विनियोजन हुन नसकेको, देशमा दिगो विकास गर्ने तथा रोजगारी सृजना गर्ने गरी भन्दा पनि ऋण बढ़ाउने तर्फ बजेट केन्द्रित रहेको तथा बजेटको ठूलो हिस्सा तलब भत्ता र अन्यमा खर्च हुने गरी आएको बताउनुभयो। बैठकमा सभामुख डोल प्रसाद अरियालले विनियोजन विधेयक 2083 को विभिन्न मन्त्रालय एवं सचिवालय अन्तर्गतका विभिन्न शीर्षकहरूमाथि छलफल गर्न र उठेका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिन असार 1 गतेदेखि 4 गतेसम्मको समय तोक्नु भएको छ। बैठकमा नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले सभामुखसँग समय माग गरी नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय एसएसबी बल नेपाल प्रवेश गरी समस्या सृजना गरेको विषयमा ध्यान आकर्षण गराउनुभयो। प्रमुख सचेतक महरले नेपालको सीमा क्षेत्रमा भारतीय पक्षबाट भइरहेको समस्याका विषयमा सरकारले के गरिरहेको छ भन्ने प्रश्न गर्दै प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिपछि भारतीय पक्षबाट समस्या सृजना भइरहेको बताउनुभयो। बैठकमा सांसद बदन कुमार भण्डारीले सभामुखसँग समय लिएर सवारी दुर्घटना न्यूनीकरण गर्न समयमा नै ध्यान दिनुपर्ने बताउनुभयो। बैठकमा युवा श्रम तथा रोजगार मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 र अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी सन् 2014 प्रोटोकल नम्बर 29 पेश गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक असार 1 गते बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकमा आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल भएको छ। छलफलमा सांसदहरूले स्थानीय तहलाई पर्याप्त स्रोत र अधिकार नदिए विकासले गति लिन नसक्ने, बजेटले नयाँ कार्यक्रम ल्याउन नसकेको र ल्याएका कार्यक्रममा पनि स्रोतको सुनिश्चितता नभएको, नाफामा रहेको नेपाल टेलिकमको शेयर बिक्री गर्ने कुरा गलत भएको, बजेटमा युवालाई रोजगारी दिने कार्यक्रम समावेश नभएको र शिक्षामा पनि न्यून बजेट छुट्याइएको भन्दै सरकारले ल्याएको बजेटले मध्यम वर्गलाई मात्रै सम्बोधन गरेको बताउनुभयो। यस्तै सांसदहरूले सरकारले ल्याएको बजेटले गरीबीको रेखामुनिका नागरिकलाई सम्बोधन नगरेको, सरकारले कर्णाली प्रदेशलाई उपेक्षा गरेको, संविधानमै मौलिक हकका रूपमा रहेको शिक्षा र स्वास्थ्य क्षेत्रमा अनावश्यक कर थोपरेको र युवाहरूको बेरोजगारी समस्या समाधानका लागि ठोस योजना नल्याएको बताउनुभयो। यसअघि बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बागीले राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक असार एक गते दिउँसो 1:15 बस्नेछ। परराष्ट्र मन्त्री शिशिर खनाल चिनिया विदेश मन्त्री वाङ ईको निमन्त्रणामा चीनको 4-दिवसीय भ्रमणमा AZ-31 बेजिङ प्रस्थान गर्नुहुने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा परराष्ट्र मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै उहाँले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्ला बेग्लै भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ। मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेजिङ स्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनुका साथै चिनिया उद्यमी व्यवसायीसँग पनि छलफल गर्नुहुने कार्यक्रम रहेको छ। कैलालीको गोदावरीमा बाढ़ीमा परि 2 जनाको मृत्यु भएको छ। गोदावरी नगरपालिका 4 55 वर्षीय महेश्वरी धमला र 40 वर्षीय कल्पना साउदको आज बिहान च्याउ खोज्न जंगलतर्फ गएका बेला नदीमा बगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक योगेन्द्र तिमिल सिन्हाले जानकारी दिनुभयो। ट्रेड युनियन खारिज गर्ने निर्णय विरूद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासमा AZ-20 शुरू भएको सुनवाई आज सकिएपछि यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको हो। अदालतको आदेशसँगै ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो खुलेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिस प्रक्रियामा शंकास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशंकापछि विस्तृत छानबिन गरी कानूनी कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन गृह मन्त्रालयलाई आग्रह गरेको छ। शिक्षा मन्त्रालयले गृह मन्त्रालयलाई पठाएको पत्र मार्फत विदेशी विद्यार्थीका लागि जारी गरिएको अध्ययन भिसा सिफारिससँग सम्बन्धित कागजातमा गम्भीर शंका उत्पन्न भएको भन्दै अनुसन्धान र आवश्यक कानूनी प्रक्रिया अघि बढ़ाउन आग्रह गरेको हो। मन्त्रालयमा पेश गरिएका केही कागजात र रसिद समेत शंकास्पद तथा नक्कली प्रकृतिका देखिएको शिक्षा मन्त्रालयले जनाएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सरकारले लिने नयाँ नीतिसँग सम्बन्धित कानून तर्जुमा अगाडि बढ़ाउन मन्त्रीहरूलाई आग्रह गर्नुभएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड़गराज पौडेल र कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग आगामी आर्थिक वर्षमा संसदमा पेश गरिने विधेयकहरूको तयारी सम्बन्धमा आज छलफल गर्दै मन्त्री गौतमले नयाँ सरकारले ल्याएको बजेटपछि आएका नयाँ नीति अनुसार सम्बन्धित मन्त्रालयहरूले कानून निर्माणको तयारी अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। मन्त्री गौतमले जनताका आवश्यकतालाई मूर्त रूप दिन कानून आवश्यक हुने भन्दै पर्याप्त समय लिएर तयार गरिएको कानून दीर्घकालीन र प्रभावकारी हुने धारणा राख्नुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री पौडेलले कानून निर्माणका सम्बन्धमा कानून मन्त्रालयले गरेका यस्ता छलफलले सरकारको कार्यक्षमता बढ़ाउने विश्वास व्यक्त गर्दै मन्त्रालयमा प्रतिस्थापन तथा नयाँ कानूनको आवश्यकता धेरै रहेको बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री चौधरीले कृषि र वन क्षेत्रसँग सम्बन्धित नयाँ विधेयकको माग बढ़िरहेको जानकारी गराउनुभयो। कानून मन्त्री गौतमले कानून निर्माण प्रक्रियालाई प्रभावकारी समयबद्ध र गुणस्तरीय बनाउन मन्त्रालयहरूबीच समन्वय र पूर्व तयारी आवश्यक रहेकोमा जोड़ दिनुभयो। बाल बालिकामा कुपोषण देखिएपछि बाँकेको राप्ती सुनारी गाउँपालिकाले कृषि तथा पोषण प्रवर्धन कार्यक्रम सञ्चालन गर्दै आमा तथा बाल बालिकाको स्वास्थ्य सुधारका लागि पहल थालेको छ। घर परिवारलाई पोषणयुक्त खाद्यान्नमा आत्मनिर्भर बनाउने, स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने तथा कुपोषण न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको राप्ती सुनारी गाउँपालिकाले जनाएको छ। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
8: आमा समूहलाई उत्पादनसँग जोड्दै स्वस्थ परिवार निर्माण गर्ने लक्ष्य सहित सञ्चालन गरिएको कार्यक्रमले विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र हजार दिनका बालबालिकाको पोषण अवस्थालाई केन्द्रमा राखेको छ। आफ्नै करेसाबारी तथा खेतबारीमा पोषणयुक्त तरकारी, फलफूल र अन्य खाद्य वस्तु उत्पादन गर्न प्रेरित गर्दै गाउँपालिकाले समुदाय स्तरमा सचेतना अभिवृद्धिका गतिविधि पनि सञ्चालन गरिरहेको छ। गाउँपालिकाकी उपाध्यक्ष मनिषा सिंह थारू स्थानीय उत्पादन र पोषण सम्बन्धी ज्ञानलाई व्यवहारमा उतार्न गाउँपालिकाले समय समयमा कृषि तथा पोषण मेला आयोजना गर्दै आएको छ। यस्ता मेलाले पोषणयुक्त खानाको महत्वबारे जानकारी दिनुका साथै स्थानीय महिलाहरूलाई उत्पादनमुखी गतिविधिमा सक्रिय बनाउने काम गरेको छ। कृषि तथा पोषण प्रवर्धन कार्यक्रम संयोजक शोभा बस्नेत मेलामा सहभागी आमा समूहका महिलाहरूले आफू उत्पादन गरेका तरकारी, फलफूल तथा अन्य पोषणयुक्त खाद्य सामग्री प्रदर्शनमा राख्ने गरेका छन्। यसले उनीहरूमा आत्मविश्वास बढाउनुका साथै परिवारको खाद्य तथा पोषण सुरक्षामा समेत टेवा पुगेको छ। स्थानीय महिला विमला घट्टी मगर
9: हामी चाहिँ यो तरकारीहरू
8: कुपोषित बालबालिकाको संख्या देखिएपछि पोषण स्तर सुधारका लागि कार्यक्रम सञ्चालन गरिएको वडा नम्बर 6 का वडा अध्यक्ष नवराज खरेल बताउनुहुन्छ।
10: खानामा सन्तुलित भोजन आमाले नखाइदिँदै गर्दा त्यो बच्चामा कुपोषणको समस्या देखिएको छ।
8: कुपोषण अझै पनि ग्रामीण क्षेत्रको चुनौतीको रूपमा रहेको अवस्थामा राप्ती सुनारी गाउँपालिकाले सञ्चालन गरेको कृषि तथा पोषण प्रवर्धन कार्यक्रमलाई केवल उत्पादन बढाउने अभियान मात्र नभई स्वस्थ र समृद्ध परिवार निर्माण गर्ने प्रयासका रूपमा हेरिएको छ। यो अभियानले स्थानीय स्रोत साधनको उपयोग, पोषण सम्बन्धी व्यवहार परिवर्तन र समुदायको सक्रिय सहभागिता मार्फत आमा तथा बालबालिकाको स्वास्थ्यमा सकारात्मक सुधार ल्याउने अपेक्षा गरिएको छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
3: ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र सूचना तथा संचार मन्त्रालयको अग्रसरतामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट प्रयोगविहीन तार हटाउन शुरू गरिएको छ। तार हटेपछि शहरी सुन्दरतामा वृद्धि, सार्वजनिक सुरक्षाको सुनिश्चितता तथा सड़क क्षेत्रमा हुने जोखिम न्यूनीकरण हुने विश्वास लिइएको ऊर्जा मन्त्रालयले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अस्ट्रेलियामा गरेको एक दशक लामो अध्ययनले दैनिक दुई वा दुई घण्टा भन्दा बढ़ी सामाजिक सञ्जाल प्रयोग गर्ने किशोर किशोरीहरूले डिप्रेशन लगायतका मानसिक रोगको उच्च जोखिमको सामना गर्ने गरेको पत्ता लगाएको छ। अस्ट्रेलियाको मर्डोक चिल्ड्रेन रिसर्च इन्स्टिच्यूटले शुक्रबार जारी गरेको विज्ञप्तीमा 12 देखि 18 वर्षको उमेरमा उच्च सामाजिक सञ्जालको प्रयोगले एक वर्षपछि मानसिक स्वास्थ्य समस्यामा वृद्धि भएको उल्लेख गरिएको छ। अस्ट्रेलियाको मेडिकल जर्नलमा प्रकाशित एक अध्ययनले मेलबर्नमा 9 देखि 19 वर्ष उमेर समूहका करिब 1200 सहभागीहरूको बीचमा अध्ययन गरेको जनाइएको छ। अध्ययनका लागि सन् 2025 16 वर्ष मुनिका बाल बालिकाका लागि सामाजिक सञ्जालको पहुँचमा प्रतिबन्ध लगाउनु अघि तथ्याङ्क संकलन गरिएको थियो। अनुसन्धानकर्ताहरूले उच्च स्तरको मानसिक स्वास्थ्य समस्याहरू, अनलाइन दुर्व्यवहार लगायत सामाजिक सञ्जाल प्रयोग र हानिकारक अनलाइन सामग्रीको जोखिम बढ़ेको चेतावनी दिएका छन्। उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् 2024 प्योङयाङमाथि ड्रोन उडानको आदेश दिएको आरोपमा दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युन सुक योल र उहाँका पूर्व रक्षा मन्त्री किम योन ह्युनलाई शुक्रबार 30 वर्षको जेल सजाय सुनाइएको छ। यसअघि मार्शल ल लागू गरेको अभियोगमा आजीवन कारावासको सजाय पाइसकेका युनमाथि युवाको गम्भीर फैसला आएको हो। कश्मीरमा प्रहरी र आन्दोलनरत समूह बीचको झडपमा परि मृत्यु हुनेको संख्या 20 पुगेको छ। आर्थिक र शासन सुधारको माग गर्दै सरकार विरोधी आन्दोलन संयुक्त अवामी एक्सन कमिटिका समर्थकहरूले गत हप्ता आतंकवाद विरोधी कानून अन्तर्गत प्रतिबन्ध लगाएको भए पनि विरोध प्रदर्शन जारी रहेको छ। अब आर्थिक समाचार।
11: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: सांसदहरूले बेरोजगार विषयमा देखिएको नीतिगत तथा व्यावहारिक समस्यालाई सम्बोधन गर्नुपर्नेमा जोड दिनु भएको छ। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकको छलफलमा समितिका सदस्य सांसदहरूले त्यस्तो जोड दिनु भएको हो। छलफलमा बोल्दै समितिका सभापति भरत बहादुर खड्काले विभिन्न सरकारी निकायसँग बेरोजुको विषयमा आवश्यक जानकारी दिएर बेरोजु फसलका लागि आवश्यक नीतिगत तथा कानूनी सुधार गर्नुपर्ने आवश्यकता उठाउनुभयो। यस अवसरमा नेपाली सेनाका सेनापति अशोक राज सिद्धेलले नेपाली सेनाले चालु आर्थिक वर्षमा बाँकी रहेको बेरोजु मध्ये 60% फर्सुट गर्ने लक्ष्य राखेकोमा हालसम्म 11% मात्रै पूरा भएको बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयका सचिव राजेन्द्र प्रसाद मिश्रले सार्कको कृषि मन्त्रालयतर्फ 6,35,00,00,000 बेरोजु रहेकोमा हालसम्म 40.28% फर्सुट भएको जानकारी गराउनुभयो। सार्कको वन मन्त्रालयतर्फ पनि 56,00,00,000 बेरोजु रहेकोमा 16% मात्रै बेरोजु फर्सुट भएको उहाँले उल्लेख गर्नुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले सरकार ऊर्जा क्षेत्र प्रस्थान बिन्दुमा रहेको बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानको 24 वार्षिक साधारण सभा एवं 8 अधिवेशनको उद्घाटन समारोहमा मन्त्री श्रेष्ठले उत्पादन सँगै विद्युत व्यापार र प्रसारण लाइनमा निजी क्षेत्रलाई सहभागी गराउन सरकारले मार्ग प्रशस्त गरिसकेको बताउनुभयो। ऊर्जा क्षेत्रको बृहत्तर विकासका निम्ति निजी क्षेत्रसँग साझेदार गर्न सरकार प्रतीक्षारत रहेको उहाँको भनाइ थियो। मन्त्री श्रेष्ठले मन्त्रालयले संसदको चालु अधिवेशनमा जलस्रोत विधेयक र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक पेश गर्ने तयारी गरिरहेको जानकारी गराउनुभयो। मन्त्री श्रेष्ठले यसपटक विद्युत उत्पादन व्यापार पूर्वाधार र औद्योगिकीकरणलाई एकीकृत रूपमा अघि बढाउन आगामी आर्थिक वर्षका लागि पर्याप्त बजेट विनियोजन भएको उल्लेख गर्नुभयो। कार्यक्रममा इपानका अध्यक्ष गणेश कार्कीले ऊर्जा उत्पादनमा निजी क्षेत्रको योगदान 80% रहेको उल्लेख गर्दै जनताको घर घरमा उज्यालो पुर्याउनका लागि उत्पादनमा सबैभन्दा बढी योगदान निजी क्षेत्रले गर्दै आएको जानकारी गराउनुभयो। औद्योगिक क्षेत्रभित्रका भौतिक संरचना प्रयोग गरे बापतको महसुल बुझाउन अटेट गरेका उद्योगहरूले कारवाही गर्ने सरकारको चेतावनीपछि धमाधम बकौता बुझाउन थालेका छन्। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले 7 दिनभित्र बाँकी महसुल नबुझाए कानून अनुसार बकौता रकम असुल उपर गर्ने चेतावनी दिएपछि विभिन्न 10 औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगहरूले महसुल बुझाउन थालेका छन्। औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका उद्योगहरूले पछिल्लो सूचनाका आधारमा 1,00,00,000 भन्दा बढी बकौता भुक्तानी गरिसकेको लिमिटेडका सूचना अधिकारी वासुदेव सोडारीले जानकारी दिनुभयो।
3: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवनाचार्य। अब खेलकुद समाचार।
12: मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल 2026 उद्घाटन खेलमा सुखद शुरूआत गरेको छ। मेक्सिको सिटी रंगशालामा शुक्रबार भएको खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई 2-0 गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद शुरूआत गरेको हो। मेक्सिकोका लागि जुलियन क्विनोनेस र राहुल जिमेनेजले समान 1-1 गोल गरे। खेलको शुरूआतको 9 मिनटमा जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई शुरूआती अग्रता दिलाएका थिए। त्यसपछि खेलको 67 मिनटमा राहुल जिमेनेज ले गोल गर्दै मेक्सिको अग्रता दोब्बर बनाए। विश्वकपको उद्घाटन खेलमा 3 खेलाडीले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए। यस्तै शुक्रबार भएको समूह एको दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिक विरूद्ध 2-1 गोल अन्तरको जित निकाल्दै प्रतियोगितामा सुखद शुरूआत गरेको छ। दक्षिण कोरियाका लागि वाङ इन बोम र ओ ह्युन ग्युले समान 1-1 गोल गरे। चेक रिपब्लिकका लागि भने लाडिस्लाभ क्रेचीले 1 गोल गर्दै अग्रता दिलाए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन। खेलको 59 मिनटमा लाडिस्लाभले गोल गर्दै आफ्नो टोलीलाई पहिलो अग्रता दिलाएको थिए। चेक रिपब्लिकको 1-0 गोलको अग्रता लामो समयसम्म टिक्न सकेन। खेलको 67 मिनटमा दक्षिण कोरियाले बराबरी गोल फर्काएको हो। दक्षिण कोरियाका ह्वाङले गोल गर्दै टोलीलाई पहिलो अग्रता गरे भने खेललाई समेत 1-1 गोलको बराबरीमा ल्याए। त्यसै गरी दक्षिण कोरियाका अर्का खेलाडी ओ ह्युनले खेलको 80 मिनटमा गोल गर्दै टोलीलाई दोस्रो अग्रता दिलाएका हुन्। त्यसपछि खेलमा गोल हुन सकेन र अन्तत दक्षिण कोरियाले चेक रिपब्लिकमाथि 2-1 जित हासिल गर्यो। जितसँगै दक्षिण कोरियाले शीर्ष 3 अङ्क बटुल्दै अङ्क तालिकाको दोस्रो स्थानमा छ। विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत सह आयोजक क्यानाडाले शुक्रबार मध्यराती बोस्निया हर्जगोभिनासँग ऐतिहासिक खेल खेल्दैछ। क्यानाडाको भूमिमा हुन लागेको यो पहिलो विश्वकप खेल हुनेछ। फिफा वरियतामा 66 स्थानमा रहेको बोस्निया हर्जगोभिना दोस्रो पटक विश्वकप खेल्दैछ। यसअघि सन् 2014 बोस्निया हर्जगोभिनाले विश्वकपमा भाग लिएको थियो। फिफा विश्वकप फुटबल 2026 खेल काठमाडौँ जिल्लाभित्र सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न चाहने कुनै पनि संघ संस्था वा कम्पनीले काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने भएको छ। पूर्व स्वीकृति नलिई रातको समयमा ठूलो पर्दामा खेल देखाउने बहानामा भीड जम्मा गरी समुदायमा असर पर्ने र शान्ति सुरक्षा खलबल्याउने गतिविधि नगर्न नगराउन प्रशासनले अनुरोध गरेको छ।
3: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षा एवं हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 30.3 डिग्री सेल्सियस, न्यूनतम 20.2 डिग्री सेल्सियस वर्षा 6 मिलीमिटर। काठमाडौँको अधिकतम 27 डिग्री सेल्सियस, न्यूनतम 19.5 डिग्री सेल्सियस वर्षा 0.7 मिलीमिटर। पोखराको अधिकतम 30.6 डिग्री सेल्सियस, न्यूनतम 22.4 डिग्री सेल्सियस वर्षा 3 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम 27.6 डिग्री सेल्सियस, न्यूनतम 21.6 डिग्री सेल्सियस वर्षा 1.2 मिलीमिटर र दिपायलको अधिकतम 25.5 डिग्री सेल्सियस, न्यूनतम 22.2 डिग्री सेल्सियस वर्षा 8.5 मिलीमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय राहुल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय। काभ्रे पलाञ्चोकको नमोबुद्धमा बस दुर्घटना, 8 जनाको मृत्यु, 16 जना घाइते। ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय विरूद्ध परेको रेट निवेदनमा अन्तरिम आदेशलाई निरन्तरता दिन सर्वोच्च अदालतद्वारा अस्वीकार। परराष्ट्र मन्त्री शिशिर खनाल चिनिया विदेश मन्त्रीको निमन्त्रणामा पर्सि चीन भ्रमणमा जानुहुने। दैनिक 2 घण्टा भन्दा बढ़ी सामाजिक सञ्जाल प्रयोग गर्ने किशोर किशोरीमा मानसिक रोगको उच्च जोखिम हुने अस्ट्रेलियाको एक अध्ययन संस्थाको निष्कर्ष। र फिफा विश्वकपमा आज राति क्यानाडा र बोस्निया हर्जगोभिना बीच खेल हुने। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। अवस्त नमस्कार।
13: सीधा कुरा, प्रष्ट विचार, जो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। विधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलको म्याद थप गर्ने सरकारको निर्णय, 31 वर्षपछि कार्यान्वयनमा राहुल आयोगको प्रतिवेदन, अतिक्रमी सरकारी जग्गा फिर्ता ल्याउने तयारी।
1: राहुल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने।
0: सम्पत्ति शुद्धिकरण मुद्दामा भट्ट अग्रवाल र गोल्छा सहित 39 जना विरूद्ध मुद्दा दर्ता, काभ्रेको बनेपाबाट रोशी गाउँपालिकातर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा 8 जनाको मृत्यु, स्टेरिङको सन्तुलन गुम्दा दुर्घटना।
2: चालकको भनाइअनुसार चाहिँ हरेको त्यो टायर खुसिएपछि उसले चाहिँ स्टेरिङको सन्तुलन गुमाउन पुग्दाखेरि चाहिँ दुर्घटना भयो।
0: अध्ययन भिसा प्रकरणमा मन्त्रालयभित्रै 3 सदस्यीय छानबिन समिति गठन, आर्थिक विधेयकमा हेरफेर भएको दावी गर्दै संसदीय छानबिन समितिको माग, विपक्षी फाइल खोल्ने चेतावनी दिएर अर्थमन्त्रीले पुराना दललाई तर्साउन खोजेको आरोप।
3: प्रश्न गर्ने सांसदलाई तपाईँको काण्डको फाइल खोल्छु भन्नु संसदीय मर्यादामाथिको अपमान हो।
0: र कश्मीरमा विरोध प्रदर्शनमा मृत्यु हुनेको संख्या 20 नाग्यो, फिफा विश्वकप अन्तर्गत आज राति क्यानाडा र बोस्निया हर्जगोभिना खेल्ने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालमा कुल 30,91,000 हेक्टर जमीन खेतीयोग्य भए पनि 37% जमीनमा मात्र सिंचाई सुविधा पुगेको छ। अझै पनि 63% जमीनमा सिंचाई सुविधा पुगेको छैन। सिंचाईको सुविधा नभई आकाशे पानीको भरमा रहेका किसानहरूलाई अहिलेको जस्तो अवस्थामा घाटा बेहोर्नुपर्ने अवस्था छ। धान कहिले लगाउने भन्ने आकाशे पानीको भरमा पर्नुपर्ने अवस्था छ। त्यसैले सरकारले सिंचाई सुविधा पुर्याउने विषयलाई प्राथमिकता दिनुपर्दछ। अब खबर सुशीला श्रेष्ठबाट।
5: काभ्रेको बनेपाबाट रोशी गाउँपालिकाको सुगुरेका लागि छुटेको यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु भएका 8 जना मध्ये 4 जनाको शनाखत भएको छ। आज दिउँसो बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका 2 बुच्चाकोटमा भएको बस दुर्घटनामा चालक सहित 8 जनाको मृत्यु भएको हो। दुर्घटनामा अन्य 16 जना घाइते भएका छन्। दुर्घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीहरूले घाइतेको उद्धार गरेका थिए। दुर्घटनाको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले सीआईएनसँग बताउनुभयो।
2: 8 जना मृतक मध्ये 4 जना आइडेन्टिफाई भएको छ। एकजना फुलमाया तामाङ हुनुहुन्छ वर्ष 34 को, अर्को इन्द्र बहादुर झाकी हुनुहुन्छ वर्ष 75 को, रोशी गाउँपालिका छ, अनि उहाँ चाहिँ यो बसको ओनर पनि हो है, बसको साउ। अनि अर्को प्यारी माया तामाङ वर्ष 40, उहाँको पनि रोशी गाउँपालिका, वडा नम्बर 8 हो। त्यस्तै अर्को एकजना हुनुहुन्छ बमबहादुर भण्डारी दैलेख घर भएको वर्ष 30 को, उहाँ चाहिँ नेपाली सेनाको अमलदार पदमा कार्यरत हुनुहुन्छ। घाइते 16 जना घाइतेमा 2 जना गम्भीर घाइतेको एसएसयूमा बढाएर उपचार भइरहेछ। चालकको भनाइअनुसार चाहिँ हरेको त्यो टायरोइड खुसिएपछि उसले चाहिँ स्टेरिङको सन्तुलन गुमाउन पुग्दाखेरि चाहिँ दुर्घटना भयो।
5: 3 दशक भन्दा बढ़ी समयदेखि कार्यान्वयन हुन नसकेको राहुल आयोगको प्रतिवेदन अन्तत कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। मन्त्री परिषदले 31 वर्ष अघि तयार भएको सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग राहुल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो। आज बसेको मन्त्री परिषद बैठकले सर्वोच्च अदालतको निर्देशनात्मक आदेशका आधारमा प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले बताउनुभयो।
1: संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल 2082 को 2083 असार मसान्तसम्मको लागि म्याद थप गर्ने, दोस्रोमा सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग राहुल आयोग भन्ने गरिन्छ। राहुल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने, र अन्त्यमा अर्थ मन्त्रालयको श्री रमेश कुमार भिताल सिन्धुपाल्चोकलाई लेखामान बोर्डको अध्यक्ष पदमा मनोनयन गर्ने।
5: सरकारको यो निर्णयसँगै राहुल आयोगको पहिचान राहुल आयोगले पहिचान गरेका तत्कालीन काठमाडौँ महानगरका 35 वडाभित्र अतिक्रमणमा परेका करिब 1,859 रोपनी भन्दा बढ़ी सरकारी तथा सार्वजनिक जग्गा खाली गराउने बाटो खुलेको छ। सरकारले अब देशभरका सरकारी तथा सार्वजनिक जग्गाको व्यवस्थित अभिलेख तयार गर्ने, लगत अध्यावधि गर्ने र अतिक्रमणबाट जोगाउने प्रक्रिया अघि बढ़ाउने भएको छ। यसका लागि भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आवश्यक निर्देशन दिइसकेको समेत जनाइएको छ। यसैबीच मन्त्री परिषद बैठकले संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलको म्याद थप गर्ने निर्णय पनि गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले असार मसान्तसम्म म्याद थप गर्ने निर्णय गरेको हो। गत चैत 16 गते बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकतामा कार्यदल गठन गरेको थियो। विपक्षी दलले आर्थिक विधेयकमा हेरफेर भएको दावी गर्दै यस विषयमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गरेका छन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरूले छानबिन समितिको माग गरेका हुन्। अर्थमन्त्री वाग्लेले हिजो संसदमा बोल्दै विपक्षीको काण्ड पनि आफूलाई थाहा भएको भन्दै फाइल खोल्ने चेतावनी दिएपछि विपक्षीले तत्काल छानबिन शुरू गर्न चेतावनी समेत दिएका छन्। बैठकमा नेकपा एमालेका सांसद गुरू बरालले अर्थमन्त्री वाग्लेलाई विगतका सबै घटनाहरूलाई छानबिनको दायरामा ल्याउन चुनौती दिनुभयो।
6: देशको अर्थमन्त्रीले आफ्नो विचार अभिव्यक्ति गरिरहँदा
5: छानबिन समितिको माग गरेका छन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरूले छानबिन समितिको माग गरेका हुन्। अर्थमन्त्री वाग्लेले हिजो संसदमा बोल्दै विपक्षीको काण्ड

0: सन्दर्भहरू उठाउनुभयो। म सभा महोदयलाई एउटा अनुरोध गर्न चाहन्छु कि विगतका सबै घटनाहरूलाई दुधको दुध पानीको पानी गरेर छुट्याउनको लागि यो प्रतिपक्ष हाजिर छ, खडा छ र त्यसले सत्यापनलाई प्रमाणित गर्न सक्छ। कमजोरी भए सच्याउन चाहन्छु सभा महोदय।
1: कांग्रेस सांसद अर्जुन नरसिंह केसीले अर्थमन्त्री वाग्लेले प्रश्न गर्ने सांसदलाई काण्डको फाइल खोल्छु भन्नु संसदीय मर्यादामाथिको अपमान भएको बताउनुभयो। उहाँले संसदमा धम्की, नाराबाजी या प्रदर्शनको थलो नभई तर्क बहस नीतिगत विमर्शको थलो भएको उल्लेख गर्नुभयो।
2: प्रश्न गर्ने नागरिक अधिकार हो भने संसदमा सांसदहरूको विशेष अधिकार हो। प्रश्न गर्ने सांसदलाई तपाईँको काण्डको फाइल खोल्छु भन्नु संसदीय मर्यादामाथिको अपमान हो, संसदमा धम्की, नाराबाजी या प्रदर्शनको थलो होइन, यो त तर्क बहस नीति विमर्शको थलो हो। यतातिर हामी सबै गम्भीर बनौं। राष्ट्रियता जस्तो गम्भीर विषय उठ्दा प्रधानमन्त्री निरन्तर अनुपस्थित रहनु संसद जनताप्रतिको उपेक्षा हो भने उहाँको दायित्व वारेस मार्फत गराइनु संसद प्रतिको घोर अपमान र खेदजनक हो। सभामा
1: संसद भवन परिसरमा संचारकर्मीसँग कुरा गर्दै नेकपाका नेता वर्षमान पुनले बजेटसँग सम्बन्धित विधेयकमा मन्त्री परिषदले स्वीकृत गरिसकेपछि हेरफेर गरिएको विषय गम्भीर भएको भन्दै संसदीय छानबिन समितिको माग गर्नुभयो। पूर्व अर्थमन्त्री समेत रहनुभएका पुनले अर्थमन्त्री वाग्लेले संसदमा नै विधेयकका केही पृष्ठहरू हेरफेर गरिएको स्वीकार गरेकाले यसले विधि प्रक्रिया र नैतिकताको प्रश्न उठाएको बताउनुभयो।
3: विधेयक पनि 16-17 पेज हेरफेर गरेकै हौ, घटाएकै हौ भन्नुहुन्छ, त्यो पनि कुनै चाहिँ गल्ती महसुस छैन, त्यसो पाइँदैन। जति पेज हो त्यति पेज हो, संसदले टुङ्गाई, क्याबिनेटले टुङ्गाइसकेपछि अर्थमन्त्रीले आफैले स्वीकारिएपछि ल चाहिँ उहाँले अपराध गर्नुभएको छैन अरे, गल्ती गर्नुभएको छैन भने उहाँ त ऊ हुन्छ त, प्रक्रियाहरू अब चाहिँ सुधार भएर जान्छन्।
1: प्रतिनिधि सभाको बैठक असार 1 गतेसम्मका लागि स्थगित गरिएको छ। सभामुख डोल प्रसाद अर्यालले बैठक असार 1 गते बिहान 11 बजेसम्मका लागि स्थगित गर्नुभएको हो। आजको बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले पेश गर्नुभएको विनियोजन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ। अध्ययन भिसा सिफारिशका लागि पेश गरिएका नक्कली कागजात प्रकरणमा शिक्षा तथा खेलकुद मन्त्रालयले आजै आफ्नै कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न 3 सदस्यीय समिति गठन गरेको छ। मन्त्री स्तरीय निर्णय अनुसार सहसचिव चन्द्रकान्त भूषालको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिमा उपसचिव गोपी कृष्ण रेग्मी र शाखा अधिकृत गुणराज भट्टराई सदस्य रहेका छन्। समितिलाई घटनामा कर्मचारीहरूको भूमिका, जिम्मेवारी र प्रक्रियागत कमजोरीबारे अध्ययन गरी 7 दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ। साथै अध्ययन भिसा सिफारिशका क्रममा कागजात प्रमाणीकरण कसरी भयो भन्ने विषय पनि समितिले अध्ययन गर्नेछ। मन्त्रालयका अनुसार वाल्मीकि विद्यापीठको नाममा पेश गरिएका केही पत्र तथा कागजात नक्कली भएको पाइएपछि छानबिन शुरू गरिएको हो। सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल र शेखर गोल्छा सहित 39 जना विरूद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले 34 जना व्यक्ति र 5 कम्पनीलाई प्रतिवादी बनाएर हिजो राति विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। मुद्दामा व्यवसायिक दीपक भट्ट विरूद्ध सबैभन्दा बढ़ी 26 अर्ब 63 करोड़ रूपियाँ भन्दा बढ़ी बिगो दावी गरिएको छ। यस्तै सुलभ अग्रवाल विरूद्ध 25 अर्ब 59 करोड़ रूपियाँ भन्दा बढ़ी र शेखर गोल्छा विरूद्ध 52 करोड़ 50 लाख रूपियाँ बराबरको बिगो माग दावी गरिएको सूचना अधिकारी पार्वती हितानले सीआईएनसँग बताउनुभयो।
4: दीपक भट्ट, सुलभ अग्रवाल लगायत 39 जना विरूद्ध सम्पत्ति शुद्धिकरण मुद्दामा मुद्दा दायर भयो। अब चाहिँ आज चाहिँ पक्राउ गरिएका भनेका 2 जना प्रतिवादीलाई चाहिँ बयान तारिख सुरु भएको छ आजदेखि, अनि बाँकी अन्य प्रतिवादीहरू चाहिँ फरारी प्रतिवादी हुन्, उनीहरू चाहिँ बिस्तारै अदालतमा के अरे उपस्थित गराउने, बयान गराउने, जहाँको अनुभव पुर्याएर अब सूचना गर्ने प्रक्रिया हुन्छ। बिगोको हकमा 39 जनाको छुट्टा छुट्टै तरिकाले बिगो दावी लिएको छ, जसमा चाहिँ दीपक भट्टको हकमा चाहिँ 26 अर्ब 63 करोड 27 लाख 71 हजार 59 रुपियाँ 68 पैसा चाहिँ बिगो कायम गरिएको छ।
1: साझा खबरमा अब विदेशको खबर। भारतको कश्मीरमा प्रहरी र आन्दोलनरत समूहका सदस्यहरूबीच भएको झडपमा परि मृत्यु हुनेको संख्या 20 जना पुगेको छ। एएफसीका अनुसार आर्थिक र शासन सुधारको माग गर्दै सरकार

0: विरोधी आन्दोलन संयुक्त अवामी एक्शन कमिटी जेएससी का समर्थकहरूले आतंकवाद विरूद्ध कानून अन्तर्गत प्रतिबन्ध लगाइएको भए पनि विरोध प्रदर्शनका साथ अगाडि बढ़िरहेको जनाइएको छ। र खेल खबरमा फिफा विश्वकप 2026 अन्तर्गत आज राति क्यानाडा र बोस्निया हर्जगोविना बीच खेल हुँदैछ। तालिका अनुसार खेल पौने 1 बजे शुरू हुनेछ। भोलि बिहान भने पौने 7 बजे अमेरिका र पाराग्वे बीच खेल हुनेछ। यसअघि आज बिहान भएको समूह चरण को रोचक खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई 2-1 को संघर्षपूर्ण जीत हासिल गरेको छ। मेक्सिको ग्वाडा लजारा रंगशालामा भएको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो।
1: गोलभेडा खेतीबाट आत्मनिर्भर बन्दै अपाङ्गता भएका परिवार
2: वर्ग खमा छन् उनको सिंहार समार जम्मै मैले गर्नुपर्ने भएको कारणले गर्दा मैले तरकारी खेती गरेपछि उहाँ पनि सिंहार समार गर्न पाएँ र नजिकै बस्न पाएँ, मलाई धेरै राम्रो छ।
1: अपाङ्गता भएकाको हेरचाह गर्दै खेतीपाती गर्न सजिलो सरोकारवाला निकायको भनाई रिपोर्टसँगै प्रत्येक 10 बालबालिकामा 8 जना कृषि श्रमिक, खाद्य सुरक्षा र अधिकारको सवाल पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अपाङ्गता भएका व्यक्ति समाजका लागि बोझुन् भन्ने पुरानो सोच अझै कतिपय ठाउँमा सुनिन्छ, तर सिन्धुपाल्चोकमा भने यही सोचलाई चुनौती दिँदै उदाहरण राम्रा हुन थालेका छन्। जलवायु अनुकूल कृषि प्रविधिको प्रयोग गर्दै अपाङ्गता भएका व्यक्ति र उनीहरूका परिवार व्यावसायिक रूपमा गोलभेडा खेतीमा जुटेका छन्, जसले उनीहरूको आमदानी मात्र बढ़ाएको छैन, आत्मविश्वास र आत्मनिर्भरताको उदाहरण पनि दिएको छ।
7: सिन्धुपाल्चोकको चौतारा साङ्गाचोगडी नगरपालिका 8 इर्खुका भक्तबहादुर तामाङ जन्मजात दुर्लभ छालाहरू पोर्फिरियाबाट पीड़ित हुनुहुन्छ। घाममा निस्कन नसक्ने भएकाले दैनिक कामकाजमा उहाँलाई परिवारको सहयोग आवश्यक पर्थ्यो, तर अहिले अवस्था फेरिएको छ। घर छेउमै निर्माण गरिएको टनलभित्र मल्चिङ प्रविधिबाट गोलभेडा खेती गरिरहनु भएको छ। पहिलो वर्षमै करिब 300 किलो गोलभेडा बिक्री गर्न सफल भएपछि उहाँको आत्मविश्वास झन बढ़ेको छ। अब एउटै बोटबाट 7 किलोसम्म उत्पादन गर्ने लक्ष्य उहाँले राख्नु भएको छ।
8: राम्रै भएको छ, 300 जति केजी बेच्यो, सबुत मिलेको छ, औषधीको खर्च, घर खर्च।
7: चौतारा साङ्गाचोगडीतिर ठूलो सिरबारीकी जगमाया दुलालको परिवार पनि प्रेरणाको अर्को उदाहरण बनेको छ। बौद्धिक अपाङ्गता भएकी छोरी देवकीको हेरचाहमा सीमित जीवन बिताइरहनु भएकी जगमायाले अहिले घर छेउमा 3 टनल निर्माण गरेर गोलभेडा खेती गरिरहनु भएको छ। थोपा सिंचाई, मल्चिङ र बायोडिग्रेबल प्रविधिको प्रयोगले उत्पादन बढ़ेको छ। गत वर्ष 1 टनलबाट मात्रै करिब 50,000 रूपियाँ आमदानी गर्नुभएकी उहाँ यस वर्षको उत्पादन बजार पठाउने तयारीमा हुनुहुन्छ।
2: वर्ग खमा छन् उनको सिंहार समार जम्मै मैले गर्नुपर्ने भएको कारणले गर्दा मैले तरकारी खेती गरेपछि उहाँ पनि सिंहार समार गर्न पाएँ र नजिकै बस्न पाएँ, मलाई धेरै राम्रो छ। 1 किलो 12 किलो निकाले हिजो मात्रै, त्यही अनुसारले एउटा टनलको बराबर आयो भने 1 लाख लगभग लिनुपर्ने सर।
7: चौतारा साँगाचोकडी नगरपालिका र सप्रोस नेपालको साझेदारीमा सञ्चालन भइरहेको कार्यक्रममा हाल 136 जना अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका परिवार आबद्ध छन्। बेसलाइन सर्वेक्षणका आधारमा छनौट गरिएका परिवारलाई प्रति टनेर करिब 60,000 रुपियाँ बराबरको सहयोग उपलब्ध गराइएको छ, जसका कारण उनीहरू घरमै बसेर आधुनिक र उत्पादनमुखी कृषिमा संलग्न हुन सफल भएका छन्। सप्रोस नेपालका कार्यक्रम संयोजक महेश्वर ढकाल।
9: ग्लाइमिन स्मार्ट एग्रिकल्चर टेक्नोलोजीहरू छन्, डिप्रिगेसनका कुराहरू छन्, मल्चिङ प्लास्टिकका कुरा छन्, बायोडिग्रेडेबल मल्चिङका कुराहरू छन् र विभिन्न थरीका तरकारीहरू देखिन्छ। हामीले चाहिँ मार्केटलाई सुहाउँदो र स्थानीय बजारको मागको आधारमा नै हामीले यो तरकारी खेतीहरूमा सहयोग गरिरहेका छौँ।
7: दुई वर्षदेखिको कार्य अनुभवमा राहतमुखी भन्दा उत्पादन र आय आर्जन केन्द्रित कार्यक्रम प्रभावकारी देखिएको छ। नगरपालिकाले पनि अब किराको प्रकोप नियन्त्रण, उत्पादन वृद्धि र बजार व्यवस्थापनलाई प्राथमिकतामा राखेर कार्यक्रमलाई थप प्रभावकारी बनाउने जनाएको छ। चौतारा साँगाचोकडी नगरपालिका उपप्रमुख सीता थापा।
10: उहाँहरूको शारीरिक र मानसिक जुन अपाङ्गता हुनुहुन्छ त्यसलाई अलिकति वातावरणसँग जोड्न, घरबाट बाहिर निकाल्नको लागि र अलिकति श्रमसँग पनि जोड्ने र उहाँहरूलाई एउटा एक्सर्साइज पनि हुने, व्यायाम पनि हुने हिसाबले गर्दाखेरि हामीले यो घरको चौघेराबाट बाहिर निस्केर केही कामहरू उत्पादनसँग जोडिने कार्यक्रमहरूलाई हामीले जोडेका हौ। त्यसो गर्दाखेरि उहाँहरूको अभिभावकहरू सहभागी भएर उहाँहरूलाई जीविकोपार्जनको लागि, दैनिक घर चलाउनको लागि पनि निकै ठूलो मदत पुगेको, बिरामी भनौँ अथवा अपाङ्गता भएका व्यक्तिहरूले पनि आफूलाई एउटा स्वस्थ हिसाबले स्फूर्ति आएको, जाँगर पलाएको र यो चाहिँ हामीलाई ठिक लाग्यो, किनभने अपाङ्गता भएको व्यक्ति पनि र उहाँको परिवार पनि सहभागी हुन सक्ने हामीले यो अहिले काम गर्दै जाँदाखेरि देख्यौँ। यो किराजन्ने रोग र यो प्रकोपहरू जुन छ त्यसलाई एउटा प्राविधिक टिम नगरपालिकाको खटाएर त्यसलाई न्यूनीकरण गर्ने र बजारीकरणलाई चाहिँ व्यवस्थित गर्न सक्यो भनेदेखि धेरै परिवर्तन चाहिँ उहाँहरूको जीवनमा आउँछ भन्ने कुरा चाहिँ मलाई विश्वास छ।
7: पहिले घर बाहिर निस्केर काम गर्न कठिन मानिने धेरै व्यक्ति अहिले टनेलभित्र व्यावसायिक गोलबेडा खेतीमा व्यस्त छन्। मेहनत, सिप र अवसरको सही संयोजनले उनीहरूले अपाङ्गतालाई कमजोरी होइन सम्भावनामा रूपान्तरण गरिरहेका छन्। दीपक खत्री, सीआईएन रेडियो सिन्धु, सिन्धुपाल्चोक।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। प्रत्येक 10 बालबालिकामा 8 कृषि श्रमिक।
11: सामानहरू मिलाइदिने अथवा बिउ बिजनहरू मिलाइदिने ती सामान्य अवस्थाका कामलाई चाहिँ त्यो श्रम भनिँदैन, ती बाल कार्य हुन्, अलिकति जोखिममा रहेको जुन कामहरू छ र जसले आर्थिक उपार्जन बालबालिकाले गर्छ त्यो कामलाई चाहिँ हामीले अलिकति श्रम।
1: कृषिमा बालबालिकाको बढ्दो संलग्नता श्रममा कि काममा बुझ्नुपर्ने विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवाँ वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। आज विश्व बाल श्रम विरूद्धको दिवस। नेपालमा खाद्य उत्पादनको मुख्य आधार कृषि क्षेत्र भए पनि यस क्षेत्रमा बालबालिकाको श्रम अझै चिन्ताको विषय बनेको छ। पछिल्लो तथ्याङ्क अनुसार प्रत्येक 10 बालबालिका मध्ये 8 बालबालिका कृषि श्रमिकका रूपमा काम गरिरहेका छन्। कृषिमा बाल श्रम रोक्नका लागि सरकारवालाको भूमिका कस्तो हुनुपर्छ? विश्व खाद्य तथा कृषि संगठन नेपालका कार्यक्रम विशेषज्ञ मधु विश्वकर्मा र स्वतन्त्र अभियान नेपालका महासचिव ऋतु भट्टराईसँग साथी लील प्रकाशनले छलफल गर्नुभएको छ।
11: बाल श्रम रहित उत्पादनहरूलाई कसरी प्रवर्धन गर्न सकिन्छ भन्ने खास अभियान चाहिँ कृषि विकासमा त्यो रहेको छ भने बाल श्रम मुक्त कृषि र कृषिका उत्पादनहरूलाई स्थानीय तह, प्रदेशीय तह र राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा कसरी उत्पादकत्व वृद्धि गर्न सकिन्छ, गरिबीमा रहेका किसानहरूलाई कृषि र उद्योग मार्फत हामीले कसरी अगाडि बढाउन सकिन्छ, परिवारहरूले स्कूल जाने बालबालिकाहरूको चाहिँ त्यो अधिकारलाई वञ्चित नगरिकन बालबालिकाहरूलाई निकृष्ट तरिकाको बाल श्रममा नलगाइकन कृषि र कृषि उत्पादनलाई कसरी बढाएर अगाडि लगेर जान सकिन्छ भन्ने विषय नै चाहिँ हाम्रो कृषि तथा खाद्य संगठनको एउटा प्रमुख अभियान हो भनेर भन्न चाहन्छु।
12: कति उमेर अथवा कुन उमेर समूहका बालबालिकालाई कति काम लगाउँदा चाहिँ यो सिकाइको रूपमा अथवा सहभागिताको रूपमा हुन्छ, कति चाहिँ यो श्रमको रूपमा हुन सक्छ, त्यस कारण त्यो जोगाउने ढंगबाट पनि हामी लागिराखेका छौँ भन्ने छ।
11: बाल श्रम र बाल कार्य यो दुईटालाई चाहिँ छुट्टै छुट्टै तरिकालाई अलिकति हेर्नुपर्ने हुन्छ। जस्तै पानी भुक्ने होइन, सामानहरू मिलाइदिने अथवा बिउ बिजनहरू मिलाइदिने, ती सामान्य अवस्थाका कामलाई चाहिँ त्यो श्रम भनिँदैन, ती बाल कार्य हुन्, अलिकति जोखिममा रहेको जुन कामहरू छ र जसले आर्थिक उपार्जन बालबालिकाले गर्छ त्यो कामलाई चाहिँ हामीले अलिकति श्रमसँग जोडेर हेर्नुपर्ने हुन्छ। कुन उमेरकाले गर्ने भन्ने छ, जस्तै अब 12-14 वर्ष उमेरकाले होइन काम चाहिँ गर्न पाउँछन् तर तिनीहरूलाई चाहिँ निकृष्ट तरिकाको कृषि क्षेत्रमा प्रयोग हुने रासायनिक कामहरू छन्, अत्यधिक चाहिँ शारीरिक कामहरू छन्, ती कामहरूमा चाहिँ बालबालिकालाई संलग्न गराउनु हुँदैन भन्ने छ। आयोगको लगायतको हाम्रो रिपोर्ट हेर्नुभयो भने प्रत्येक 10 बालबालिकामा 8 बालबालिका चाहिँ अझै पनि तपाईँको कृषि क्षेत्रमा छ, संलग्न छन् भन्ने छ। एउटा डाटाले त के भन्छ भन्दाखेरि 87% बालबालिका कृषि क्षेत्रमा संलग्न छन् भनेर भन्छ।
12: ऋतु राईज्यू, स्वतन्त्रता अभियान नेपालले बालबालिकाहरूलाई यो श्रमबाट जोगाउनको लागि अरूभन्दा तपाईँहरूले गरिराखेको फरक अभ्यास, ताकि कृषि क्षेत्रमा सहभागिता पनि बढ्न सकोस् र श्रमिकको रूपमा नरोस् भन्नको लागि चाहिँ के काम गरिराख्नु भएको छ?
13: कृषि क्षेत्रको कुराकानी गरिरहँदाखेरि चाहिँ पहिलो सुरु चाहिँ नेपाल सरकारले जुन डेटा लिएर आउनुभयो त्यो डेटामै हाम्रो चाहिँ डिफरेन्सेस देखिन्छ। जस्तो श्रम मन्त्रालयले चाहिँ यो डेटा सही हो, सबैभन्दा धेरै बालबालिका चाहिँ कृषि क्षेत्रमा रहेको छन् भनिरहेको अवस्थामा चाहिँ हाम्रो एग्रिकल्चर मिनिस्ट्रीले चाहिँ त्यो होइन, जस्तो अघि तपाईँले मधुसले भन्नुभएको थियो 87%को कुराकानी गर्दा बाल श्रम र बाल कामको कुरा, तर हामी चाहिँ के भन्छौँ भन्दाखेरि बाल श्रमलाई पहिचान गर्ने कुरा 3-4 फ्याक्टर्सलाई हेर्नुपर्छ। पहिलो कुरा एज, उमेर, कुन वर्षको बालबालिकाले कुन काम लगाएको छ। दोस्रो काम, त्यो काम गर्ने इन्भाइरोमेन्ट के छ, होइन, जस्तै 6 वर्षको बच्चालाई रातिको 11 बजे काम लगाउनु भने त्यो साखीमा जोखिमताको कुरा भयो, इन्भाइरोमेन्टको कुराहरू हुन्छ। अनि चौथो भनेको चाहिँ त्यो बालबालिकाहरू चाहिँ विद्यालयबाट बाहिर आए भयो भने चाहिँ त्यो जोखिमतालाई चाहिँ बढाउने काम गर्छ। पेस्टिसाइड्सको प्रयोगहरू गरिरहँदाखेरि विषादीहरूको प्रयोग गर्नुभयो भने त्यसको तपाईँको लङ टर्म इफेक्ट हुन्छ, होइन, शारीरिक त भयो, त्यसले मेन्टल हेल्थको इस्युजहरू पनि लिएर आउँछ। दोस्रो कुरो भनेको चाहिँ तपाईँले कहाँ काम लगाउँदै हुनुहुन्छ, नदीको किनारमा काम लगाउँदै हुनुहुन्छ, पहाड़मा लगाउँदै हुनुहुन्छ, हिमालयमा लगाउँदै हुनुहुन्छ। हाम्रो त कृषि प्रणाली त फरक फरक क्षेत्रको फरक फरक अनुसार हुन्छ, कतिको तापक्रममा काम गराउँदै हुनुहुन्छ, त्यसले पनि डिटरमाइन गर्छ कि बालबालिकाहरू कति जोखिमदामा लगाएको छ।
12: त्यो काम गरे बापत उसले ज्याला पाउँछ अथवा त्यसरी दिने लिने हुन्छ भने चाहिँ यसलाई
13: श्रमको रूपमा लिइन्छ। अनि कतिवटा फ्यामिली इन्टरप्राइजेसमा के देखेको छ भन्दाखेरि हेर्दाखेरि फ्यामिली बिजनेस देखिन्छ, त त्यहाँनिर चाहिँ त्यो बालबालिकाले चाहिँ एज अ इम्प्लोइमेन्टको सिचुएसनमा काम गरिरहेको हुन्छ। तर हाम्रो कानुनले फेरि फ्यामिली र त्यसपछि आएर फ्यामिली इन्टरप्राइजेसलाई चाहिँ त्यति धेरै कानुन रूपमा ल्याउनु नसकेको कारणले गर्दाखेरि चाहिँ त्यसलाई चाहिँ फेरि बाल कामको रूपमा डिफाइन गरेको, त्यो सबै कन्फ्युजनको कारणले गर्दाखेरि अहिले जुन श्रम मन्त्रालयले चाहिँ एक्ट ल्याउँदै हुनुहुन्छ त्यसमा क्लियर डिफाइन गरिदिएको छ बाल काम के, बाल श्रम के हो। त्यसपछि बल्ल हामीसँग के हुन्छ भने नेपालमा यति चाहिँ बाल श्रम छ है भन्ने कुरा चाहिँ एक्युरेट डेटा चाहिँ त्यसपछि स्टाटिक अफिसले चाहिँ निकाल्नु भयो भने चाहिँ हुन सक्छ।
12: अब 12-14 वर्ष उमेर समूहका बाल बालिकाहरूलाई विद्यालय जानु अघि वा फर्किसकेपछि पनि विदाको दिनमा अथवा पढ़ाईमा असर नपर्ने गरी काम लगाउँदाखेरि यसलाई श्रमिक अथवा श्रमको रूपमा चाहिँ हामीले गणना गर्दैनौ अथवा गर्नुहुँदैन भन्ने भयो। अब यसले यो पारिवारिक खेती दशकको रूपमा काम गर्दै गर्दाखेरि अथवा त्यसरी मनाउँदै गर्दाखेरि कसरी सावधानी अप्नाइन रहनु भएको छ, त्यो बारेको जानकारीको लागि
11: खाद्य सुरक्षालाई कसरी अगाडि बढ़ाउन सकिन्छ, त्यो भनेको उहाँहरूलाई चाहिने दैनिक पोषणको कसरी व्यवस्था गर्न सकिन्छ, दोस्रो शिक्षाबाट वञ्चित हुनु भएन उहाँहरू, स्कूलमा उहाँहरूको एटेन्डेन्सलाई कसरी चाहिँ सुरक्षित गर्ने, कसरी सुनिश्चित गर्ने त भन्ने विषयमा प्रविधिमा अलिकति हामी काम गर्दैछौँ। कृषिलाई कसरी आधुनिकीकरण गर्न सकिन्छ, त्यसमा चाहिँ
14: जुन मान्छेको एकदम फिजिकल वर्क हुन्छ नि, त्यो
12: शारीरिक
14: काम एकदमै, उहाँले पनि भन्नुभयो अघि एकदमै टन्टलापुर घाममा अब अहिले तराईमा गयो भने त होइन 42-45 टेम्परेचर छ, तर पनि हजुरहरूले कहीँ न
12: कहीँ
14: यस्ता खाले प्रविधिहरू सामान्य प्रतिविधि, तर त्यसले चाहिँ किसानलाई परिवारलाई चाहिँ सजिलो तरिकाले कृषि उत्पादनमा बढाउन सहयोग,
12: खाद्यान्न उत्पादनमा सहयोग गर्ने अथवा त्यो अभियान अन्तर्गत यो दुईटै अभियान एफएलले जसरी चलाइरहेछ त्यो भयो। यहाँ नेपालमा त्यो कार्यक्रम सञ्चालन गर्दै गर्दाखेरि बाल श्रम कति हो, बाल काम कति हो भन्ने बारेमा जो जोसँग यहाँहरूले त्यो सहकार्य गरिराख्नु भएको छ सरकार सहित, त्यसमा पनि केही त्यस्तो मापदण्ड अथवा अभिभावकलाई हुनसक्छ, किसान स्वयंलाई हुनसक्छ, यो बारेमा जानकारी लिने दिने त्यो अभियान पनि सँगसँगै चलेको हो कि, अथवा उत्पादन अलि बढी र सचेतना अभियान पनि पछाडि सँगसँगै अगाडि बढ्छ?
14: पक्कै छ, यो दुईटै साइडमा डिमान्ड साइड र सप्लाई साइड सबै दुवैमा हामी काम गर्दैछौँ,
12: माग र आपूर्ति
14: दुवैमा हामीले विशेष गरेर अब यहाँले हेर्नुभयो भने हामीले श्रम मन्त्रालयसँग मिलेर एउटा चाहिँ राष्ट्रिय कार्ययोजना बाल श्रमलाई चाहिँ कृषिबाट कसरी न्यूनीकरण गर्ने भन्ने एउटा पञ्चवर्षीय राष्ट्रिय कार्ययोजना पनि बनेको छ, त्यो अहिले कार्यान्वयनको चरणमा छ। विशेष गरेर हामीले नागरिक समाजका संस्थाहरू, विशेष गरेर उत्पादन गर्ने संस्था प्रड्युसर अर्गनाइजेसन भनेर भन्छ हामीले, त्यहाँ चाहिँ हामीले यो फार्मर्स फिल्ड स्कुल भन्ने एउटा चाहिँ हाम्रो कन्सेप्ट छ, जसमा हामीले बालबालिकालाई यसरी चाहिँ हेजार्डस काममा अथवा अत्यधिक चाहिँ फिजिकल काममा रासायनिक युक्त भएको कृषिको काममा लगाउनु हुन्न भन्ने जनचेतनामूलक क्लास, जनचेतनामूलक कार्यक्रमहरू होइन रेगुलर रूपमा गरिरहेका छौँ भने नेपाल सरकार लगायतका कृषि मन्त्रालय लगायतका अन्य विभागहरू मार्फत र स्थानीय सरकारमा पनि हुने कृषि समितिहरूलाई पनि उहाँहरूको क्षमता अभिवृद्धि गर्ने, त्यहाँ चाहिँ जनचेतनामूलक कार्यक्रमहरू गर्ने निरन्तर चल्यो।
1: काभ्रेको बनेपाबाट रोसी गाउँपालिकातर्फ जाँदै गरेको यात्रुवाहकवश दुर्घटना हुँदा मृत्यु भएका 8 मध्ये 4 शनाखत भएको छ। 3 दशकभन्दा बढ़ी समयदेखि कार्यान्वयन हुन नसकेको रावल आएको प्रतिवेदन अन्तत कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। मन्त्री परिषद बैठकले संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलको म्याद थप गर्ने निर्णय गरेको छ। विपक्षी दलहरूले आर्थिक विधेयकमा हेरफेर गरेको दावी गर्दै यस विषयमा थप छानबिन गर्न संसदीय समितिको माग गरेका छन्। अध्ययन दिशा सिफारिशका लागि पेश गरिएका नकली कागजात प्रकरणमा शिक्षा तथा खेलकुद मन्त्रालयले आफ्ना कर्मचारीहरूको सम्भावित संलग्नताको छानबिन गर्न 3 समिति गठन गरेको छ। सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल र शेखर गोल्सा सहित 39 विरूद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ। भारतको कश्मीरमा प्रहरी र आन्दोलनरत समूहका सदस्य बीच भएको झडपमा परि मृत्यु हुनेको संख्या 20 पुगेको छ। र फिफा विश्वकप अन्तर्गत आज राति क्यानाडा र बस्ने हर्ज गोविनिया बीच प्रतिस्पर्धा हुने भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि जेठ 30 बिहान 6 साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
15: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 8 बज्यो।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: काभ्रे बस दुर्घटनाका मृतक 8 मध्ये 4 जनाको शनाखत, घाइते 16 मध्ये 3 जनाको अवस्था गम्भीर, उपचार हुँदै।
0: बाल सैन्य प्रयोगमा प्रचण्ड बाबुराम विरूद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर, संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलको म्याद असार मसान्तसम्म थपियो।
1: व्यवसायी भट्ट र अग्रवाल सहित 39 जना विरूद्ध विशेष अदालतमा मुद्दा दर्ता, वायुसेवा निगम संचालक समितिका 5 सदस्यको नियुक्ति सर्वोच्चद्वारा बदल।
0: भारतमा पेट्रोल डिजल बिक्रीमा सीमा निर्धारण, अब दिनमा 200 लिटर मात्रै किन्न पाइने, दक्षिण कोरियाका पूर्व राष्ट्रपति योललाई थप 30 वर्षको जेल सजाय।
1: र महिला टी20 विश्वकप आज शुरू हुँदै, उद्घाटन खेलमा इंल्याण्ड र श्रीलंका भिड्ने, विश्वकप फुटबलमा क्यानाडाले आज राति 12:45 बजे घरेलु मैदानमा बोस्नियासँग खेल्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टार लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर टाली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-7624 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध 2 बुच्चाकोटमा भएको बस दुर्घटनामा मृत्यु भएका 8 जना मध्ये 4 जनाको शनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सवारी धनी रोशी गाउँपालिका 6 75 वर्षीय इन्द्रबहादुर झाँक्री र दैलेख घर भएका नेपाली सेनाका अमलदार बम बहादुर भण्डारीको परिचय खुलेको हो। यस्तै रोशी गाउँपालिका 7 34 वर्षीय फूलमाया तामाङ र रोशी 8 60 वर्षीय प्यारी माया तामाङको पनि पहिचान भएको छ। अन्य 4 जनाको यो समाचार तयार पार्दासम्म शनाखत हुन सकेको छैन। दुर्घटनामा 16 जना घाइते भएका छन्। घाइते मध्ये 3 जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको धुलीखेल अस्पतालमा उपचार भइरहेको डीएसपी रविन विष्टले जानकारी दिनुभयो। आज दिउँसो बनेपाबाट रोशी गाउँपालिकाको खारपा चोक हुँदै सुंगुरे जाँदै गरेको 23X-8398 नम्बरको बस दुर्घटनामा परेको थियो। दुर्घटनामा परेको अर्को बसलाई सायद दिने क्रममा अनियन्त्रित भई सड़कबाट करिब 300 मिटर तल खसेको प्रहरीले जनाएको छ।
1: सर्वोच्च अदालतले युद्धमा बाल सैन्य प्रयोगका सन्दर्भमा तत्कालीन माओवादीका सर्वोच्च कमाण्डर पुष्पकमल दाहाल प्रचण्ड र अर्का नेता डाक्टर बाबुराम भट्टराईमाथि अभियोजन गर्न नपर्ने ठहर गरेको छ। पूर्व बाल सैनिकका लेनिन विष्टले 2 वर्ष अघि दायर गरेको मुद्दामा अदालतले आज मात्रै द्वन्दकालीन अवस्थाका घटनाहरूबारे संक्रमणकालीन न्याय सम्बन्धी व्यवस्था कार्यान्वयनमा रहेकाले उनीहरूमाथि छुट्टै अभियोजन आवश्यक नरहेको निष्कर्ष निकालेको हो। न्यायाधीशहरू सपना प्रधान बल्ल, सुनिल पोखरेल र शान्ति सिंह थापाको इजलासले बाल सैन्यलाई निषेध गर्ने कानून बनाउन अर्को निर्देशनात्मक आदेश दिएको छ। बाल सैन्य प्रयोगलाई गम्भीर मानवाधिकार उल्लंघनको विषयमा समेत आदेशमा भनिएको छ।
0: आजै सर्वोच्चले ट्रेड युनियन खारेज गर्ने निर्णय विरूद्ध परेको रिट निवेदनमा अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश सहितको संवैधानिक इजलासले आज यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको हो। अदालतको आदेशसँगै ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई अब सहज भएको छ। सर्वोच्चले नै गत वैशाख 28 गते तत्कालका लागि केही नेपाल एनलाई संशोधन गर्ने अध्यादेशको दफा 10 कार्यान्वयन नगराउन भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा सरकार र रिट निवेदन बीच आज निवेदक बीच आज संवैधानिक इजलासमा छलफल भएपछि अन्तरिम आदेश दिन अस्वीकार गरिएको हो। तत्कालीन कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाल, विनोद शर्मा र सारङ्गा सुवेदीको संवैधानिक इजलासले छलफलबाट एउटा निष्कर्षमा आएसम्म अध्यादेशको व्यवस्था कार्यान्वयन नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो। सरकारले सार्वजनिक प्रशासनलाई थप निष्पक्षीय व्यावसायिक र प्रभावकारी बनाउने उद्देश्यसहित निजामती कर्मचारी तथा शिक्षकहरूलाई ट्रेड युनियन गतिविधिमा अलग गर्ने नीति अघि सारेको थियो। उक्त निर्णय विरूद्ध विभिन्न सरकारी कर्मचारी र शिक्षक संगठन अदालत पुगेका थिए।
1: यसै गरी सर्वोच्चले नेपाल वायु सेवा निगमको संचालक समितिका पाँच सदस्यको नियुक्ति बदर गरिदिएको छ। सरकारले गत वैशाख 31 गते निगममा पाँचजना सदस्य नियुक्त गरेको थियो। छनौट समितिले गरेको सिफारिशका योग्यताक्रमका आधारमा नभई छानेर नियुक्ति दिएको थियो। यस विरूद्ध पहिलो नम्बरमा सिफारिश उपेन्द्र बहादुर कार्कीले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। रिटमा आज सुनवाई गर्दै न्यायाधीश द्वय टेक प्रसाद ढुंगाना र शान्ति सिंह थापाको इजलासले नियुक्तिबद्ध गर्ने आदेश दिएको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले डाक्टर दीपक प्रसाद बास्तोला, प्रवीण भट्टराई, महेश्वर भक्त श्रेष्ठ, रूपा लामिछाने र लीला राज ढकाललाई नियुक्त गर्ने निर्णय गर्नुभएको थियो।
0: सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल र शेखर गोल्छा सहित 39 जना प्रतिवादी विरूद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ। 34 जना व्यक्ति र 5 कम्पनीलाई प्रतिवादी बनाउँदै आज विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो। मुद्दामा प्रतिवादी दीपक भट्ट विरूद्ध 26,63,27,71,59 रूपियाँ 68 पैसा बराबरको बिगो माग गरिएको छ। यस्तै सुलभ अग्रवाल विरूद्ध 25,59,20,06,124 रूपियाँ 31 पैसा बराबरको बिगो माग दावी गरिएको छ। त्यसै गरी शेखर गोल्छा विरूद्ध 52,50,00,000 रूपियाँ बराबरको बिगो दावी गरिएको छ। उक्त मुद्दामा अवैध रूपमा अर्जित सम्पत्तिको स्रोत नखुलेको तथा आर्थिक कारोबारमा अनियमितता देखिएको आरोप लगाइएको छ।
1: सरकारले संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलको म्याद असार मसान्तसम्म थप्ने निर्णय गरेको छ। आज सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले उक्त निर्णय गरेको हो। यसै गरी सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिने निर्णय पनि सरकारले गरेको छ। यस्तै लेखामान बोर्डको अध्यक्ष पदमा सिन्धुपाल्चोकका रमेश कुमार भितालाई मनोनयन गर्ने निर्णय पनि आज बसेको मन्त्री परिषद बैठकले गरेको छ।
0: परराष्ट्र मन्त्री शिशिर खनाल चीनको औपचारिक भ्रमणमा जानुहुने भएको छ। चिनिया विदेश मन्त्री वाङ यीको निमन्त्रणमा मन्त्री खनाल पर्सि जेठ 31 गते 4 दिने भ्रमणका लागि चीन जान लाग्नु भएको हो। परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले बेजिङमा आफ्ना चिनिया समकक्षी यीसँग द्विपक्षीय वार्ता गर्ने तालिका छ। वार्तामा नेपाल चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा विभिन्न क्षेत्रमा आपसी सहकार्य विस्तार गर्ने विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा मन्त्री खनालले चीनका उच्चस्तरीय सरकारी पदाधिकारीसँग पनि भेटवार्ता गर्नुहुनेछ। त्यसै गरी बेजिङ स्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा सहभागी भई उहाँले नेपालमा विदेशी लगानी आकर्षित गर्ने विषयमा चिनिया व्यवसायिक समुदायसँग अन्तर्क्रिया गर्ने कार्यक्रम पनि छ। मन्त्री खनालले चीनमा रहेका नेपाली समुदायसँग पनि भेटघाट तथा अन्तर्क्रिया गर्नुहुनेछ। परराष्ट्र मन्त्रालयले मन्त्री खनाल असार 3 गते काठमाडौँ फर्कने जनाएको छ।
1: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी प्रमुख सचेतक खुशबु ओलीले परराष्ट्र मन्त्री शिशिर खनाललाई चीन भ्रमणमा जाँदा सीमा समस्याका विषयमा स्पष्ट धारणा राख्न सुझाव दिनुभएको छ। परराष्ट्र मन्त्री खनालले भारत भ्रमणको क्रममा उक्त कुरा नउठाएकोमा आपत्ति जनाउँदै उहाँले चीन भ्रमणमा भने त्यसलाई स्पष्ट रूपमा राख्नुपर्नेमा जोड़ दिनुभएको हो। आज प्रतिनिधि सभा बैठकमा प्रमुख सचेतक ओलीले परराष्ट्र मन्त्री खनालले संसदमा पनि सीमा समस्या नभई सीमा व्यवस्थापनको कुरा गरेर यसको गम्भीरतालाई नबुझेको जिकिर गर्नुभयो। उहाँले सीमा व्यवस्थापन र सीमा विवादबारे सांसदहरूले पनि अध्ययन गरेर धारणा बनाउन आवश्यक रहेको बताउनु भएको छ। प्रमुख सचेतक ओलीले लिपुलेक लिम्पियाधुरा र कालापानी नेपालको हो भन्ने बारे सरकारले स्पष्ट भएर छिमेकी मुलुकसँग कूटनीतिक संवाद गर्नुपर्ने बताउनुभयो।
0: विपक्षी दलहरूले सुस्थामा भारतीय सीमा सुरक्षा बल प्रवेश गरेको विषयमा पनि सरकारको ध्यान आकर्षण गराएका छन्। आजको प्रतिनिधि सभा बैठकमा नेकपा एमाले र श्रम संस्कृति पार्टीका सांसदले सरकारको यो विषयमा पनि ध्यान आकर्षण गराए। नेकपा एमालेका प्रमुख सचेतक एन महरले सुस्थामा भारतीय सीमा सुरक्षा बल प्रवेश गरेको र स्थानीय वासीले लखेटेको उल्लेख गर्दै सरकार के हेरेर बसेको छ भनेर सोध्नुभयो।
3: प्रधानमन्त्रीले सदनमा जसरी बोल्नुभयो र नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्तिका कारण आज नेपाल र भारतको धेरै सीमा क्षेत्रमा समस्या भएको छ र एसएनसी बलले नेपाली जनताहरूलाई समस्या दिइरहेका छन् र आज म धन्यवाद भन्न चाहन्छु ती सुस्थावासीलाई जसले त्यहाँको चाहिँ प्रतिकार गरेका छन्, एसएनसीको प्रतिकार गरेका छन् र लखेटेका छन्। म आभार व्यक्त गर्न चाहन्छु, धन्यवाद भन्न चाहन्छु ती राष्ट्रवादी जनताहरूलाई, म नमन व्यक्त गर्न चाहन्छु र ममा टोपी खोलेर शिर झुकाएर ती राष्ट्रवादी सुस्थावासीहरूलाई म धन्यवाद भन्न चाहन्छु। सभामुख महोदय,
0: श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता अर्क साम्पाङले सुस्थामा भारतीय सीमा बलले नेपालीमाथि हप्की दप्की गरेको बारे रक्षा मन्त्रीको जवाब माग गर्नुभयो।
4: यो सुस्था भन्ने ठाउँमा भारतीय पक्षको एसएसबी भन्छ क्यार सशस्त्र सीमा बल जो छ, त्यो सीमा बल आएर चाहिँ नेपाली दाजुभाइहरूलाई हप्की दप्की गर्दै गरेको र नेपाली दाजुभाइ चाहिँ आफ्नो भूमिको लागि निहत्था त्यहाँनिर लड्दै भिड्दै गरेको अवस्थाको भिडियोहरू सार्वजनिक भएका छन्। त्यसतर्फ नेपाल सरकारले रक्षा मन्त्रीले प्रधानमन्त्रीज्यू त आउनुहुन्न, रक्षा मन्त्रीज्यू हुनुहुन्छ भने खोजेर तपाईँले ल्याइदिनु पर्यो, हामी यहाँ प्रश्न सोध्न चाहन्छौ उहाँलाई।
0: नेपाल परिवेशमा रासोपाको प्रदेश अधिवेशन जारी, कंग्रेसको क्रियाशील सदस्यता अध्यावधि गर्ने म्याद थप लगायतका थप समाचार बाँकी नै छन्, सुन्ने गर्नुहोला।
2: डिजिटल ब्याङ्किङका लागि आवश्यक सतर्कता अपनाऊ। डिजिटल ब्याङ्किङ कारोबारका लागि सार्वजनिक स्थानका वाईफाई नेटवर्क प्रयोग गर्दा तपाईँको ब्याङ्किङ विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम हुन्छ। यस्ता नेटवर्कमा विभिन्न ह्याकरले वित्तीय विवरणमा पहुँच पुर्याई सोको दुरूपयोग गर्न सक्छन्। तसर्थ आफ्नो व्यक्तिगत तथा ब्याङ्किङ विवरणको सुरक्षा सुनिश्चित गर्न सुरक्षित र विश्वसनीय नेटवर्क मार्फत मात्र अनलाइन ब्याङ्किङ कारोबार गर्नुपर्दछ। अनलाइन ब्याङ्किङ कारोबार गर्दा ब्याङ्कको आधिकारिक वेबसाइट र एप्लिकेशनको प्रयोग गरी कारोबार गर्ने पासवर्ड र पिन कोड समय समयमा परिवर्तन गर्नुपर्दछ। साथै वित्तीय कारोबार सम्बन्धी ओटीपी र पिन कोड आफूसँग सुरक्षित राख्नुपर्दछ। सार्वजनिक स्थानका वाईफाई नेटवर्क प्रयोग गरी विद्युतीय ब्याङ्किङ कारोबार गर्दा सचेत बनाऊ। नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा, फोन नम्बर 01-5719-605, गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
5: गुणस्तरीय प्लम्बिङको
6: मार्बल कास्टिङ एपीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवन घरको।
2: यो हो हाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: हाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: आगामी आर्थिक वर्ष 2083-84 बजेटमाथिको सैद्धान्तिक छलफल सकिएको छ। अर्थमन्त्री डाक्टर सोनी बुवाकेले यही जेठ 15 गते संसदमा प्रस्तुत गर्नुभएको बजेटमाथिको सैद्धान्तिक छलफल आज सकिएको हो। अब असार 1 र 2 गते विनियोजन विधेयकको मन्त्रालयगत शीर्षकमाथि छलफलको समय तोकिएको छ। 1 गते 9 र 2 गते प्रधानमन्त्री कार्यालय सहित 8 मन्त्रालयको बजेट शीर्षकमाथि छलफल हुनेछ। छलफल अघि पर्सिसम्म खर्च कटौतीको प्रस्ताव पेश गर्न सांसदहरूलाई समय दिएको छ। 3 र 4 गते सम्बन्धित मन्त्रीले जवाब दिएपछि यो विधेयक सन्देशसहित राष्ट्रिय सभामा पठाइनेछ। प्रतिनिधि सभाको अर्को बैठक अब असार 1 गते सोमबार बिहान 11 बजे बस्नेछ।
0: बजेटमा थपघट र करका दरमा हेरफेर गरिएको विषयमा अर्थमन्त्री डाक्टर सोनी मुवागले माथि हाललाई छानबिन गर्न आवश्यक नभएको सरकारले निष्कर्ष निकालेको छ। आज मन्त्री परिषदको बैठकपछि संसारको बीचसँग कुरा गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले अर्थमन्त्री मुवागले दिएको स्पष्टीकरण नै पर्याप्त भएको बताउनु भएको छ। अर्थ मन्त्रालय र अर्थमन्त्रीका सम्बन्धमा उठेका विषयमा सरकारको धारणा राख्दै प्रवक्ता पोखरेलले वागले आफूमाथि उठेका प्रश्नको जवाब संघीय संसद र संसदीय समितिमा दिइसकेको उल्लेख गर्नुभयो। अर्थमन्त्रीको प्रष्टीकरण नै पर्याप्त रहेको उल्लेख गर्दै यस विषयमा हाललाई थप कुनै प्रक्रिया आवश्यक नरहेको सरकारले ठहर गरेको प्रवक्ता पोखरेलले सुनाउनुभयो। यस विषयमा अब आवश्यकता परेको खण्डमा विगतमा जस्तै प्रधानमन्त्री र मन्त्री परिषदले उचित कदम चाल्ने उहाँको भनाई थियो।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको गण्डकी प्रदेश सभापति पदका लागि छ जनाको उम्मेद्वारी दर्ता भएको छ। आज बिहानदेखि शुरू भएको अधिवेशनमा सहमतिबाट नेतृत्व टुंग्याउने प्रयास असफल भएपछि चुनाव मार्फत नेतृत्व चयन हुने भएको रासोपा निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो। यस्तै मकवानपुरको हेटौडामा यही जेठ 26 गते सबैभन्दा पहिले उद्घाटन भएर स्थगित भएको बागमती प्रदेश अधिवेशन भोलिदेखि काठमाडौँमा हुने भएको छ। निर्धारित कार्यतालिका अनुसार कोशी प्रदेशको अधिवेशन अस्ति 27 गते भएको थियो, तर हिजोका लागि निर्धारित मधेस प्रदेश अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको प्रमुख केसीले बताउनुभयो। त्यस्तै लुम्बिनी प्रदेशको अधिवेशन भोलि हुने कार्यतालिका छ, कर्णालीमा 31 गते र सुदूरपश्चिमको प्रदेश अधिवेशन असार 1 गते हुने कार्यतालिका यसअघि नै निर्धारण गरिएको रासोपा निर्वाचन आयोगले जनाएको छ।
0: नेपाली कंग्रेसले क्रियाशील सदस्यता अध्यावधि गर्ने समय फेरि थप गरेको छ। यसअघि थपेको समय गए राति 12 बजेदेखि सकिएसँगै फेरि थप गरिएको कंग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले विज्ञप्ति मार्फत जानकारी गराउनुभयो। यसअघि पनि कंग्रेसले क्रियाशील सदस्यता नवीकरणको समय थपेको थियो। गए राति 12 बजेसम्म 7,82,209 योग्य सदस्य मध्ये 5,38,622 जनाले वडा सभापति मार्फत डिजिटल परिचय पत्र प्राप्त गरिसकेका छन्। 1,49,309 सदस्यले एवं अध्यावधिक फारम पेश गरिसकेका र उनीहरूको विवरण वडा सभापति मार्फत अध्यावधि गर्ने प्रक्रियामा रहेको कंग्रेसले जनाएको छ। त्यसअघि क्रियाशील सदस्यता अध्यावधि गर्न गए राति 12 बजेसम्मको समय सीमा तोकिएको थियो।
1: सार्वजनिक लेखा समितिले बेरोजगारीका विषयमा देखिएको नीतिगत तथा व्यावहारिक समस्या सम्बोधन गर्नुपर्नेमा जोड़ दिएको छ। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको आजको बैठकमा समिति सभापति भरत बहादुर खड्काले विभिन्न सरकारी निकायसँग बेरोजगारीको विषयमा आवश्यक जानकारी दिएर बेरोजगारी फर्च्यूटको लागि आवश्यक नीतिगत तथा कानूनी सुधार गर्नुपर्ने आवश्यकता उल्याउनुभयो। उहाँले सरोकारवाला निकायबाट आएका बेरोजगारीको समस्याको विषयमा घनीभूत छलफल गरेर बेरोजगारी न्यूनीकरणका लागि प्रभावकारी गृह कार्य गरेर घटाउनेतर्फ अग्रसर हुनुपर्ने बताउनुभयो। त्यस अवसरमा नेपाली सेनाका सेनापति अशोक राज सिग्देलले नेपाली सेनाले चालू आर्थिक वर्षमा बाँकी रहेको बेरोजगार मध्ये 60% फर्च्यूट गर्ने लक्ष्य राखेकोमा हालसम्म पनि 11% मात्रै पूरा भएको बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयका सचिव राजेन्द्र प्रसाद मिश्रले साबिकको कृषि मन्त्रालयतर्फ 6,35,00,000,000 बेरोजगार रहेकोमा हालसम्म 40.28% फर्च्यूट गरेको बताउनुभयो। उहाँले साबिकको वन मन्त्रालय तर्फ पनि 56,00,000,000 रूपियाँ बेरुजु रहेकोमा 16% मात्रै बेरुजु फर्चट गरेको बताउनुभयो।
0: शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिजा सिफारिशका विषयमा कर्मचारीको संलग्नताका सम्बन्धमा छानबिन गर्न 3 सदस्यीय समिति गठन गरेको छ। अध्ययन भिजा सिफारिशका सम्बन्धमा पेश गरिएका पत्र र कागजपात नक्कली भएको बारेमा मन्त्रालयका कर्मचारीको सम्भावित संलग्नता छानबिन गर्न मन्त्री स्तरीय निर्णय अनुसार समिति गठन गरिएको हो। मन्त्रालयका सचिव चन्द्रकान्त भूषालको समेत जगतमा समिति गठन गरिएको छ। समितिका सदस्यमा मन्त्रालयका उपसचिव कानून गोपीकृष्ण रेग्मी र शाखा अधिकृत गुणराज भट्टराई रहनु भएको छ। समितिलाई घटनासँग सम्बन्धित मन्त्रालयका कर्मचारीको भूमिका तथा जिम्मेवारी बारे आवश्यक अनुसन्धान गरी 7 दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ।
1: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग नेपालका लागि चिनिया राजदूत झाङ माओमिङले आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सो भेटवार्तामा नेपाल चीनबीच कृषि पशुपन्छी मत्स्य वन तथा वातावरण क्षेत्रको सहकारीलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको थियो। उहाँहरूबीच कृषि आधुनिकीकरण तथा यान्त्रिकीकरण, द्विपक्षीय सम्झौताहरूको कार्यान्वयन, कृषि व्यापार प्रवर्धन, रोग नियन्त्रण, प्रविधि हस्तान्तरण, प्राविधिक सहयोग लगायत विषयमा समेत छलफल भएको उहाँको सचिवालयले जनाएको छ। सो अवसरमा मन्त्री चौधरीले उच्च मूल्यका नेपाली कृषि उत्पादनहरूको चिनिया बजारमा पहुँच विस्तार गर्न आवश्यक रहेको उल्लेख गर्दै यसका लागि चीन सरकारको सहयोगको अपेक्षा गर्नुभयो। साथै ताप्लेजुङको सीमावर्ती क्षेत्रमा एक तथा चौरीको आवागमनसँग सम्बन्धित समस्या समाधानका लागि चिनिया पक्षको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: को एकमात्र डीटीएच के बाद दिस फोन टेशो खुशी को कनेक्शन
1: यो हो महासंचार नेटवर्क र तपाईं सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com बाट पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। चलचित्र विधाबाट काठमाडौँ महानगरपालिका र संगीत विधाबाट ललितपुर महानगरपालिका युनेस्को रचनात्मक शहर सञ्जालमा सदस्य बनेका छन्। काठमाडौँ उपत्यका स्थानीय तहमध्ये काठमाडौँ महानगरपालिका चलचित्र विधाबाट र ललितपुर महानगरपालिका संगीत विधाबाट युनेस्को रचनात्मक शहर सञ्जालमा सदस्य बनेपछि स्थानीय तहसँगै युनेस्को, ब्रिटिश काउन्सिल, एफसीए, आईएलओएस सहित निकाय तथा कार्यालय र रचनात्मक क्षेत्रसँग आबद्ध व्यक्तिहरूले संयुक्त प्रयास थालेका हुन्। रचनात्मक उद्योगको विकास र विस्तारका लागि कल्चरल एण्ड क्रिएटिभ इण्डस्ट्रीज फ्रेण्डस ग्रुप फर सीसीआई निर्माण गरेर आगामी आपसी अभ्यास, ज्ञान, सिप, अनुभव आदान प्रदान गर्न थालिएको काठमाडौँ महानगरपालिकाका कार्यवाहक नगर प्रमुख सुनिता डंगोलले बताउनुभयो।
2: दिक्ते लुपाकोट मजुवागढी नगरपालिका आठ बुवा लुङ स्थित पंखु खोलामा बुधबार राति गएको बाढ़ीले सड़क बगाउँदा दिक्तेल चखेवा भन्ज्याङ सड़क तीन दिनदेखि अवरूद्ध छ। मध्यपाटी लोकमार्ग अन्तर्गत दिक्तेल चखेवा भन्ज्याङ खण्डमा पहिरो सहितको बाढ़ीले करिब 50 मिटर सड़क बगाएपछि तीन दिनदेखि यातायात अवरूद्ध भइरहेको हो। अहिले सो पहिरो हटाउने काम भइरहेको छ।
3: काठमाडौँको त्रिपुरेश्वर स्थित नेपाल आँखा अस्पतालले दिएको अस्पतालले विदाको दिन आइतबार पनि नियमित सेवा सञ्चालन गर्ने जनाएको छ। नेपालकै पहिलो आँखा अस्पतालको रूपमा परिचित यस अस्पतालले आइतबारदेखि शुक्रबारसम्म नियमित रूपमा सेवा उपलब्ध गराउँदै आएको छ। अस्पतालमा हरेक दिन बिहान 8:30 बजेदेखि बिरामी दर्ता शुरू हुने र दिउँसो 3 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा जाँच तथा उपचार सेवा प्रदान गरिने व्यवस्था गरिएको अस्पतालले जनाएको छ।
2: शेयर बजारमा खासै उत्साह हुन सकेको छैन। हिजो 8 अङ्कले घटेको नेप्से परिसूचक आज 4 अङ्कले घटेको छ। नेप्से परिसूचक 2724 बिन्दुमा कायम भएको छ। आज कारोबार भने सामान्य अङ्कले बढ़्यो। हिजो 3.90 अर्ब करोड़को कारोबार भएको बजारमा आज 4.34 अर्ब करोड़ रूपियाँको शेयर खरिद बिक्री भएको छ। आज 92 कम्पनीको शेयर मूल्य बढ़दा 167 कम्पनीको शेयर मूल्य घटेको छ भने 12 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति युन सुक योललाई थप 30 वर्षको जेल सजाय सुनाएको छ। उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् 2024 प्योङयाङमाथि ड्रोन उडानको आदेश दिएको आरोपमा आज राष्ट्रपति योल र उनका पूर्व रक्षा मन्त्री किम योङ ह्युनलाई 30 वर्षको जेल सजाय सुनाइएको हो। यसअघि मार्शल र लागू गरेको अभियोगमा आजीवन कारावासको सजाय पाइसकेका युनमाथि यो अर्को गम्भीर फैसला आएको हो। युनले आफूमाथि लगाइएका आरोपहरू स्वीकार गर्दै आएका छन्। सन् 2024 अन्त्यमा युनले घोषणा गरेको छोटो अवधिको सैनिक शासनका कारण उनी विरूद्ध महाभियोग प्रक्रिया शुरू भएको थियो। यससँग सम्बन्धित विभिन्न अभियोगमा उनीमाथि मुद्दा दर्ता गरिएको थियो। अप्रेल 2025 उनी औपचारिक रूपमा राष्ट्रपतिको पदबाट हटाइएका थिए। यसअघि फेब्रुअरीमा देशद्रोह तथा संविधानलाई कमजोर बनाउने अभियोगमा युनलाई जन्मकैदको सजाय सुनाइएको थियो।
2: भारतले पेट्रोल पम्पहरूमा इन्धनको बिक्री वितरण व्यवस्थित बनाउन नयाँ निर्देशिका जारी गरेको छ। पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयले जारी गरेको नयाँ आदेश अनुसार अब कुनै पनि पेट्रोल पम्पले एकजनालाई एक दिनमा 200 लिटरभन्दा बढ़ी हाई स्पीड डिजेल बिक्री गर्न पाउने छैनन्। यसका साथै नयाँ सरकारी आदेशले औद्योगिक, व्यावसायिक र संस्थागत जस्ता ठूला उपभोक्तालाई पेट्रोल पम्पबाट पेट्रोल र डिजेल खरिद गर्न पूर्ण रूपमा रोक लगाइएको छ। यी ठूला उपभोक्तालाई आफ्नो आवश्यकताको इन्धन केवल बल्क सेल पोइन्ट थोक बिक्री केन्द्रबाट मात्र खरिद गर्न भनिएको छ। यो नियम तत्कालै लागू हुने गरी अनिवार्य गरिएको छ। यो प्रतिबन्ध शुरूआती चरणमा 90 दिनसम्म लागू रहने भारतीय संचार माध्यमहरूले जनाएका छन्। मध्य पूर्वमा जारी गम्भीर संकटका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अचानक बढ़ेको छ। डिजेलको मागमा असामान्य रूपमा उच्च वृद्धि भएपछि सरकारले यो निर्णयात्मक कदम चाल्नु परेको हो।
3: नेपाल परिवेशमा अब खेल समाचार। आईसीसी महिला टी20 विश्वकप आज शुरू हुँदैछ। इंग्ल्याण्डमा हुने विश्वकपको उद्घाटन खेलमा घरेलु टोली र श्रीलंका बीच प्रतिस्पर्धा हुनेछ। दुई बीचको खेल बर्मिंघममा रहेको एजबास्टन क्रिकेट रंगशालामा नेपाली समयअनुसार आज राति 11:15 शुरू हुनेछ। सन् 2019 घरेलु भूमिमा नै भएको पहिलो संस्करणको विश्वकपमा च्याम्पियन बने यता इंग्ल्याण्डले यो सफलता दोहोर्याउन सकेको छैन। यसपटक 17 वर्षपछि फेरि घरेलु भूमिमा यो सफलता दोहोर्याउने लक्ष्यमा इंग्ल्याण्ड रहेको छ। पहिलो संस्करणको विश्वकपबाट निरन्तर सहभागी हुँदै आएको श्रीलंका पहिलो पटक सेमी फाइनल पुग्ने लक्ष्यका साथ शुरूआत गर्न चाहन्छ। महिला टी20 विश्वकपमा सहभागी 12 राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ, जस अनुसार समूह एमा अस्ट्रेलिया, बंगलादेश, भारत, नेदरल्याण्ड, पाकिस्तान तथा दक्षिण अफ्रिकाको सहभागिता रहेको छ। समूह बीमा भने इंग्ल्याण्ड, आयरल्याण्ड, न्यूजील्याण्ड, स्कटल्याण्ड, श्रीलंका र वेस्ट इण्डिज रहेका छन्।
2: अब विश्वकप फुटबलको प्रसंग।
4: विश्वकप फुटबल विशेष। फिफा विश्वकप 2026 शुरू भएको आज दोस्रो दिन गए राती मेक्सिकोमा भएको उद्घाटन खेलमा दक्षिण अफ्रिका 2-0 गोल अन्तरले पराजित भएको थियो। आज बिहान भएको दोस्रो खेलमा चेक रिपब्लिकमाथि 2-1 जित निकाल्दै दक्षिण कोरियाले विजयी शुरूआत गरेको छ। आज राति 12:00 समूह बी अन्तर्गतको खेलमा आयोजक राष्ट्र क्यानाडाले बोस्निया एण्ड हर्जगोभिनाको सामना गर्दैछ। अन्तर्राष्ट्रिय फुटबलमा क्यानाडा र बोस्निया बीचको खेल टोरन्टो स्थित बीएमओ फिल्डमा पहिलो पटक हुन लागेको हो। पहिलो पटक घरेलु मैदानमा विश्वकप खेलिरहेको क्यानाडाका लागि आजको खेल निकै महत्वपूर्ण हुनेछ। समूह बीमा क्यानाडा र बोस्नियासँगै एसियाली च्याम्पियन कतार र स्विजरल्याण्ड पनि रहेका छन्। क्यानाडाका लागि बाँकी दुई प्रतिद्वन्दी तुलनात्मक रूपमा बलिया हुन्। प्रशिक्षक जेसी मार्सको नेतृत्वमा रहेको क्यानाडाली टोलीले पछिल्लो 2 वर्षदेखि यही प्रतियोगिताका लागि तयारी गरिरहेको छ। घरेलु मैदान र समर्थकको फाइदा उठाउँदै आफ्नो पहिलो विश्वकप जितसँगै समूह चरण पार गर्ने क्यानाडाको लक्ष्य छ। क्यानाडा विश्वकपमा तेस्रो पटक सहभागी हुँदैछ। क्यानाडाले सन् 1986 र 2022 विश्वकप खेलेको थियो, तर उसले कुनै पनि खेल जित्न सकेको थिएन। आफ्नै भूमिमा विश्वकपको पहिलो खेल जितेर घरेलु समर्थक खुशी पार्ने क्यानाडाका लागि यो सुनौलो अवसर पनि हो। त्यसका लागि क्यानाडाले बोस्नियालाई हराउनु पर्नेछ। क्यानाडाका लागि जोनाथन डेभिड, स्टिफेन एस्टाकियो, साइल लारिन र जोनाथन ओसारियो विपक्षी टोलीका लागि खतरा पैदा गर्न सक्नेछन्। अल्फान्सो डेभिड ह्यामस्ट्रिङका कारण शुरूआती खेलमा उपलब्ध नहुने सम्भावना रहेकाले क्यानाडाका निम्ति चिन्ता थपेको छ। अर्कोतर्फ 12 वर्षको लामो प्रतीक्षापछि विश्वकपमा फर्किएको बोस्नियाका लागि यो खेल निकै चुनौतीपूर्ण हुनेछ। बोस्नियाको टोली 40 वर्षीय अनुभवी स्ट्राइकर एडिन जेकोको नेतृत्वमा मैदानमा ओर्लने भएको छ। सर्जेज बारबारेजको प्रशिक्षणमा रहेको बोस्निया रक्षात्मक रूपमा निकै बलियो मानिन्छ। सिट कोलासिनक, ह्यारिस ताबाको भिच र अमर डेकिक जस्ता खेलाड़ीको उपस्थितिले बोस्नियाको टोलीलाई थप मजबूत बनाएको छ। युरोपेली छनौटको कठिन चुनौतीपूर्ण प्लेअफ यात्रा पार गर्दै वेल्स र इटली जस्ता विश्वकपका पुराना हस्तीहरूलाई पेनाल्टी सुटआउटमा स्तब्ध पारेर बोस्निया विश्वकपमा पुगेको हो। फिफा वरियतामा क्यानाडा 30 स्थानमा रहँदा बोस्निया 65 स्थानमा रहेको छ।
2: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जान्दै जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: काभ्रे बस दुर्घटनाका मृतक 8 मध्ये 4 जनाको शनाखत, घाइते 16 मध्ये 3 जनाको अवस्था गम्भीर, उपचार हुँदै।
2: बाल सैन्य प्रयोगमा प्रचण्ड बाबुराम विरूद्ध अभियोजन गर्न नपर्ने सर्वोच्चको ठहर, संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलको म्याद असार मसान्तसम्म थपियो।
3: व्यवसायी भट्ट र अग्रवाल सहित 39 जना विरूद्ध विशेष अदालतमा मुद्दा दर्ता, वायुसेवा निगम संचालक समितिका 5 सदस्यको नियुक्ति सर्वोच्चद्वारा बदल।
2: भारतमा पेट्रोल डिजल बिक्रीमा सीमा निर्धारण, अब दिनमा 200 लिटर मात्रै किन्न पाइने, दक्षिण कोरियाका पूर्व राष्ट्रपतिहरूलाई थप 3 वर्षको जेल सजाय।
3: र महिला टी20 विश्वकप आज शुरू हुँदै उद्घाटन खेलमा इंग्ल्याण्ड र श्रीलंका भिड्ने। विश्वकप फुटबलमा क्यानाडाले आज राति 12:45 घरेलु मैदानमा बोस्नियासँग खेल्ने।
2: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।
5: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
6: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
5: भाषातर्फ अङ्ग्रेजी, जापानिज, कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू,
6: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
5: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
6: लोकसेवातर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पराश्र शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
5: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
6: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
5: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
6: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अक्याडमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अक्याडमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412।
5: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडमी घोराही दाङ।
7: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
8: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
9: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, स्वास्थ्य श्वासमै समस्या देखियो।
10: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबु यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, चरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जडैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अघाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दान।
2: खै जन्मदाता दिनुहोस् त।
3: जन्मदाता गरेको छैन नि म्याडम।
2: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
3: मलाई त थाहा नै थिएन म्याडम।
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
3: पहिला कसैले भनेन
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी हुनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई

0: एज सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्रभित्र रहेका पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्रभित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरूभित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरू पुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ल बाबु नानी हो सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
2: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रात भरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
1: अब के गर्ने रे? तिमी त सुलिचोर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
3: हजुर, हाम्रा सेवाहरू
4: दाँत बाँध्ने,
3: दाँत सफा गर्ने,
4: दाँतमा सिमेन्ट भर्ने,
3: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
4: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
3: फिक्स दाँत लगाउने।
5: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
0: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
3: सम्पर्क नम्बर 98-67-0-67-4-67। एक पटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुरचोर बजार, रोल्पा, युनिसा सुनसादी पसलको छेउमा।
5: साथै तार बाँध्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
6: ए लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता त्यो ठुलो रुखको फेदमा बसौ।
7: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
8: हो र?
7: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
8: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
7: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
8: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
7: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका यमी मस्त र जरुरी सूचना। झुङ बेला खेमरिदे गरम अगोदिरी ज्याउ बेला सुनौ फुरीकटा अचुरी ज्याउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना पाए आउए दिने प्राकृतिक सम्पदा र तक्षेप्त ज सक्षम्नाले वातावरण मिलेने लघ्यप्ता असर किएने री उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनौ माछा नामे ल भे लागिने सज जिनी गिनी लापरवाही सुनौ चासो खेलगेमा दुख
0: वन
1: जङ्गल सर मेरा आदिले बानी एमएल एमए ओसो छामेला लिउसोकर पोतोराले पार्दगेर हटाए
2: तलाई लाइटर स्याउला मे सचाउने चिजराले हिजा बाङ्जा र यामाने पोल घेने या पिचौ चिज र रहे
1: पिकनिक वनभोजबाट मेल सचाउँछु छिन्नी मेले चाउसो सहीदेखि खेनायो वन जङ्गले ओसो छाम्ने दाइके बारीको चुरो दिदी ओरेको नै कोबाजेङ्गे माथि
2: नाङथार नाम्लो लिजियो वन उपभोक्ता समूह राई सामुदायिक बने हुने ढाल्ने छ अनुगमन दिने व्यवस्था चाउसो गिरुए
1: गेछो छामेला खोरेल चाउसी पोलिए हरिदे तरिन गाई गे जन्मे के लाइजु अब नजरे बनाए गेङ एल गे जन्मे के नलाए औले लायो के
2: वन जङ्गल छ जुडिसियो घेङबारी ल बाली नाली चिउला चिउली झ्याक्रा र सताउँछु छिमी ने चाउसो सहिदेखि खेले यहाँ
1: वन जङ्गल मेलाइदि गेमाइए मेलादेखि नि पाँचजना खरनामदार मिलिदिएको नै सानो जन्मे घेसे
2: बतास उचुली जु बेला त हिजिङ्गेको टल मेकी सताङ्गीले हेन अख्युमा छिन्नी ने चाउसो घेसे यहाँ
1: मेलागिने निताए गे भने गे पछि सुन अरूले भने गे बच्छ यहाँ
2: के छ थाम्ला पोयाल मेलागि किसन गेटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालय खबर गिरिए
1: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सहज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: नेपाली सेवाको साझा पक्षबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा परराष्ट्र मन्त्री शिशिर खनाल आइतबार चीन जाँदै भ्रमणबाट अपेक्षा किए।
1: चिनिया लगानीको निमित्त चाहिँ विश्वस्त बनाएर उहाँ आउन सक्नुभयो भने त्यो पनि एउटा उपलब्धि हुन्छ भन्ने मलाई लाग्छ।
0: सुस्ता क्षेत्रमा भारतीय सुरक्षा कर्मीको प्रवेश, घटना के हो?
2: बर्खाको समय पानी जमेको कारणले गर्दा उनीहरू यहाँ बाध्यतावश आउनु परेको भन्ने हिसाबले कुरा भइसकेपछि स्थानीयवासीलाई पनि सम्झाइ बुझाइ गरे टोली त्यो ठाउँबाट फर्किएको छ।
0: नवलपरासी पश्चिमका सहायक सिडिओ र इरान अमेरिका सम्झौताका बुदाहरूबारे इरानी संचार माध्यममा चर्चा। तर सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। स्पेस एक्सको कारोबार न्यूयोर्कको स्टक मार्केटमा शुरू हुन लागेको छ, जसले यसलाई अमेरिकाको सबैभन्दा ठूलो कम्पनी बनाउने देखिएको छ। रकेट र एआई फर्मको उक्त भव्य प्रवेशले इलोन मस्कलाई विश्वकै पहिलो ट्रिलियनियर अर्थात 10 खर्ब डलर सम्पत्तिको मालिक बनाउन सक्ने सम्भावना छ। टेक्सासमा कम्पनीको योजना सुनाउँदै मस्कले विज्ञान कथाबाट कथाको अंश हटाउन आफूले चाहेको र मंगल ग्रहमा कम्तीमा 10 लाख मानिसहरूको बसोबास गराउने बताए। राष्ट्रपति ट्रम्पले हस्ताक्षरका लागि सम्झौता तयार रहेको बताएपछि इरानका सरकारी संचार माध्यमहरूले इरान संयुक्त राज्य अमेरिका बीचको सम्झौताका बुदाहरू प्रकाशमा ल्याइरहेका छन्। सम्झौतामा लेबनन सहित सबै मोर्चामा लड़ाई रोक्ने, रोका इरानी सम्पत्ति फुकुवा गर्ने र इरानको परमाणु कार्यक्रमबारे वार्ताका लागि 60 दिन छुट्याउने सहितका विषयवस्तु रहेको भनिएको छ। तर इरानले चुहाएका जानकारीहरूको लिखित रूपमा भएको सहमतिसँग कुनै सम्बन्ध नरहेको राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। एक वर्ष अघि आजका दिन भएको एयर इण्डिया विमान दुर्घटनाका अनुसन्धानकर्ताहरूले केही अध्यावधिक जानकारी दिएका छन्, तर त्यसमा थोरै मात्र विवरणहरू छन्। लन्डनतर्फ गइरहेको फ्लाइट 171 अहमदाबादमा दुर्घटना हुँदा जमीनमा रहेका सहित 260 जनाको ज्यान गएको थियो। भारतको हवाई दुर्घटना जाँच ब्यूरोले आफूले उल्लेख्य प्रगति गरिरहेको भन्दै काम सम्पन्न भएपछि प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ। बीबीसीकी अर्चना शुक्ल भन्छिन्, हामीले धेरै परिवारका सदस्यहरूलाई भेटिरहेका छौं जसले के भएको थियो भन्ने बारे केही जानकारी पाउन सके मात्रै पनि मन बुझाउन सकिन्थ्यो र के गलत भएको थियो थाहा पाउन सकिन्थ्यो भनिरहेका छन्। उड्डयन सुरक्षाका हिसाबले पनि यस्ता दुर्घटना भविष्यमा रोक्नका लागि त्यो महत्वपूर्ण छ। बीबीसीकी अर्चना शुक्ल। दुर्घटना स्थलमा दीप प्रज्वलन गरेर पीड़ितहरूले आफन्तलाई सम्झिएका छन्। डिजिटल प्लेटफर्महरूमा आधारित श्रमिकहरूको सुरक्षा गर्ने एउटा महत्वपूर्ण विश्वव्यापी सम्झौतालाई अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओले पारित गरेको छ। उक्त सम्झौताले खानेकुरा डेलिभरी र राइड सेयरिङ एप जस्ता प्लेटफर्म मार्फत काम गर्ने 10 लाख श्रमिकको सुरक्षा गर्ने लक्ष्य लिएको छ। र चिनिया सरकारले विदेशी गुप्तचरहरूले देशको समुद्रको निगरानी गर्न कछुवा र माछामा सेन्सरहरू जडान गरिदिएको आरोप लगाएको छ। सामाजिक सञ्जालमा राखिएको पोस्टमा राज्य सुरक्षा मन्त्रालयले चीनको तटीय प्रतिरक्षाका कमजोर बिन्दुहरू पत्ता लगाउन, पानी मुनिको भूभागको नक्सा कोर्न ठूला समुद्री जीवहरूको प्रयोग गरिएको बताएको हो। उसले सौर्य ऊर्जाबाट चल्ने ग्लाइडरहरू र तैरिने वस्तुहरू पनि विदेशी समूहहरूले तैनात गराएको र उनीहरूले भू उपग्रह मार्फत बाहिर तथ्याङ्कहरू पठाइरहेको बताएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: कार्यक्रममा तपाईंलाई स्वागत छ। परराष्ट्र मन्त्री शिशिर खनालले जेठ 31 गतेबाट चीनको 4 दिने भ्रमण गर्ने र त्यस क्रममा चीनिया समकक्षी वाङ यीसँग बेजिङमा वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। दक्षिणी छिमेकी भारतको औपचारिक भ्रमणबाट फर्केको ठिक एक सातामै शुरू हुने गरी खनालको बेजिङ भ्रमण तय गरिएको हो। परराष्ट्र मन्त्री खनाल चीनको पहिलो औपचारिक भ्रमणमा गइरहँदा विज्ञहरूले विश्वासको वातावरण बनाउन आपसमा भएका पुरानै सम्झौताहरूको कार्यान्वयनका विषय पेचिलो हुने बताएका छन्। नेपालको भारतसँगको सीमा विवादमा चीन जोड़िएको पक्षमा काठमाण्डुले कसरी आफ्नो कुरा राख्छ भन्ने विषय समेत चासोपूर्वक हेरिने उनीहरूले टिप्पणी गरेका छन्। सुनौ प्रदीप बस्यालको यो रिपोर्ट। नेपालले सन् 2017 नै चीनसँग बेल्ट एण्ड रोड बीआरआई सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरे पनि त्यसको एक दशक पूरा हुन लाग्दा समेत हालसम्म उक्त परियोजना कार्यान्वयनका लागि सरकारले महत्वपूर्ण निर्णय लिन सकेको पाइँदैन। अघिल्लो पटक द्विपक्षीय भ्रमणका क्रममा बेइजिङ पुग्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले समेत पारस्परिक सहयोगका लागि विभिन्न 9 सहमति पत्रमा हस्ताक्षर गरेका थिए। चीनका लागि पूर्व राजदूत विष्णु पुकार श्रेष्ठले बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर गरिसकेको अवस्थामा त्यसको निरन्तरताको विषयलाई चीनले महत्वसाथ हेरेको बताउँछन्। उक्त विषय परराष्ट्र मन्त्री खनालले उठाउनु पर्ने बताउँदै पूर्व राजदूत श्रेष्ठ भन्छन्,
4: मुख्यत यो हामीले गर्ने कुन कुन प्रोजेक्ट हुन सक्छौँ, अब जस्तो यो रोड कनेक्टिभिटी, एयर कनेक्टिभिटी, ट्रान्समिसन लाइन कनेक्टिभिटी होइन, यो विषयमा राम्रै होमवर्क गरेर गएर तिनीहरूसित पनि त्यही कुराकानी गर्न सक्दा त्यो चाहिँ प्रोजेक्ट अगाडि बढेर जान्छ।
0: परराष्ट्र मन्त्री समेत रहिसकेका पूर्व राजदूत महेन्द्र बहादुर पाण्डे परराष्ट्र मन्त्री खनालले नेपालका दुवै छिमेकीको भ्रमण गर्ने क्रममा विगतका सरकारका प्रतिनिधिसँग छलफल र परामर्श गरेको नदेखिएको भन्दै त्यसले यस अघिका सरकारले अघि बढ़ाएका कामको निरन्तरतामा संशय उत्पन्न गराउने ठान्छन्। उनले यस भ्रमणका क्रममा ऋण वा अनुदानलाई लिएर गम्भीर र खुलस्त छलफल गर्नुपर्ने बताए।
1: चिनियाहरूसँगै बसेर हाम्रो चाहिँ प्राथमिकतामा यो प्रोजेक्टमा चाहिँ तपाईँहरूको सहयोग आवश्यक छ र यो सहयोग चाहिँ हामीलाई यसरी चाहिँ गरिदिनुहोस् भन्ने कुरा कुन एरिया, अब यो सरकारले केमा चाहिँ प्राथमिकता दिने भनेको छ, त्यो क्षेत्रमा चिनिया लगानीको निमित्त चाहिँ अभिप्रेरित गर्ने र विश्वस्त बनाएर उहाँ आउन सक्नुभयो भने त्यो पनि एउटा उपलब्धि हुन्छ भन्ने मलाई लाग्छ।
0: त्यस्तै चीनमा रहेको कैलाश मानसरोवर जान पाउने भारतीय तीर्थयात्रीका लागि यो वर्ष लिपुलेख पास प्रयोग हुने दिल्लीले बताएपछि पछिल्लो पटक पुनः सीमा विवाद तरंगित बनेको छ। काठमाण्डुसँग कुनै परामर्श नभइकन भएको उक्त निर्णयलाई लिएर नेपालले दिल्ली र बेइजिङ दुवैलाई कूटनीतिक नोट पठाएको जनाएको थियो। पूर्व राजदूत विष्णु पुकार श्रेष्ठ भन्छन्,
4: हाम्रो भूगोलमाथिको अतिक्रमण भयो हाम्रो, यसमा तपाईँहरूले रिकन्सिडर गर्नुपर्छ अथवा तपाईँहरूले त्यसलाई प्रयोग गर्नु भनेदेखि हाम्रा पनि स्वीकृति लिनु पर्यो भन्ने कुरो होइन भने यो त उठाउनै पर्ने विषय उठाउनु पर्थ्यो किन पनि उठाउनु।
0: पूर्व परराष्ट्र मन्त्री पाण्डेले कालापानी क्षेत्रको भूमिलाई लिएर त्यहाँ हुने हरेक गतिविधिमा नेपालको स्वीकृति लिनुपर्ने विषय प्रष्ट रूपमा उठाउनुपर्ने बताए। परराष्ट्र मन्त्री खनालको चीन भ्रमणका क्रममा नेपाल चीन सम्बन्धलाई थप सुदृढ़ बनाउने तथा विभिन्न क्षेत्रमा सहकार्यलाई अझ गहिरो बनाउने विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। अब अर्को विषय, नेपालको भूमि प्रवेश गरेका भारतीय सुरक्षाकर्मीलाई सुस्ताका बासिन्दाले प्रतिकार गरेपछि उनीहरूलाई फिर्ता पठाइएको र त्यहाँ शान्ति सुव्यवस्थाको अवस्था अहिले सामान्य रहेको अधिकारीहरूले बताएका छन्। पछिल्लो समय भारतीय सुरक्षाकर्मी नेपाल र भारत दुवैले आफ्नो भूभाग दावी गरेका सुस्तामा प्रवेश गरेका विवरणहरू आइरहेका छन्। यसै सन्दर्भमा हामीले नवलपरासी बर्दाघाट सुस्ता पश्चिम जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी पोषण राज भण्डारीलाई सम्पर्क गरी शुरूमा आज त्यहाँ भएको के हो भनेर सोधेका छौ।
5: बिहान करिब 8:30 समयमा भारतीय एसएसबीको 6 टोली चाहिँ नियमित उहाँहरूको भारतीय क्षेत्रको सीमा अनुगमन तथा पेट्रोलिङको कार्यक्रम अन्तर्गत सीमा अनुगमनको कार्यक्रममा हिँडिरहेको अवस्था रहेछ। सो क्रममा सुस्ता वडा नम्बर 5 नेपाल भारत सीमा क्षेत्रमा एउटा कलबर्ट रहेको छ, त्यो कलबर्टको नजिक भारतीय क्षेत्रपट्टि नालाको पानी जमेको कारणले गर्दा उनीहरूले आफ्नो भूभागबाट पेट्रोलिङ गर्न अनुगमन गर्न नसकेको भन्ने कारणले गर्दा नेपाली भूभाग अलिकति उच्च रहेको अवस्थामा नेपाली किसानको खेतको आदिबाट नेपाली भूमितर्फ छिरेर हिँडिरहेको अवस्थामा सोही क्षेत्रमा खेतबारीमा काम गर्ने उखु किसानहरूले देखेर भारतीय एसएसबीहरू चाहिँ नेपाली भूभागमा प्रवेश गर्न लाग्यो भन्ने भइसकेपछि त्यसपछि त्यहाँ हल्ला भई सो क्षेत्रमा अलिकति केही समय चाहिँ भारतीय एसएसबी र नेपाली जनताको बीचमा अलिकति सरकारदर्शी भएको अवस्था रहेछ। लगत्तै स्थानीय सुस्तामा रहेको जुन टोली छ सशस्त्र प्रहरी बलको उहाँहरूलाई चाहिँ खबर गरिसकेपछि यसै स्टाफको कमान्डमा 10 टोली गएर भारतीय एसएसबी र स्थानीय जनतालाई सत्य के हो भन्ने हिसाबले दिन गरिसकेपछि भारतीय पक्षबाट यस्तो यस्तो भएको भन्ने जानकारी गराइसकेपछि उनीहरूलाई फेरि नेपाली भूमिमा प्रवेश नगर्ने गरी शर्तमा चाहिँ त्यहाँबाट पठाइएको र स्थानीयवासीलाई चाहिँ अब यो बर्खाको समय पानी जमेको कारणले गर्दा उनीहरू यहाँ बाध्यतावश आउनु परेको भन्ने हिसाबले कुरा भइसकेपछि स्थानीयवासीलाई पनि सम्झाइ बुझाइ गरी टोलीको ठाउँबाट फर्किएको।
0: अहिले चाहिँ अब त्यहाँको शान्ति व्यवस्थाको चाहिँ कस्तो छ, अवस्था के छ? अब
5: सामान्य छ, अहिले त्यहाँ स्थिति कुनै छैन। भारतीय एसएसपीको टोली तत्कालै फर्किसकेर अनि त्यसपछि यता काउन्टर पार्टतिर सशस्त्र प्रहरी बल हाम्रो जसले सीमा हेर्छ उसले पनि हाम्रो एसएसपीले 26 नम्बर गर्दै एसएसपीले पनि जानकारी गराइसकेपछि अहिले सामान्य छ स्थिति।
0: अब यो त फेरि फेरि दोहोरिन सक्ला नि त फेरि होइन?
5: सुस्ता क्षेत्र चाहिँ अब हाम्रो अन्तर्राष्ट्रिय सीमा क्षेत्र पनि भयो, दुईतर्फकै पनि नियमित पेट्रोलिङ कार्यक्रम हुने र पेट्रोलिङ कार्यक्रम हुँदा सीमा अनुगमन तथा गर्दाखेरि कहिले काहीँ नेपाली भूभागमा आउने अथवा नेपाली पक्षबाट पनि भारतीय भूभाग स्थितिको लागि अब कहिले काहीँ हिँड्न मिल्दा नमिल्दा चाहिँ प्रयोग गर्ने स्थिति त हेर्न सक्छ। तर त्यसको लागि सम्बन्धित काउन्टर पार्टलाई जानकारी गराएर गराउनु पर्ने, दुई बिचमा अलिकति कोर्डिनेसन चाहिँ ग्याप भएको,
0: सूचनाको कमीका कारण भएको भन्ने तपाईँहरूको बुझाए।
5: हामीले चाहिँ उनीहरूलाई चाहिँ त्यो विषयमा हाम्रो एसएसपीले शस्त्र प्रयोग गर्ने सोच्दाखेरि चाहिँ अनुगमनमा आइहाल्यो, पानी जमेको कारणले पानीबाट हिँड्न कठिनाई भइसकेपछि नेपालको बाटो प्रयोग गरेर फर्केर फेरि भारतीय क्षेत्रमै जाने क्रममा स्थानीयलाई अवरोधले गर्दाखेरि चाहिँ भएको भन्ने उताबाट जानकारी।
0: भारतीय सुरक्षा कर्मीहरू चाहिँ अरू बेला पनि त्यसरी नेपाल छिर्ने गरेको भन्ने बेला बेला आइरहन्छ नि, यो विषयमा अलिकति उच्च स्तरमै कुरा हुनुपर्ने जस्तो आवश्यकता तपाईँहरूले ठान्नु भएको छ कि छैन, अथवा यसलाई के पहल भइरहेको छ त यो नदोहोरियोस् भनेर?
5: यसमा हामीले अब गृह मन्त्रालय मार्फत चाहिँ अब जानकारी चाहिँ दायर चाहिँ गराइरहेको विषय हो। सुस्ता क्षेत्रको विषय अब यो नेपाल भारत क्षेत्रकै सीमा चाहिँ यकिन नभइसकेको मान्नु पर्यो, दुईटाले आफ्नो आफ्नो क्लेम रहेको छ, त्यसले गर्दा दुई पक्षबाट कुटनीतिक पहलबाट नै समाधान गर्नु बस्ने विषय हो। तथापि जिल्ला स्तरमा अब यो इम्प्लिमेन्टेसन लेभलमा पनि अब उता डिएम साहब र यता हाम्रो प्रमुख जिल्लाधिकारी जुन कोर्डिनेसन लिएर केही कामहरू चाहिँ भइरहेको छ, तर अब यो दीर्घकालीन यसको समस्या समाधान त कुटनीतिकहरूबाटै स्थितिमा निस्तुल गरेर नै समाधान गर्नुपर्ने हुन्छ।
0: अब तत्काल चाहिँ आज बिहानको जस्तो घटना दोहोरिँदैन भन्ने छ?
5: तत्काल चाहिँ अब एक किसिमको घटना चाहिँ नदोहोरिएला भन्ने हामी विश्वास ल्याउँछौँ।
0: उनी थिए नवलपरासी बर्दाखाट सुस्ता पश्चिम जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी पोषण राज भण्डारी। अब एउटा प्रसंग संक्षेपमा। बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा आज दिउँसो एउटा यात्रुवाहक बस दुर्घटना हुँदा 8 जनाको ज्यान गएको प्रहरीले जनाएको छ। कम्तीमा 16 जना घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको घटनास्थलबाट बीबीसीसँग कुरा गर्दै काभ्रेका प्रहरी उपरीक्षक रविन कार्कीले बताएका हुन्। बनेपाबाट रोसी गाउँपालिकाको खारपाचोक हुँदै सुंगुरे जाँदै गरेको बस नमोबुद्ध नगरपालिका 2 बुच्चाकोटमा दिउँसो करिब 2:30 बजेतिर दुर्घटनामा परेको थियो। अब अन्तिममा देश बाहिरको एउटा विषय। इरानले भनेको छ अमेरिकासँगको युद्ध अन्त्यका लागि हुने सम्झौतालाई लगभग अन्तिम रूप दिइएको छ, तर उसले आफ्नो सीमा रेखामा कुनै सम्झौता गर्ने छैन। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि त्यस्तो सम्झौता हुन लागेको बताएका थिए। बीबीसी विवरणमा आधारित यो रिपोर्ट सुनौ फनिन्द्र दाहालबाट।
3: राष्ट्रपति ट्रम्पले हस्ताक्षरका लागि सम्झौता तयार रहेको बताएपछि इरानका सरकारी संचार माध्यमहरूले इरान संयुक्त राज्य अमेरिका बीचको सम्झौताका बुदाहरू प्रकाशमा ल्याइरहेका छन्। संवाददाताहरूसँग कुरा गर्दै ट्रम्पले इरानले कहिल्यै पनि परमाणु अस्त्र हासिल गर्न नसक्ने किसिमको सम्झौता भएको बताए। उनले सबै दस्तावेजहरूले अन्तिम रूप पाएपछि त्यसलाई सम्भवतः युरोपमा चाँडै हस्ताक्षर गरिने र हस्ताक्षर लगत्तै होर्मुज जलमार्ग खुल्ने उल्लेख गरेका थिए। एउटा अमेरिकी रिपोर्टमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई पछिल्लो छलफलमा समावेश नगराइएको जनाइएको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ताले उक्त सम्झौताको अधिकांश भाषा तय भएको तर अमेरिकाले नयाँ अनुरोध र अत्याधिक मागहरू राखेको बताएका थिए। उनले आफ्नो देशले आफूले निर्धारण गरेका सीमा रेखाहरू पार गरेर सम्झौता नगर्ने पनि उल्लेख गरेका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ, त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज जलजला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 9 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: जब जब रात पर्छ अनि उसैलाई सम्झिन मन लाग्छ अनि फुट्न थाल्छ मनका भावनाहरू, कतै साहित्यिक सृजना त कतै मनको बहहरू यसै यसै भनु भनु जस्तै लाग्छ।
4: तिनवारी थकाइ लागेको हुन्छ अनि रातभरि छटपटी छुट्छ।
3: तिनै थकाइ र छटपटीको एक मात्रा हामी बन्छौ साथी। आउँछौ राति, सुन्न नबिर्सनु होला कार्यक्रम गुड नाइट
4: प्रत्येक राति 9-10 बजेसम्म
1: रोल्पा लिबाङमा रहेको सामुदायिक रेडियो जालजला 96.4 मेगाहर्जबाट सुन्न अनि सहभागिता जनाउन नबिर्सनु होला कार्यक्रम।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो अभिवादन टेकाउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम गुड नाइटमा। कार्यक्रम गुड नाइट लिएर हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई पारीबाट यति बेला विभिन्न प्राविधिक साथीहरूको साथ मिलिराखेको छ। आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं भने तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलजलाप्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ। यति मात्र होइन, तपाईँले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। कार्यक्रम गुड नाइट तपाईँ सुन्दै गर्दा हामी यति बेला विभिन्न साझेदार रेडियोहरूबाट एकैसाथ बोलिरहेका छौं र विभिन्न साझेदार रेडियोहरूबाट एकैसाथ कार्यक्रम गुड नाइटलाई सुन्दै हुनुहुन्छ। सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्जबाट यति बेला प्राविधिक निपथ्यका मित्रसँगै आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी भने मलाई सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्जबाट यति बेला साथ मिलिराखेको छ। प्राविधिक साथी सुषमा मल्लको भने रेडियो भोजपुर 93.8 मेगाहर्ज भोजपुरबाट एलिना श्रेष्ठको साथ मिलिराखेको छ। रेडियो धनकुटा 106.2 मेगाहर्जबाट सञ्जिता लिम्बू र रेडियो हापुरे 89.4 मेगाहर्ज हापुरे दाङबाट यति बेला साथ दिइरहनु भएको छ। प्रविधि संयोजनका मित्र अर्जुनले साथ दिइरहनु भएको छ। आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। हामी कार्यक्रम गुड नाइटमा छौं र तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइटमा आज शुक्रबार व्यवसायी हो र शुक्रबार व्यवसायीमा हामी के गर्छौं कसो गर्छौं तपाईँलाई जानकारी नै छ होला। यदि जानकारी पाउनु भएको छैन भने म तपाईँलाई जानकारी गराउँछु। आजको व्यवसायमा रहेर हामीले तपाईँको संसाथमा तपाईँको माझमा एउटा विषयवस्तु ल्याएका हुन्छौं र सो विषयवस्तुमा तपाईँको आफ्नो विचार तपाईँले राख्नुपर्ने हुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराउँछु र आजको विषयवस्तु के रहेको छ भन्दा आजको विषयवस्तु तपाईँले तपाईँका आफन तपाईँले तपाईँका आफन्तहरूको बढी विश्वास आफन्तहरूलाई को बढी विश्वास गर्नुहुन्छ कि साथीहरूको बढी विश्वास गर्नुहुन्छ? होइन, कतिपयले आफ्नो आफ्नै आफन्तबाट पनि धोका पाएका हुन्छन् भने कतिपयले आफ्नै साथीहरूबाट पनि आवश्यकता भन्दा बढी साथ र सहयोग पाएका हुन्छन्। तपाईँलाई आफ्नो आफन्तको बढी विश्वास लाग्छ कि आफ्नो साथीहरूको? विषयवस्तुमा तपाईँको आफ्नो विचार राख्नुहोला। यो कुरा म तपाईँलाई जानकारी गराए। फटाफट फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। आज शुक्रबार व्यवसायी हो, आज तपाईँको माझमा विषयवस्तु ल्याएको छु र सो विषयवस्तुमा विचार राख्न सक्नुहुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराउन चाहन्छु। फटाफट फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। हामी अब तपाईँको संसादमा 98.37 38.40 फोन डायल गर्दै गर्नुहोला। हामी भने एउटा गीत राख्छौ तपाईँको लागि, गीतपछि तपाईँको माझमा फेरि आउँछौ। यो गीत तपाईँको लागि हामी एकैछिनपछि गीत राख्नेछौ। यो कुरा म तपाईँलाई जानकारी गराउँछु।

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम गुड नाइटमा छौं। तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र आज एउटा विषयवस्तुमा तपाईँको विचार हामी लिनेछौ। यो कुरा म तपाईँलाई जानकारी गराए 9867340 को नम्बर तपाईँको लागि खुला गरेका छौं। फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ। यो कुरा म तपाईँलाई जानकारी गराउँछु, फटाफट फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि हामी खुला गरेका छौं। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ भन्ने पूर्ण अपेक्षा मैले यहाँबाट लिइराखेको छु र तपाईँ फटाफट फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ। आजको विषयवस्तु, तपाईँले सबैभन्दा बढी विश्वास आफ्नो आफन्तलाई गर्नुहुन्छ कि साथीभाइलाई गर्नुहुन्छ, आजको यो विषयवस्तु छ र यो विषयवस्तुमा तपाईँले आफ्नो विचार राख्नका लागि हामीलाई फोन डायल गर्नुहोला। 9867340 नम्बरमा फोन डायल गर्नुहोला, नम्बर तपाईँका लागि हामी खुला गरेका छौं। आजको यो विषयवस्तुमा तपाईँको आफ्नो विचार राख्नुहोला र यति बेला कार्यक्रममा पहिलो साथीको रूपमा कहाँदेखि को हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ भन्दै थिए, मिस कल चाहिँ नगर्नुहोला मैले तपाईँलाई आग्रह गर्छु, मिस कल चाहिँ नगर्नुहोला। मिस कल ले कार्यक्रममा सहभागिता जनाउन सकिँदैन, कार्यक्रममा फोन नै गर्नुहोला म तपाईँलाई आग्रह गर्छु। 9867340 नम्बर तपाईँको लागि खुला गरेका छौं। फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौ। यो कुरा म तपाईँलाई जानकारी गराए, तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जे जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ भन्ने पूर्ण अपेक्षा मैले यहाँबाट लिइराखेको छु। विभिन्न साझेदार रेडियोहरूबाट हामी प्रसारणमा छौं, त्यहाँबाट पनि तपाईँले हामीलाई सुनिरहनु भएको छ र सुन्दै गर्दाखेरि कस्तो लाग्छ, तपाईँको सुझाव सल्लाह वा प्रतिक्रिया पनि हामीलाई दिनुहोला। यो कुरा म तपाईँलाई जानकारी गराए, 9867340 नम्बर तपाईँका लागि खुला गरेका छौं, फोन डायल गर्नुहोला। तपाईँले सबैभन्दा बढी भनौँ न कसको विश्वास गर्नुहुन्छ, आफ्ना आफन्तहरूको सबैभन्दा बढी विश्वास गर्नुहुन्छ कि तपाईँलाई सबैभन्दा बढी आफ्ना साथीहरूको विश्वास लाग्छ, होइन? कतिपयले आफ्नो साथीहरूबाट पनि धोका खाएका उदाहरणहरू थुप्रै हुन्छन् भने कतिपयले आफ्नो आफन्तहरूबाट पनि मलाई आफ्नो आफन्तहरूभन्दा मेरो साथीहरूको विश्वास लाग्छ किनभने मलाई दुःख परेको बेलामा मेरो आफन्तहरूले मलाई साथ दिएनन्, होइन? र साथीहरूले मलाई साथ दिए भन्ने कुराहरू पनि सुनिन्छ भने कतिपयले होइन, आफन्त भनेको आफन्तै हो, आफन्त जस्तो साथीहरू हुँदैनन्, त्यही भएर हामी आफन्तहरूको विश्वास गर्नुपर्छ भन्ने कतिपयले लाग्न सक्छ, होइन? अब तपाईँको विचारमा के छ, तपाईँले आफ्नो आफन्त, तपाईँलाई आफ्नो आफन्तको सबैभन्दा बढी विश्वास लाग्छ अथवा साथीहरूको साथीभाइको सबभन्दा बढी विश्वास लाग्छ, होइन? तपाईँलाई कसको विश्वास बढी लाग्छ भन्ने कुरा तपाईँले जानकारी दिनुहोला। आफ्नो विचार राख्ने त हो, होइन? आफ्नोलाई लागेको विचार राख्ने त हो भन्छु। 9867340 नम्बरमा फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराउन चाहन्छु, तपाईँ फटाफट फोन डायल गर्नुहोला, नम्बर तपाईँका लागि हामी खुला गरेका छौं। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ भन्ने पूर्ण अपेक्षा मैले यहाँबाट लिइराखेको छु। फटाफट फोन डायल गर्नुहोला, यो कुरा म तपाईँलाई जानकारी गराए, तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ। आज भनौँ न साथीहरू कता खै कता हराउनु भयो, कता हराउनु भयो, होइन? 18 मिनट गइसकेको छ हाम्रो स्टुडियोमा 9 बजेर। 9867340 फोन डायल गर्नुहोला, विषयवस्तु राख्न मनलाई विषयवस्तु राख्नुमा विचार राख्नुहोला, होइन भने साथीहरूलाई गुड नाइट मात्रै भनेर पनि जान सक्नुहुन्छ, किनभने धेरै साथीहरूले मलाई थाहा छ धेरै साथीहरूले विषयवस्तुमा विचार राख्न लाज मान्नुहुन्छ, होइन? लाज मान्ने प्रवृत्ति छ ग्यारे साथीहरूको, होइन? त्यो कारणले गर्दाखेरि उहाँहरूले अलिकति विचार राख्न चाहिरहनु भएको हुँदैन। यति बेला साथी हुनुहुन्छ, पहिलो साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर। को बोल्नुभयो? कहाँबाट? एलिना खातुन बोल्दै हुनुहुन्छ अर्घ्य खाँचीबाट। के छ अर्घ्य खाँचीतिरको हालखबर एलिनाजी? यति बेला के गर्दै हुनुहुन्छ नि? हजुर, यति बेला के गर्दै हुनुहुन्छ नि? बसिरहनु भएको छ होइन? के गर्दै बसिरहनु भएको छ? मोबाइलको कार्यक्रम सुन्दै बस्दै गरिरहनु भएको छ होइन? कुन रेडियोबाट सुन्नुभयो कार्यक्रम? ए, रेडियो स्काईबाट कार्यक्रम नियमित सुन्ने गर्नुहुन्छ होइन? हुन्छ, आजको विषयवस्तुको बारेमा तपाईँलाई थाहा छ कि छैन? के छ, सबैभन्दा बढी विश्वास कसो लाग्छ? आफ्नो आफन्तहरूको विश्वास लाग्छ कि साथीहरूको?
1: मलाई त साथीहरूको त्यस्तो विश्वास छैन, तर यहाँ एउटा आन्टी हुनुहुन्छ, उहाँको चाहिँ विश्वास लाग्छ।
0: ए, किन, केमा विश्वास, कसरी त्यस्तो तपाईँको विश्वास कसरी जित्नुभयो?
1: मेरो दुःख सुखमा साथ दिन्छ आन्टी, र साथीको भन्दा आन्टीको चाहिँ धेरै विश्वास गर्छु।
0: ए, भनेपछि तपाईँको आफन्तहरूको भनौँ न, आफन्तको विश्वास बढी लाग्छ होइन?
1: हजुर हजुर।
0: ल ठिक छ, हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरि आउनु होला। अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्।
1: हुन्छ भाइ, फर्स्ट अफ अल त तपाईँको लागि अनि मेरो घर फ्याक्नुको लागि, अनि मभन्दा अघि आउने सबलाई भन्दैछु, नमस्ते।
0: नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9862607040 को नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर, तपाईँको आवाज सानो आयो हजुर। नमस्कार हजुर, को बोल्नुभयो? कहाँबाट? अलिक ठुलो आवाजमा बोल्नु पर्यो हजुर। भोजपुरबाट के भन्नुभयो? टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँको आवाज एकदमै सानो आयो, उहाँको फोन पनि काटियो। त्यस्तो त अलिक ठुलो आवाजमा बोल्नु पर्यो होइन? यहाँ मैले मिक्सरमा आवाज फुल दिँदा पनि आवाज सानै आइराखेको छ, के भयो? यति बेला अर्को साथी, नमस्कार हजुर।
2: हेलो दादा, नमस्ते। नमस्कार,
0: को बोल्नुभयो? कहाँबाट?
2: म भोजपुरबाट सुस्मिता विश्वकर्मा।
0: सुस्मिता विश्वकर्मा, अलिक ठुलो आवाजमा बोल्नुहोस् है सुस्मिताजी।
2: हजुर, ठुलै आवाजमा बोल्नुहोस्।
0: खै त अनि, तपाईँको आवाज सानो आइरहेछ, अहिले पनि म फुल गरेको छु र पनि यति सानो आवाज आइरहेछ।
2: हजुर,
0: लेभल दुई भन्दा तिनमा गएकै छैन। हुन्छ, कार्यक्रममा आउनु भएको छ, के गर्दै हुनुहुन्छ आज भोलि? यत्तिकै बसिरहनु भएको छ होइन? ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, आज हामी के गर्छौँ तपाईँलाई जानकारी छ कि छैन? ए, किन, विषयवस्तुमा विचार नराख्ने? तपाईँलाई सबैभन्दा विश्वास आफ्नो आफन्तको लाग्छ कि साथीहरूको? यति मात्र भन्नुहोस् ल।
2: मलाई आफ्नो आफन्तको लाग्छ।
0: किन लाग्छ भन्नुहोस् त?
2: आउँदैन दादा, गुड नाइट
0: राख्छु नि। ल ठिक छ, गुड नाइट राख्नुहोस्।
2: सर्वप्रथम त हजुरलाई अनि मेरो दादाहरू हजुर बहिनी भन्दै छुटिन्छु।
0: नमस्ते, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँलाई आफ्नो आफन्तको विश्वास बढी लाग्छ भन्नुभएको छ। पालो तपाईँको फोन गर्नु होला। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर।
3: हेलो, नमस्कार हजुर।
0: नमस्कार हजुर, को बोल्नुभयो? कहाँबाट? टेलिफोन सम्पर्कमा आउनु भएको थियो, यसै नमस्कार हजुर नमस्कार गर्नको लागि फोन नगर्नुहोस्। कार्यक्रममा फोन गर्नुहोस् भने कार्यक्रममा सहभागिता जनाउनको लागि फोन गर्नुहोस् है। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर, कहाँदेखिको बोल्नु भयो हजुर? राम लखन चौधरी प्युठानको भिङरीबाट बोल्दै हुनुहुन्छ होइन? के छ भिङरीतिरको हालखबर? हाम्रो यतातिर पनि एकदम ठिकठाक छ। यति बेला के गर्दैन छ? खाना खाएर सुतिरहनु भएको छ, कार्यक्रम सुन्दै हुनुहुन्छ होइन? मैले त खाइसके, तपाईँले खानुभयो? खाना खाएर सुतिरहनु भएको थियो।
4: हिँडाइसकेको मान्छे घरबाट फोन आएछ अनि निन्द्राबाट
0: बिर्सिएछ। ए, घरबाट कसले फोन गर्नुभयो?
4: श्रीमतीले।
0: तपाईँको बठिनियाले होइन?
4: हजुर।
0: बठिनिया भनेको के हो?
4: हजुर,
0: बठिनिया भनेको के हो?
4: बठिनिया भनेको केटी मान्छेलाई भन्छन्
0: बठिनिया। ए, अनि मैले तपाईँको बठिनिया भने
4: अनि जवान पाएको हुन्छ नि 15-17 वर्षको केटीलाई बठिनिया भन्ने रहेछन्।
0: अनि
4: हजुर,
0: 15-16 वर्षको केटीलाई बठिनिया भन्छन् होइन?
4: हजुर।
0: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। अनि आजको विषयवस्तु सुन्नु भएको छैन?
4: थाहा छ।
0: ल, तपाईँले सबभन्दा बढी विश्वास कसको लाग्छ? किन?
4: अलिकति दुःख परेको बेलामा आफन्तहरूले साथ दिनुहुन्छ नि, साथीहरूले दिने कुरो हुन्न।
0: त्यही भएर आफ्नो आफन्तको विश्वास लाग्छ होइन?
4: हजुर।
0: ओके, त्यही भएर दुःख पर्दा अनि मर्दा पर्दा आफन्तै चाहिन्छ, साथीहरू त होइन, आज छन् भोलि छैन होइन?
4: साथीहरू त कोही कुनै क्षेत्र जस्तै 10 मिनट 15 मिनट कुनै क्षेत्र मात्र साथ दिनुहुन्छ, अरू दुःख पर्दा त हेर्नेहरू आफन्तहरू हेर्छन्,
0: अरूले हेर्दैनन् होइन? हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। फेरि फेरिका बसाईमा आउनु होला, अहिलेको लागि तपाईँहरूलाई विदा गर्छौ। तर त्योभन्दा अगाडि गुड नाइटको शब्दहरू त राख्नु पर्यो फेरि होइन? गुड नाइटको शब्दहरू राख्नुहोस्।
4: मलाई राम लखन भनेर चिन्ने नचिन्ने सम्पूर्ण साथीहरूले गुड नाइट भन्न चाहन्छु र एकदम जलजला सुनेर बस्नुभएको सम्पूर्ण साथीहरूले गुड नाइट भन्दै म पनि छुट्टिन्छु। नमस्कार।
0: नमस्कार। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा राम लखन चौधरी, उहाँसँग कुराकानी गरिसकेका छौं। असाध्यै राम्रो उहाँले विचार राख्नु भएको छ होइन, आफ्नो आफन्तको सबभन्दा बढी विश्वास लाग्छ भन्नुभएको थियो। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर, तपाईँको आवाज सानो आयो हजुर, अलिक ठुलो आवाजमा बोल्नु पर्यो, लाउड स्पिकर बन्द गर्नुहोस्। तपाईँको लाउड स्पिकर बन्द गर्नुहोस्। तपाईँको आवाज सानो आयो हजुर। नमस्कार। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँको आवाज पनि सानो आयो, उहाँको लाउड स्पिकर पनि गर्नुभएको थियो फेरि। अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर।
5: नमस्कार दादा,
0: को बोल्नुभयो? कहाँबाट?
5: गोर्खा
0: हजुरकोटबाट मुना घिमिरे कान्छी बोल्दै हुनुहुन्छ। के छ मुनाजी खबर तपाईँको? यति बेला के गर्दै हुनुहुन्छ?
5: कार्यक्रम सुन्दैछु दादा, तपाईँले एउटा कुरा बिर्सिनु भएको नि,
0: त्यो म सम्झिरहेको छु। त्यो त अन्तिममा भन्ने होला क्यारे, कहाँ म बिर्सिन्छु, म बिर्सिया छैन। हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज हामी के गर्छौँ तपाईँलाई जानकारी छ कि छैन? जानकारी छ होइन? के छ तपाईँको विषयवस्तुमा विचार राख्नुहुन्छ?
5: ल
0: राख्नुहोस्।
5: म चाहिँ के भन्न चाहन्छु भने समझदार र इमान्दार पर्नु भए साथी र आफन्त दुवै ठिक हुन्छ, खराब पर्नु भए दुइटै गलत हुन्छ भन्न चाहन्छु है।
0: होइन, एउटा रोज्नु भयो तपाईँले सबैभन्दा विश्वास आफन्तको लाग्छ कि साथीको लाग्छ? एउटा मात्रै रोज्नु पर्यो भने
5: त म त के भन्नुहुन्छ है, दुइटै त्यस्तै हो जस्तो लाग्छ है।
0: होइन, त्यो त भन्न पाइएन, एउटा मात्रै भन्नु पर्यो। अप्ठ्यारो पो पर्यो होइन?
5: सबैले आफन्त ठिक छ, नराम्रो पर्नु भयो दुइटै ठिक छ भन्छु म त।
0: सबैले आफन्त रोजिरहेछन् क्यारे?
5: म त नरोज्ने है, दुइटै नरोज्ने।
0: सबैले आफन्तहरू रोज्नु भएको छ, तपाईँले दुइटै नरोज्ने?
5: हजुर हजुर।
0: यस्तो भयो भने त एक्लै परिन्छ।
5: हजुर,
0: यस्तो भयो भने त एक्लै परिन्छ, एक्लो परिन्छ कि?
5: एक्लै परे पनि केही छैन, जिन्दगी एक्लै जिउन सिक्न पर्छ कि?
0: जिन्दगी एक्लै जिउन चाहिँ सिक्न पर्छ होइन?
5: हजुर हजुर।
0: ल त हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरिको बसाइमा आउनु होला। अहिलेको लागि तपाईँलाई विदा गर्छौ, तर त्योभन्दा अगाडि साथीहरूलाई गुड नाइटको शब्दहरू राख्नुहोस्।
5: फर्स्ट अफ अल त हजुरको लागि, मेरो घर फ्यामिलीको लागि भन्दै छुटिन्छ। नमस्कार।
0: नमस्कार। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। मुना घिमिरे, तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ। अर्का सहभागी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, तपाईँको आवाज सानो आयो हजुर, कहाँदेखि को बोल्नुभयो? तपाईँको आवाज सानो आयो, टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँको आवाज सानो आयो। ठुलो आवाजमा बोल्नु पर्यो नि हजुर है, ठुलो आवाजमा बोलिदिनु भएन भने त तपाईँको आवाज हामीले नै सुन्दैनौ, अनि श्रोताहरूमा कसरी पठाउने त हजुर? त्यसैले बरु तपाईँको मोबाइल बिग्रिएको छ भने अर्को मोबाइलमा सिम कार्ड राखेर फोन गर्नुहोस्, तर आवाज चाहिँ ठुलो आउनु पर्यो। नमस्कार हजुर। को बोल्नुभयो कहाँबाट? तपाईँको आवाज क्वार पछाडिबाट क्यार्दा पनि आछ, आवाज सानो पनि आछ। यसो गर्नु न, अर्को मोबाइलबाट फोन गर्नु न है। अब तपाईँको आवाज चाहिँ यस्तै आछ, राम्रोसँग बुझेकै छैन कि? एयरफोन पनि लगाउनु भएको छ कि तपाईँले त होइन? एयरफोन लगाउनु भएको छ क्या तपाईँले? पछाडिबाट क्यार्दा पनि गरिरहेको छ। एयरफोन लगाउनु भएको छैन, लाउड स्पिकर गर्नु भएको छ? ल तपाईँको विचार राख्नुहोस्, ल आफ्नो विचार राख्नुहोस्। विचार राख्नुहोस् भनेको फोनै काटेर गइहाल्नुभयो, अब के गर्ने, आवाजै आउँदैन, अनि अब अरू कुराकानी गरौँ भने आवाज सुनिँदैन, फोन काटौँ भने अब बल्ल बल्ल फोन लगाउनु भएको छ होइन? त्यस्तो अवस्थामा रोनु कि हाँस्नु जस्तै हुन्छ कि होइन? यति बेला अर्को साथी, नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? नानु मनिषा लिम्बू, के छ खबर? हाम्रो पनि एकदम ठिक छ, के गर्दै हुनुहुन्छ यति बेला? ढाका बुन्दै? कसको लागि हो ढाका बुन्ने?
5: आफ्नै लागि भन्नुभएछ है?
0: आफ्नै लागि पनि हो?
5: हजुर, आफ्नै लागि पनि, अनि अरू साथीहरूको लागि पनि भन्नुभएछ है?
0: झन् मेरो लागि होला भनेको त मेरो लागि त होइन रहेछ होइन?
5: हजुरलाई पनि दिउँला नि त, आउँदैन, अनलाइन डेलिभरी भए पनि गरिदिउँला।
0: अनलाइन डेलिभरी गरेको फेरि छुट्टी चार्ज लाग्ने होला होइन?
5: अब दादालाई आफ्नो दादा सम्झेर चार्ज पनि नलिउँला नि त।
0: ओहो है,
5: हजुर,
0: त्यो त सब भन्ने कुरा न हुन्, पाएपछि त पाएपछि त ल यति यति त मेरै पर्या छ यति त दिनै पर्छ भन्ने होला तपाईँबाट त्यस्तो हुँदैन तपाईँबाट त्यस्तो नभए कोबाट हुन्छ त नि
1: अब अरूबाट हेर्न सक्छ होला तर मदेखि त्यस्तो हुँदैन है
0: अनि अलिअलि त कमाउनु पऱ्यो क्या अरे
1: अब होइन अब तपाईँलाई चाहिँ यस्तो हो तपाईँलाई चाहिँ आफ्नो दादा सम्झेर त्यस्तो भन्नु सकेको अरूलाई त फेरि लिन्छु नि
0: मलाई नलिनेमा त अरूलाई पनि लिन पाइन्न भयो
1: अरूलाई त लिनुपर्छ नि
0: कि त अब मलाई पनि लिनु पर्यो कि त अरूलाई पनि लिनु भएन
1: लास्ट हुन्छ अब लिनु पर्यो भने तपाईँ बेसी पनि लिउँला
0: ओहो है बल्ल बल्ल कुरोको चुरो आयो कि होइन लिने त मन त रहेछ त नि लिने त मन त रहेछ नि
1: अब लिदिनँ भन्दाखेरि अब तपाईँले त्यस्तो कुरा गर्नुहुन्छ त्यही भएर मात्रै भनिदिन्छु
0: है तपाईँ त कति बाठो के होइन
1: अहिलेको समयमा लाति भएर चल्दैन नि त दादा त्यही भएर
0: सायद तपाईँलाई पठाउने हो भने तपाईँले त कौवाको फुल पनि चोरेर ल्याउनुहुन्छ होला होइन
1: होइन होइन त्यस्तो ल्याउँदिनँ भन्नुपर्छ है
0: खै मैले त त्यस्तै त्यस्तै सुनेको थिएँ त
1: अब तपाईँले त्यस्तो सुन्नु भएर तर होइन है म त त्यस्तो छैन नि
0: ल अनि के छ आजको विषयवस्तुमा तपाईँको विचार के छ भन्नुहोस् त
1: मलाई चाहिँ आफन्तको नै विश्वास लाग्छ साथीहरू भन्न पनि भन्ने गर्छ है
0: किन साथीहरूले के गरे विश्वासघात गरे हो तपाईँलाई
1: साथीहरूले त्यस्तो विश्वासघात त गर्नुभएको छैन अलिअलि त गर्नुभएको छ त्यही भएर मलाई चाहिँ साथीहरू भन्दा आफन्तको बढी विश्वास लाग्छ भन्नुपर्छ है
0: साथीहरूको भन्दा आफन्तको बढी विश्वास मान्नुहुन्छ
1: हजुर
0: ल ठिक छ अनि किन विश्वास मान्नुहुन्छ भन्नुहोस् त
1: अब किन विश्वास मान्नु भने अब कुनै जग्गा दुःख परेको हुन्छ दुःख परेको अब कुनै साथीहरू त यस्तो भयो है मलाई साध्य है यस्तो भयो है मलाई दुःख पऱ्यो है भन्दाखेरि ल ल भनिदिन्छ अनि आफै टाढिनुहुन्छ साथीहरू आफन्तले भनिन्छ ल भनेर अनि अब आफूलाई दुःख परेको कुराहरू अब सल्फ गरिदिनुहुन्छ सकिदिनुहुन्छ त्यही भएर चाहिँ मलाई चाहिँ आफन्तकै विश्वास लाग्छ भन्नुपर्छ है
0: जे भए नि आफन्त भनेको आफन्तै हुन् होइन
1: हजुर
0: हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरिको बसाइमा आउनु होला अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्
1: हुन्छ गुड नाइट राख्नु बोल्नुहुन्छ तपाईँलाई गुड नाइट आवाज चाहिँ भन्न चाहन्छु अनि अनिकातिरू भन्नुपर्दा विशेषगत मलाई कल लगाएर सपोर्ट गर्नुहुने गेलाजुन एकदमै पनि गुड नाइट आवाज चाहिँ भन्न चाहन्छु अनि त्यहाँदेखि साथीहरूको चाहिँ बिपिन तामाङ मगर बाबुनिसन तामाङ अनि साथीहरू त गीतमा गजराज अनि साथीहरू त कति धेरै हुनुहुन्छ एकल ढुङ्गातिर हुनुहुन्छ त्यहाँ साथी छोरी छोरीकालाई पनि गीतमा खाँदा छु गीत भन्नु है
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी उहाँसँग कुराकानी गरिसकेका छौं पालो तपाईँको हो फोन गर्नुहोला 9860 6040 40 अब एकजना साथीको कल लिन्छौ त्यसपछि एउटा गीत राखौंला
1: अनि साथीहरू त गीतमा गजराज अनि साथीहरू त कति धेरै हुनुहुन्छ एकल ढुङ्गातिर हुनुहुन्छ त्यहाँ साथी छोरी छोरीका

0: नमस्कार हजुर.
1: नमस्कार हजुर.
0: को बोल्नुभयो, कहाँबाट?
1: हजुर,
0: तपाईँको आवाज बुझेन हजुर, नेटवर्कको समस्याले गर्दा.
1: हजुर,
0: तपाईँको आवाज अलिक बुझेन, टावरले राम्रोसँग काम गर्ने ठाउँमा गएर बोलिदिनु न है.
1: हजुर, अलिक मद्दत छिनिरहेको दाजु.
0: तपाईँको नाम के भन्नुभयो?
1: रमेश तामाङ.
0: के तामाङ?
1: रमेश तामाङ.
0: रमेश तामाङ कहाँबाट?
1: भोजपुर.
0: भोजपुर कुन ठाउँबाट हजुर?
1: भोजपुर बोकिनबाट दाजु.
0: ल, कार्यक्रममा आउनु भएको छ, तपाईँको विचार के छ, विषयवस्तु सुन्नु भएको छ नि होइन?
1: हजुर.
0: तपाईँको विचार के छ भन्नुहोस् त.
1: हजुर, मलाई चाहिँ लाग्नु त दुइटै लाग्ने हो, तर यसो हुनसक्छ साथीहरू भनेको पनि आफ्नो अब कोही राम्रो पनि हुनसक्छ, कोही नराम्रो हुन्छ, तर आफन्त नै मलाई लाग्छ. हजुर,
0: तपाईँलाई आफन्तको किन विश्वास लाग्छ होला भन्नुहोस्.
1: हजुर, आफन्त भनेको यस्तो हो, आफूलाई केही परेको बेलामा सर सहयोग हुनसक्छ. हजुर,
0: त्यही भएर तपाईँलाई आफन्तको विश्वास लाग्छ होइन?
1: हजुर.
0: हुन्छ, गुड नाइटको शब्दहरू राख्नुहोस्.
1: हुन्छ, पर्सा त तपाईँलाई अनि प्रवेश मिलाउनु हुनेलाई अनि जति पनि यो कार्यक्रम सुन्नुहुन्छ सबैलाई नै
0: नमस्ते. टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौ. अब एउटा लोक भाका तपाईँको लागि राख्छौ. लोक भाका पछि तपाईँको माझमा फेरि आउँछौ. तबसम्मका लागि तपाईँको लागि राख्छौ यो लोक भाका पछि फेरि आउँछौ.

0: म त घर छोडी जान्न भो आइया आइया यो गीत पछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम गुड नाइटमा छौँ तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइटमा हामी रहिरहँदा आज यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु कार्यक्रममा पहिलो साथीको रूपमा कहाँदेखिको हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु हामी कार्यक्रम गुड नाइटमा छौँ आज हामी कार्यक्रम गुड नाइट अन्तर्गत रहेर तपाईँसँग हामी कुराकानी गर्दैछौ र यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार सर नमस्ते को बोल्नुभएकोबाट मुना मगर के छ मुना खबर के गर्दै हुनुहुन्छ बसेर कार्यक्रम सुन्दै हुनुहुन्छ नि
1: हजुर
0: अनि के छ को को हुनुहुन्छ को कोले कार्यक्रम सुन्नुहुन्छ
1: हजुर हामी सबै परिवारले

0: सबै परिवारले नै सुन्नुहुन्छ नि?
1: हजुर।
0: अनि तपाईँले कार्यक्रममा फोन गर्नुहुन्छ भन्ने कुरा को कसलाई थाहा छ?
1: सबैले थाहा छ।
0: सबैले के भन्नुहुन्छ कार्यक्रममा फोन गरेको सुनेर?
1: केही भन्नुहुन्न?
0: केही पनि भन्नुहुन्न?
1: हजुर,
0: केही त भन्नुहुन्छ होला। हो र? ठिक छ। कार्यक्रममा आउनु भएको छ मुनाजी, अनि यति बेला दिनहरू कसरी बिताउनु भयो तपाईँले?
1: आजको दिन चाहिँ
0: मकै गोडेर बिताउनु भयो होइन? ल, आज के गर्नुहुन्छ, आज के गर्नुपर्छ जानकारी छ कि छैन? जानकारी छ। ल, आज चाहिँ के छ विचार तपाईँको?
1: मेरो विचारमा त आफन्तको नै भोलि विस्तार लाग्छ भन्छु म चाहन्छु।
0: किनकि
1: जुनसुकै दुःख होस् या सुखमा पनि आफन्तको नै साथ चाहिन्छ त्यसैले।
0: जुनसुकै दुःख होस् अथवा सुखमा पनि आफन्तहरूको साथ चाहिन्छ होइन?
1: हजुर।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, भन्नुहोस् त।
1: त्यसैले मलाई त आफन्तको नै बढी विश्वास लाग्छ भन्न चाहन्छु।
0: साथीहरूको विश्वास लाग्दैन?
1: साथीहरूको लाग्न त लाग्छ, त्यही पनि बढी त आफन्तको नै लाग्छ।
0: ए, बढी त आफन्तकै लाग्छ होइन? हुन्छ, कार्यक्रममा आउनुभयो, अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्।
1: हजुरलाई पनि गुड नाइट भन्न चाहन्छु, अनि प्राविधिक मित्रहरूलाई पनि गुड नाइट भन्न चाहन्छु, अनि मसँगै भएको बहिनी सरितालाई शिवस्तो पनि गुड नाइट भन्न चाहन्छु।
0: नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868-7040-40 को नम्बर तपाईँका लागि खुल्ला गरेका छौँ। फोन डायल गर्नुभयो भने तपाईँसँग कुराकानी गर्छौ। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। नमस्कार हजुर, कहाँदेखि को बोल्नुभयो? तपाईँले रेडियो बन्द गरिदिनु न, रेडियो बन्द गरिदिनु न भनिरहेको छु मैले। नाम के हो तपाईँको?
2: सबिना कार्की।
0: सबिना कार्की,
2: हजुर।
0: के छ सबिना, हालखबर तपाईँको?
2: ठिकै छ।
0: के गर्दै हुनुहुन्छ?
2: सुतिरहेको।
0: ओहो, सुतिरहनु भएको छ?
2: हजुर।
0: यति चाँडै सुत्न पाइन्छ र भने?
2: प्राय जान्छ नि, अनि 10-15 लागिसक्यो, हेर नि, सुत्न पाइँदैन त।
0: कहाँ पाइन्छ, म त सुतेको छैन है।
2: अब सुत्नुपर्छ नि बिस्तारो।
0: म त मलाई निन्द्रै लागेको छैन।
2: निद्रा अब लागिरहन्छ नि, मैले निदाको त छैन नि, त्यतिकै रेडियो सुन्दै डायल गर्दा बल्ल बल्ल लागेको।
0: ए, बल्ल बल्ल लाग्यो नि?
2: हजुर।
0: बल्ल बल्ल फोन लगाउनु भएको छ, आज बल्ल डायल गरेको बल्ल बल्ल लाग्यो अरे। गफ पनि कति हो कति तपाईँको?
2: होइन, साँच्ची भन्दैछु त नि।
0: गफ त तपाईँको गफै गफले पहाड बनाइदिनुहुन्छ क्या तपाईँले?
2: होइन, त्यस्तो
0: त्यस्तो होइन।
2: हजुर,
0: तपाईँले त भोजपुरमा कता हो कता गफै गफले पहाड बनाउनु भएको छ अरे।
2: होइन,
0: त्यसलाई फेरि सबिना पहाड भनेर चिन्छन् अरे कि?
2: हुँदैन त्यस्तो, कहाँ हुनु नि,
0: त्यस्तो त हुँदैन नि।
2: हजुर।
0: दिनहरू कसरी बिताउनुहुन्छ तपाईँले?
2: ए, घरैसी काम गरौँ त्यही हो।
0: घरैसी काम गर्यो, दिनहरू बितायो होइन?
2: नानीहरू स्कुल पठाउने ल्याउने त्यही छ काम।
0: ए, नानीहरूलाई स्कुल पठाउने ल्याउने गर्नुहुन्छ?
2: हजुर।
0: कतिवटा हुनुहुन्छ तपाईँको नानीहरू?
2: दुईटा।
0: छोरा कि छोरी?
2: छोरो र छोरी।
0: ए, छोरा कति वर्षको, छोरी कति वर्षको?
2: छोरा 7 वर्षको, छोरी 4 वर्षको।
0: छोरा 7 वर्षको, छोरी 7 वर्षको होइन?
2: हजुर।
0: अनि तपाईँको श्रीमान चाहिँ कहाँ हुनुहुन्छ नि?
2: घरै हुनुहुन्छ।
0: घरै हुनुहुन्छ, सँगसँगै हुनुहुन्छ होइन?
2: हुनुहुन्न, अहिले त बुवा बिरामी हुनुहुन्छ, अनि माथि मूल घर जानुभएको छ।
0: ए, मूल घर जानु भएको छ?
2: हजुर।
0: ल, ठिक छ। अनि के छ विषयवस्तुमा विचार राख्नुहुन्छ?
2: राख्नुपर्छ होला।
0: ल राख्नुहोस् त, के भन्नुहुन्छ? आफन्तकै किन नि?
2: अब यसो आफूलाई दुःख परेको होला, यसो सहयोग हुन्छ त्यही भएर।
0: साथीहरूबाट सहयोग हुन्न?
2: खोइ खासै होला जस्तो छैन।
0: होला जस्तो छैन नि?
2: हजुर।
0: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज कसलाई गुड नाइट भन्नुहुन्छ? नमस्ते। टेलिफोन सम्पर्कमा सबिना कार्की आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868 7340 40 मा। अब हामी कार्यक्रमको अन्तिमतिर छौ है, 48 मिनट त गइसकेका छ। अब अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
3: नमस्ते।
0: को बोल्नुभयो, कहाँबाट?
3: भूमिका पौडेल।
0: भूमिका पौडेल, के छ भूमिका अलखबर?
3: ठिकै छ भन्नुपर्छ।
0: के गर्दै हुनुहुन्छ यति बेला? कार्यक्रम सुन्दै सुतिराख्नु भएको?
3: हजुर।
0: अनि दिनहरू कसरी बिताउनुहुन्छ? खेतीपाती गरेर दिन बिताउनुहुन्छ होइन? के छ, नानी बाबुहरूले स्कुल पुर्याउने, स्कुल ल्याउने, लाने काम गर्नुहुन्छ कि गर्नुहुन्न? त्यो त गर्नु पर्यो नि होइन? कति वर्षका नानीहरू छन् तपाईँको?
3: 8 कक्षा 2-3 कक्षा त्यस्तै छन्।
0: ए, 8 कक्षामा पढ्छन् तपाईँको नानी बाबुहरू?
3: एकजना।
0: ए ल ठिक छ, कार्यक्रममा कतिवटा छोरा कतिवटा छोरी हो?
3: एउटा छोरा
0: एउटा
3: छोरी।
0: ए ल ठिक छ, आज के छ विषयवस्तुमा तपाईँको विचार राख्नुहुन्छ? ल राख्नुहोस् त।
3: अब आफन्तको विश्वास लाग्छ, किनभने आफूलाई दुःख परेको बेला सहयोग हुन्छ। हुन त साथीबाट पनि हुन्छ, साथी भन्दा यसो उसो धेरै सहयोग आफन्तैबाटै हुन्छ।
0: धेरै सहयोग आफन्तबाट हुन्छ, त्यसैले आफन्तको विश्वास गर्नुपर्छ होइन त?
3: हजुर।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। फेरि फेरिका बसाईमा आउँदै गर्नुहोला। अहिलेको लागि गुड नाइटका शब्दहरू राख्नुहोस्। नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौ। भूमिका पौडेल, पालो तपाईँको हो। अब एकजना साथीसँग हामी कुराकानी गर्छौ, त्यसपछि एउटा कार्यक्रमबाट बिदा हुनेछौ। यति बेला अर्को साथी हुनुहुन्छ, अन्तिम साथी, म स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर।
4: नमस्कार।
0: को बोल्नुभयो, कहाँबाट?
4: म यता नुवा गाउँबाट सन्दीप मगराई।
0: नुवा गाउँ, यो त्रिवेणीको नुवा गाउँ हो?
4: हजुर हजुर।
0: के छ सन्दीप, हाल खबर तपाईँको? तपाईँको आवाज सानो आयो।
4: एकदमै सन्चै, आरामै छु। कस्तो छ?
0: ठिक छ। एयरफोन लगाउनु भएको छ?
4: लगाएको छैन दाइ।
0: लाउड स्पिकर गर्नु भएको छ पक्कै तपाईँले? लाउड स्पिकर बन्द गर्नु ल।
4: ल ल गरे दाइ।
0: हुन्छ, अहिले पनि राम्रो आवाज आएको छ। हुन्छ, कार्यक्रममा आउनु भएको छ, अनि तपाईँको विचार के छ? तपाईँको विचार त राख्नु पर्यो नि होइन?
4: हजुरहरू, हजुर, मेरो विचारमा चाहिँ दुइटै राम्रो हो जस्तो लाग्छ।
0: हजुर भन्नुहोस् भन्नुहोस्।
4: र मेरो विचारमा चाहिँ आफन्त नै राख्छ है दाइ।
0: किन भन्नुहोस् त?
4: किनभने आफन्त चाहिँ दुःख पर्दाखेरि आफन्तले साथ सहयोग गर्छन् है। साथीहरूले पनि गर्छन्, गर्न त अलि बढी चाहिँ आफन्तहरूले नै गर्छन् है।
0: हुन्छ, गुड नाइटको शब्दहरू राख्नुहोस्।
4: सर्वप्रथम त हजुरलाई अनि परम्पेटी।
0: टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गर्न गरेका थियौँ, तर गुड नाइट बोल्दा बोल्दै कता हराउनुभयो। ठिक छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरिको बसाइमा आउनुहोला भन्छु। र आजको हिजोको कार्यक्रमको विजेता मैले विश्वनाथ छेत्रीलाई बनाएको छु, सुर्खेतको मित्र विश्वनाथ छेत्रीलाई, उहाँ चाहिँ कार्यक्रमको विजेता हुन सफल हुनुभएको छ। धेरै धन्यवाद ज्ञापन गर्छु। र यतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सम्पूर्णलाई धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। कार्यक्रम गुड नाइट कतिको सुन्दै गर्नुहुन्छ होइन, र मैले तपाईँलाई एउटा कुरा जानकारी गराउन चाहन्छु। त्यो कुरा के हो भने, तपाईँ अंग्रेजी भाषामा कमजोर हुनुहुन्छ, तपाईँको नानी बाबुहरू भनौँ न सरकारी विद्यालयमा पढ्नुहुन्छ, अंग्रेजी भाषामा फेल भएको भाइ गर्नुहुन्छ, अंग्रेजी भाषामा कमजोर हुनुहुन्छ भने विद्यार्थीको लागि र शिक्षक विद्यार्थी सबैलाई उपयोगी हुने कुरा, जिरो लेभलदेखि ब्याचलरसम्मका विद्यार्थीहरूले पढ्न मिल्ने किताब इंग्लिश ल्याङ्ग्वेज फर अल भन्ने किताब, सबैका लागि अंग्रेजी भाषा भन्ने किताब मसँग छ। तपाईँले रोल्पाको आसपास हुनुहुन्छ, लिबाङमा हुनुहुन्छ अथवा कहीँ पनि हुनुहुन्छ होइन, मैले आज एउटा पुस्तक चाहिँ मैले सुर्खेत पनि पठाएको थिएँ होइन, सुर्खेतसम्म पनि गइसकेको छ, र तपाईँलाई चाहिएको छ भने तपाईँले भन्नुहोला, म तपाईँलाई उपलब्ध गराउनेछु। मैसँग छ त्यो किताब, यो कुरा म तपाईँलाई जानकारी गराएँ। 98-644-17-298 फोन गर्नुहोला है, 98-644-17-298 फोन गर्नुहोला। सरल तरिकाले सजिलै अंग्रेजी भाषा सिकाइएको छ, सबै कुराहरू गीतको माध्यमबाट, गजलको माध्यमबाट, चुटकिलोको माध्यमबाट, अनि सम्झिन सजिलो होस् भनेर 17 सूत्रको माध्यमबाट अंग्रेजी भाषा सिकाइएको छ। यो कुरा म तपाईँलाई जानकारी गराउँछु। लौ त यतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सम्पूर्णलाई धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। कार्यक्रम मनपर्छ भने मनपर्छ भन्नुहोस्, कुन कुन ठाउँबाट कार्यक्रम सुन्नुहुन्छ न डराइकन नलजाइकन मलाई भन्नुहोस् है, अनि 98-644-17-298 तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ है, जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुन्दै हुनुहुन्छ। घर बाहिर कुनै सामान बिर्सनु पो भयो कि, घर बाहिरको सामान भित्र ल्याउनु होला, भित्र ल्याउनु होला, सुकाएका लुगा कपडाहरू उठाउनु भयो कि उठाउनु भएन, भान्सा कोठामा बत्ती निभाउनु भयो, ग्यास चुल्हो निभाउनु भयो, आगो खाना पकाइसकेपछि निभाउनु भयो, खानेपानी आफूसँगै राख्नु भएको छ नि है, औषधि खानु भयो कि खानु भएको छैन, यदि खानु भएको छैन भने खानु होला भन्दै झालडुक्काको चुकुन राम्रोसँग लगाउनु होला, खाने पानी आफूसँगै राखेर सुत्नु होला, भोलि बिहान चाँडै उठ्नुपर्छ, अहिले चाँडै सुत्नुहोस् भन्दै आजको लागि म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्। नमस्कार, गुड नाइट, शुभ सपनी, शुभ निदरी।

0: भाइ भाइ भाइ सामान पुऱ्याउने अनि आइहाल्ने है, अरू सामान पुऱ्याउनु छ।
1: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ, एकदम ठिक छ, कुरा मिला।
0: नमस्कार।
1: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
0: यो त साइड जब दाइ, यो चाहिँ मेन।
1: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
0: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
1: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
2: विदेशमा पनि फ्लोकार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
1: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
2: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राख्नुहोस् है,
1: सुरक्षा घरको।
3: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालय अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ मानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालय water.com.np लगइन गर्नुहोस्।

हार्दिक नमस्कार प्रणाम। वरपर सर सर हावाको ससरा आफ्नै शैलीमा फुलिरहेका बगैँचाका सुन्दर फूलहरू उदाउने र अस्ताउने निरन्तरको गतिमा गतिशील आकाशका चन्द्र सूर्य र तारा नक्षत्रहरू चिरबिर चिरबिर चिरबिराउँदै जीवनका गीत गुनगुनाउँदै गरेका चराचुरुङ्गीहरू र सागरको गहिराई भेट्ने यात्रामा अविरल अविच्छिन्न बगिरहेका नदीनाला एवं छहरा छाँगाहरू यी सबै सबै कति दिव्य छन्, कति सुन्दर छन्। यिनकै उपस्थितिमा यो प्रकृति पनि कति सुशोभित देखिएको छ, कति दिव्य र ऊर्जादायी नै देखिएको छ। प्रिय सच्चा प्रकृतिको यो दिव्य समयमा, यो सुन्दर समयमा तपाईँसँगको सुन्दर सामिप्य प्राप्त गर्दै सत्सङ्ग रूपी निर्मल जलमा स्नान गर्न तपाईँका घर आँगन घरद्वारहरूमा उपस्थित भएको छु। म लक्ष्मण भण्डारी, कार्यक्रम जीवन गङ्गा। कार्यक्रम जीवन गङ्गाको एउटा नयाँ प्रवाहमा म तपाईँलाई हार्दिक स्वागत गर्दछु।

सरसफाई गर्छु, योग ध्यान प्राणायाम आदि इत्यादि गर्दछु र फेरि सूर्यको उज्यालो सँगसँगै जागरण सँगसँगै आफ्ना नियमित कामधन्दाहरूमा सहभागी बन्दछु। सूर्योदय र सूर्यास्त दुईटा घटनाका अवस्थाहरूलाई हामीले एकछिन चिन्तन गरौं। सूर्यास्त भइसकेपछि अँध्यारो हुन्छ, अँध्यारो डम्म हुन्छ, कालो हुन्छ, हामीले प्रष्टसँग केही देख्न सक्दैनौं। देख्न नसकिसकेपछि हामीले गर्ने कामहरू सफल नहुन सक्दछन्। त्यसो भएका हुनाले त्यो अँध्यारो समयलाई हामीले विश्रामका निमित्त प्रयोगमा ल्याउँदछ, अर्थात् अँध्यारो हाम्रो अज्ञानको सूचक हो। अज्ञानमा अँध्यारोमा कामहरू सम्पन्न हुन सक्दैनन्। अँध्यारोमा भएका कामहरूले सफलता प्राप्त गर्न सक्दैनन् प्रिय सज्जन, किनभने एउटा काम गरिएको अवस्थामा अर्को काम भएको हुन सक्दछ, हामीले एउटा गरेका हुन सक्दछौँ काम अर्को भएको पनि हुन सक्दछ, अलमल हुन सक्दछ, काम बिग्रन सक्ने खतरा हुन्छ अँध्यारोमा, अशिक्षामा, अज्ञानमा, बेहोसीमा। सूर्योदय हाम्रो ज्ञानको प्रतीक हो। सूर्योदय सँगसँगै उज्यालो हुन्छ। जब उज्यालो हुन्छ अनि हामी भ्युजन्छौँ, जाग्छौँ, चल्यास्त हुन्छौँ, सबै कुरा प्रष्टसँग देख्न सकिन्छ। वरपर इष्टमित्रहरू, घर परिवारका सदस्यहरू, समाजका मानिसहरू, खोला नाला, वन जंगल, आकाश, धरती, बोट बिरुवा, वनस्पति, जीव जन्तु, पशु प्राणी, सबै सबै के हुन्, कहाँ छन्, के गर्दैछन्, सबै कुराहरू हामीले भन्न सक्दछौ उज्यालो। यसैले उज्यालोमा हामीले कामहरू शुरू गर्दछौ अनि ती सबै कामहरू सम्पन्न हुन्छन्, सफल हुन्छन् हामीले गरेका। यसैले उज्यालो नै सबै थोकको जीवनको प्रिय सच्चा, उज्यालो जागरणको प्रतिबिम्ब पनि हो, अप्रमादको प्रतिबिम्ब हो। भगवान गौतम बुद्धको भाषण, मनुष्य सधैँ यस्तै उज्यालोको प्रतीक्षामा हुनुपर्दछ, उज्यालोको चाहनामा हुनुपर्दछ। हामी सबै उज्यालोका अनुयायी बन्न सक्नुपर्दछ प्रिय सच्चा, किनभने उज्यालोले नै आनन्द दिन्छ। निष्पट्ट अँध्यारोमा हामी आतिन्छ। कहिलेकाहीँ यस्तो हुन्छ दिउँसै बादल लाग्छ, चारैतिर डम्म हुन्छ, दिउँसै रात पर्ने जस्तो अवस्था सृजना हुन्छ। हामी सबैलाई अस्वाभाविक लाग्दछ त्यो दिन, दिउँसै रात पर्ने दिन हामी आतिन्छौँ, ओहो के भएको होला भन्छौँ, दुःखी हुन्छौँ, किनभने अँध्यारोले हामीलाई छटपटी दिन्छ, बेचै नै दिन्छ, तनाव दिन्छ प्रिय सच्चा। जब उज्यालो हुन्छ हामी खुसी हुन्छौँ, दुईटा हात फैलाएर हामी आकाशतिर हेर्छौँ, प्रसन्न हुन्छ, आनन्दित हुन्छ। उज्यालो त्यति आनन्ददायी हुन्छ प्रिय सच्चा। हामीले केही यदि आनन्दको अनुभूति गर्दछौँ भने केवल उज्यालो गर्दछौँ, जागरण गर्दछौँ, होसमा गर्दछ, बिउजेका बेलामा गर्दछ। साथी हामीले सपना देख्छौ निधाएका बेलामा, निद्रामा कस्ता कस्ता सपनाहरू आउँछन्, कति नराम्रा डर लाग्दा सपनाहरू देख्दछ। साँच्चै नै हो कि भन्ने अनुभूति हुन्छ सपनामा, लौ म सिद्धिए, म सखिए, म समाप्त भए। कहिलेकाहीँ त स्वयं आफूले आफै मरेको अवस्थापना पनि हामी देख्छौँ, अत्यन्त आतिन्छौँ अनि हाम्रो अकस्मात निद्रा भङ्ग हुन्छ। आँखा खोल्छौँ जब उज्यालो देखिन्छ अनि हामी बल्ल ढुक्क हुन्छौँ, शान्तिको लामो सास फेर्छौँ, ए म मरेको रहेछु, म जिउँदै रहेछु, बाँचेको रहेछु। सत्य के हो, तथ्य के हो, ठिक के हो, बेठिक के हो, उज्यालो मानौँ, त्यसको निर्केल गर्न सकिन्छ प्रिय सच्चा। त्यसो भएका हुनाले हरेक कामहरूलाई हामीले जागृत भएर गर्ने गरौँ, जागरणका साथमा सम्पन्न गर्ने गरौँ। जहिले पनि मनुष्य यही जागरणको प्रतीक्षामा रहनु पर्दछ, यही जागरणको इच्छामा रहनु पर्दछ। ज्ञानीहरू जहिले पनि यो जागरणलाई महत्व दिन्छ, किनभने जागरणमा गरी